0: मुसलधारी वर्षा हुने सम्भावना रहेको बताएपछि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सचेत रहन सबैलाई अनुरोध गरेको छ। प्राधिकरणले सूचना निकालेर सर्वसाधारणलाई त्यसबारे सचेत गराउँदै आइपरेको खण्डमा विपदसँग जोड्न आफूले तयारी गरिसकेको पनि बताएको हो। प्राधिकरणका अनुसार लामो समय चर्किएको गर्मीपछि मुसलधारे वर्षा हुँदा बाढ़ी पहिरो जस्ता विपद निम्तन सक्ने चिन्ता छ। मौसम विभागको सूचना अनुसार आज र भोलि मनसून गतिविधि बढ़न गई मधेशका कोशी, बागमती गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँहरूमा मेघगर्जन र चट्याङ सहितको मुसलधारे वर्षाको सम्भावना छ। बंगालको खाड़ीमा विकसित हुने न्यूनचापीय प्रणालीका कारण नेपालमा जल बाष्पयुक्त हावाको प्रभाव बढ़ेको हो। केही ठाउँमा आधी घुप्ते वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ। प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन पनि भनेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी पहिरो कटान गेग्रान बहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहनेछ। अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानी सेनाले गरेको हवाई आक्रमणमा परेर अफगानिस्तानमा कम्तीमा 36 जना सर्वसाधारणको मृत्यु भएको छ। त्यस्तै 160 जना भन्दा धेरै सर्वसाधारण घाइते भएको अफगानिस्तानका अधिकारीहरूले बताएका छन्। आइतबार राति पाकिस्तानले अफगानिस्तानका 3 वटा क्षेत्रमा हवाई आक्रमण गरेको थियो। पत्तिका र कुन्ना र प्रान्तमा आक्रमण गरेको पाकिस्तानका संचार मन्त्री अत्तउल्लाह तरारले बताएका छन्। अफगानिस्तानबाट सशस्त्र समूहहरूले आफ्नो देशमा गएको धेरैवटा आक्रमणहरूको जवाब स्वरूप यस्तो आक्रमण गरिएको दावी पनि उहाँले गरेका छन्। केही दिन अघि मात्रै पाकिस्तानको कराची स्थित अर्धसैनिक बल रेन्जर्सको क्षेत्रीय मुख्यालयमा लक्षित गरी आक्रमण भएको थियो। उक्त घटनामा 3 सैनिकको मृत्यु भएको थियो। त्यस्तै पाकिस्तानी सुरक्षा बलले 3 आक्रमणकारीहरूलाई मारेका थिए भने घाइते अवस्थामा रहेका अर्का 1 आक्रमणकारीलाई पक्राउ गरेको थियो। पाकिस्तानी सेनाले ती आक्रमणकारी अफगानिस्तानी नागरिक रहेको दावी गर्दै आएको छ। भेनेजुएलामा शक्तिशाली भूइँचालोमा गएको करिब 40 घण्टापछि 18 दिनका एक बालकलाई उनकी आमा सहित जीवितै उद्धार गरिएको छ। उद्धार गरिएकी आमाले नवजात शिशु छोराको मायाले आफूलाई जीवित राख्न मद्दत गरेको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीलाई बताएका छन्। मलाई मेरो छोरा जुआन डेभिडले भग्नावशेषको बीचमा रातभर जागरण बस्न र सतर्क रहन प्रेरणा दियो, आमा दयाना पाटिनोले उद्धृत गर्दै बीबीसीले लेखेको छ। जबसम्म ऊ जीवित थियो म पनि जीवित रहने थिए। ऊ अझै सास फेर्दैछ कि छैन भनेर थाहा पाउन म समय समयमा उसको नाक छुने गर्थे। 18 दिनको बालक रुन्की आमालाई भग्नावशेषबाट जीवितै उद्धार गरिएको भिडियो अहिले संसारभर भाइरल भइरहेको छ। खेल समाचार। जापानलाई हराउँदै ब्राजिल अन्तिम 16 प्रवेश गरेको छ। नकआउट चरणको खेलमा ब्राजिलले जापानलाई 2-1 पराजित गरेको थियो। पहिलो हाफमा जापानले अग्रता लिएको थियो। खेलको 29 मिनटमा जापानका काइसु सानोले गोल गर्दै अग्रता दिलाएका थिए। ब्राजिलका क्यासिमिरोले दोस्रो हाफको 55 मिनटमा गोल गर्दै खेललाई बराबरीको स्थितिमा ल्याए। खेलको 96 मिनटमा ब्राजिलका ग्याब्रियल मार्टिनेलीले गोल गर्दै नतिजा 2-1 स्थितिमा ल्याए। जापानको आजसम्म नकआउट चरण पार गरेको इतिहास छैन। ब्राजिलसँगको हारसँगै उक्त इतिहास पुनः दोहोरिएको छ। पेनल्टीमा सुक्दा 4 पटकको विश्व विजेता जर्मनी विश्वकपबाट बाहिरिएको छ। नकआउट चरणमा पाराग्वेसँग पेनल्टीमा पराजित हुँदा जर्मनी बाहिरिन पुगेको हो। निर्धारित 90 मिनटको समयमा जर्मनी र पाराग्वे बीच 1-1 बराबरी थियो। अतिरिक्त समयमा कुनै गोल नभएपछि खेल पेनाल्टीमा प्रवेश गरेको थियो। पेनाल्टी सुटमा 3-3 बराबरी भएपछि खेल सडन थेडमा प्रवेश गरेको थियो। त्यसमा जर्मनका जोनाथ ताहा पेनाल्टीमा चुके। पार्टीका जोस क्यानेलले गोल गरेपछि खेल जर्मनी पराजित हुन पुगेको हो। यिनै खबरसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा छौं। अन्त्यमा प्रमुख समाचारका शीर्षक अनुपुर एकपल्ट। एमाले उपाध्यक्ष पौडेललाई 3 दिन थुनामा राख्न म्याथप पासपोर्ट भ्रष्टाचार अभियोगमा मुछिएका पाँचजना आरोपीहरूलाई धरोटीमा थाना आदेश। पार्टीलाई एकबद्ध बनाएर लैजान जुनसुकै जिम्मेवारी लिन आफू तयार रहेको कांग्रेस पूर्व महामन्त्री कोइरालाको भनाई। विद्यार्थी संगठनका संरचना हटाउन त्रिपिको निर्देशन। आज र भोलि मुसलधारे वर्षाको सम्भावना। केही ठाउँमा आधी रूपले वर्षा हुन सक्ने। तनहुमा सचेन स्वीप अपरेशनमा पाँचजना शंकास्पद व्यक्ति नियन्त्रणमा। अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण। कम्तीमा 36 सर्वसाधारणको मृत्यु। र फिफा विश्वकप फुटबलको राउण्ड अफ 32 जापानलाई हराउँदै ब्राजिल अन्तिम 16 प्रवेश। हवस् हामीलाई जुनसम्म सुने साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनुहुनेछ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै म रिमा पनि बिदा हुने आज्ञा चाहन्छ। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ शुक्ला गण्डकी समाचारमा। जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSSUKLAGANDAKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: चिसापानी
4: सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
3: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो।
4: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
3: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
4: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
5: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
3: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 98461688 98235572763।
6: ल, माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
3: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
6: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
3: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
7: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
8: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा। मोबाइल 98460-67645।
9: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
10: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
11: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
10: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
12: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
11: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
12: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
11: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
13: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
14: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
13: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका दिपा, सबैले दिपा।

0: सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: साथै पुरानोसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
2: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
0: दीर्घायु फर्निचर सोरुम दिलीगौडा त नहुँ।
1: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709604, मोबाइल नम्बर 9847061268,
0: 9856602068।
3: प्रसन्न, होमवर्क देखाउ त।
4: हस् टिचर।
3: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
4: टिचर, मेरो मम्मीले त साधै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
3: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
5: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0765414484, मोबाइल 9856033484 र 9856067988।
7: हाम्रो मोबाइल पसल दुलेगौडामा
8: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
7: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
9: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
7: प्रोपाइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला ब्याङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
12: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
12: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
13: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414411, मोबाइल 9562928938 र 9908822938।
14: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
15: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
14: मैले तिम्रो लागि भनेर चन्द्रिकालीका सुनचाँदी पसलमा बनाएको नि।
15: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
14: पुराना गरगहना सँग नयाँ साथ फेर,
15: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
14: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062099।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9800 28 13 424 र 9850 14 100

0: 97.6 Shuklagandha KFM 97.6
1: Shuklagandha ki time check.
2: यति बेला बिहानको ठिक छ बज्यो.
3: अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका. एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला.
4: काया कैरनमा अब खबरको सिलसिला शुरूमा आज र भोलिको मौसमी अवस्था. आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ. अहिले काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ. मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको केही ठाउँमा मेघ गर्जन, चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना छ. थोरै ठाउँमा आरीघोप्टे वर्षाको समेत सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ. राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरेको छ. प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ. प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी लिन 1155, विपदमा मद्दत माग्न 1149, नेपाल प्रहरीको 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ. यसपालि नेपालमा मनसून जुन 19 तारीक अर्थात असार 5 गते भित्रिएको हो, तर अझैसम्म पूरै देशभर मनसून फैलिसकेको अवस्था छैन. औसत मितिभन्दा 6 दिनपछि भित्रिएको मनसूनी प्रणालीले पर्याप्त वर्षा गराउन नसकेका बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन्. मनसून बाँकी भागमा पनि फैलिने क्रममा छ. यस्तो बेला ठूलो वर्षासँगै कतै कतै अचानक बाढ़ी आउन सक्ने सम्भावना पनि भएकोले सतर्क रहन आग्रह गरेको विपद प्राधिकरणले जनाएको छ. अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम समेत हुने भएकोले आवश्यक सतर्कता अपनाउन भनिएको हो.
2: मनसून सक्रिय भएसँगै सड़क विभागले नागढुंगा मोगलिङ सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना 2083 एक्सन प्लान लागू गरेको छ. यस कार्ययोजना अन्तर्गत सड़क ठप्प भएमा तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गराउन स्पष्ट खाका तयार पारिएको छ. संघीय राजधानीको जीवन रेखा लाइफलाइन मानिने पृथ्वी राजमार्ग वर्षायाममा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै सरकारले विशेष पूर्व तयारी कार्ययोजना लागू गरेको हो. नागढुंगा मोगलिङ सड़क खण्ड अहिले विस्तार क्रममा रहेको कारण पनि मनसून सक्रिय भएसँगै यो खण्डमा विगत वर्षको भन्दा जोखिम बढ़ी देखिएको हो. सड़क बन्द भएको अवस्थामा गन्तव्य अनुसार विभिन्न वैकल्पिक मार्ग समेत तोकिएको कार्ययोजनामा उल्लेख छ. सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्काले वर्षायाम शुरू भएसँगै पहिरो र बाढ़ीका कारण मुलुक देशभरका सड़क तथा राजमार्ग अवरूद्ध हुने जोखिम बढ़ेको बताउँदै संघीय राजधानी काठमाण्डौलाई देशको अन्य भागसँग जोड़ने मुख्य मार्गका रूपमा रहेको नागढुंगा मोगलिङ सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना एक्सन प्लान लागू गरिएको जानकारी दिनुभएको छ. सड़क विभागका सिनियर डिभिजन इन्जिनियर राजमार्ग अवरूद्ध भएमा द्रुत टोली ऱ्यापिड रेस्पोन्स टीम सड़क अवरूद्ध हुने बित्तिकै पहिरो पछाउन 4 खण्डमा 24 घण्टा मेसिन र जनशक्ति तैनात गरिएको छ. गोर्खापत्रमा खबर छ.
4: बलियो पूर्वाधार तयार नगरी सरकारले ट्राफिक नियममा कठोर बन्ने नीति लिने तयारी गरेको छ. पैदल यात्रीदेखि गाड़ी चालकसम्मलाई कसिलो नियममा बाँध्ने र चर्को जरिवाना लगाउने गरी सरकारले नीति अख्तियार गर्न लागेको हो. पैदल यात्री र गाड़ी चालकसम्मलाई 500 देखि 1,00,000 रूपियाँसम्म जरिवाना गराउने गरी कानून ल्याइँदैछ. पूर्वाधार विकास मन्त्रालयले सवारी तथा यातायात सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा तयार पारेर सहमति माग गर्दै कानून न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाएको छ। सरकारवाला निकाय भने सड़क पूर्वाधारको अवस्था नै नहेरी अचुवाका भरमा मनपरी जरिवाना तोकेर नियम ल्याउनु गलत भएको दावी गर्छन्। कानून पालना गर्नेको आय स्तर पनि हेरेर नियम कानून बनाउनु पर्ने उनीहरूको तर्क छ। प्रस्तावित विधेयकको मस्यौदामा सार्वजनिक सड़कको निर्धारित स्थान बाहेक अन्य स्थानबाट सड़कमा पैदल यात्री हिँडे 500 रूपियाँ जरिवाना तोकिएको छ। गाड़ीमा अपारदर्शी सीसा राखेको पाइए वा सीसामा अन्य कुनै वस्तु राखेर भित्र नदेखिने बनाए 1,00,000 रूपियाँ जरिवानाको प्रावधान राखिँदैछ। पूरै नयाँ ऐन बनाउने गरी मस्यौदा बनाएर कानून मन्त्रालयमा पठाएको पूर्वाधार विकास मन्त्रालयको पूर्वाधार निर्माण तथा यातायात महाशाखा प्रमुख कृष्णराज पन्तले बताउनुभयो। कानून मन्त्रालयबाट सहमति आएपछि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय पठाउँछौ। त्यहाँ मन्त्री परिषदबाट स्वीकृत भएर प्रतिनिधि सभा हुँदै संसदीय समितिमा जान्छ। उहाँले भन्नुभयो, तर अहिले राखिएका सबै नियम लागू हुन्छन् भन्ने छैन। कसुर र कसुर अनुसारको जरिवाना सूची सहित ट्राफिक जरिवाना बढ़ाउन कानून ल्याइँदै शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ।
2: धान उत्पादन वृद्धि, खाद्य सुरक्षा र समृद्धि भन्ने मूल नाराका साथ देशभर 23 राष्ट्रिय धान दिवस तथा रोपाई महोत्सव विभिन्न कार्यक्रम गरी मनाइएको छ। यस अवसरमा किसान, कृषि प्राविधिक, स्थानीय तह तथा सरकारवाला निकायको सहभागितामा सामूहिक धान रोपाई, कृषि प्रवर्धन सम्बन्धी कार्यक्रम तथा जनचेतनामूलक गतिविधि संचालन गरिएका छन्। असारको 15 दही र चिउरा, साउनको 15 खीर, असारको 15 गइसक्यो, मल छैन, किसानलाई पिरै पिर। पूर्वी चितवनको खैरहनी 10 स्थित कठारका किसानले लोक भाकाको गीत मार्फत आफ्ना समस्या सरकारवालालाई सुनाएका थिए। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाई चितवनको आयोजनामा भएको धान दिवस कार्यक्रममा महिला दिदी बहिनीले रासायनिक मल नपाउँदाको पीड़ा पोखेका हुन्। कृषि सामग्री लिमिटेड चितवनका अनुसार चितवनमा असार 15 गतेदेखि स्थानीय तहले यूरिया मल वितरण गर्न शुरू गरेका छन्। असार 15 पनि किसानले पाएनन् मल शीर्षकको खबर नागरिकमा छ।
4: काया कैरनमा वैदेशिक रोजगारीमा हुने ठगी र कार्यस्थलको जोखिमबारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
6: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
5: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
7: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
8: फोन 056-494-333, 493-555।
9: रेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज।
10: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
11: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
11: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
12: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
12: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
12: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी 4 तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ। मोबाइल नम्बर 98261 5207, प्रोपाइटर बुद्धि बहादुर विश्व।
13: सोखरमा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
14: सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
15: Hello Bank.

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह, राजमार्ग अवरूद्ध भए तत्कालै खुलाउने गरी तयारी, ट्राफिक जरिवाना बढ़ाउन कानून ल्याइँदै पैदल यात्रीलाई 500 देखि चालकलाई 1,00,000 रूपियाँसम्म जरिवानाको प्रस्ताव, रोपाई शुरू भइसक्दा पनि मल नपाएको किसान को गुनासो लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी खबर। सरकारले विद्युतीय राहदानी ई पासपोर्ट आपूर्तिका लागि साउन 3 सम्म पर्खने भएको छ। प्रधानमन्त्री कार्यालय र परराष्ट्र मन्त्रालय बीच जर्मन कम्पनीहरू तोकिएको समयमै ई पासपोर्ट उपलब्ध गराउन सक्षम छन् वा छैनन् भन्ने विषयमा मतभेद छ। यसका बावजूद सरकारले जर्मन कम्पनीले राहदानी आपूर्तिका लागि दिएको साउन 3 को म्याद पर्खिएर मात्रै यस प्रक्रियाबारे नयाँ निर्णय लिने भएको हो। राहदानी विभागले सन् 2025 जून 6 मा 2 जर्मन कम्पनी भेरिडोस जीएमबीएच र मिहल बाउरलाई ई पासपोर्टको ठेक्का दिएको थियो। कम्पनीले दर्ता प्रणाली, डेटा व्यवस्थापन, राहदानी पुस्तिका उत्पादन, व्यक्तिगत विवरण छाप्ने काम, गुणस्तर नियन्त्रण र प्याकेजिङको काम गर्ने जिम्मेवारी पाएका थिए। सम्झौता अनुसार 9 महिनाभित्र कार्यान्वयनको तयारी पूरा गरी सन् 2026 मार्चदेखि नयाँ राहदानी वितरण शुरू गर्ने र त्यसपछि 5 वर्षसम्म सञ्चालन गर्ने व्यवस्था गरिएको थियो। तर जर्मन कम्पनीले तोकिएको समयमै राहदानी वितरण शुरू गर्न नसकेपछि सरकारले साउन 3 सम्मको थप समय दिएको थियो। यसैबीच राहदानी मौजदात घट्दै गएको र निर्धारित समयमा पनि आपूर्ति हुने निश्चित नभएको भन्दै प्रधानमन्त्री कार्यालयले चासो देखाएको छ। प्रधानमन्त्री कार्यालयको दबावपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राहदानी विभागका अधिकारीहरू तथा जर्मन कम्पनी भेरिडोज र मिहल बाउरका प्रतिनिधि विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। संवैधानिक निकायलाई अनुसन्धान र मुद्दा दायर गर्न दवाब दिएको भन्दै सरकारको चर्को आलोचना समेत भएको छ। अनियमितताको आरोपमा पक्राउ परेका 7 जनालाई विशेष अदालतले सोमबार धरौटी तथा तारीखमा रिहा गर्न आदेश दिएको छ। कान्तिपुरमा खबर छ।
1: पर्याप्त जानकारी र सिपको अभाव, एजेन्ट तथा म्यान पावर कम्पनीहरूको अनियमितता र झुटा आश्वासनको कारण वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक अझै पनि ठगीको उच्च जोखिममा परिरहेका छन्। वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले देशको अर्थतन्त्रलाई ठूलो टेवा पुर्याइरहेको भए पनि संकटमा परेका श्रमिकले समयमै न्याय र पर्याप्त सुरक्षा पाउन सकिरहेका छैनन्। गन्तव्य देशमा न्यूनतम श्रम तथा स्वास्थ्य सुरक्षाका मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन नहुँदा धेरै श्रमिक जोखिममा पर्ने गरेका छन्। साथी महेश गेवालीले श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपाललाई विदेश जाँदा नेपाली श्रमिकहरू ठगिने मुख्य कारण के हुन् भनेर सोध्नु भएको छ।
3: यहाँ कस्तो भइदियो भने म विदेश जान खोजिराखेको छु, मैले चाहिँ अब सिधै मेरो यदि रिक्रुटमेन्ट एजेन्सी म्यान पावरसँग चाहिँ पहुँच भएन भने मलाई कसैले भनेको भने मैले उसको कुरा विश्वास गर्छु। अनि मसित सिप हुँदैन, मसित केही पनि हुँदैन, तर मलाई विदेश जानु परेको हुन्छ। त्यो म्यान पावरसम्म पुग्दै गर्दाखेरि त्यो श्रमिकले सही सूचनाहरू, सही जानकारीहरू चाहिँ राम्रोसित पाइराखेको हुँदैन। यहाँ एउटा काम भनिन्छ अनि एउटा तलब सुविधा भनिन्छ, त्यो पत्याउँदै गर्दाखेरि अनि इन्टरभ्यू दिन जान्छ, जाँदै गर्दाखेरि उसले अर्को कुरा थाहा पाउँछ। त्यहाँनिर पुगेपछि चाहिँ काम चाहिँ अर्कै पो रहेछ भनेर कुरा गर्न थाल्यो भने यतिको काम पनि बल्ल बल्ल पाइरहेको छ भाइ, अब जाने हो भने जाऊ, नत्र चाहिँ ठिकै छ, अनि समस्यामा पर्ने चाहिँ त्यस कारणले पनि हो कि
4: फलान ठाउँ पठाइदिन्छु भनेर यति रकम उठाएर सम्पर्क विहीन भएको र विदेशमा गएकाहरू पनि हामीले यसरी आएका थियौँ तर हामीले अहिलेसम्म काम पाएका छैनौँ भनेर यो ठगीमा पर्ने चरण चाहिँ कतिको जोखिमपूर्ण छ। अहिले
3: यहाँबाट पठाउँदै गर्दाखेरि त्यो कम्पनी कस्तो हो भन्ने रिक्रुटमेन्ट एजेन्सीहरूलाई राम्रैसित थाहा हुन्छ, तर उहाँहरूले यो भुलिदिनुहुन्छ कि यहाँ पठाइदिइसकेपछि आफ्नो काम सकियो। अब यहाँ त पैसा तिरेर गएको छु, फर्केर आउँदा त्यो पैसा फिर्ता हुँदैन, प्रमाण छैन, स्लिप पनि लिनुहुन्न, अनि केही पैसा तिरेको प्रमाण हुँदैन, त्यसलाई के आधारमा ठगी भएको भन्ने भन्ने छ।
4: खोजे अनुसारको रोजगारी पनि सृजना नगरिदिने, वैदेशिक रोजगारीमा जाउँ न त भनेर विदेश पठाउने, त्यो विदेश पठाउने प्रक्रियामा पनि चरण चरणमा उनीहरू ठगिनुपर्ने, विदेश गएर पनि दुःख पाउनुपर्ने, होइन दुःख गरेर कमाएको पैसा रेमिट्यान्सको रूपमा नेपाल पठाउनु पर्ने, परिवारलाई पाल्नुपर्ने, सरकारलाई त्यसैबाट ट्याक्स तिर्नुपर्ने, म दुःखमा परे, म संकटमा परे, मलाई न्याय देऊ त सरकार भनेर सरकार समक्ष न्याय माग्न जाँदाखेरि वर्षौंसम्म हुँदाखेरि पनि उसले न्याय नपाउने, यो त ठिक भएन नि।
3: हामी एक त जानी मान्छे पनि अवेरै हुनुपर्छ, पठाउने उयोहरू हाम्रो एजेन्सीहरूले पनि त्यहाँका रोजगारदाताहरूसँग त्यही अनुसार राम्रो तरिका राम्रो नियत राखेर राम्रो डिलिङ गर्नुभयो भने यो क्षेत्र यहीँबाट नै सुधार गर्दै लानुपर्ने यहीँबाट छ। एउटा कामदारले वैदेशिक रोजगारीको क्षेत्रको व्यतिथि एउटा श्रमिकले लिएर आइदिएको व्यतिथि होइन, त्यही भएर चाहिँ यो व्यवसायीहरूले लिएर आएको व्यतिथि हो, तर बिस्तारै यसलाई समाधान गर्दै चाहिँ लिएर जानुपर्छ भन्ने चाहिँ लाग्छ मलाई।
4: यो हाम्रो वैदेशिक रोजगारको ऐन छ नि, अब नियमनको पाटो जोड्दाखेरि यो पर्याप्त छ कि थप यसमा अलिकति संशोधन गर्नुपर्ने आवश्यकता के देख्नुहुन्छ?
3: यो चाहिँ यस्तो, अब यो तत्कालीन अवस्थामा ठिक थियो होला, 2064 हेर्ने हो भने ठिक थियो होला त्यतिखेरको लागि, अब त 84 लाग्न लागिसक्यो, त्यही हेरेर बसिराख्ने त होइन नि त। ऐन भनेको समय सापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्छ, अनि त्यसलाई पनि आधार मानेर उहाँहरूले चाहिँ नीति निर्माणका कामहरू गरिदिनु भयो भने सजिलो हुन्थ्यो।
4: वैदेशिक रोजगारीलाई अझै पनि यो सुरक्षित बनाउनको लागि विशेष गरी सरकारले तुरन्तै गर्नुपर्ने कामहरूमा चाहिँ तपाईँ के देख्नुहुन्छ यसमा?
3: यसलाई चाहिँ नीति निर्माणकै तहदेखि कुराकानी गर्नुपर्छ, साथै वैदेशिक रोजगारीमा रहनुभएका श्रमिकसँग पनि आपसी छलफल गरियो भने तपाईँहरूले देखिराख्नुभएका समस्याहरू चाहिँ के छन् त, राय सुझाव दिनुहोस्, अनि त्यसपछि त्यो समस्या दिनेले समाधानका उपाय पनि दिन्छ क्या, हाम्रा कानूनमा के कुराहरू चाहिँ जोडेर लैजान सकिन्छ भनेर उहाँहरूले नै सुझावहरू पनि दिनुहुन्छ, र त्यो सुझावलाई होइन हेरेर थप छलफल गरेर अगाडि बढायो भने यो बिस्तारै यिनीहरूलाई चाहिँ ल्याउन सकिन्छ क्या। यो वैदेशिक रोजगारीको व्यतिथि फेरि पनि भन्न चाहन्छु एउटा श्रमिकले लिएर आइदिएको व्यतिथि होइन, र त्यो त्यसको दोष कसलाई पारिँदैछ, श्रमिकलाई को टाउकामा पारिँदैछ कि?
1: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपाल, उहाँसँग वैदेशिक रोजगारी र चुनौतीबारे गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम देश प्रदेशमा सुन्न सक्नुहुन्छ। काया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
5: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
6: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ ए भाइ, कहाँ हो?
5: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज भाइको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
6: हजुर, काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
7: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
5: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।

0: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
1: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-696
0: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
2: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
4: अब बाँकी खबर। अछामको मिल्लिक गाउँपालिका 6 सोडसा चौतारी टोलकी 14 वर्षीय सुशीलता नेपालीको आँखामा यो उमेरमा बाल सुलभ सपना र कापी कलम हुनुपर्ने हो, तर 7 महिना अगाडि उहाँको जीवनमा यस्तो आँधी आयो जसले उहाँको सुनौलो बाल्यकाल र स्वतन्त्रतालाई निमोट्न खोज्यो। आफ्नै परिवार र समाज मिलेर उहाँलाई कलिलो उमेरमै जबरजस्ती दुलही बनाएर विवाहको मण्डपमा राख्न खोज्दै थिए, तर आफ्ना भविष्य र अस्तित्व रक्षाका लागि सुशीलताले साहसी विद्रोह रोज्नुभयो। उहाँले आफैलाई मात्र बचाउनु भएन, सिंगो पालिकाकै बाल बालिकाको हक अधिकार रक्षा गर्ने बलियो अभिभावकका रूपमा उभ्याउनुभयो। नन्देश्वरी मावि सोरसामा कक्षा 9 अध्ययनरत सुशीलताका लागि गएको 7 महिना निकै पीड़ादायी रह्यो। आफ्नो आमा बुबा र समाज उहाँको बाल्यकाल खोसेर बिहेको मण्डपमा उभ्याउन यसरी लागि पर्ने छन् भन्ने उहाँले कहिले सोच्नु भएको पनि थिएन। दिदीको मृत्युपछि भिनाजुसँग विवाह गर्न परिवार र समाजको दबाव खेपेकी 14 वर्षीय सुशीलता भन्नुहुन्छ, मेरो पहिलो लक्ष्य गाउँमा बाल विवाह रोक्नु नै हो। बिहे मण्डपबाट विद्रोह गर्दै बाल सञ्जालको नेतृत्व शीर्षकको खबर कान्तिपुरमा छ।
3: अब विदेशको खबर। इराक सरकारले त्यहाँ सक्रिय इरान समर्थक सशस्त्र समूहलाई आउँदो सेप्टेम्बर 30 भित्र निशस्त्रीकरण प्रक्रिया पूरा गर्न समय सीमा तोकेको छ। सरकारका प्रवक्ता हैदर अल अबौदीले पत्रकार सम्मेलन मार्फत सबै सशस्त्र समूहलाई सेप्टेम्बर 30 निशस्त्रीकरण सम्बन्धी प्रक्रिया पूरा गर्न जानकारी गराएको बताउनुभयो। उहाँका अनुसार त्यसपछि राज्यको नियन्त्रण बाहिर रहेका सबै हतियार कानूनी कार्यवाहीको दायरामा पर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएका छन्। यो घोषणा प्रधानमन्त्री अल जैदीको अमेरिका भ्रमण अघि गरिएको हो। वाशिङटनले लामो समयदेखि बगदादलाई इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गरी राज्यको नियन्त्रणमा ल्याउन दवाब दिँदै आएको छ। इराकमा सक्रिय दर्जनौ इरान समर्थक सशस्त्र समूह मध्ये धेरैजसो पपुलर मोबिलाइजेशन फोर्स पीएमएफ वा हजदेज अल साबी अन्तर्गत आबद्ध छन्। सन् 2003 अमेरिकी नेतृत्वको आक्रमणपछि उदाएका यी समूहले सन् 2014 इस्लामिक स्टेट आईएस विरूद्धको लड़ाईमा महत्वपूर्ण भूमिका खेलेका थिए। हालैका महिनामा इराक सरकारले पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा महत्वपूर्ण रूपमा समायोजन गर्ने प्रयासलाई तीव्रता दिएको छ।
4: अब खेल खबर। फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको छ। खेलको इन्जुरी समयको 5 मिनटमा ग्राभियल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाए। जापानको पेनाल्टी क्षेत्रमा ब्रुनो गिमारेसको पासमा मार्टिनेलीले गोल गरेका हुन्। यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो। ब्राजिलका डानिल लोको कमजोर पासलाई काइसु सानोले नियन्त्रणमा लिँदै गोल गरेपछि टोलीलाई 1-0 अग्रता दिलाएका थिए। दोस्रो हाफ शुरू भएको 10 मिनट पछि काजी मिरोले हेड मार्फत गोल गर्दै खेल 1-1 बराबरीमा ल्याए। बराबरीपछि ब्राजिलले लगातार दबाव सृजना गरे पनि जापानका गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट बचाव गर्दै टोलीलाई खेलमा कायम राखेका थिए, तर खेलको अन्तिम क्षणमा मार्टिनेलीले गोलमा परिणत गर्दै ब्राजिलको जित सुनिश्चित गरेका हुन्। यस जितसँगै ब्राजिलले अन्तिम 16 स्थान बनाएको छ। अब ब्राजिलले अन्तिम 16 नर्वे वा आइबोरी कोस्ट मध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यसै गरी आज बिहान भएको अर्को खेलमा उपाधि दावेदार जर्मनी विश्वकपबाट बाहिरिएको छ। पाराग्वेसँग पेनाल्टी सुट आउटमा पराजित हुँदै 4 पटकको विश्व च्याम्पियन जर्मनीको यात्रा अन्तिम 16 नै समाप्त भएको हो। निर्धारित समयको पहिलो हाफको 42 मिनटमा जुलियो एनसी सोले हेड मार्फत गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। दोस्रो हाफको 53 मिनटमा काई हावेट ले गोल गर्दै जर्मनीलाई 1-1 बराबरीमा फर्काए। निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीलाई थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा पाराग्वेले ऐतिहासिक जीत हात पार्यो। पाराग्वे क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने जर्मनीको विश्वकप यात्रा अन्तिम 32 टुंगिएको छ। विश्वकप फुटबलमा अहिले बिहान 7:45 नेदरल्याण्ड्स र मोरक्को खेल्दैछन्।
3: यसअघि जर्मनीको यात्रा अन्तिम 32 नै समाप्त भएको हो, हुनुपर्नेमा अन्यथा भएकोले सच्चाइएको छ। काया कैरनमा अब खबर संक्षेपमा। प्रस्तावित कम्पनी ऐनको मस्यौदामा 25 लाख वा त्योभन्दा बढ़ी मूल्यको शेयर हस्तान्तरणमा 1% शुल्क लाग्ने प्रस्तावित व्यवस्था विवादित बनेको छ। लगानीकर्तालाई लगानीका लागि प्रोत्साहन गर्नुपर्नेमा शुरूमै 1% शुल्क लगाएर निरुत्साहित गरेको भन्दै सबैतिरबाट विरोध आएपछि यो प्रस्ताव विवादित बनेको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा अब पालो उखानको।
4: थुनेको पानी र सुनेको कुरामा विश्वास नगर्नु।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
4: आज र भोलि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, सावधानी अपनाउन आग्रह। राजमार्ग अवरूद्ध भए तत्कालै खुलाउने गरी तयारी।
3: ट्राफिक जरिमाना बढ़ाउन कानून ल्याइँदै पैदल यात्रीलाई 500 चालकलाई 1,00,000 रूपियाँसम्म जरिमानाको प्रस्ताव।
4: वैदेशिक रोजगारीमा बढ़दो आकर्षण तर ठगी र कार्यस्थलको जोखिम उस्तै। श्रम सम्झौता र ऐन समय सापेक्ष परिमार्जन गर्न विज्ञको जोड़।
3: इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गर्न इराक सरकारद्वारा सेप्टेम्बर 30 समयसीमा पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा समायोजन गर्ने प्रयास।
4: र जापानलाई हराउँदै ब्राजिल र जर्मनीलाई हराउँदै पाराग्वे विश्वकप फुटबलको अंतिम 16 प्रवेश। 7:45 नेदरल्याण्ड र मोरक्को खेल्दै।
3: र अन्त्यमा आजको कार्टुन। गजब सभा शीर्षकमा अभिनले बनाउनु भएको कार्टुन जुट्ने र फुट्ने हुँदै आएका वामदल र शीर्ष नेताहरूबीच फेरि सहकार्य र एकताको कुरो उठेको विषयसँग सम्बन्धित छ। यहाँ एकता वार्ता लेखिएको ब्यानर छ। भित्र नेताहरू छलफलमा छन्, उनीहरू के निर्णयमा पुग्लान् भन्ने चासो भइरहेका बेला बाहिर अरू नेताहरू एकापसमा कुराकानी गर्दैछन्। त्यही बेला भित्र भइरहेको गतिविधि सुनाउँदै एकजनाले बाहिरका नेताहरूलाई भन्दैछन्, पख्नुहोस् न पख्नुहोस्, पार्टी अहिले मिलिनै सकेका छैन भने मिल्ने कुरा मात्रै भइरह्यो क्या, तपाईँहरूलाई त्यहाँ फेरि फुट्ने कुरा गर्न कति हतार भयो भने। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौं। आज र भोलि ठूलो पानी पर्ने भनिएका क्षेत्रमा आवश्यक सतर्कता अपनाउनुहोला। नमस्कार।

0: शुक्लागन्ध केएफएम 97.6
1: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
1: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
2: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
1: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905011। पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको।
2: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
1: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
1: प्रोप्राइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल, मोबाइल 9846026617 र 9811638981।
7: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
8: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
7: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
8: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
7: ए त्यसो भए त म गइहाले,
8: चिया त पिएर जाऊ।
7: अहिले हतार छ, पछि आउँदै गरौँला है।
9: दीर्घायु फर्निचर सोरुम,
8: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
9: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
10: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
8: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
9: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709604, मोबाइल नम्बर 9847061268,
8: 9857062068।
11: हाम्रो मोबाइल पसल दुलेगौडामा
12: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
11: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी,
1: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
11: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9856056996।
13: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभिसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
14: तर महँगो होला नि?
13: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्यालडुङ्गा।
15: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
16: बाराही अल्मुनियम अब यूपीबीसीको साथमा।
15: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
16: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 95 60 22 938 र 98 028 22 938।
17: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
18: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
17: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
19: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
17: पुराना गरगहना सँग नयाँ सात फेर,
19: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
17: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98 560 62 099।
20: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
21: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
20: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
21: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
20: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98 4 61 94 378, 98 1 71 96 902।
22: कता हिँडेको आइफोन हातमा लिएर?
23: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
22: लौ तनै थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
23: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
22: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0 65 4 14 0 50, मोबाइल 98 4 63 23 811।
24: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
25: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
24: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ, ल कोठा पनि चम्किएको छ। ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
26: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
27: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
22: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड
0: डेकोरेशन, शुक्ला गण्डकी 4 भित्री बजार।
2: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206।
3: विगत लामो समयदेखि तपाईहरुको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेशन।
4: शुक्ला गण्डकी एफएम 97.6।
5: सचेत वर्गले खबरदारी गर्नुपर्छ। आज सबैले जहाँ जहाँ प्रश्न उठ्न सक्ने हो, जहाँ जहाँ सचेतनापूर्वक विश्लेषण गर्न सक्ने हो, जहाँ जहाँ यिनले गरेका गलत क्रियाकलापको विषयमा चाहिँ औँला ठड्याउन सक्ने हो, ती सबैका आवाजहरूलाई चाहिँ दबाउन खोजिएको छ। यो प्रक्रिया लोकतान्त्रिक संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा छ कि विपक्षमा छ, यो चाहिँ हामीले ल्याएको एउटा संविधानवादको पक्षमा छ कि विपक्षमा छ भन्ने चिजको चाहिँ विश्लेषण गरेनौँ। र अझ पनि लहरका भरमा, अझ पनि यिनीहरूका चाहिँ एउटा फेसबुक स्ट्याटसका भरमा चाहिँ तपाईँ हामी चाहिँ जान्यौँ भने देश दुर्घटनामा जाने निश्चित छ। आज तपाईँ हामीले चाहिँ फेसबुक स्ट्याटसको भरमा देश चलाउने कि एउटा प्रणालीमा देश चलाउने, यो चिजले चाहिँ आज हामी फेरि पनि तरङ्गित भयौँ भने देशले एउटा भड्कालोमा परिसकेको छ, फेरि देश भड्कालोमा पर्ने परिस्थिति नआओस् भन्ने हाम्रो कामना हो।
6: अब चाहिँ सरकारले के भन्यो भने अब विद्यार्थी संगठनको आवश्यकता छैन, तपाईँहरू राजनीति नगर्नुहोस् होइन, क्याम्पसमा राजनीति नगर्नुहोस्, क्याम्पसमा तालाबन्दी नगर्नुहोस्, प्राध्यापकहरूलाई कालो मुसो नदल्नुहोस्, अब क्याम्पसमा ठेक्का पट्टाको काम चाहिँ नगर्नुहोस् होइन, कार्यक्रमका नाममा चाहिँ करोडौं करोड उठाउने काम नगर्नुहोस्, अब सुशासनतर्फ लाग्नुहोस् भन्ने कुरा त ठिकै हो नि त, स्वाभाविक हो नि त।
5: तपाईँहरूले यो चिजको विश्लेषणले चाहिँ आज सबै चिजको चाहिँ यो विद्यार्थी आन्दोलनलाई जसरी गलत तरिकाले चाहिँ ड्राइभ गर्न खोजिएको छ, गलत तरिकाले चाहिँ चित्रण गर्न खोजिएको छ, यो ठिक लयमा चाहिँ तपाईँले चाहिँ विश्लेषण गरिरहनु भएको छ। आज विद्यार्थीको चाहिँ एउटा अभिभावकले फिस तिर्न नसक्दाखेरि बोल्ने विद्यार्थी संगठन चाहिँ त्यही विद्यार्थी संगठनले गरेको देख्नुहुन्न। आज त
6: तपाईँहरूले
5: कुनै कालखण्डमा भएका कुराहरूलाई सबै सबै कुनै बदमास मान्छेहरूले गरेका कुराहरूलाई
6: होइन,
5: कुनै एउटा व्यक्तिले गरेका कुराहरूलाई, कुनै एउटा कालखण्डमा भएका कुराहरूलाई सधैँ चाहिँ त्यो किसिमको चाहिँ एउटा चाहिँ चित्रण गरेर आज मिडिया जगतले पनि यो विद्यार्थी आन्दोलनलाई जसरी चाहिँ बदनाम गर्ने किसिमले पनि चित्रित गर्नुभयो तपाईँले। आज
6: मिडिया
5: जगतको घाँटी निमोल्न खोज्छ, तपाईँले त्यसो भए त्यहाँ बार्गेनिङ गर्नुभएको हो, तपाईँहरूले चाहिँ गलत गर्नुभएको थियो। आज मिडिया जगतको पनि घाँटी निमोटिँदैछ, आज राज्यको चौथ अङ्ग भनेको त्यो अङ्गको पनि घाँटी निमोटिन्छ कि तपाईँले बैठक गर्नुभएको, तपाईँले गलत गर्नुभएको, तपाईँले त्यो चन्द्र आतङ्क गर्नुभएको भन्दाखेरि होइन होला। तर के हो भने आज नियोजित रूपमा चाहिँ यस्ता किसिमको चाहिँ गतिविधि भइरहँदाखेरि तपाईँ बोल्ने कि नबोल्ने, आज विद्यार्थीको कमी कमजोर कहाँ कहाँ छैन नि त, कुन ठाउँमा कमी कमजोर छैन, कमी कमजोर भएका कुरालाई सच्याएर अगाडि बढ्ने होला, त्यसलाई सुधारेर अगाडि बढ्ने होला, त्यसलाई चाहिँ थप परिमार्जित गरेर अगाडि बढ्ने होला। तर जसरी एउटा आज सरकारमा बसेको मान्छेहरूले गल्ती गरेका छन् कि छैन, के सरकारै अर्को गर्ने भन्ने, कुनै एउटा सरकारी कार्यालयमा चाहिँ बदमासी भएको छ कि छैन, गलत भएको छ कि छैन, सरकारी त्यो चाहिँ सबै डिजल पो गरौँ भन्ने किसिमले चाहिँ अगाडि बढ्ने कुराले चाहिँ यो ठिक लयमा जान सक्छ। आज कि त उहाँले यो देशमा कुनै बैठक देशै विघटन गरौँ भन्न खोजेका हो कि प्रधानमन्त्रीको नियत पनि त्यस्तो त्यसै छ कि त्यही चिजको चाहिँ चित्रण गर्न खोजेको हो त भन्दाखेरि त्यो होइन। हामीले भएका कमी कमजोरहरूलाई पनि त्यसलाई परिमार्जित गर्न पर्ला। आज विद्यार्थी आन्दोलनले गरेका त्याग तपस्या बलिदानी रगतका खोला बगाएका ज्यानको आहुति दिएका कुराहरू चाहिँ तपाईँले बिर्सिन मिल्छ? तपाईँले चाहिँ आज भएका हरेक जनताको चुलो चौकामा समस्या हुँदाखेरि चाहिँ विद्यार्थी संगठन आफ्नो जीवनको प्रवाह नगरिकन सडकमा उत्रिने बेला चाहिँ तपाईँले देख्नुहुन्छ कि देख्नुहुन्न त्यो विद्यार्थी आन्दोलन आएको? अनि तपाईँले यो किसिमको चाहिँ चित्रण गर्न हुँदैन। आज हरेक दुःख कष्ट, हरेक निम्न समुदायको, हरेक निम्न वर्गका जनताको अहिले पनि आशाको भरोसाको केन्द्र भनेको विद्यार्थी आन्दोलन छ। आज ग्यासको मूल्य बढ्दा, तेलको मूल्य बढ्दा, अरू विषयका चाहिँ मूल्य वृद्धि हुँदाखेरि चाहिँ अहिले पनि विद्यार्थी आन्दोलन खोजेका छन्। कुनै इन्जिनियरका चाहिँ मन्त्रीहरूलाई खोजेका छन् तपाईँले देख्नुभएको छ? आज मन्त्रीभन्दा पनि बढी अपेक्षा चाहिँ आम विद्यार्थी आन्दोलनबाट, विद्यार्थी संगठनबाट भइरहेको छ। भनेपछि यो ढङ्गको चाहिँ चित्रण गरेर आज गलत तरिकाले मात्रै परिभाषित गर्न हुँदैन। विद्यार्थी आन्दोलन सशक्त भूमिका झन् आवश्यक छ। विश्वविद्यालयमा राजनीति नगरेर एउटा पढिरहेको मान्छेले उसले यो देशको भूगोल, राजनीति, यी परिवेशहरू नबुझेर कसले बुझाउन खोजेको?
6: होइन, टिचरहरूसँग राजनीति सिक्नु, शिक्षकहरूसँग सिक्नु राजनीतिक संस्कार भनेर अस्ति
5: तिनै त्यही प्रधानमन्त्रीसँग राजनीति सिक्ने, अहिले बनेको प्रधानमन्त्रीसँग राजनीति सिक्ने हो भने के तथानाम गाली गर्दै सिक्ने हो राजनीति? तथानाम चाहिँ मुख छोड्दै गर्ने प्रक्रिया सिक्ने हो राजनीति? अहिलेको प्रधानमन्त्रीसँग के सिक्न सकिन्छ त्यो तीबाट? हामी आफै यो माटो, यो भूगोल, यो यहाँको विश्वविद्यालय, यहाँका शैक्षिक विकृतिहरू, यी सबै परिवेशहरूमा चाहिँ प्रत्यक्ष रूपमा हाम्रो संलग्नता भएर त्यहाँका परिवेशहरूलाई बुझेर भोलि निर्णय ठाउँमा पुग्दाखेरि यी समस्यालाई, यी अब एउटा विश्वविद्यालय समाजका समस्याहरूलाई चाहिँ थप रूपमा चाहिँ हामीले यसलाई परिमार्जित गरेर चाहिँ एउटा यो देशको शिक्षा क्षेत्रले यो देशको आर्थिक समृद्धिको यात्रालाई पनि अगाडि बढाउनुपर्छ भन्ने चिजले चाहिँ त्यहाँ विद्यार्थी आन्दोलन भइरहेको छ, त्यहाँ विद्यार्थी संगठनहरू चाहिँ सङ्गठित भइरहनु भएको छ। के तपाईँले कसैको व्यक्तिको विचारमाथि गर्नु, कुनै मान्छेको विचारमाथि चाहिँ भन्ध्याकरण गर्न खोज्ने कुनै कुरा सम्भव छ? यो तिनका सन्कीका भरमा चाहिँ सम्भव हुन सक्छ, तिनका ऊर्जीका भरमा सम्भव हुन सक्छ, मेरो विचारलाई कसैले मार्न सक्छ, मेरो विचारलाई, मेरो सोच्ने तरिकालाई कसैले निश्चेज गर्न सक्छ, अनि तिनका ऊर्जी चाहिँ मानिन पर्नेछ, ऊर्जी मानिँदैन, सशक्त रूपमा प्रतिकार हुन्छ। र भोलि ती ऊर्जी दिनेहरूले चाहिँ एउटा हिजोका शासकहरूले जसरी ऊर्जी दिएर चाहिँ यो विद्यार्थीहरूलाई निश्चेज बनाउन खोजेका थिए, तिनको हालत के भयो? आज तिन यो बालेन्द्र शाह पनि तिनै एउटा निरङ्कुश शासकका जसरी जसरी अगाडि बढ्दैछन् तिनका पनि हालतहरू त्यस्तै हुनेवाला छन्। आज तपाईँले देखिरहनु भएको छ जनताको लागि भनेर
6: विद्यार्थीहरूको अहिलेको भूमिका के छ? त्यसो भए आधा ग्यास सिलिन्डर बिक्री भइरहेको छ, इजरायल इरान र अमेरिकाको युद्ध अलिकति शान्त हुँदाखेरि त्यो भरि ग्यास आएन, होइन? पेट्रोलियम पदार्थको मूल्य स्वचालित थियो हिजो, पेट्रोलियम पदार्थको मूल्य आज चाहिँ त्यही महँगीमा चाहिँ नागरिकहरू किनिरहेका छन्, होइन? सुकुम्बासी बस्तीमा चाहिँ जो खास सुकुम्बासी हुन् उनीहरू मात्रै होल्डिङ सेन्टरमा छन् अहिलेको अवस्थामा, होइन? उनीहरूलाई पनि त्यहाँ बागमती सभ्यताले लखेट्ने प्रयत्न गरिरहेछ, सरकारले लखेट्न खोजिरहेछ, उनीहरू याचना गरिरहेका छन्। आज कालो बजारी त्यत्तिकै छ, मल पाइया छैन, किसानहरू मल नपाएर रोइरहेछन्। अनि तपाईँहरूको काम के भन्यो कि तपाईँहरूलाई त अब हटाउनु भएको
5: यिनै चिज तपाईँले हामीले गरेका क्रियाकलाप हेरिरहनु भएको छैन? यी सबै विषयमा चाहिँ हामीले चाहिँ सरकारलाई सचेत गराएका छौँ कि हामी निर्णय गर्ने ठाउँमा हौ, हामीले सरकारका निकायलाई घटघटाउने कुरा होला नि त, हामीले आफ्नो जिम्मेवारी चाहिँ वहन गरेका छौँ कि छैनौँ भन्दाखेरि तपाईँले हेर्नु पर्यो नि त। त्यो आज पेट्रोलियम पदार्थको चाहिँ विश्व बजारमा चाहिँ समायोजन भइसक्यो, नेपालमा चाहिँ पुरानै पेट्रोलियम पदार्थ गरेर सरकारले लुटतन्त्र मचाइरहेको छ, सरकारले चाहिँ अब त्यो गरिब जनताहरूमाथि मूल्य बढ्यो भनेर बढाएको मूल्य आज घट्दाखेरि घटाइरहेको छैन, लुट मचाएको छ। यो विषयमा हामीले खबरदारी गरेका छौँ, आज सुकुम्बासी बस्तीमा भइरहेका थिचोमिचो हिजो गरिबको चमेली बोलिदिने कोही छैन भन्ने शासक आज सत्तामा पुगिसकेपछि आज चाहिँ अन्ध भएर चाहिँ तिनको पेटमा चाहिँ लात बजारिरहेको छ, तिनका बासहरूमा लात बजारिरहेको छ, ऊ जनता होइन, यो देशको नागरिक होइन भने जसरी लखिरहेको छ, अनि तिनीहरूका विषयमा चाहिँ हामी बोलेका छैनौँ आज तपाईँहरूले किसान सबै वर्गका विषयमा हामी बोलेका छैनौँ, यी विषयहरूमा सबैभन्दा आवाज कसैले उठाएको छ भने हामीले उठाएका छौँ। आज तपाईँहरूले विश्वविद्यालयको अवस्था हेर्नुभएको छ, तपाईँहरूले विश्वविद्यालयमा चाहिँ हरेक प्रोफेसरलाई, हरेक त्यहाँको मान्छेहरूलाई, एउटा विज्ञता हासिल गरेको मान्छेलाई त अयोग्य छस् भनेर चाहिँ सबैलाई बर्खास्त गरे अध्यादेशका माध्यमबाट, उनी एउटा विद्वान वर्गको अथवा त्यो किसिमको सचेतना भएको मान्छेलाई चाहिँ बर्खास्त भयो भनेर त अयोग्य छस् भनेर बर्खास्त गरेर आज विश्वविद्यालय चाहिँ नेतृत्वविहीन भएका अवस्थाहरू छन्, त्यहाँको प्रशासकीय संरचनालाई ध्वस्त बनाएर बसेका छन्। यिनीहरूले चाहिँ यो राज्यको निकायहरूलाई अथवा शिक्षा क्षेत्रलाई ठिक गर्छन् भन्ने कुरा हामीले प्रत्यय दिनुपर्ने हो, हामीले चाहिँ त्यहाँ खबरदारी गर्नुपर्छ। आज विश्वविद्यालयका भिसी बनाउने कुरा, रजिस्टर बनाउने कुरा चाहिँ सदस्यता काटिन्छ, निला सदस्यताहरू काटेर मात्रै त्यो इन्टरभ्यू लिएर त्यो किसिमको प्रतिबद्धता गरेर मात्रै त्यहाँ पठाउन खोजिन्छ। आज राजनीति यिनीहरूले गरेका छन् कि छैनन्? राजनीति चाहिँ यिनीहरूले चाहिँ राजनीतिको प्रक्रिया अगाडि बढाएर सकि छैन? डिएनए टेस्ट गरेर चाहिँ विश्वविद्यालयको चाहिँ जिम्मेवारी दिने कुरा चाहिँ तपाईँले ठिक भनिरहनु भएको छ, अनि राम्रो सुशासनको कुरा गरिरहनु भएको छ। आज कुन चाहिँ वर्गको हितमा चाहिँ काम गरिरहेका छन् यिनीहरूले? आज कुनै इलाइट वर्गको मात्रै चाहिँ प्रतिनिधित्व हुने गरी चाहिँ एउटा काम गरिरहेको सरकारलाई, अनि तपाईँ हामीले चाहिँ गरिब निमिका जनताका आवाजहरूलाई बोल्ने विद्यार्थी संगठनलाई, विद्यार्थी आन्दोलनलाई चाहिँ तपाईँ हामीले चाहिँ निश्चेज पारेर बदनाम गराएर उसलाई कमजोर बनाएर चाहिँ थप यिनीहरूलाई चाहिँ मनोमानी गर्नको लागि उज्जवलित बनाउन खोज्नु भएको हो त तपाईँ? हामीले चाहिँ भन्दाखेरि होइन, हामीले खबरदारी गर्नुपर्छ, यी यस्ता चिजहरू बेला बखतमा चाहिँ यस्ता शासकहरूले उद्योग गर्छन्, यिनलाई सशक्त रूपमा प्रतिवाद गर्नुपर्छ। आम जनताहरू, आम युवा विद्यार्थी सबै साथीहरूले चाहिँ यस्ता कुराहरू खबरदारी गर्नुहोस्। अब पनि लडमा लाग्नु हुँदैन, अब तपाईँ हामीले सबै चिजहरू चेताइसक्यो। आज सुकुम्बासीको हालत हेर्नुहोस्, आज तपाईँ हामीले चाहिँ एउटा सामान्य गरी खाने वर्गको चाहिँ अब चुलो बनेको छैन त्यो अवस्था हेर्नुहोस्, आज विश्वविद्यालयको अवस्था हेर्नुहोस्, आज अरू संरचनागत कुरा बजेटका विषयमा हेर्नुहोस्, आज तपाईँ हामीले भनेका हिजो गाडीमा चढ्ने मान्छेहरू, गाडीमा चढ्ने फलानु मन्त्री फलानु नेता गाडीमा चढ्यो भने आज दशौं अर्बका गाडीहरू किन्ने, अरबौंका गाडीहरू किन्न त किन पर्यो यिनीहरूलाई चाहिँ? हिँडेर जान सक्दैनन्? हिजो त्यही भनेर बदनाम गरेका होइनन् यो अरू राजनीतिक दलहरूलाई, आज किन चाहियो अरबौंका गाडीहरू यिनीहरूलाई? किन किन्न पर्यो राज्यको कोषबाट अरबौंका गाडी? किन गर्न पर्यो यिनीहरूले बजेटका चाहिँ कुनै मान्छेलाई खुसी बनाउने कुराहरूमा चाहिँ किन त्यस्तो किसिमको चाहिँ आज बजेटमा चाहिँ बदमासी गरेर भनेपछि गलत नियतका साथ यो देशलाई बर्बाद बनाउने दिशामा सरकार अगाडि बढेको छ। यो विषयमा तपाईँ सबैले खबरदारी गर्नुपर्छ।
6: दीपक धामीजी, यहाँको महत्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद। नमस्कार।
5: हस्, धन्यवाद।
6: हजुर, सबैको अध्यक्ष दीपक धामी आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम हुन्छ, विश्रामपछि पुनः उपस्थित हुनेछौँ।
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम, राष्ट्रिय जीवन
7: बीमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
7: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
7: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
8: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
7: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
7: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
8: र बिहानी 17 कक्षा सञ्चालन हुने।
7: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712440।
9: यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असार 20 गते शनिबार
10: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेटमुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
11: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
12: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
8: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
12: भर्ना कार्यक्रम बिहान 7 दिउँसो 5 भइरहेको छ।
8: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
12: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
8: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
12: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
8: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
12: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333585, मोबाइल 98560385।
14: खरिद गर्नेमा जोड दिन्छ, यो सवारी साधन पनि यो विलासी वस्तुमा आउँछ, अत्यावश्यक बाहेक यो विलासी वस्तुमा पर्छ होइन। पुरानो सामानहरू पुरानो गाडीहरू मरौ सम्मार गरेर चलाउने भन्दा पनि यो नयाँ त्यो एक किसिमको एउटा त्यो वर्गले आर्थिक घोटाला गर्ने र मुलुकलाई नै त्यो टार पल्टाउने नियतले सरकार अगाडि बढेको देखिन्छ। किनकि त्यो सरकारका विभिन्न निकायले जुन प्रतिवेदन सरकारलाई खर्च यो गाडी व्यवस्थापन यो सवारी व्यवस्थापन कसरी गर्ने भनेर रिपोर्ट दिएका थिए, त्यसको खिलाफमा यो प्रतिवेदन आएकाले यो आम मानिसहरूलाई शंका लाग्ने कुरा स्वाभाविक हो। र जुन वर्गलाई राहत दिन्छु भनेर भनिएको छ त्यो वर्गको राहतको बारेमा चाहिँ सरकार मौन रहेकाले यसबारेमा प्रश्न उठेका हुन्।
6: अब आजको दिनमा चाहिँ सत्ताले सरकारले चाहिँ विद्यार्थी संगठनहरू त्रिभुवन विश्वविद्यालयले पनि अब यो संगठनका कतिपय आफ्ना अफिसहरूदेखि लिएर त्यहाँ क्रियाकलापहरू बन्द गर्नु त्यहाँबाट हटाउनु भनेर त्रिवेले पत्र लेखेछ, 60 दिनको म्याद दिएछ। यो स्वाभाविक हो अहिलेको अवस्थामा यी संगठनहरू हटाउनुपर्छ भन्ने लाइन हो यहाँको?
14: यो त्रिवी प्रशासनले जुन निर्णय सर्वोच्च अदालतले गरेको थियो, अन्तरिम आदेश दिएको थियो, नेभी संघका नेताहरूले हालेको मुद्दामा, नेभी संघले हालेको सरकार खिलाफमा हालेको मुद्दामा, त्यसमा जुन किसिमले आज छलफल हुनुभन्दा एक दिन अगाडि त्रिभुवन विश्वविद्यालयले दावेदारी गर्दै सरकारको निर्णयको दावेदारी गर्दै यो खारेज गर्नुपर्छ तयारी गर्नु भनेर जसरी एउटा पत्राचार गरेको छ, त्यसले यो चाहिँ नेपाल अधिराज्यको संविधान, यो गणतान्त्रिक संविधान 2072 दिएको संगठन गर्ने अधिकारको परखिलाफमा छ। र नेपालमा सोभिको इतिहास जुन हो, स्वतन्त्र विद्यार्थी आन्दोलनको इतिहास जुन हो, नेपालमा विद्यार्थी आन्दोलनको जुन इतिहास हो, त्यस र तुरन्त ठुलो कुरा चाहिँ त्यो राइट टु अर्गनाइज होइन, राइट टु प्रोटेस्ट पिसफुल्ली, यो जुन अधिकार छ, समर्थन गर्ने अधिकार छ, ट्रेड युनियनको अधिकार छ, त्यो सबै कुराको बर्खिलाफमा यो सरकार अगाडि बढ्न खोजेको छ। मलाई लाग्दैन कि सर्वोच्चले संविधानको बर्खिलाफ हुने गरी अगाडिको पर्छ भने लाग्दैन, त्यसले एउटा जुन किसिमको आन्दोलनको एउटा आधीबेरी खडा गर्छ त्यो चाहिँ सरकारलाई ठेक्न गाह्रो हुन्छ, किनकि जुन सरकारले विद्यार्थीहरूको विल, विद्यार्थीको इच्छाको चाहिँ अगेन्स्टमा काम गर्छ, त्यो सरकारको भविष्य लानु हुँदैन। यो हामीलाई इतिहासले सिकाएको पाठ हो। र आजको जुन स्वतन्त्र विद्यार्थी युनियन छ, आजको जुन विद्यार्थी आन्दोलन छ, त्यो पञ्चायतको समयमा पनि त्यो संगठन गर्ने अधिकार सर्वसाधारणबाट ग्यारेन्टी गरेर लिएको नेपाली काँग्रेसका त्यति बेला भारतीय संगठन नेपाली जनता संघले, र त्यसको तहतमा सोभि स्थापना भएको र त्यसको खिलाफमा जुन किसिमको गति सरकारले चालेको छ, त्यो मात्रै विकासको व्यवधानको बाधक भनेर भनेको छ। उनीहरू चाहिँ प्रश्नलाई मार्न चाहन्छन् र हामीले महत्व एउटा कुनै पनि अलोकतान्त्रिक सरकारले तानाशाही वृत्तिको नेतृत्वले द मेकिङ अफ अ डेमोक्रेटिक माइन्ड, लोकतन्त्र चलाउनको लागि लोकतान्त्रिक दिमाग चाहिन्छ र त्यो लोकतान्त्रिक दिमाग, प्रतान्त्रिक दिमाग बन्ने कुराको परिपाक त्यो चाहिँ क्याम्पसहरूमा हुन्छ। त्यो क्याम्पसहरूमा सोभिमा स्वतन्त्र विद्यार्थीको चुनावले त्यसको गति जुन अभ्यास दिएको हुन्छ स्थानीय विद्यार्थीको सरकारको, त्यहाँबाट विद्यार्थीहरूले आफूलाई चाहिँ त्यो सिभिक्स एजुकेसनको एउटा महत्वपूर्ण थल हो, त्यो सिभिक्स एजुकेसन त्यो नागरिकको राजनीतिक शिक्षाको महत्वपूर्ण थल हो, त्यो प्रारम्भिक थलोबाट नागरिक शिक्षाको प्रारम्भिक थलोबाट नागरिकहरूलाई वञ्चित गर्ने कुराले त्यसै चाहिँ सही सन्देश दिँदैन।
6: होइन तर चाहिँ अब विद्यार्थीहरूका काम कारवाहीहरूका बारेमा पनि त निकै ठुला आलोचनाहरू छन्।
14: हजुर हजुर,
6: अब विद्यार्थी संगठनहरूले गरेका क्रियाकलापहरूका विषयमा पनि धेरै आलोचनाहरू छन् होइन, संगठनहरू अब आवश्यक पर्दैनन्, संगठनहरू पनि अराजक भूमिकामा चाहिँ उपस्थित भए भन्ने खालका धेरै विवादहरू पनि त छन् नि शंकरजी।
14: विद्यार्थी संगठनको बारेमा मैले तपाईँलाई भनिहालेँ कि यो जुन नागरिक सिभिक्स एजुकेसनको महत्वपूर्ण थल हो, विद्यालय र विश्वविद्यालयहरू हुन्, विद्यालय नै विश्वविद्यालय हुन्, हामीलाई जुन किसिमको नागरिक शिक्षा, यो हामीलाई हामीले जुन किसिमको नागरिक शिक्षा हामीले हाम्रो आजका युवकहरूलाई प्रदान गर्छौं, त्यसबाट वञ्चित गरेपछि नागरिकहरूले, नव युवकहरूले प्रश्न गर्ने अधिकार

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855014175
2: शुक्ला गण्डकी एफएम 97.6
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय
5: अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
7: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9856607554

नमस्कार, बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। राहदानी खरिद सम्बन्धी ठेक्कामा अनियमितता गरेको अभियोगमा राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 18 विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले महानिर्देशक अर्यालसहित 10 कर्मचारी, राहदानी छपाईको ठेक्का पाउने 2 जर्मनी कम्पनी, कम्पनीका 4 संचालक र त्यसका नेपाल प्रतिनिधि भई काम गर्ने 2 गरी 18 विरूद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। अख्तियार प्रवक्ता सुरेश नेउपानीले मुद्दाका प्रतिवादी विरूद्ध 10,13,04,61,477 रूपियाँ बिगो कायम गरी बिगो बमोजिम जरिवाना कैद सजाय र हिनामिना भएको रकम असुल उपर गर्न माग दावी गरिएको बताउनुभयो। अभियोग पत्र अनुसार विभागका महानिर्देशक अर्याल, निर्देशक सूचना प्रविधि तर्फका सुनिल कुमार केसी, तत्कालीन निर्देशक शत्रुधन प्रसाद शर्मा पोखरेल, तत्कालीन निर्देशक रविन्द्र राज भण्डारी, तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य, कम्प्युटर इन्जिनियर विपिन प्रसाई, तत्कालीन शाखा अधिकृत सोमेश थापा, परराष्ट्र मन्त्रालयका तत्कालीन उपसचिव कानूनका राजुराम दाहाल, तत्कालीन उपसचिव लेखा वेशप्रसाद भुर्तेल, तत्कालीन उपसचिव कानून पुष्कराज नेपाललाई एकमुष्ट बिगो बमोजिम जरिवाना र कैद सजाय माग गरिएको जनाइएको छ।

यात्रा गर्न जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसीसर चामे सड़क र मध्य पहाड़ी लोकमार्गमा सवारी सञ्चालनमा रोक लगाइएको छ। सोमबार बसेको जिल्ला सुरक्षा समिति लमजुङको बैठकले यस वर्षको मनसुनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसन्तसम्म अत्यावश्यक बाहेकका सबै सवारी साधन सञ्चालनमा रोक लगाएको हो। लमजुङका सहायक प्रमुख जिल्लाधिकारी थम्मन सिंह गौतमले भन्नुभयो, बेसर चामे सड़कको बेसरबाट मनाङ जिल्लाको सिमानासम्मको खण्डमा प्रत्येक दिन साँझ 6 बजेदेखि बिहान 6 बजेसम्म र पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोटेटा सड़क खण्डको बिमिरे भञ्जाङ क्षेत्रमा प्रत्येक दिन साँझ 7 बजेदेखि बिहान 5 बजेसम्म सवारी साधन सञ्चालन गर्न रोक लगाइएको छ। यस खण्डमा अत्यावश्यक रहेका सवारी साधनमै सञ्चालन गर्न दिने उहाँले बताउनुभयो। जिल्ला प्रशासन कार्यालय लमजुङले सो बैठकको निर्णय सार्वजनिक गर्दै यसबाट असुविधा भएकोमा क्षमा समेत मागेको छ। मध्य असारसम्म पनि पर्याप्त वर्षा नहुँदा बागलुङमा धान रोपाई प्रभावित भएको छ। अघिल्लो वर्ष यति बेला 60% रोपाई सकिएको थियो भने यस वर्ष मध्य असारसम्म 38% मात्रै रोपाई भएको छ। पश्चिम बागलुङका केही क्षेत्रमा रोपाई भए पनि जिल्ला सदरमुकाम आसपासका अधिकांश खेत अझै सुक्खा छन्। जिल्ला स्थित कृषि

संघका प्रमुख कुमार पुन मगरका अनुसार यति बेलासम्म आधा भन्दा बढ़ी क्षेत्रमा रोपाई सकिनु पर्नेमा पर्याप्त वर्षा नभएकोले 38% क्षेत्र मात्रै धान रोपाई भएको हो। कुल 5710 हेक्टर क्षेत्रफलमा धान खेती हुने बागलुङमा मध्य असारसम्म 2170 हेक्टरमा मात्रै रोपाई भएको प्रमुख पुन मगरले जानकारी दिनुभयो। अहिलेसम्म खोला तथा सिंचाईको सुविधा भएका क्षेत्रका खेतमा मात्रै रोपाई भएको उहाँले जानकारी दिनुभयो। सिंचाई तथा जलस्रोत विभागले हालसम्म देशको आवश्यक सिंचाई क्षेत्रमध्ये 62.68% क्षेत्रमा मात्र सिंचाई सुविधा विस्तार गरिएको जनाएको छ। विभागको तथ्याङ्क अनुसार नेपालमा कुल 35,57,764 हेक्टर खेतीयोग्य जमीन रहेको छ, जसमध्ये 25,36,319 हेक्टर जमीनमा नियमित सिंचाई आवश्यक पर्ने भए पनि अहिलेसम्म 15,90,388 हेक्टर क्षेत्रमा मात्रै सिंचाई सुविधा पुगेको छ। यस वर्ष समयमै पर्याप्त वर्षा नहुँदा अधिकांश जिल्लाका किसानले रोपाईका लागि पानीको अभाव झेलिरहेका छन्। कतिपय स्थानमा रोपाईका लागि राखिएको धानको बिउ नै सुक्न थालेको छ भने धेरै किसान आकाशे पानीको प्रतीक्षामा छन्। यस्तो अवस्थाले धान उत्पादनमा असर पनि चिन्ता बढ़ेको छ। विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले गत आर्थिक वर्ष 81-82 विभागले 16,308 हेक्टर जमीनमा थप सिंचाई सुविधा विस्तार गर्ने लक्ष्यसहित विभिन्न आयोजना सञ्चालन गरेको बताउनुभयो। पोखराको फियतालमा बढ़दो जल दुर्घटना जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले बेलुका 6 बजेदेखि तालमा हुने जल पर्यटन गतिविधिमा रोक लगाएको छ। अबदेखि फियतालमा साँझ 6 बजेपछि डुंगा कायकिङ तथा सर्फिङ सञ्चालन गर्न पाइने छैन। पछिल्लो समय पोखरामा दिनौ जसो हावाहुरी चल्ने, तालमा छाल उत्पन्न हुने तथा यतेसका कारण जलयात्रा जोखिमपूर्ण बन्दै गएपछि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। यससँगै प्रशासनले 16 वर्ष वा सोभन्दा कम उमेरका बालबालिकालाई अभिभावक बिना वा एक्लै कायाकिङ तथा सर्फिङ गर्न नदिन पनि निर्देशन दिएको छ। प्रशासनका अनुसार पछिल्लो समय एक्लै तालमा जलयात्रा गर्ने क्रममा दुर्घटनाको सम्भावना बढ़दै गएको छ। काशीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालका अनुसार व्यवसायले पर्यटकको मुख्य समय भएकाले साँझ 6 बजेसम्मको समयसीमा पुनर्विचार गर्न आग्रह गर्नुभयो। आग्रह भए पनि सुरक्षा अवस्थालाई प्राथमिकता राखेर निर्णय गरिएको हो। उहाँले भन्नुभयो, यो बेला पर्यटक आगमनको मौसम भएकाले व्यवसायको अनुरोध थियो, तर पछिल्लो समय कायकिङ र सर्फिङ बोट दुर्घटना दिनौ जसो हुन थालेपछि जोखिम न्यूनीकरणको लागि यस्तो निर्णय गरिएको हो। कास्कीमा मादक पदार्थ सेवनसँगै लागू औषध सेवन गरी सार्वजनिक सवारी साधन सञ्चालन गर्ने प्रवृत्ति बढ़दै गएको छ। विदेशी नागरिक समेत लागू औषधको व्यापार सेवनमा संलग्न हुने गरेको पाइएको प्रहरी अधिकारीको भनाइ छ। प्रहरीका अनुसार पोखरामा लागू औषध दुर्वेसनी बढ़ी हुनुको कारण हिप्पीको प्रभाव हो। सन् 1960 दशकमा पोखरामा हिप्पीको आगमन भएपछि पोखरेलीले उनीहरूबाटै लागू औषध सेवन गर्न सिकेको अध्ययनले देखाएको छ। समाजशास्त्री विशेषज्ञले धेरै पर्यटक आउने र वैदेशिक रोजगारीका लागि गएकाको बस्ती पोखरा भएकाले पनि लागू औषध प्रयोगकर्ता बढ़दो क्रममा छ। हिप्पीका कारण लागू औषधको सेवनमा लागेको लगभग तेस्रो पुस्ता भएको उहाँको भनाइ छ। उहाँले भन्नुभयो, वैदेशिक रोजगारीमा गएपछि अभिभावकको निगरानी भएन, पैसाको अभाव भएन अनि युवा कुलततिर लाग्न सहज भएको हो। पोखरामा रहेका ठूला र नाम चलेका विद्यालयका विद्यार्थी पनि लागू औषधको दुर्व्यसनीमा सबैभन्दा धेरै फँसेका छन्। जिल्ला प्रहरी कार्यालय तनहु तथा मातहतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानमा सर्च एण्ड स्वीप अपरेशन सञ्चालन गरेको छ। अपराध नियन्त्रण तथा शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरेको उक्त अभियानमा लागू औषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण, प्राकृतिक स्रोत साधनको अनधिकृत दोहन, रोकथाम लगायतका क्षेत्रमा विशेष निगरानी र चेक जाँच गरिएको थियो। अभियानका क्रममा 5 जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान प्रक्रिया अघि बढ़ाएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुले जिल्लामा शान्ति सुरक्षा कायम राख्न, आपराधिक गतिविधि नियन्त्रण गर्न तथा नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्न यस्ता सर्च एण्ड स्वीप अपरेशनलाई निरन्तरता दिइने जनाइएको छ। डिभिजन वन कार्यालय तनहुले आर्थिक वर्ष 82-83 उत्पादन गरिएका विभिन्न प्रजातिका बिरूवा निशुल्क वितरण गर्ने भएको छ। कार्यालयले आजदेखि कार्यालय परिसरमा रहेको नर्सरीबाट 28 प्रकारका बिरूवा वितरण गर्न लागेको हो। वन कार्यालयले वातावरण संरक्षण, हरियाली प्रवर्धन, जैविक विविधता संरक्षण तथा वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले निशुल्क बिरूवा वितरण गर्न लागेको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो।
वर्षायाम वृक्षारोपणका लागि उपयुक्त समय भएकाले नागरिक सामुदायिक वन उपभोक्त समूह विद्यालय संघ संस्था तथा स्थानीय तहलाई विरूवा लगाउन प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो।

0: म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारको सड़कलाई कालोपत्रीसहित स्तरोन्नति गर्न शुरू गरिएको छ। पश्चिम म्याग्दीको मुख्य बजारका रूपमा रहेको मालिका गाउँपालिका छ दरबाङ बजारभित्रको सड़कलाई फराकिलो बनाएर कालोपत्री गर्न लागि हो। बजारभित्रको सड़क साँगुरो र कच्ची हुँदा हिलो धुलोको शास्ति र सवारी आवाजमा समस्या भइरहेको समयमा कालोपत्री योजना सञ्चालन भएपछि स्थानीयवासी उत्साहित बनेका छन्। बजारभित्रको सड़क कालोपत्री हुने भएपछि स्थानीयवासी आफैले सड़कलाई फराकिलो बनाउने अग्रसर बनेका छन्। सड़कको मार्ग खुलेको करिब दुई दशकपछि बजारभित्रको सड़क कालोपत्री भएर रूप फेरिन लागेको उद्योग वाणी संघ दरबाङ इकाईका उपाध्यक्ष अमृत सापकोटाले बताउनुभयो। इराक सरकारले त्यहाँ सक्रिय इरान समर्थक सशस्त्र समूहलाई आगामी सेप्टेम्बर 30 दिनभित्र निशस्त्रीकरण प्रक्रिया पूरा गर्न समय सीमा तोकेको छ। सरकारका प्रवक्ता हैदर अल अबौदीले पत्रकार सम्मेलनमा सबै सशस्त्र समूहलाई सेप्टेम्बर 30 निशस्त्रीकरण सम्बन्धी प्रक्रिया पूरा गर्न जानकारी गराइएको बताउनुभयो। उहाँका अनुसार त्यसपछि राज्यको नियन्त्रण बाहिर रहेका सबै हतियार कानूनी कार्यवाहीको दायरामा पर्ने अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन्। यो घोषणा प्रधानमन्त्री अली अल जैदीको अमेरिका भ्रमण अघि गरिएको हो। वाशिङटनले लामो समयदेखि बगदादलाई इरान समर्थक सशस्त्र समूहलाई निशस्त्रीकरण गरी राज्यको नियन्त्रणमा ल्याउन दबाव दिँदै आएको छ। इराकमा सक्रिय दर्जन इरान समर्थक सशस्त्र समूहमध्ये धेरैजसो पपुलर मोबिलाइजेशन फोर्स वा हसेद अल साबी अन्तर्गत आबद्ध छन्। सन् 2003 अमेरिकी नेतृत्वको आक्रमणपछि उदाएका यी समूहले सन् 2014 इस्लामिक स्टेट विरूद्धको लड़ाईमा महत्वपूर्ण भूमिका खेलेका थिए। हालैका महिनामा इराक सरकारले पीएमएफमा आबद्ध समूहलाई सरकारी सुरक्षा संयन्त्रमा पूर्ण रूपमा समायोजन गर्ने प्रयासलाई तीव्रता दिएको छ। सरकारको लक्ष्य पीएमएफ बाहिर सञ्चालनमा रहेका सशस्त्र समूहलाई पनि राज्यको सुरक्षा संरचनाभित्र समेट्नु रहेको बताइएको छ। फिफा विश्वकप फुटबलमा ब्राजिलले जापानलाई 2-1 पराजित गर्दै अन्तिम 16 स्थान बनाएको छ। खेलको इन्जुरी समयको 5 मिनटमा गाब्रिएल मार्टिनेलीले निर्णायक गोल गर्दै ब्राजिललाई रोमाञ्चक जित दिलाउनुभयो। जापानको पेनाल्टी क्षेत्रमा ब्रुनो गिमारेसको पासमा मार्टिनेलीले गोल गर्नुभयो। यसअघि पहिलो हाफमा जापानले अग्रता लिएको थियो। ब्राजिलका डानी लोको कमजोर पासलाई काइसु सानोले नियन्त्रणमा लिँदै गोल गरेपछि टोलीलाई 1-0 अग्रता दिलाउनु भएको थियो। दोस्रो हाफ शुरू भएको 10 मिनटपछि काजी मिरोले हेड मार्फत गोल गर्दै खेल 1-1 बराबरीमा ल्याउनुभयो। बराबरीपछि ब्राजिलले लगातार दबाव सिर्जना गरे पनि जापानका गोलरक्षक जियोन सुजुकीले उत्कृष्ट बचाव गर्दै टोलीलाई खेलमा कायम राखेको जनाएको छ। तर खेलको अन्तिम क्षणमा मार्टिनेलीले गोलमा परिणत गर्दै ब्राजिलले जित सुनिश्चित गरेको जनाइएको छ। यस जितसँगै ब्राजिलले अन्तिम 16 स्थान बनाएको छ। अब ब्राजिलले अन्तिम 16 नर्वे वा आइभेरी कोस्टमध्ये एक टोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै आज बिहान भएको अर्को खेलमा उपाधि दावेदार जर्मनी विश्वकपबाट बाहिरिएको छ। पारोकेसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै 4 विश्व च्याम्पियन जर्मनीको यात्रा अन्तिम 32 नै समाप्त भएको हो। निर्धारित समयको पहिलो हाफको 42 मिनटमा जुलियो एनसिसोले हेड मार्फत गोल गर्दै पारोकेलाई अग्रता दिलाएको जनाएको छ। दोस्रो हाफको 53 मिनटमा काई हार्बेटले गोल गर्दै जर्मनीलाई 1-1 बराबरीमा फर्काएको जनाएको छ। निर्धारित समय र अतिरिक्त समयसम्म दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। पेनाल्टी सुटआउटमा पारागुएले ऐतिहासिक जित हात पार्यो। पारागुए क्वार्टर फाइनलमा प्रवेश गरेको छ भने जर्मनीको विश्वकप यात्रा अन्तिम 32 चरणमै टुङ्गिएको छ। विश्वकप फुटबलमा अहिले नर्वे र मोरक्को खेलिरहेका छन्। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। बिहान 10 शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौ। त्यतिजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आँखा चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 06564143778, इमेल NEWSSUKLA agandekei@gmail.com.
2: शुक्ला गण्डकी एफएम 97.6
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ सदस्य बनेर मात्रै कारोबार गरौ सदस्य बनेपछि मासिक नियमित बचत गरौं पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ ऋणको किस्ता नियमित तिर्ने गरौं सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं सदस्यको दायित्व र कर्तव्य पूरा गरौं सहकारी हाम्रो सुख दुःखको साथी हो सहकारीको मालिक वा ग्राहक हामी आफै हौ सहकारी नाफाको लागि मात्रै होइन यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड प्रधान कार्यालय बुद्ध चोक पोखरा सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की
3: सुखी सदस्य दिगो सहकारी 25 वर्षदेखि सदस्यको सहयात्री
5: दाजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
6: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
6: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउने भए पनि धुन्थे हुने रहेछ अरू टेलर जस्तो हो र भने
5: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ
8: बरेली टेलर्स दुलेगौडा भित्री बजार प्रोपाइटर प्रेम परियार मोबाइल 98460 80 29 दमौली शाखाको लागि सम्पर्क 98 060 13 425
9: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
10: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
9: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
11: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
12: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
13: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
14: प्रोपाइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 98560206030
15: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
16: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउँ न है
17: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि
18: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडिमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
19: रसु बेबी ल्यान्ड शुक्ला गण्डकी 4 दुलेगौडा
20: मोबाइल 98560055770
21: तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
20: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
21: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
20: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
21: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
20: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
21: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
20: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
21: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
20: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
21: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
20: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
21: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
20: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ,
21: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं,
20: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
21: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0 55 63 175, 98 55 63 175।
22: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाश, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ, फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्ने नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
3: किन आमा, के भएर?
2: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
3: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अण्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
2: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अण्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
2: मोबाइल 98563493952 र 98076।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, निकै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
0: हामी कहाँ प्लाई, सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
0: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35 031।
8: आज पनि खाना काँचे होइन, कहाँ जान्छ कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
9: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि, यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
8: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
9: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
10: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
11: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
7: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
12: राम्रो नहुने त कुरै भएन नि फतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
9: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
12: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घड़ियासी एवं अफिसियल फर्निचर, कारपेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
13: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
7: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4, बीपी चोक।
13: प्रोप्राइटर प्रकाश न्यौपानी, संपर्क 0658 570 225, मोबाइल 98560 33 878, 98461 658।
5: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
14: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
5: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
14: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
5: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
14: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
5: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
14: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
5: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-385।
15: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
16: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
17: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
15: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्ड कि चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0564-14-142, मोबाइल 98-560-23-128 र 98-462-14-726।
5: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
18: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
19: सम्पर्क 0564-14-221, मोबाइल 98-560-35-921।
18: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
20: हजुर दान गरौ।
21: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
22: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
20: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
21: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।

0: शुक्ला गण्डकी एफएम 97.6
1: तपाईको आजको राशिफल
2: शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा
1: तपाईको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना
3: तपाईको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी
1: सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी

नमस्कार, कार्यक्रम सुखर बिहानी यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुत आरीमा कार्यक्रम सुखर बिहानीमा आज दिनभरि प्रस्तावने कार्यक्रम मूलको रूपरेखाको तयारीमा जानकारी तपाईँको राशिफल तपाईँको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रमलाई स्थान दिने गर्दछौ। आज मिति 2083 साल असार महिनाको 16 गते मंगल 22 2026 जुन 30 तारिक सकेसम्म 1948 नेपाल सम्मत 1146 सूर्यदेव बिहान 5:12 भयो भने सूर्यास्त साँझ 7:04 हुनेछ। आज असार कृष्ण पक्षको प्रतिपदा तिथि। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसारने कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 7:55 तपाईँले राष्ट्रिय दिनसँगै विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:25 होइन भक्ति गीत संगीतहरू, 5:25 5:50 शुक्ला घण्ट गीत समाचार, 6:00 कायक हेरन, 36:00 नेपाली बस, 7:00 शुक्लाकुण्ड गीत समाचार, 37:45 राष्ट्रिय गीत संगीतहरू, 7:45 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुख बिहानी। 8:00-9:00 शुक्लाकुण्ड गीत सरकार, 9:15 नेपाल खबर, 9:15-10:00 गान्धीजीको आकार, 10:15 शुक्लाकुण्ड गीत समाचार, 10:15-12:00 शुक्लाकुण्ड गीत, 12:15 नेपाल खबर, 12:15 नेपाल गीत संगीतहरू, 1:00-2:00 गीत संगीत, 2:00-3:00 गीत संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:00-4:00 गीत संगीतहरू, 4:00-5:00 नादनी गीत संगीतहरू, 5:00-5:15 शुक्लाकुण्ड गीत समाचार, 5:00-6:00 लोकसोतारी, 6:00-7:00 नेपाल दर्पण, 37:00-7:00 मगरमाशा गीत संगीतहरू, 7:00-7:00 शुक्ला घण्टी समाचार, 7:00-8:00 गीत संगीतहरू, 8:00-8:30 पनि गीत संगीतहरू, 8:00-9:00 विदेश नेपाली सरकार, 9:10 श्रुति सम्बेक, 10:15 शुक्ला घण्टी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचारपछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पुरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रो कार्यक्रमहरू पुनः प्रसारण गर्दछन्। युक्तिया दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी जानकारी पश्चात पनि अब तपाईँहरूको राशिफलको राशिफल स्वागत गरौँ। मेष राशिबाट, मेष राशिमा सुचु चेचो लाली लुली लुव मेयरको पनि नामले आत्मविश्वास बढाउनेछ। विशेष अवसरले मित्रता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। सहयोग अरूको सहयोग जुट्नु भयो, सहयोगमा जुट्नु भयो भने आफैलाई फाइदा हुनेछ भने समाजमा भारीफिकी काम सम्पादन हुनेछ। परिश्रम र सहयोगले लक्ष्य पुर्याउनेछ भने छोटो समयमा फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछ। वृष राशि, वृष राशिमा बापी पुगेको शरीरमा कमजोरी तथा राशि अनुभव हुनेछ। आर्थिक लाभ नहुने जिम्मेवारी बहन गर्नु पर्ला। सामाजिक काममा हात हाल्न अघि विचार पुर्याउनु होला। समस्या दर्शाउँदा शुभ चिन्ता गरेर साथ दिनेछन् भने आशमारीको नतिजा अन्त्यमा सकारात्मक हुनेछ। तत्काल फाइदा नभए पनि उपलब्धिका स्रोतहरू पहिल्याउन सकिनेछ भने अध्ययनमा भने समय दिन नसकिएला। कुम्भ राशि, मिथुन राशि, मिथुन राशिमा काकेको छकेको हाँसखेल र मदनको समय छ। विषय प्रियजनसँगको भेटघाटै दिन रमाइलो रहनेछ। आफन्तसँगको सत्कार पाइनेछ। आमदानी बढाउने कामहरू थालनी हुनेछ भने प्रेम र मित्रताको बन्धन खस्किनेछ। व्यवसायको यात्रा हुनेछ भने साथीभाइको सहयोगले उत्साह जगाउनेछ। दिगो काम थालनी हुनेछ भने भौतिक साधनले खर्च निर्धन सक्छ। आतिथ्य खर्चिलो भन्ने देखिन्छ। कर्कट राशि, कर्कट राशिमा एउटा डिटो डेटो श्रम परे पनि रोकेका कामहरू बन्दा उत्साह जाग्नेछ। आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ। व्यापार लगायत अर्थोपार्जनका काममा समय बित्नेछ भने यात्रा गर्दा शरीरले लक्ष्य प्राप्त हुनेछ। मेहनत प्रतिस्पर्धाको दौर जुटाउन सक्छ। भौतिक साधन जुटाउने नयाँ काम शुरू हुनेछ। प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् भने द्वन्द र मुद्दामा पनि विजय पाइनेछ। सिंह राशि, सिंह राशिमा श्रीमामी मोटा टिटुटे सहपाठीहरूसँग भेटघाट हुनेछ। अध्ययनको लगावले भौतिक क्षेत्र फराकिलो भन्नेछ। प्रतिभाको प्रशंसकहरू बन्नेछन् भने मेहनत प्रतिष्ठित काम गर्ने मौका दिलाउनेछ। केही स्रोत व्यवसायमा मनाज्ञ फाइदा हुनेछ। सन्तान बनाएको साथले काममा हौसला दिलाउनेछ भने विगतका कर्मको प्रतिफल प्राप्त हुनेछ। पहिलेका कमजोरीहरूलाई सुधार गर्ने मौका पाइनेछ। कन्या राशि, कन्या राशिमा मार्क्सय टोप पिपु सह र ठपेपु रोकिएका घरेलु कामकाजहरू विस्तारै बन्नेछन् भने हतारको निर्णयले भन्ने कामहरू बिग्रन सक्छ। दिगो योजना गोप्य राखेर अघि बढ्नुहोला। काममा धेरै लाभ उठाउन नसके पनि केही समस्याहरू सुधार्नेछन् भने पहिलेका कमजोरीहरू सुधार गर्ने अवसर प्राप्त हुनेछन्। अन्यमा मानव जानको
सुझावहरू श्रोताले गर्दा लाभ हुनेछ भने बुद्धिको उपयोगले प्रतिष्ठा जगाउन सफल भइनेछ। तुलराशि, तुलराशिमा अक्षर रिरुहरू ताती तुते विभिन्न फरक प्राप्त हुने समय छ भने सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकियो कामहरू गर्ने र नयाँ कामहरू प्रारम्भ गर्ने समय छ। उद्योग व्यापारमा विशेष फाइदा हुनेछ भने प्रतिद्वन्दीहरूलाई सजिलै हटाउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ भने पुरुषार्थी कामले समाजलाई स्थापित बनाउनेछ। चुनौती पछ्याएर नयाँ कामहरूमा जोग बसाउने मौका छ। वैश्विक राशि, वैश्विक राशिमा अक्षर तनानी नुनेनु याइयो आयस्रोतहरू गर्नुका साथै मान सम्मान प्राप्त हुने समय छ। विद्यामा वृद्धि, सहुलियत वा विशेष अवसर प्राप्त हुने सम्भावना छ। भोलिको प्रभाव बनेछ भने अभिव्यक्ति कलामा निखारता आउने ल्याउन सकिनेछ। दिगो काम थालनी गर्ने समय छ। जिताएको कामहरू सजिलै सम्पादन हुनेछ भने पहिलेका कमजोरी सुधार्ने मौका छ। कामले सम्मानित स्थान दिलाउनेछ। धनराशि, धनराशिमा आज योग अभिवृद्धा डबे सहीहरूले प्रशस्त भेटिनेछन् भने रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जङ्गलका विस्वादिष्ट भोजनको आनन्द पाइएला विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव पाउनेछ भने मनले धन आर्जन हुनेछ। विगतको कमी कमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ भने बिछोडिएका परिजनसँग भेटघाट हुनेछ। मकर राशि, मकर राशिमा आज भोज जिखेको खेको लागि पछिका लागि केही वस्तुहरू त्याग्नुपर्ने हुन सक्छ। खर्च लागि पनि रोकिएका कामहरू बन्नेछन् भने लामो यात्रा गर्ने अवसर जुट्नुका साथै वैदेशिक क्षेत्र लाभदायक गर्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने व्यापार व्यवसायमा लगानी बढाउनु पर्नेछ। त्यहाँ सबसे तत्काल फाइदा लिँदा भविष्यमा नोक्सान हुने देखिन्छ। चुनौतीका बावजुद स्वाभिमान रक्षा गर्न सकिनेछ। कुम्भ राशि, कुम्भ राशिमा आएको साथी सुशेष आमदानीका स्रोतहरू फेला पर्नेछन् भने मेहनतले राम्रो परिणाम प्राप्त हुनेछ। आठले काम सम्पादन हुनेछ। प्रतिस्पर्धाले उत्साह जगाउनेछ। व्यापारतर्फ थप लगानी आवश्यक पर्न सक्छ। विभिन्न भौतिक साधनहरू प्राप्त हुनेछन् भने लाई समेत सहज बनाउन सकिन्छ। केही रकमहरू खर्चिएर पनि लाभ हुने कामहरू सम्पादन गरिनेछ। अन्तिममा मिन्दास, मिन्दासमा दिदु छ, जङ्गा दिदु छ, चितारीबिक काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ। समाजले पदे जिम्मेवारी दिलाउनेछ। नसोचेको अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। समुदायको हितमा राम्रै कामहरू गर्न सकिनेछ। टाढिएका साथीभाइमा जिगिनाले हर्षमय बढ्नेछ भने भाग्यले विभिन्न अवसरहरू थमाउनेछन्। उपलब्धिको स्रोतहरू फैलाउन सकिनेछ। अरूको काममा जुट्नु परे पनि फाइदाहरू ल्याउनेछ। राशिफलमा जे यस्तो भने तपाईँ भाग्यभन्दा कडा विश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुखद बितोस्। तपाईँहरूको आजको राशिफल वचन यहाँ पालो रहेको छ। जन्मदिनको शुभकामना।

आज मिति 2083 साल असार महिनाको 16 गते मंगलबार आज भर्ष जन्मदिन परेको छ। भर्ष जन्मदिन मनाउँदै हुनुहुन्छ तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमेश्वरको कामना व्यक्त गर्दछ। तपाईँको सुखको हार्दिक मंगलमेश्वरको कामना व्यक्त गर्दछ। मेरो व्यक्तिगत सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमेश्वरको कामना व्यक्त गर्दछ। तपाईँलाई आज तालिकामा तपाईँले चाहेको काम गर्दा तपाईँ सम्पूर्ण जन्मदिनको हार्दिक मंगलमेश्वरको कामना व्यक्त गर्दछ। मेरो व्यक्तिगतबाट

हजुर अब नमस्कार दाजुभाइ साथीसँगै आफ्नो आफन्तको कसैको जन्मदिन परेको छ हामीले यस कार्यक्रममा सुन गर्न चाहनुहुन्छ भने तपाईँलाई हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँमा आउँदै गरेका कार्यक्रमहरूका सहभागी पाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौँ। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ, भोलि बिहान कुनै चाहिँ समयमा तपाईँको मार्फत उपस्थित हुनेछौँको लागि कार्यक्रम प्रस्तुत तपाईँको बिहान तपाईँको दिनसम्म सुख विपक्ष

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 8 बज्यो।
3: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
3: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
4: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु।
2: स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
5: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
6: मेरिया मैले कस्तो राम्रो गहना!
7: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
1: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
2: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
1: शुद्ध सुन तथा चाँदीका गर गहना,
2: छापावाला सुन चाँदीका गर गहना,
1: राशि अनुसारका पत्थर,
2: कम्प्युटर तौल प्रविधि,
1: बिक्री वा साथफेरमा सुनको सही मूल्याङ्कन,
2: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ,
1: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
2: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811616069, 9807625239।
1: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
9: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
9: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बस पार पछाडि पट्टि।
9: हजुर, काठमाडौँ दोलेगौडा ढोर फेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गोमगोबु बस पार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9825352763।

0: होइन यसो आमा चाहिँ कहाँबाट चलेको छ
1: कटिहाल्नु भन्यो यस्तो पङ्खा चलिरहेको देखिनु भन्यो
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्का बाजे चाँचो पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी

0: कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सीसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहु। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9850303324।
1: प्रसन्न, होमवर्क देखाउ त।
2: हस् टीचर।
1: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो।
2: टीचर, मेरो मामीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
1: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
3: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, युनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0965414484, मोबाइल 9850633384 र 9850607988।
4: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109466 र 9840694530।
5: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
7: सुन्नुहोस् है, सामसुङ तथा इन्स्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
5: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी तिलगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0965706676, मोबाइल 9850602676।
8: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के के?
9: तर महँगो होला नि?
8: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीबीसीका झ्याल ढोका।
10: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
11: बाराही अल्मुनियम, अब यूपीबीसीको साथमा।
10: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
11: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी। प्रोप्राइटर सुमन सापकोटा। फोन 0965414411, मोबाइल 9560229338 र 9908222938।
12: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
9: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
9: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि?
4: कहाँ छ पुन मोबाइल?
9: यो दुलीगुडामा तरकारी पसलको आडैमा छ।
4: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
9: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन, मोबाइल 9811974888 र 9848480000।
13: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
14: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
13: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
14: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
13: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
15: दुलीगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलीगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
16: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
17: चिकन ससेज, बफ ससेज
18: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
9: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656570052, मोबाइल 9856288587।
19: यो पोखरेल नाटिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
20: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
21: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
22: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
23: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
24: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
25: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौडा हेल्प पोस्ट,
24: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
26: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
27: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
28: ओमकार,
27: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला
28: ओमकार,
27: अनि घरमा पूजा सामग्री पनि छैन भने
28: ओमकार,
27: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको?
28: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्, त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै। लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
27: प्रोप्राइटर ऋतु भुवाई, कल्पना
0: पुआए। विस्तृत जानकारी को लागि फोन नंबर 9850508634।
1: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
1: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टायर, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9850602452।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6।
5: सबैको हात हातमा प्रविधि पुगेको छ, सचेत मान्छे पनि हुनुपर्छ, जाने मान्छेहरू, उहाँहरूको त्यो स्तर पनि बढेको छ पहिलेको समयमा भन्दा। अहिलेको समयमा प्रविधिको पोजमा भइसकेपछि उहाँ अलिकति आफूले अपलिफ्ट पनि गर्नुपर्ने हुन्छ एउटा कुरा। अर्को कुरा भनेको वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छैन, वर्षे नै बढ़िरहेको छ। होइन, त्यो दर बढ़िसकेपछि सरकारले पनि त्यहाँको उहाँहरूको सुरक्षाको लागि अलिकति प्राथमिकतामा राखेर काम गर्नुपर्ने हो, जुन भएको छैन। अर्को कुरो रेमिटेन्स, रेमिटेन्स पनि वर्षे नै हिसाबले बढ़िरहेको छ। सबै कुरा हेर्दाखेरि चाहिँ यो वैदेशिक रोजगारी प्रतिको उत्साह र आकर्षण चाहिँ बढ़िरहेको छ, तर समस्या चाहिँ किन घटेको छैन? मुख्य कुरा त यो भनौँ न, प्रश्न त यही छैन अहिलेको समयमा।
6: प्रश्न यो त्यही त एकदम जटिल नै छ कि यहीँबाट हामीलाई विदेश पठाउँछु भनेर भन्दै गर्दाखेरि, वैदेशिक रोजगारीका क्षेत्रमा कामहरू गर्दै गर्दाखेरि चाहिँ यो समस्या यो धेरै एक त अब यहाँ अवसरकै खोजीमा जाने हो सबैजना, होइन, तपाईँले भन्नुभयो कोही अध्ययनका लागि गए पनि जेसु जुनसुकै प्रयोजनका लागि गयो भने हाम्रो उद्देश्य भनेको सोसल सेक्युरिटी, सोसल प्रोटेक्सन खोज्नका लागि हामी गइरहेका छौँ। त्यो कहाँनिर गएर जोडिन्छ भन्दा आर्थिकसँग गएर जोडिने हो, यी सबै कुराहरू अर्थसँग जोडिन्छन्। अनि समस्याहरू पनि त्यहीँ नै छन्, फेरि जति धेरै ऊ भयो त्यति धेरै नै समस्याहरू चाहिँ आउने हुन्छ। अब यो पाटोलाई कसरी गर्न सकिन्छ भन्ने चाहिँ एकदमै त्यो जटिल नै छ के। हामी एक त जाने मान्छे पनि अवेरै हुनुपर्छ, अनि पठाउने उयोहरू हाम्रा एजेन्सीहरूले पनि त्यहाँका रोजगारदाताहरूसँग त्यही अनुसार राम्रो तरिका, राम्रो नियत राखेर राम्रो डिलिङ गर्नुभयो भने यो क्षेत्र यहीँबाट नै सुधार गर्दै लानुपर्ने चाहिँ यहीँबाट छ। अनि हाम्रो कानून नीति निर्माणको तहमा बस्नेहरूले पनि त्यही अनुसारको चाहिँ हाम्रो द्विपक्षीय श्रम सम्झौताहरूमा पनि त्यही अनुसारकै समय सान्दर्भिक रूपमा, समय सापेक्षिक रूपमा चाहिँ त्यसलाई चाहिँ सुधार गर्दै, होइन, लैजानु चाहिँ पर्ने हुन्छ।
5: तल्लो स्तरदेखि आम व्यक्तिहरू पनि सचेत हुनु पर्यो, र सँगसँगै पठाउने म्यान पावरदेखि लिएर सरकारले पनि नीति निर्माणमा अलिकति गर्नु पर्यो। अर्को ठगीको कुरा पनि अलिकति गरौं। हरेक दिन हामीले समाचारमा देख्न सक्छौं यो यति फलान ठाउँ पठाइदिन्छु भनेर यति रकम उठाएर सम्पर्क विहीन भएको, र विदेशमा गएकाहरू पनि हामीले भर्खरै पनि हेर्यौं, समस्या गुनासाका पाटाहरू त्यसरी पनि आएका छन्, हामीले यसरी आएका थियौं तर हामीले अहिलेसम्म काम पाएका छैनौं भनेर, यो ठगीमा पर्ने चरण चाहिँ कतिको जोखिमपूर्ण छ अहिले?
6: यो त सधैँ नै त्यो जोखिम चाहिँ सधैँ नै कायम भइ नै रहन्छ, होइन। अनि यहाँबाट पठाउँदै गर्दाखेरि त्यो कम्पनी कस्तो हो भन्ने कुराहरू हाम्रा यहाँका रिक्रुटमेन्ट एजेन्सीहरूलाई राम्रैसित थाहा हुन्छ, तर उहाँहरूले यो भुलिदिनुहुन्छ कि यहाँबाट पठाइदिइसकेपछि आफ्नो काम सकियो, होइन, अनि उता पुगिसकेको श्रमिक या त पैसा तिरेर आएको छु, काम नपाए पनि चाहिँ बस्नुपर्ने बाध्यता, खान त दिएको छ, काम पाइन्छ कि भन्ने आशाले बस्ने साथीहरू पनि थुप्रै हुनुहुन्छ, होइन। केही समय अगाडि कुवेतमा जानुभएको 5-6 जनाको एउटा टोली त्यसै गरी सम्पर्कमा आउनुभएको थियो, उहाँहरू डेलिभरीमा जानुभएको छ, खानाको लागि 20 केडी प्रत्येक महिना दिइराखेको, अहिले 3 महिनासम्म चाहिँ कामै नदिएको। अनि त मैले कुराकानी गर्दाखेरि अब तपाईँहरूले चाहिँ के चाहनुभएको छ, नियम यो यो छ भन्दाखेरि उहाँहरूलाई त्यो बारेमा पनि थाहा रहेछ, कहाँ गएर उजुरी गर्ने सबै कुरा थाहा छ, होइन। त्यो थाहा हुँदा हुँदै नि अब के हो त तपाईँहरूको चाहिँ समस्या के हो त, ल तपाईँहरूले चाहनुभएको चाहिँ के हो त भन्दा, हामीलाई चाहिँ काम दिए हुन्थ्यो, हामी त काम गर्न आएको भनेर भन्नुभएको छ, होइन। अनि त्यो कहाँबाट जोडियो भन्दा, यदि उहाँहरूले पैसा पाउनु भएको थियो भने, यहाँबाट पैसा नतिरिकन जानुभएको थियो भने, उहाँहरूलाई के गर्ने भनेर त्यही अनुसारको चाहिँ फलोअप गर्नुहुन्थ्यो उहाँहरूले। अब यहाँ त पैसा तिरेर गएको छु, फर्केर आउँदा त्यो पैसा फिर्ता हुँदैन, प्रमाण छैन, होइन प्रमाण नभइसकेपछि स्लिप पनि लिनुहुन्न, अनि केही पैसा तिरेको प्रमाण हुँदैन, अनि त्यो अनि एजेन्टको मार्फत काम गरे हुन्छ, अनि मेन पावरसँग उ गर्दाखेरि मैले त यति पैसा ल्याएँ, जति कुरा गर्छ एजेन्टसित कुरा गर, मलाई चाहिँ त्यो एजेन्टले यतिभन्दा दिएको छैन भनेर कुरा गर्दै जाँदाखेरि त्यसलाई के आधारमा ठगी भएको भन्ने भन्ने छ। अर्को यहाँ पनि अब सरकारले कस्तो नीति बनाइदिएको छ भने सिडिओ कार्यालय मार्फत पनि उजुरी गर्न सकिने भन्ने कुराहरू पनि छन्। केही सिडिओ कार्यालयहरूमा उजुरी गर्न जानुभएका श्रमिक साथीहरूले त्यहाँबाट काम नभएर काठमाडौँ नै आएर चाहिँ धाउनु भएको पनि उदाहरणहरू हामीसित छ। साउदी अरबमा लामो समय चाहिँ दुःख पाएर नेपाल फर्किनुभएका श्रमिक साथीले सिडिओ कार्यालयमा गएर उजुरी हाल्नुभयो, सिडिओमा चाहिँ त्यहाँ सिडिओ कार्यालयमा उपस्थित हुँदा भएर चाहिँ कुराकानी गर्दै गर्दा एजेन्ट कहिले नआइदिने, सिडिओ कार्यालयमा नि नटेर्ने भइसकेपछि सिडिओ कार्यालय तपाईँ काठमाडौँ गएर उजुरी गर्नुहोस् भनेर पठाइदिएका घटनाहरू छन्। उहाँहरू काठमाडौँ आएर उजुरी गर्दै गर्दा म्यान पावरले चाहिँ ल 30-35 हजार कति रुपियाँ पैसा दिन्छु म, केस मिलाउँ जानुहोस् भनेर पठाउनु भएको छ, जबकि उहाँहरूको त्यो काठमाडौँ आउँदा जाँदा त्यहाँ चाहिँ यहाँ बस्दाखेरि नै त्योभन्दा बढी खर्च भइसकेको अवस्थामा चाहिँ यसलाई अझै व्यवस्थित तरिकाले कानून बनाऊ, व्यवसायले लिने शुल्क रोजगारदाताबाट लिनुपर्छ, किनभने काम हामी त काम गर्न जाने श्रमिक हो, होइन हामीले किन पैसा तिरेर जाने? यो एउटा कामदारले वैदेशिक रोजगारीको क्षेत्रको व्यथिति एउटा श्रमिकले लिएर आइदिएको व्यथिति होइन, त्यो भएर चाहिँ यो व्यवसायहरूले लिएर आएको व्यथिति हो, यो चाहिँ तपाईँको हाम्रा कानुनी त्यो क्षेत्रहरूको प्रयोग भएर चाहिँ आएको व्यथिति भएको हुनाले यसलाई नियमन चाहिँ त्यसरी गरेर अनि समस्याहरू भनेको जहिले पनि समस्या चाहिँ रहि नै रहन्छ, तर बिस्तारै यसलाई समाधान गर्दै चाहिँ लिएर जानुपर्छ भन्ने चाहिँ लाग्छ मलाई।
5: यति बेला हामी कार्यक्रम देश परदेशमा छौं। आजको बसाइमा हामी विशेष गरी यो वैदेशिक रोजगारीमा जाने क्रममा श्रमिकहरूले भोग्नु परेका समस्या त्यसको समाधानको पाटेमा विशेष केन्द्रित रहेर कुराकानी गरिरहेका छौं। र यति बेला मसँग कुराकानीमा जोडिनु भएको छ श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपालज्यू, तपाईँलाई फेरि पनि कार्यक्रममा स्वागत छ।
4: धन्यवाद सर।
5: यो हाम्रो वैदेशिक रोजगारको ऐन छ नि, अब नियमनको पाटो जोड्दाखेरि यो पर्याप्त छ कि थप यसमा अलिकति संशोधन गर्नुपर्ने आवश्यकता के देख्नुहुन्छ?
6: यो चाहिँ यस्तो, अब यो तत्कालीन अवस्थामा ठिक थियो होला, होइन 2064 हेर्ने हो भने ठिक थियो होला त्यतिखेरको लागि, अब त 84 लाग्न लागिसक्यो, त्यही हेरेर बसिराख्ने त होइन नि त। ऐन भनेको समय सापेक्ष रूपमा परिमार्जन गर्दै लैजानुपर्छ, हाम्रा दुई देशबीचका सम्झौताहरू होइन श्रम सम्झौताहरू चाहिँ समय सापेक्ष रूपमा चाहिँ यसलाई चाहिँ हामीले परिमार्जन गर्दै लैजानुपर्छ, त्यसका लागि कूटनीतिक पहलहरू पनि आवश्यक चाहिँ पर्ने भएको हुनाले यस्तो यो श्रमका मुद्दामा श्रमको क्षेत्रमा यो लामो कहिलेसम्म चलिरहन्छ भन्ने नै यसको अन्तिम नै छैन कि, यो निरन्तर चलिरहने प्रक्रिया हो श्रम भनेको, होइन त्यो हुँदाखेरि चाहिँ यसलाई चाहिँ समय सापेक्ष रूपमा चाहिँ परिमार्जन गर्नुपर्छ। यसका लागि राज्यले चाह्यो भने त वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूसित चाहिँ कुराकानी गरेर के छ तपाईँहरूका समस्याहरू, होइन हामी छौँ, हामीले पनि बेला बेलामा चाहिँ वैदेशिक रोजगार विभाग, वैदेशिक रोजगार बोर्ड, वैदेशिक अहिलेको यो नयाँ मन्त्रालय अहिले नामाकरण भएर आएको छ, होइन भने तँलाई भनेर चाहिँ कार्यस्थलमा चाहिँ श्रमिकमाथि दुर्व्यवहार भएका घटनाहरू पनि छन् कि हामीसित।
5: यो हामीले समस्याकै पाटोमा कुराकानी निरन्तर गरिरहँदाखेरि यो गन्तव्य देशमा पुगेपछि नेपाली श्रमिकले चाहिँ किन बढी जोखिममा पर्नुपर्छ अझै पनि?
6: यो एक त आफूसित सिपकै कुराहरू आउँछ, होइन अनि त्यसपछि एउटा सिप, अर्को कार्यस्थलमा काम गर्ने वातावरण कस्तो छ, कतिपय कन्स्ट्रक्सन कम्पनीहरूमा चाहिँ पर्याप्त सुरक्षा उपकरणहरू पनि उहाँहरूले नपाउने, होइन अनि स्वास्थ्यको हिसाबले कुरा गर्दै गर्दाखेरि पर्याप्त पिउने पानीको, अनि त्यसपछि आराम काम गरेर चाहिँ अब गाह्रो काम गर्दै गर्दाखेरि त्यो ब्रेकको टाइममा पनि अलिकति हुन्छ नि त्यही अनुसारको बस्ने स्थान, ब्रेकमा चाहिँ आराम गर्ने स्थानहरू पनि नपाउने गर्दाखेरि पनि यो जोखिमहरू चाहिँ छन् कि कार्यस्थलमा पनि, त्यो कार्यस्थलको जोखिम पनि हट्नुपर्छ, होइन अनि अब स्टाफ होल्डिङमा काम गर्ने साथीहरू, अब 50 तलामाथि बसेर काम गर्ने श्रमिक साथीहरू, अब अहिले त गर्मीको बेला छ, होइन पर्याप्त पानीहरू नपिउँदाखेरि पिउन नपाउँदा तलमाथि गर्नु पर्यो होइन, अनि पिसाब लाग्यो भने पनि त्यो तलमाथि गर्दै गर्दाखेरि त्यहाँ चाहिँ सुपरभाइजर अथवा फोरम्यान भन्छ होइन, उनीहरूको हप्की तप्की सुन्नुपर्ने लगायतको कारणले गर्दाखेरि पनि स्वास्थ्यलाई नै जोखिममा पारेर नि काम गर्नुपर्ने उछ। अनि हाम्रो कार्यस्थलहरू पनि सुरक्षा प्रविधि युक्त चाहिँ हुनुपर्छ, त्यो भयो भने चाहिँ कार्यस्थलबाट जोगिन चाहिँ कार्यस्थलमा हुने दुर्घटनाहरूबाट चाहिँ जोगिनको लागि पनि सहज हुन्छ र अलिकति वर्क कामदारहरूलाई पनि सजिलो चाहिँ हुनुपर्छ त्यहाँनिर पनि भन्ने।
4: कार्यक्रम देश परदेशमा हामी वैदेशिक रोजगारीका वर्तमान चुनौती, नीति, कार्यान्वयन, श्रमिक अधिकार र समस्या समाधानका विविध आयाम बारे श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपालसँग कुराकानी गरिरहेका छौं। उहाँसँगको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
7: शुक्ला गण्डकी एफएम 97.6।
8: दाजु बिहेको दिन त आइसक्यो त, फ्रुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
10: भाइ पनि बरेली टेलर सुँदा हुँदै के को चिन्ता के भने?
8: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
10: हाँसो होइन कि भाइ, साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
8: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
11: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460 80 29, दमौली शाखाको लागि सम्पर्क 98067 13 425।
12: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
13: बिरामी परीक्षण,
12: निशुल्क औषधि वितरण,
13: प्रयोगशाला सेवा,
12: पञ्चकर्म, पूर्वकर्म,
13: बस्ती कर्म,
12: शिरोधारा,
13: नस्य कर्म, जलनीति,
12: छार सूत्र सेवा,
13: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
12: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
13: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
12: अग्निकर्म, मर्म चिकित्सा,
13: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483। भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
14: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
13: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
14: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
13: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
14: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
13: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं,
9: हरियाली बढाउँ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ।
15: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ। भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
9: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं। भूक्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ।
15: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ। विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ।
9: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं। यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
15: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अम्रिसो र बाँस। भूक्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
9: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
15: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं।
9: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ। जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ।
15: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0553-165 98-560-63-175।
16: ए गर्मियामा आयो हजुर, सुकिसक्यो घाँस, वनमा आगो लाग्यो भने जीव जन्तुको नाच, वनमा आगो लाग्यो भने वन जंगल खान्छ, वनमा हुने जीव जन्तुले साह्रै पीरा मान्छ। फागुनदेखि जेठसम्म आगो लाग्ने डर, आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: ए नानीको बुवा, आज त नयाँ सन्देश सम्झिनेहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
3: ढुक्क भाउनु हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
4: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
5: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 9811411178, 9850600778।
6: कृषि विकास कार्यालय तनहुँको अनुरोध।
7: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
6: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
7: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
6: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
7: थप जानकारीको लागि 0-65-65-130।
6: कृषि विकास कार्यालय तनहुँ, दमौली।

0: श्रमको लागि योग्य युवाहरू चाहिँ हरेक वर्ष उत्पादन हुँदै गर्दाखेरि चाहिँ हाम्रो नेपालमा त रोजगार पाएकै छैन, त्यही भएर नै यो चाहिँ वैदेशिक रोजगारीको यात्रालाई तय गर्दै गर्दाखेरि त नयाँ गन्तव्यहरू देशहरू पनि पहिचान हुनुपर्छ होइन, त्यहाँ काम गर्ने वातावरण, त्यहाँ चाहिँ त्यहाँको चाहिँ भनौँ न काम गर्ने वातावरण अनि त्यहाँको हावापानीदेखि लिएर त्यहाँ श्रमिकले कमाउने पैसा होइन, श्रमिकले जोगाउने पैसा, अब कमाउने कमाइ मात्र हेरेर भएन कि, जोगाइ हेर्नु पर्यो हामीले त, त्यहाँबाट कति जोगाउन सक्छ अनि त्यसरी जोगाइएको पैसाको सदुपयोग राज्यले राज्यका निकायहरूले कसरी कहाँ कहाँको पूर्वाधारमा चाहिँ उनीहरूलाई चाहिँ तिमीहरूको पनि हो है यो चाहिँ तिमीहरू पनि छौ भोलि यहाँबाट पनि भोलि कमाएर चाहिँ आउँदै गर्दाखेरि तिमीहरूले कमाएको पैसाको लगानी यो यो क्षेत्रमा पनि भयो भने भोलि यो यो क्षेत्रबाट पनि तिमीहरूलाई प्रतिफल चाहिँ आउँछ भनेर त्यो देखाउन सक्ने वातावरण पूर्वाधारहरू चाहिँ नेपालमा पनि विकसित चाहिँ हुनुपर्छ र त्यो नयाँ गन्तव्यहरू चाहिँ खोजी हुनुपर्छ।
1: अर्को समस्या भनेको अस्ति श्रम मन्त्रीले पनि मजाले संसद भवनमै भन्नुभयो क्या, गैर कानूनी रूपमा वैदेशिक रोजगारीमा जाने महिलाहरूको संख्या बढ़िरहेको छ, त्यसमा पनि यो होम सर्भिसमा जाने महिलाहरू उहाँहरूसँग तालिम पनि हुँदैन, सिप पनि हुँदैन, झन्डै झन्डै 60-70 हजारको संख्यामा चाहिँ उहाँहरू हुनुहुन्छ भनेर भन्नुभयो, यो समस्या चाहिँ कतिको जटिल हो?
0: यो त राज्यले यसलाई नियमन तरिकाले लैजानुपर्छ होइन, लगेर किनभने महिलाका कुरा जनजीविको कुराहरू पनि जोडिन्छन् क्या, यहाँ जीविकोपार्जनका कुराहरू जोडिन्छन्, पहिलाको जस्तो समय छैन, हामी सबैजना चाहिँ सशक्तिकरण छौँ, आफ्ना अधिकारका बारेमा पनि अलिक धेर थोर ज्ञान राख्छौँ होइन, म पनि गरेर खान सक्छु भन्ने चाहिँ हिम्मत राख्छौँ होइन, विभिन्न परिबन्धमा परेपछि मान्छे हिँड्ने हो होइन, त्यो परिबन्धमा परेका मान्छेहरूको पहिचान गर्दै खोज्दै त्यो एउटा लेभलका मान्छेहरूले त्यस्ता महिलाहरूलाई चाहिँ वैदेशिक रोजगारीमा होइन त्यो सही तरिकाले लान सकेकै छैनन् होइन, गलत तरिका अप्नाउनु परेको छ, त्यो पनि राज्यकै निकायले गर्दाखेरि त्यो भयो, अनि यसलाई चाहिँ नियमन तरिकाले केयर वर्कमा जाने अब होइन डोमेस्टिक वर्कमा जाने श्रमिकहरूलाई चाहिँ त्यही अनुसार, किनभने उता पनि एजेन्सीहरू छन् के, कुवेतको हकमा मलाई घरेलु श्रमिक चाहियो भने मैले एजेन्सीकोमा गएर चाहिँ कुराकानी डिल गरेर मैले लाने यो श्रमिक होइन, यदि मलाई चित्त बुझ्छ त्यहाँ मजाले राखिएको हुन्छ कुन चाहिँ श्रमिक तपाईँलाई चाहिने हो र यसले चाहिँ काम गर्न सक्छ भन्ने जस्तो लगाएर त्यसरी चाहिँ छानेर लिएर जाँदै गर्दा ती एजेन्सीहरू जसले चाहिँ म्यान पावरको त्यहाँका एजेन्सीहरूले चाहिँ हाम्रा नेपाली श्रमिकहरूको चाहिँ सबै कुराहरूको प्रत्याभूति सुरक्षाको हरेक कुराका सुरक्षाको प्रत्याभूति होइन, त्यहाँ कार्यस्थलमा दुर्व्यवहार सहनु नपर्ने होइन, काम आरामको सम आराम र विश्रामको सम सबै कुराहरूलाई चाहिँ मध्यनजर गरेर चाहिँ ल ती एजेन्सीहरूसँग मिलेर कुराकानी गरेर लैजाने हो भने सजिलो पनि हुन्छ होला, र अहिले चाहिँ अब प्रविधि अनुसारका सिप अनुसारका चाहिँ सिपहरू पनि सिकाउनुपर्छ हाम्रा महिला श्रमिकहरूलाई, यहाँबाट के सोच्नुहुन्छ भने उहाँहरूले घरमा काम गर्ने, नेपालमा घर काम गरेर जस्तो सजिलो होइन नि त, डिजिटलाइजेसनको समय आइसकेको छ, एआईले चाहिँ हरेक कामहरू गर्न थाल्दै गर्दाखेरि घर आएपछि प्रयोगमा आउने उपकरणहरू पनि तिनीहरूले नै ह्यान्डल गर्छन् होइन, मोबाइलबाट ह्यान्डल हुन्छ, अब यहाँ त घरमा काम गर्ने भनेर सोच्दै गर्दाखेरि उहाँहरूले चाहिँ सजिलो यतैको सम्झिनुहुन्छ, बच्चा हेर्ने हो भनेपछि यहाँको बच्चा हेरे जस्तो सम्झिनुहुन्छ होइन, कति कुराहरू सेफ्टी सेक्युरिटीदेखि लिएर त्यो बच्चाका सेफ्टीहरूदेखि लिएर हरेक कुरामा चाहिँ एकदमै अलर्ट भएर चाहिँ काम गर्नुपर्ने हुन्छ होइन, हाम्रा किचनमा प्रयोग हुने चाहिँ होम अप्लायन्सेसका कुराहरू कसरी प्रयोग गर्ने भन्ने जान्ने हुनु पर्यो, अनि त्यो कुराहरू नै जान्नु हुँदैन अनि यहाँबाट जाँदै गर्दा ती सामानहरू त महँगा हुन्छन् होइन, उनीहरू एउटा बिग्रियो ओरो भने टुटफुट भयो भने अनि त्यसको रिस्कलाई पुग्छ त्यो श्रमिकले, ऊ त बिचरा उसलाई त थाहा छैन मैले त किनेर ल्याएको हो यो मान्छे, काम मैले भने जसरी गर्नुपर्छ किन जानेन भनेर, अनि त्यहाँ दुर्व्यवहार भोग्नुपर्छ हाम्रा महिला श्रमिकहरूले, त्यस्ता दुर्व्यवहार भोग्ने थुप्रै हुनुहुन्छ होइन, अनि जसको कारण चाहिँ उहाँहरूलाई डिप्रेसन एन्जाइटी हुने होइन, अनि कतिपय अवस्थामा त सुसाइडका केसहरू पनि आइरहेका छन्, यिनै कारणहरू चाहिँ यहाँले यहाँनिर आएर जोडिन्छन् कि, त्यो भएर यसलाई व्यवस्थित तरिकाले राम्रोसित उनीहरूको पनि बाँच्ने आधार हो नि त, अधिकार छ, त्यसलाई चाहिँ राम्रोसित चाहिँ व्यवस्थित चाहिँ गरेर खोलियो भने यो अवैध रूपमा चाहिँ जानुभएको कागजात विहीन अवस्थामा बस्नुपर्ने श्रमिकहरूको चाहिँ बिस्तारै त्यो समस्या चाहिँ समाधान हुँदै आउँथ्यो कि, दूतावासले पनि यसतर्फ चाहिँ ध्यान दिनुपर्छ कि, कर्मचारी यहाँबाट पनि पठाउनु पर्यो हाम्रो होइन, अनि त्यसपछि उहाँहरू चाहिँ जाहिर खानको लागि मात्रै म यहाँ आएको होइन, नेपाल सरकारले मलाई तलब दिइराखेको छ भनेर मात्रै सोच्नु भएन कि, सेवाको भावले पनि सोचेर चाहिँ काम गरिदिनुभयो भने सजिलो हुन्छ।
1: यो अर्को समस्या भनेको मध्य पूर्वमा जुन अहिले द्वन्द्व चलिरहेको छ अझै पनि, अब यो कहिलेसम्म चल्ने अझै निश्चित छैन, टुङ्गोमा लागिसकेको छैन, अब सरकारले केही समयका लागि बाहिर पठाउने प्रक्रियालाई अलिकति बन्द गर्यो, त्यो समयमा अलिकति जोखिम हुन्छ, सुरक्षाको अवस्थालाई ध्यानमा राखेर हामीले भनौँ न श्रम यसपालि चाहिँ नदिने, केही समयपछि दिने भनेर अब अहिले फेरि खुलाएको छ, र त्यो बेलामा चाहिँ मानिस बेचबिखनको समस्या पनि अलिकति बढ्छ कि भन्ने केही विज्ञहरूले त्यति बेला कुराकानीहरू पनि उठाउनु भएको थियो, म त्यो प्रसङ्ग अलिकति जोड्न पनि चाहन्छु। यो मानव बेचबिखन र वैदेशिक रोजगारको ठगीबीच चाहिँ के कस्ता सम्बन्ध हुन्छन्?
0: अब यो वैदेशिक रोजगारीको ठगीसँग सम्बन्ध भने त यी त एकअर्काका चाहिँ त्यो कनेक्सनै भएको हो कि, यी एकअर्का बिच जोडिएकै कुरा हुन् जस्तो लाग्छ मलाई चाहिँ, होइन, किन भन्दा यो समस्या त्यतिखेर तपाईँले भन्नुभयो यो द्वन्द्वको कारणको बेलामा बन्द गर्यो, नयाँ बन्द गर्यो क्या, पुराना छुट्टी आउने साथीहरू त जानुभएको थियो, यो के हिसाबले बन्द भएको हो? होइन, एक हिसाबले सोच्दाखेरि त हो एउटा हाम्रा श्रमिकका हकितकै लागि उनीहरूले के सरकारले चाहिँ चासो राखेर बन्द गर्दै गर्दाखेरि चाहिँ छुट्टीमा आएर जाने चाहिँ बाँच्छन्, नयाँ गयो भने चाहिँ मर्छन् भने भन्ने हिसाबले चाहिँ सोच्या हो कि जस्तो लागेको थियो क्या त्यतिखेर। अनि कतिपय साथीहरू यहाँ नेपाल आउनुभएको थियो श्रम स्वीकृति सकिएको, होइन, कतिलाई त थाहै छैन, अनि उतै हुनेहरूको पनि श्रमको म्याद सकिएपछि त्यो नवीकरण गर्न पनि बन्द गरिदियो, र ठिक छ नयाँ चाहिँ नजाऊ, पुरानाको त रोजगारदाताले नै असर गरिराखेको होला, उहाँहरूलाई पनि थाहा छ नि त, होइन, जागिर जान सक्छ भनेर। हामीलाई त यति गुनासो आयो त्यतिखेर, यति आयो हामीले पनि धेरै चाहिँ उ गर्यौँ, ठिक छ बन्द गर्ने हो भने नयाँ पुरानो सबैलाई उ गर, कुटनीतिको एउटा नोट पठाऊ, होइन, बन्दै गर्ने हो भने हामीले चाहिँ हाम्रा श्रमिक यति समयको लागि उ गर्न पाउँदैनौँ, त्यहाँबाट जो जसको जुन जुन रोजगारदाताका श्रमिकहरू नेपाल आउनु भएको छ उहाँहरूको जागिर जाने व्यवस्था चाहिँ नगरिदिनु भनेर भनिदिन सक्नु पर्यो कि त राज्यले, होइन भने त्यही म तपाईँ र म एउटै कम्पनीमा काम गरेका छौँ, मेरो श्रमको म्याद सकिएको मैले याद गरिनँ, म नेपाल आएपछि पो ए मेरो श्रमको मलाई त्यो याद गरिनँ अथवा मलाई थाहा थिएन, नेपालबाट जाँदै गर्दाखेरि चाहिँ त्यो श्रम मैले गर्नुपर्ने, अब नेपालमै आएर गर्ने भनेर चाहिँ मैले चाहिँ यहाँ आएर गर्दै गर्दा मेरो श्रम आएन, तर तपाईँको चाहिँ म्याद थियो, तपाईँ उतैबाट गर्नुभएको थियो, अथवा म्याद हुँदै गर्दा त्यही कम्पनीमा तपाईँ जाँदै गर्दा मेरो रोजगारदाताले के सोच्थ्यो भन्दा यो आउने त्यो चाहिँ नआउने भनेर सोच्ने हिसाबले गर्दाखेरि चाहिँ मेरो त जागिर पनि जान सक्ने अवस्था आयो भनेर चाहिँ थुप्रै साथीहरूले त्यतिखेर पनि कुराकानी गर्नुभएको थियो, होइन, पछि अब सरकारले खोल्यो पनि। अनि यो मानव बेचबिखनको चाहिँ पाटोमा उ गर्दै गर्दाखेरि यिनीहरू चाहिँ दुईटा एकअर्काको यहीँ ठगीमा पर्नु भनेकै बेचबिखनमा पर्नु हो जस्तो लाग्छ मलाई चाहिँ, मेरो बुझाइ चाहिँ, किनभने उसलाई सही नियतले पठाएको थियो भने पो उसको चाहिँ उसले चाहिँ त्यही अनुसार काम पाउँथ्यो होला, पूरा हुन्थ्यो उसको। यहाँबाट पठाउनेको उद्देश्य के छ? पैसै लिनु छ, आफै बेचिएको छ नि त, ऊ त बेचिसक्यो कि आफूले पैसा तिरेर आफैलाई बेचिनु परिसकेको अवस्था आइसकेपछि त्यो उसलाई भ्रममा पारिसकेपछि त।
1: अब यो वैदेशिक रोजगारीलाई अझै पनि यो सुरक्षित बनाउनको लागि विशेष गरी सरकारले तुरुन्तै गर्नुपर्ने कामहरूमा चाहिँ तपाईँ के देख्नुहुन्छ यसमा?
0: तुरुन्तै भन्दा नि अलिकति केही समय लाग्न सक्छ, होइन, यसलाई तुरुन्तै भनेर नि नगरिहालौँ, यसलाई चाहिँ नीति निर्माणकै तहदेखि कुराकानी गर्नुपर्छ, साथै वैदेशिक रोजगारीमा रहनुभएका श्रमिकसँग पनि आपसी छलफल गरियो भने के कस्ता समस्याहरू छन् पछिल्लो समय वैदेशिक रोजगारीमा तपाईँहरूले देखिराख्नुभएका समस्याहरू चाहिँ के छन् त, राय सुझाव दिनुहोस्, अनि त्यसपछि त्यो समस्या दिनेले समाधानका उपाय पनि दिन्छ क्या, होइन, यो समाधान गर्न के गर्न सकिन्छ, हाम्रा कानूनमा के कुराहरू चाहिँ जोडेर लैजान सकिन्छ भनेर उहाँहरूले नै सुझावहरू पनि दिनुहुन्छ, र त्यो सुझावलाई होइन हेरेर त्यसलाई चाहिँ अनि थप छलफल गरेर अगाडि बढायो भने यो बिस्तारै यिनीहरूलाई चाहिँ ल्याउन सकिन्छ क्या। यो वैदेशिक रोजगारीको व्यतिथि फेरि पनि भन्न चाहन्छु एउटा श्रमिकले लिएराइदिएको व्यतिथि होइन, र त्यो त्यसको दोष कसलाई पारिँदैछ? श्रमिकलाई को टाउकामा पारिँदैछ के, त्यो आर्थिक भारका रूपमा।
1: यो श्रमिकै पाटो जोड्दाखेरि श्रमिक आफै अथवा व्यक्ति आफै जो वैदेशिक रोजगारीमा जान चाहनुहुन्छ, उहाँहरू चाहिँ ठगीबाट जोगिन चाहिँ के उपाय अथवा कसरी सावधानी अप्नाउनु पर्छ?
0: पहिलो त आफू जाने देश, आफूले गर्ने काम, तपाईँलाई कसैले विदेश पठाइदिन्छु भनेर भन्दै गर्दाखेरि कुन देश होइन, अनि लट नम्बर ल्याउनुहोस् न, अहिले त सजिलो छ त, अनि कुन म्यान पावरबाट हो, त्यो म्यान पावर चाहिँ वैदेशिक रोजगार विभागले कारवाही गरेको म्यान पावर हो कि होइन, अहिले त ब्लक लिस्टहरू सबै कुराहरू अनलाइनमै चेक गर्न सकिने व्यवस्था छ होइन, ब्लकेड छ कि खोलिएको छ कि होइन, के हो त, लट नम्बर त्यहीँ छ, लट नम्बरहरू हालेर चेक गरियो भने मलाई कसैले विदेश पठाउँछु भनेर भन्दै गर्दाखेरिको कुराहरूसँग मेल खान्छ कि खाँदैन, कति पुरानो लट नम्बर हो, अन्त सरकारको चाहिँ अब श्रमाधानको कल सेन्टर लिएर आइएको छ, कल सेन्टरकामा फोन गरेर चाहिँ बुझियो भने पनि उहाँहरूले पनि धेरै कुराहरूको जानकारीहरू दिनुहुन्छ होइन, पहिला आफू पनि जागरूक हुनुपर्छ होइन, आफू चाहिँ केही पनि नगर्ने कति साथीहरूले यस्तै विषयमा कुराकानी गर्नुहुन्छ, अनि मैले सर यो हो मैले बुझाएको बुझाउँछु भनिदिन्छु, मैले बुझेसम्मका कुराहरू म आफै जानकारी दिन्छु, अनि तपाईँ यसबाहेक थप जानकारी बुझ्नु मन लागेको छ अथवा मैले दिएको कुराहरू चाहिँ तपाईँलाई अलिक चित्त बुझिरहेको छैन नि, यो नम्बर पनि हो है, यो नम्बरमा तपाईँ आफै एकचोटि फोन गरेर राम्रोसित जानकारी लिनुहोस् त भनेर पनि जानकारी गराइदिन्छौँ, अनि उहाँहरूले फोन गर्नुहुन्छ, अनि त्यसपछि कतिपय अवस्था त्यसपछि हामी उहाँहरूलाई फेरि फलोअप गर्छौँ कि के भयो के पाउनुभयो त भनेर चाहिँ सोध्छौँ पनि, अनि कतिपय साथीहरूले चाहिँ हाम्रै भिडियोहरू हेरेर अवेरनेसका कामहरू तपाईँहरूकै कारणले चाहिँ ठगिनबाट जोगिएको छु म होइन, अनि हामीलाई पनि लाग्थ्यो विदेश त फ्रीमा कहाँ जानु पाइन्छ भनेर भन्ने लाग्थ्यो, तपाईँहरूकै प्रोग्रामले गर्दाखेरि चाहिँ फ्रीमै विदेश पनि पुग्न चाहिँ पाइयो, सफल पनि भइयो भन्ने साथीहरू पनि हुनुहुन्छ, किनभने त्यो छ नि त प्रविधि होइन, त्यहाँबाट हेरेर श्रमिक आफै पनि अलिकति सचेत भएर अवेर भएर चाहिँ कामहरू आफूले कुराहरू गर्दै गर्दाखेरि पनि त्यो अलिकति अवेर भएर कुराकानी गर्नुभयो भने त्यहीँनिरबाट पनि श्रमिक आफै सचेत भएर चाहिँ अगाडि बढाउन सजिलो हुन्छ कि आफ्नो प्रोसेसहरूलाई।
1: हजुर, हामीले विशेष गरी अहिलेसम्म यो खाडी देशहरूको प्रसङ्ग अलिकति बढी जोड दियो, त्यो क्षेत्रको श्रमिकहरूको अवस्था र त्यो क्षेत्रको रोजगारीको अवस्थामा, पछिल्लो समय युरोपमा पनि अलिकति बढी भनौँ न श्रमिकहरूको आकर्षण बढ़िरहेको छ, के कारण होला पछिल्लो समय? हुन त अब तपाईँले अलिकति बीचमा पनि जोड्नु भएको छ, मेरो बुवा अथवा हजुरबाहरू चाहिँ भारत अथवा त्यो ठाउँमा जानुहुन्थ्यो, हामी चाहिँ अलिकति खाडीतिर गयौं र हाम्रो चाहिँ भाइ पुस्ताहरू छोराहरू पुस्ताहरू चाहिँ युरोपतिर अलिक विकसित देशहरूतिर जान लाग्नु भएको छ भनेर, युरोपको आकर्षण चाहिँ के अहिलेको समयमा?
0: युरोपको आकर्षण सोसल प्रोटेक्सन कार्ड बन्छ, कार्ड बन्यो भने युरोपभरिका देशहरूमा काम गर्न जान नि सहज हुन्छ होइन, अनि त्यहाँ चाहिँ शिक्षा स्वास्थ्यको लागि पनि सहजता छ, फ्यामिली उतै सेटल गरियो भने तनाव पनि हुँदैन भन्ने हिसाबले जाने थुप्रै अधिकांश श्रमिकहरूको उनी त्यही छ, सोचै त्यही हो अधिकांशको, अनि यसैलाई बनाएर अहिले दुबई कतार लगायतका देशमा कन्सल्टेन्सी खोलिएर ठगीमा पर्ने, हजुर नेपालबाट भन्दा नि बाहिरबाट ठगिने श्रमिकहरू नि हुनुहुन्छ, सजिलै युरोप क्यानाडाका लागि सजिलै पठाइन्छ, तपाईँसित कुनै पनि रिक्वायरमेन्ट चाहिँदैन, अनि एउटा श्रमिक होइन 10 वर्ष भइसक्यो दुबई बसेको, आर्थिक अवस्था अलिअलि सुध्रिया छ, अनि उहाँले अब कति वर्ष बस्ने, यहाँबाट बरु 10 वर्ष युरोप छिर्न पाएको थिएँ भने त कारसार बनिसक्छ होला होइन, परिवार पनि लगिसकिन्थ्यो होला, कमसेकम साथमै हुन्थ्यो, सेटल भइन्थ्यो, अनि त्यो सोच लाग्छ, अनि जानुहुन्छ पैसा बोकेर कन्सल्टेन्सीमा बिचरा, त्यो 6 महिना घर नपठाइकन होइन, आएको पैसा 6 महिना जम्मा पारेर साथीभाइ यताउतिसित गएर गरिदिनुहुन्छ, अनि त्यहाँको कन्सल्टेन्सीको त्यो भिडियो हेरेर ठगीमा पर्नुभएका साथीहरू पनि थुप्रै हुनुहुन्छ, उनीहरूले 1000 जना अप्लाई गर्दाखेरि 2-4 जनालाई त्यो पनि डकुमेन्टेसन पुगेकाहरूलाई चाहिँ उडाइदिनु भएको होला होइन, अधिकांशको हामीले डकुमेन्टेसनै पुर्याउन सक्दैनौँ, अनि उहाँहरूलाई चाहिँ सजिलो लाग्छ, त्यो भिडियो हेरे भने चाहिँ पैसा बुझाउन जाने श्रमिकहरू पनि थुप्रै हुनुहुन्छ, यो प्रसङ्ग चाहिँ मैले अलिकति यहाँ तपाईँहरूलाई जोड्दिएँ, यो चाहिँ युरोप जानुको मुख्य कारण भनेको सोसल प्रोटेक्सन खोज्नको लागि हो जस्तो लाग्छ मलाई, नत्र तपाईँको केही समय अगाडि स्पेनले होइन त्यत्रा मान्छेहरूलाई उदियो भनेपछि हाम्रा नेपालीहरू लाइन लाएर बस्नुपर्ने अवस्था आइलाग्यो त्यहाँ गएर, त्यो के कारण थियो भन्दा त्यो सोसल प्रोटेक्सनै खोजेको हो भन्ने चाहिँ मलाई लाग्छ।
1: अब हामी कार्यक्रमको अन्तिम अन्तिममा आइपुगेका छौँ। धेरै प्रसङ्ग अब हुन त समस्याको पाटो त थुप्रो छ, तर अब यो सिलसिला अनुसार हामीले अहिलेका चल्तीका समस्याका विषयमा कुराकानी गर्यौं। अब जति पनि वैदेशिक रोजगारीमा जान चाहने व्यक्तिहरू हुनुहुन्छ, विशेष गरी जाने सोच बनाउनु भइरहेको छ उहाँहरू र सँगसँगै वैदेशिक रोजगारीमा भएकाहरूलाई समग्रले भन्दाखेरि के सन्देश दिनुहुन्छ?
0: जान चाहनुभएका श्रमिकहरूलाई चाहिँ पहिलो कुरा आफू जाँदै गर्दाखेरि आफू जाने देश अनि पैसा बुझ्नु पर्यो, कमाई कति हुन्छ, मैले कति जोगाउँछु, काम गर्ने कार्यस्थल कस्तो टाइपको हो, यी लगायत सब कुराहरू चाहिँ बुझेर जानुपर्छ। भोलि अप्ठ्यारो स्थिति आइलागेको खण्डमा कहाँ कहाँ जाने, कतिपय श्रमिक साथीहरूलाई त आफू कुन देश के अरे कुन म्यान पावरबाट जाँदैछु भन्ने कुरा पनि थाहा पाउन सक्नुहुन्न होइन। यी कुराहरू पनि हाम्रा घर परिवारका सदस्यलाई म यो म्यान पावरबाट जाँदैछु, यहाँ छ यसको कार्यालय भनेर हामीले बुझाउनुपर्छ। भोलि हामी अप्ठ्यारोमा परिहालेको खण्डमा हाम्रा परिवारका सदस्य म्यान पावर समक्ष आएर कुरा गर्न सहज होस्, एक नम्बर कुरो। अर्को नम्बर कुरो चाहिँ वैदेशिक रोजगारीमा ठगीमा परिहालेको खण्डमा बोर्ड के अरे वैदेशिक रोजगार विभागमा गएर उजुरी हालिहाल्नको लागि पनि उहाँहरूलाई चाहिँ सहज होस्, यहाँबाट पठाएको भनेर चाहिँ उहाँहरूले त्यति कुरा चाहिँ जानकारी लिनु पर्यो। जाँदै गर्दाखेरि चाहिँ कन्ट्राक्ट पेपरमा साइन गर्दै गर्दाखेरि काम त्यो नेपाली भाषामा पनि लेखिएको हुनुपर्छ भनेर भनिएको छ कानुनी रूपमै, होइन? त्यहाँ हरेक बुँदाहरू पढ्नु पर्यो राम्रोसित, त्यहाँ लेखिएका बुँदाहरू आफूलाई चित्त बुझेको छैन, त्यो चित्त बुझेको छैन इन द सेन्स ये यो इन्टरभ्यूको प्रोसेसको इन्टरभ्यूको बेलामा तपाईँलाई के भनेको थियो त्योसँग मेल खाइरहेको छ कि छैन त्यो कन्ट्राक्ट पेपरमा लेखिएका कुराहरू, त्यो चाहिँ थाहा पाइराख्नु पर्यो कि, एक एक हेर्नु पर्यो, नबुझेका बुँदा सोध्नु पर्यो, केही परिवर्तन भएको रहेछ भने तपाईँले चाहिँ स्वीकृति दिनु पर्यो, ठिक छ हुन्छ भन्नु सक्नु भन्नु पर्यो अनि साइन गर्नु पर्यो। जबरजस्ती साइन गरेको पछि त फेरि आफू पनि तल परिने चान्स हुन्छ, त्यो चाहिँ राम्रोसित अध्ययन गर्नु पर्यो। अनि उता वैदेशिक रोजगारीमा रहनुभएका साथीहरूले चाहिँ त्यो देशको भाषा नियम कानुन सबै कुराको चाहिँ हामीले रेस्पेक्ट गर्नुपर्छ, सम्मान गर्नुपर्छ, होइन? हामी काम गर्न जाँदैछौँ, त्यो काम गर्दै गर्दाखेरि केही कुरामा चित्त बुझेन, होइन, भनेको तलब पाइराखेको छैनौ, सेवा सुविधा दिइराखेको छैन भने राम्रोसित कम्पनीको व्यवस्थापन समक्ष आफ्ना कुराहरू राख्ने हो। यदि त्यो कुराहरू राख्दै गर्दाखेरि पनि उनीहरूले सुनवाई गरेनन् भने चाहिँ यो हुलुज्जत गर्ने कामहरू चाहिँ केही पनि गर्नु भएन। त्यहीँ छ लेबर कोड छ, होइन, अनि हाम्रा एम्बेसीहरू छन्, एम्बेसीहरूमा गएर यस्तो यस्तो भयो, मलाई तपाईँहरूको चाहिँ साथ चाहियो भनेर चाहिँ दिनु पर्यो, निवेदन दिनु पर्यो, होइन, प्रमाणहरू उपलब्ध गराइदिनु पर्यो। ती कुराहरू सुनवाई भएन भने यता आफ्ना परिवारलाई भनेर वैदेशिक रोजगार विभाग मार्फत पनि ती कुराहरूलाई चाहिँ अगाडि कानुनी रूपमा अगाडि बढाउन सक्यो। त्यसका पनि अब आफ्नै प्रोसेसहरू छन्, प्रक्रियाहरू छन्, होइन, के कति फुलफिल गर्न सक्छन् ती हाम्रा निकायहरूले त्यो अर्को पाटो रह्यो। तर हामीले के भन्छ उजुरी गर्ने निकायहरू चाहिँ छन् श्रमिकका लागि।
1: हुन्छ महेश्वरजी, तपाईँको महत्वपूर्ण समय र जानकारीका लागि धेरै धेरै धन्यवाद।
0: हस् धन्यवाद सर।
2: उहाँ हुनुहुन्थ्यो श्रम तथा आप्रवासन विज्ञ महेश्वर नेपाल। आजको देश परदेश तपाईलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौ। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना this@unn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भनाईका साथी हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छान्न सक्नुहुन्छ। हामी तपाईका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौ र तपाईलाई परेका समस्या समाधान गर्ने कोशिस गर्छौ। तपाईको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं। देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गिमाली पनि विदा माग्छु। नमस्कार।

0: फुटबल सिजन आयो, अब एक्साइटमेंट टिभीमा मात्र होइन घर भित्र महसुस हुन्छ।
1: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टिभी। Samsung Gemini TVs नपाउनुहोस्, साउन्ड बार मात्र रु 9,999 र 12 महिनासम्मको नेट।
2: फागुनदेखि वैशाखसम्म आग लागि बढ़ी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बाल बालिकाले भेट्ने ठाउँमा नराखौ। खाना पकाउने ग्यास सुरक्षित राखौ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौं।
3: गाउँघर तथा शहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौं। पानीका स्रोतलाई व्यवस्थित गरौं। समुदायसँग सहकार्य गरौं।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौं।
3: चुरोट बिडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जंगल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौं।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौं।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यति बेला बिहानको ठिक 9 बजे हो।
1: सम्भावना सावधानी अपनाउन आग्रह। राजमार्गमा अवरोध भए तत्काल खुलाउने गरी सड़क विभागको तयारी। बेसी शहर चामे र मध्य पहाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक। गोरखामा अफ्रिकन स्वाइन फिवरबाट 250 सुंगुर बंगुर मरे। फार्ममा जैविक सुरक्षाका विधि पालना गर्न आग्रह। जर्मनीको एक कल्याण केन्द्रमा गोली चल्दा 6 जनाको ज्यान गयो। 3 महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादले घटना। र विश्वकप फुटबलमा नेदरल्याण्ड्स र मोरक्को खेल चल्दै निर्धारित समय 1-1 गोलको बराबरी। नेपाल खबरमा अब पूरा खबर। आज भोलि र पर्सि देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन, चट्याङसहित मुसलधारी वर्षाको सम्भावना छ। थोरै ठाउँमा आरीगुप्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै पर्सि पनि पहाड़ी भेगका 1-2 ठाउँमा मुसलधारी पानी पर्ने सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्वी तथा पश्चिम तराईमा अलि बढ़ी सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणका अनुसार अबका केही दिन अकस्मात बाढ़ी, पहिरो, कटान, गेग्रान बहाव, शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ीबारे जानकारी लिन 1155, विपदमा मदत माग्न 1149, नेपाल प्रहरी 100 र सशस्त्र प्रहरी बल नेपालको 1114 हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जून 19 तारीक अर्थात असार 5 गते भित्रिएको हो, तर अझैसम्म पूरै देशभर फैलिसकेको छैन। औसत मितिभन्दा 6 दिनपछि भित्रिएको मनसूनी प्रणालीले पर्याप्त वर्षा गराउन नसकेका बेला मुसलधारी वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सूचित गरेका छन्। मनसून बाँकी भागमा पनि फैलिने क्रममा छ। मनसून सक्रिय भएसँगै सड़क विभागले राजमार्गमा अवरोध भए तत्काल खुलाउने गरी तयारी गरेको छ। विभागले कार्ययोजना बनाएर मुख्य सड़क ठप्प भए तत्काल खुलाउन र यात्रुलाई वैकल्पिक मार्ग प्रयोग गर्ने गरी खाका तयार पारेको हो। मुख्य गरी पृथ्वी राजमार्ग वर्षामा अवरूद्ध हुने जोखिमलाई ध्यानमा राख्दै विशेष पूर्व तयारी कार्ययोजना लागू गरिएको छ। यो राजमार्गको नागडुंगा मुगलिन सड़क खण्ड अहिले विस्तारको क्रममा छ। यो खण्डमा विगतका वर्षभन्दा यसपालि जोखिम उच्च छ। सड़क बन्द भएको अवस्थामा विभिन्न वैकल्पिक मार्ग समेत तोकिएको कार्ययोजनामा उल्लेख छ। नागडुंगा मोगलिन सड़क खण्डमा पहिरो र बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै मनसून पूर्व तयारी कार्ययोजना अर्थात एक्सन प्लान लागू गरिएको सड़क विभागले जनाएको छ। अवरूद्ध सड़क तत्काल सञ्चालनमा ल्याउन, पहिरो हटाउने, सड़कै बगाएको अवस्थामा भित्तो काटेर सड़क खुलाउने, सड़क भाँसिएको अवस्थामा टेवा पर्खाल निर्माण गर्ने लगायतका काम गरी सड़क सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ। राजमार्ग अवरूद्ध भएको अवस्थामा नागडुंगा, बैरेनी, कुरिन्टार र मोगलिन लगायत सम्भावित क्षेत्र जोखिम क्षेत्र नजिकै जनशक्ति तथा एक्सकाभेटर, लोडर र पर तयारी अवस्थामा राखिएका छन्। लमजुङको बेसी शहर चामे र मध्य पहाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लमजुङको हिजो बसेको बैठकले जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसी शहर चामे सड़क र मध्य पहाड़ी लोकमार्गमा गाड़ी चलाउन रोक्ने निर्णय गरेको हो। यस वर्षको मनसूनजन्य विपदबाट हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्न असार मसान्तसम्म अत्यावश्यक बाहेकका अन्य गाड़ी चलाउन रोकिएको हो। लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी थम्मन सिंह गौतमले बेसी शहर चामे सड़कको बेसी शहरबाट मनाङ जिल्ला को सीमानासम्मको खण्डमा हरेक दिन बेलुका 6 देखि बिहान 6 बजेसम्म 12 घण्टा रातमा र पुष्पलाल मध्य पहाड़ी लोकमार्गको सुन्दर बजार भोरलेटार सड़क खण्डको बिमिरे भन्ज्याङ क्षेत्रमा हरेक दिन बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म 10 घण्टा गाड़ी चलाउन रोक लगाएको जानकारी दिनुभयो। सङ्खुवासभाको सिलिचोङ गाउँपालिका एकमा लगातारको वर्षापछि आएको बाढ़ी पहिरोले 7 घर परिवार विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण सिलिचोङ एक तल्लो छेदोङका 7 परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिनुभयो। पहिरोबाट विस्थापित परिवारलाई गाउँपालिकाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको छ। बस्तीमाथिको जमीन चिरा परेपछि उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हो। सिलिचोङ गाउँपालिकाले जोखिममुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह समेत गरेको छ। सिलिचोङ एक शिशुवा खोलामा अविरल वर्षासँगै आएको बाढ़ीका कारण 2 वटा विद्यालयमा क्षति पुगेपछि पठन पाठन ठप्प भएको गाउँपालिकाका अध्यक्ष भूपालराज मेवाहाङले जानकारी दिनुभयो। नेवाटारको कालिका माध्यमिक विद्यालय र बागेश्वरी आधारभूत विद्यालयमा क्षति पुगेको छ। बाढ़ी पहिरो प्रभावित बस्तीको अनुगमन, स्थानान्तरण, राहत वितरण तथा पुनर्स्थापनाका लागि कोशी प्रदेश सरकार र संघीय सरकारसँग तत्काल आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको गाउँपालिका

0: अध्यक्ष मेवाहाङले बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: हावाहुरी चल्न थाल्दा झ्याल ढोका थुनेर घरभित्रै बसौं।
1: घर बाहिर भेटभाडका बेला हावाहुरी चल्दा भाग दौड नगरौं, बिस्तारै सुरक्षित ठाउँमा जाउँ।
2: रुख, बिजुलीका खम्बा र कमजोर संरचना नजिक नबसौं।
1: मोटरसाइकल र गाडी चलाइरहेको बेलामा हावाहुरी चल्दा रोकेर सुरक्षित ठाउँमा बसौं।
2: हावाहुरीबाट बच्न घरको संरचना बलियो बनाऊ।
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभए छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। विशेष अदालतले राहदानी छपाईको भ्रष्टाचार मुद्दामा 5 जनालाई धरौटीमा छाड्न आदेश दिएको छ। राहदानी विभागका महानिर्देशक तीर्थराज अर्यालसहित 5 जनालाई विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासले धरौटीमा छाड्न आदेश गरेको हो। महानिर्देशक अर्यालसँग 5 लाख रूपियाँ धरौटीमा गरिएको छ भने सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीसँग 4 लाख, तत्कालीन शाखा अधिकृत सोमेश थापासँग 3 लाख, कम्प्युटर इन्जिनियर विपिन प्रसाईसँग 3 लाख र राहदानी छाप्ने ठेक्का पाएको जर्मन कम्पनी म्युवा ओर आईटी सर्भिलेसका नेपाल प्रतिनिधि मणिन्द्र राज मल्ललाई 5 लाख धरोटी माग भएको छ। तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र तत्कालीन उपसचिव कानून राजाराम दाहालको हकमा भने विशेष अदालतले छाड्न आदेश दिएको छ। गएको असार 8 गते अख्तियारले महानिर्देशक कार्यालयसहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। साथै उनीहरूमाथि अख्तियारले 10 अर्ब 13 करोड़ 4 लाख 61 हजार रूपियाँ बिगो कायम गरेको छ। अफ्रिकन स्वाइन फिभरबाट गोरखामा 250 वटा भन्दा धेरै सुंगुर बंगुर मरेका छन्। 2 महिना यता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट अहिलेसम्म 250 भन्दा धेरै सुंगुर बंगुर मरेको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोर्खाले जनाएको छ। केन्द्रका प्रमुख अनन्त कोइरालाका अनुसार गोर्खा नगरपालिका छ मानव सेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका 80 वटा र जुना रेग्मीको फार्मका 10 वटा बंगुर मरेका छन्। त्यस्तै मान्द्रे ढुंगाका धनकुमार गुरूङको फार्मका 60 वटा बंगुर 2 हप्ताको अवधिमा मरेका उहाँले जानकारी दिनुभयो। बाँकी अन्य किसानको फार्मका सुंगुर बंगुर पनि संक्रमणका कारण मरेका छन्। गोर्खा नगरपालिका 6, 7 र 8 तथा शहीदलखन गाउँपालिका 7 का फार्ममा रहेका सुंगुर बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको कोइरालाले जानकारी दिनुभयो। संक्रमित क्षेत्रमा जैविक सुरक्षाका उपाय नअपनाउँदा तथा दाना र औषधि मार्फत पनि यो रोग सर्ने गर्छ। किसानलाई जैविक सुरक्षाका उपाय अपनाउन आग्रह गरिएको छ। अफ्रिकन स्वाइन फिभरको संक्रमण भएपछि सुंगुर बंगुरमा ज्वरो आउने, खाना खान छाड्ने, शरीरमा धब्बा वा दाग देखिने हुन्छ। अब विदेशको खबर। जर्मनीमा एक व्यक्तिले आफ्नै श्रीमती र छोरीलाई राखिएको एक कल्याण केन्द्रमा गोली चलाउँदा 6 जनाको ज्यान गएको छ। 3 महिने छोरीको अभिभावकत्व सम्बन्धी विवादका कारण घटना भएको जर्मनीको प्रहरीले जनाएको छ। पारिवारिक विवादले घटना भएको र 4 जना महिला र 2 जना पुरूषले ज्यान गुमाएका छन्। ज्यान गुमाउने सबै कल्याण केन्द्रका कर्मचारी हुन्। गोली चल्दा 3 महिनाकी शिशु र ती शिशुकी आमा कार्यालयभित्रै रहेको तर कुनै चोटपटक नलागेको प्रहरी अधिकारीले जानकारी दिएका बीबीसीले जनाएको छ। प्रहरीले गोली चलाउने 45 वर्षीय पुरूष सहित 3 जनालाई पक्राउ गरेको छ। अब खेल खबर। विश्वकप फुटबलमा अहिले नेदरल्याण्डस र मोरक्को बीचको खेल चलिरहेको छ। निर्धारित 90 मिनटको खेल 1-1 गोलको बराबरी भएसँगै खेल अतिरिक्त समयमा पुगेको छ र अतिरिक्त समयको पनि पहिलो 15 मिनटमा दुवै टोलीले थप गोल गर्न सकेका छैनन्। यसअघि डच टोलीले अग्रता जोगाउन सकेन। नेदरल्याण्डसले खेलको 72 मिनटमा कोडी गापको गोलमा अग्रता बनाएको थियो तर मोरक्कोका लागि खेलको इन्जुरी समयको पहिलो मिनटमा इस्सा डियोपले बराबरी गोल फर्काए। फिफा विश्वकप फुटबलमा चार पटकको विश्व विजेता जर्मनी भने पेनाल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै बाहिरिएको छ। आज बिहान भएको खेलमा उपाधि दावेदार जर्मनीको यात्रा अन्तिम 32 रोकियो। पाराग्वेसँगको खेलमा निर्धारित समय र अतिरिक्त समयमा बराबरी एक एक गोल हुँदा खेलको निर्णय पेनाल्टी सुटआउटमा गरिएको थियो। पेनाल्टी सुटआउटमा पाराग्वेले ऐतिहासिक जित हात पार्यो। पाराग्वे क्वार्टर फाइनलमा पुगेको छ। त्यस्तै गैराती भएको खेलमा ब्राजिलले जापानलाई 2-1 गोलले पराजित गर्दै अन्तिम 16 स्थान बनाएको छ। खेलको इन्जुरी समयको 5 मिनटमा गार्बियल
4: Wherever you are, stay connected with the wider world with the BBC World Service.
5: Shukla Gandaki FM 97.6.
6: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
7: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
8: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
9: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
10: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
11: सम्पर्क 0654142121, मोबाइल 98565935921।
10: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
12: होइन भाउजू, यस्तो फेस त नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
13: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
12: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
14: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
15: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
16: ल पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
17: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलौड, अल्मुनियम, सिलट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
15: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 98560231128 र 98462014726।
18: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
19: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिई।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
20: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
21: रिमाल हार्डवेयर सम्पर्क 0654142445, 0654143445।
22: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
23: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
22: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
24: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
25: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
26: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
25: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0564141994, मोबाइल 98560206630।
24: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
27: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउँदैन भने।
28: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
27: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने।
28: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
29: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो।
27: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
30: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
31: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
32: हजुर, दान गरौ।
33: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौ, धार्मिक पुण्य प्राप्त गरौ।
34: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
32: त्यसैले दान गरौ, सकेको गरौ, सबैले गरौ।
33: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
35: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
36: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
35: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
37: कम्प्युटर तौल प्रणालीद्वारा
26: ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
0: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
1: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
26: ओम एम आभूषण सुन चाँदी दोकान,
35: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 065-575-537, मोबाइल नम्बर 98-460-69-246, 98-58-00-8।
31: शुक्ला गण्डकी एफएम 97.6।
35: उकाली चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
1: मन्दिर सन्तिनी वनपाखा मौलिक लोक संस्कृतिको सजनाको लागि कार्यक्रम गाम्बेसीका भाका,
35: कार्यक्रम गाम्बेसीका भाका हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम धर्मेशीको भाका लिएर उपस्थित भइसकेको छु म रिमा हामीले यस कार्यक्रममा आउने गर्दछ हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजी नेपाल खबरपछि लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौँ यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेरा विश्वासको चाहिँले गुलीगौड़ामा रहेको छ गरगना सम्बन्धी सम्पूर्ण जानकारीहरू लिनु परेको छ आधुनिक आकर्षक डिजाइनका गरगनाहरू सुन्दर पत्र राखिएका गरगनाहरू कम्प्युटर नापतौल प्रणालीद्वारा नापिएका छापा अलसङ्का गरगना आवश्यक परेको छ भने तपाईँहरू ओमेन आभूषण सुचारी विद्युतमा गएर रूपियाँका साथ गरगनाहरूको कारोबार गर्न सक्नुहुनेछ आज पनि हामी मंगलबारको बसाइमा छौं मंगलबारको बसाइमा तपाईँको गायन प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्छ तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9022 92 96 67 37 11 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुन्छ र आफ्नो मनपर्ने रूपबाट राख्ने आवाजमा गुनगुनाउन सक्नुहुन्छ विशेष गरेर तपाईँकै गायन प्रतिभालाई कार्यक्रममा स्थान दिनेछ 9022 92 96 67 37 11 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ आजको बसाइमा र के कस्तो हुँदैछ बाहिरको माहौल चाहिँ अब घाम लाग्ला लाग्ला कि जस्तो जस्तो पनि हुँदैछ हाम्रोतिर चाहिँ तपाईँहरूकोतिर के कस्तो छ बताउन सक्नुहुन्छ फोन मार्फत पनि है जानकारी दिन सक्नुहुन्छ के हुँदैछ तपाईँहरूकोतिर र खासै नयाँ नभए त केही पनि छैन सदाको जस्तो नै हो तपाईँकोतिर के कस्तो हुँदैछ है पक्कै पनि खेतमा धान रोप्ने त डाडो छ सबैजनालाई धान रोप्ने हुन्छ होला नौगातिर मेला पार्क हिँड्ने होइन हिँड्ने कामहरू पनि व्यस्त हुनुहुन्छ होला जे गर्दै हुनुहुन्छ एकदमै राम्रोसँग आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरू पनि अगाडि बढ्नु होला भन्न चाहन्छु किनभने सबैभन्दा ठुलो कुरा हाम्रो स्वास्थ्य हो स्वास्थ्य राम्रो भए चाहिँ सबै कुरा हुन्छ त्यही भएर स्वास्थ्यलाई चाहिँ ख्याल गर्नुपर्ने हुन्छ र फेरि स्वास्थ्य चाहनुहुन्छ स्वास्थ्यको ख्याल राख्दै अगाडि बढोस् तपाईँले फुर्सदसम्म काम गर्न सक्नुहुन्छ किनभने बर्खा मासको समयमा खेतीपाती लाउनेहरू होइन माना खाएर मुली उडाउने बेला भनेको छ त्यसै हात लगाउने बेला पनि छ यतिखेर चाहिँ समय भनेको है त्यही भएर राम्रोसँग धान रोपाइ गर्नुहोस् खेतमा लाँदै हुन्छ होइन हाम्रोसँग बाटोघाटो हिँड्नु होला है त्यसले चाहिँ घाँसहरू चाहिँ पलाउने हुन्छ होइन हरियो हरियोहरूको सर्पहरूको पनि डर हुन्छ त्यही भएर चाहिँ विशेष रूपमा ख्याल गर्दै आफ्नो कामहरू गर्नुहोला भन्न चाहन्छु यति बेलाको क्रममा भने कार्यक्रममा पहिलो लोकसाङ्गीतिक स्वरूप तपाईँको मासमा छलछल पानी बनिरहेको छ यसमा आवाज रहेको छ रामजी खाँड रचित केसीको लय सदस्य पी मगर र रामजी खाँडको रहेको छ यति बेला क्रममा श्रीकान्त हो सुमधुर भाग

हजुर, यसो मधुरभाका मन तपाईँको माझमा राखिसके, मेरो मन त है तिमीतिर ढल्क्यो भन्ने रहेको थियो, छमछम छलछल पानी भनिरहेको थियो, पक्कै पनि भन्नु पर्यो होला। यति बेला कर्म तपाईँको माझ जस्तो मधुरभाका कार्यक्रममा स्थान दिन्छु, असार साउन भन्ने रहेको छ, यसमा आवाज रहेको छ विष्णु खत्री र शान्ति श्रीको आवाजमा रहेको छ भन्ने सदा विष्णु खत्रीको रहेको छ। यसो मधुरभाका स्वीकार्नुहोस् अनि त्यसपछि फेरि म तपाईँको माझमा आउनेछु। तपाईँ पनि फोन गर्न सक्नुहुन्छ, आज तपाईँको गायन प्रतिभा लिने दिन हो, यदि फुर्सदमा आउनुहुन्न भने पनि सुनेर चाहिँ साथ दिन सक्नुहुनेछ भने त्यति बेला नस्वीकार्नुहोस् यस्तो मधुर भाका।

हजुर, यसो मधुरबाट मैले तपाईँको माफमा राखिसके पक्कै पनि भन्नु पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेला क्रममा भने अर्को सुमधुर उपभोक्तालाई स्थान दिन्छु। बर्खा लाग्यो भनिरहेको छ मोहन खड्का र सन्ध्या बुढाको आवाजमा रहेको छ भने यहीलाई शब्द हरिप्रसाद कडेल अनि त्यस्तै डम्बर सन्त र मोहन खड्काको रहेको छ त्यो राख्नुहोस् सुमधुर भाका।

हजुर, सुमधुरभाग कमल तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला आज भने नै सुमधुरभागले कार्यक्रममा स्थान दिँदा दिदी अनि कार्यक्रमबाट पनि मेरा मागेर जानुपर्ने बेला भइसकेको छ। यति दिनसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई धेरै धेरै धन्यवाद अनि हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा ओमिना भूषण सुनसादी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दछु। स्वदेश विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्रो हाम्रो नेपाली पात्र एप्स र हाम्रो 97.6 MHz मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि धेरै धेरै धन्यवाद र हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएकोमा ओमिना भूषण सुनसादी उद्योगलाई पनि मनदेखि आभार प्रकट गर्दै अन्तिममा जाँदा जाँदै भने तपाईँहरूको आवाजमा बर्खा भनिरहेको छ विष्णु खत्री र जुना श्रेष्ठ मगरको आवाजमा रहेको छ सदा विष्णु खत्रीको रहेको छ। यसमा दुर्भागलाई कार्यक्रममा स्थान दिँदै आजको श्रृंखलाबाट नि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बाँकी पल शुभ अनि सुशब्दी दोस्त भने सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 MHz नमस्कार। जय गीत जय संगीत शुभ दिन।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
2: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
4: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0 65 75 537, मोबाइल नम्बर 98 4 60 69 2 46, 98 0 58 00 8।
5: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
6: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
5: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
7: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
8: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
9: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 98 5 70 65 119 र 98 6 94 57 056।
8: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान, मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
10: त्यसो नहुने मरि, म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
11: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
12: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
4: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0 65 5 70 225, मोबाइल 98 5 60 33 800 78, 98 4 61 56 58।
13: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
14: किन आमा, के भएर?
13: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
14: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
13: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ, साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
3: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
13: मोबाइल 98 5 60 43 952 र 98 0 66 6

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13-424 र 9850-14-175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला बिहानको ठिक 10 बज्यो।
5: घटना दुर्घटना
6: कला संस्कृति
5: स्थानीय राष्ट्रिय
7: अन्तर्राष्ट्रिय खेलकुद
6: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
8: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560-60554।

नमस्कार, बिहान 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 मेगाहर्ज इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नका साथै हाम्रो पात्र नेपाली पात्र एप मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। संखुवा सभाको सिरिचोक गाउँपालिका एकमा लगातारको वर्षापछि आएको बाढ़ी पहिरोले 7 घर परिवार विस्थापित भएका छन्। अविरल वर्षासँगै आएको बाढ़ी पहिरोका कारण सिलिङचोक एक तल्लो तेनछोङका 7 परिवार विस्थापित भएका जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख एवं प्रहरी निरीक्षक धनबहादुर राजवंशले जानकारी दिनुभयो। उहाँका अनुसार कुन्ती राई सहित परिवारका 5 जना, धन्न पूर्ण राईको 7 जनाको परिवार, मंगल बहादुर राईको 6 जनाको परिवार विस्थापित भएको हो। त्यस्तै शुक प्रसाद राईको 4 जनाको, मीरा राईको 5 जनाको, धनमान राईको 3 जनाको र अरूण संगम राईको परिवार विस्थापित भएको प्रहरी निरीक्षक राजवंशले बताउनुभयो। पहिरोका कारण विस्थापित परिवारहरूलाई गाउँपालिकाको सहयोगमा सुरक्षित ठाउँमा सारिएको छ। बस्तीमाथिको जमीन चिरा परेपछि उनीहरूलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको हो। सिलिचोङ गाउँपालिकाको जोखिमयुक्त क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित ठाउँमा जान आग्रह समेत गरेको छ। सिलिङचोङ एक सिसुवा खोलामा अविरल वर्षासँगै आएको बाढ़ीका कारण 2 विद्यालयहरूमा क्षति पुगेपछि

नेवाटार याङसिम र गोगानेका दर्जनौ गाउँ पहिरोको उच्च जोखिममा परेका छन्। विशेष अदालतले राहदानी छपाईको भ्रष्टाचार मुद्दामा पाँचजनालाई डरोटीमा छान्न आदेश दिएको छ। राहदानी विभागका महानिर्देशक कृष्णराज अर्याल सहित पाँचजनालाई विशेष अदालतका न्यायाधीशहरू नारायण प्रसाद पौडेल, हेमन्त रावल र उमेश वैरालाको इजलासले डरोटीमा छान्न आदेश दिएको हो। महानिर्देशक अर्यालसँग 5 लाख रूपियाँ धरोटीमा गरिएको छ भने सूचना प्रविधि निर्देशक सुनिल कुमार केसीसँग 4 लाख, तत्कालीन शाखा अधिकृत सोमेश थापासँग 3 लाख, कम्प्यूटर इन्जिनियर विपिन प्रसाईसँग 3 लाख र राहदानी छाप्ने ठेक्का पाएको जर्मन कम्पनी म्यूल बाउल और आईडी सर्विसेसका नेपाल प्रतिनिधि मणिन्द्र राज मल्ललाई 5 लाख दरोटी माग भएको छ। तत्कालीन लेखा अधिकृत तुलसी प्रसाद आचार्य र तत्कालीन उपसचिव कानून राजा राम दाहालको हकमा विशेष अदा अदालतले छोड्न आदेश दिएको छ। गएको असार 8 गते अख्तियारले महानिर्देशक अर्याल सहित 18 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। साथै उनीहरूमाथि अख्तियारले 10 अर्ब 13 करोड़ 4 लाख 61 हजार 477 रूपियाँ बिगो कायम गरेको छ। अफ्रिकन स्वाइन फिभरबाट गोर्खामा 250 वटा भन्दा धेरै सुंगुर बंगुर मरेका छन्। 2 महिना यता फैलिएको अफ्रिकन स्वाइन फिभरको संक्रमणबाट अहिलेसम्ममा 250 भन्दा धेरै सुंगुर बंगुर मरेको भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ। केन्द्रका अनुसार अनन्त कोइरालाका अनुसार गोर्खा नगरपालिका 6 मानव सेवा आश्रम टोलका किसान राजकुमार श्रेष्ठको फार्मका 80 वटा र जुनाश रेग्मीको फार्मबाट 10 वटा बंगुर मरेका छन्। त्यस्तै मान्द्रेढुङ्गाका धन कुमार गुरूङको फार्मबाट 7 वटा बंगुर 2 हप्ताको अवधिमा मरेको उहाँले जानकारी दिनुभयो। बाँकी अन्य किसानको फार्मका सुंगुर बंगुर पनि संक्रमणका कारण मरेका छन्। गोर्खा नगरपालिका 6, 7 र 8 तथा सहित दखन गाउँपालिका 7 का फार्महरूमा रहेको सुंगुर बंगुरमा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिएको कोइरालाले जानकारी दिनुभयो। संक्रमित क्षेत्रमा जैविक सुरक्षा अपनाउन उपाय नअपनाउँदा तथा दाना र औषधि मार्फत पनि यो रोग सर्न सक्छ। अफ्रिकन स्वाइन फिभरको संक्रमण भएपछि सुंगुर बंगुरमा ज्वरो आउने, खाना खान चाहने, शरीरमा धब्बा वा दाग देखिने हुन्छ। सिंचाई तथा जलस्रोत विभागले हालसम्म देशको आवश्यक सिंचाई क्षेत्रमध्ये 62.68% मात्रै सिंचाई सुविधा विस्तार भएको जनाएको छ। विभागको तथ्याङ्क अनुसार नेपालमा कुल 35,57,764 हेक्टर खेतीयोग्य जमीन रहेको हो, जसमध्ये 25,36,319 हेक्टर जमीनमा नियमित सिंचाई आवश्यक पर्ने भए पनि हालसम्म 15,90,388 हेक्टर क्षेत्रफलमा मात्रै सिंचाई सुविधा पुगेको छ। यस वर्ष समयमै पर्याप्त वर्षा नहुँदा अधिकांश जिल्लाका किसानले रोपाईका लागि पानीको अभाव झेलिरहेका छन्। कतिपय स्थानमा रोपाईका लागि राखिएको धानको बिउ नै सुक्न थालेको छ भने धेरै किसानहरू आकस्मिक पानीको प्रतीक्षामा छन्। यस्तो अवस्थाले धान उत्पादनमा असर पर्न जाने चिन्ता बढ़ेको छ। विभागका सूचना अधिकारी रामप्रसाद पौडेलले गत आर्थिक वर्ष 2081-82 विभागले 16,308 हेक्टरमा जमीनमा थप सिंचाई सुविधा विस्तार गर्ने लक्ष्य सहित विभिन्न आयोजनाहरू सञ्चालन गरेको बताउनुभयो। त्यस्तै चालू आर्थिक वर्ष 2082-83 6,750 हेक्टर क्षेत्रफलमा नयाँ सिंचाई सुविधा विस्तार गर्ने लक्ष्य राखिएको छ। तर चालू आर्थिक वर्षको चैत्र मसन्तसम्ममा केवल 4,048 हेक्टर जमीनमा मात्र सिंचाई सुविधा विस्तार गर्न सफल भएको विभागले जनाएको छ। चालू आर्थिक वर्षमा निर्धारित लक्ष्यमा कमी आउनुको कारण आयोजना कटौती गरिएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँले तथा माताहतका प्रहरीकाहरूबाट खटिएको प्रहरी टोलीले जिल्लाको विभिन्न स्थानमा सर्च एण्ड स्वीप अपरेशन सञ्चालन गरेको छ। अपराध नियन्त्रण तथा शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउने उद्देश्यले सञ्चालन गरिएको उक्त अभियानमा लागू औषध नियन्त्रण, अवैध मदिरा उत्पादन तथा बिक्री वितरण नियन्त्रण, फरार प्रतिवादी पक्राउ, चोरी नियन्त्रण, प्राकृतिक स्रोत साधनहरूको अनाधिकृत दोहन रोकथाम लगायतका क्षेत्रमा विशेष निगरानी र चेक जाँच गरिएको थियो। अभियानका क्रममा 5 जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको जिल्ला प्रहरीकारीले तनहुँले जनाएको छ। जिल्ला प्रहरीकारीले तनहुँले जिल्लामा शान्ति सुरक्षा कायम राख्न, अपराधिक गतिविधिहरू नियन्त्रण गर्न तथा नागरिकहरूलाई सुरक्षित वातावरण प्रदान गर्न यस्तो सर्च एण्ड स्वीप अपरेशनलाई निरन्तरता दिइने जनाएको छ।
दुई जनवन कार्यालय तनहुँले आर्थिक वर्ष 2082-83 उत्पादन गरिएका विभिन्न प्रजातिका बिरूवा निशुल्क वितरण गर्ने भएको छ। कार्यालयले मंगलबारदेखि कार्यालय परिसरमा रहने नर्सरीहरूबाट 28 प्रकारका बिरूवाहरू वितरण गर्न लागेको हो।

0: कार्यालयले वातावरण संरक्षण हरियाली प्रबन्धन जैविक विविधता संरक्षण तथा वृक्षारोपण अभियानलाई प्रभावकारी बनाउने उद्देश्यले निशुल्क बिरूवा वितरण गर्न लागेको वन अधिकृत राजकुमार श्रेष्ठले बताउनुभयो। वर्षायाम वृक्षारोपणका लागि उपयुक्त समय भएकाले नागरिक सामुदायिक तथा उपभोक्ता समूह विद्यालय संस्था संघ संस्था तथा स्थानीय तहहरूलाई बिरूवा लगाउन प्रोत्साहन गर्न कार्यक्रम संचालन गरिएको उहाँले बताउनुभयो। उहाँको अनुसार न्यूरू राईखन्यो बडहर कटहर चिउरी कोही रालो तेजपत्ता अशोका कल्की निम कपूर शीतल चिनी अमला बर्ता हरो बकाइनो कुरिलो धुपी गुलमोहर बिरिस फूल पारिजात चापा बयर बेल पिपल बर राजवृक्ष र नौरंगे लगायतका 28 प्रजातिका बिरूवाहरू वितरण गरिनेछ। पोखराको फेवातामा बढ्दो जल दुर्घटना जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासन बेलुका 6 बजेदेखि तालमा हुने जल पर्यटन गतिविधिमा रोक लगाएको छ। अबदेखि फेवातालमा साँझ 6 बजेपछि ढुङ्गा कायाकिङ तथा सर्फिङ सञ्चालन गर्न पाइने छैन। पछिल्लो समय पोखरामा दिनहुँ जस्तो हावाहुरी चल्ने तालमा छाल उत्पन्न हुने तथा त्यसका कारण जलयात्रा जोखिमपूर्ण बन्दै गएपछि यस्तो निर्णय गरिएको प्रशासनले जनाएको छ। यससँगै प्रशासनले 16 वर्ष वा सोभन्दा कम उमेरका बालबालिकाहरूलाई अभिभावक बिना वा एक्लै कायाकिङ तथा सर्फिङ गर्न नदिन पनि निर्देशन दिएको छ। लम्जुको पेशी सहर चामे र मध्य पहाड़ी लोकमार्गमा आजदेखि रातमा गाड़ी चल्न रोक लगाइएको छ। जिल्ला सुरक्षा समिति लम्जुङको हिजो बसेको बैठकले जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा विशेष सहर चामे सड़क मध्य पहाड़ी लोकमार्गमा गाड़ी चलाउन रोक लगाउने निर्णय गरेको। यस वर्षको मनसूनजन्य विपदद्वारा हुन सक्ने सम्भावित जनधनको क्षतिलाई न्यूनीकरण गर्ने असार मसन्तसम्ममा अत्यावश्यक बाहेकका अन्य गाड़ीहरू चलाउन रोकिएको हो। लम्जुङका सहायक प्रमुख जिल्ला अधिकारी थमन सिंह गौतमले बेसी सहर चामे सड़कको विशेष सहरबाट मनाङ जिल्लाको सिमानासम्मको खण्डमा हरेक दिन बेलुका 6 बजेदेखि बिहान 6 बजेसम्म रात 12 घण्टा रातमा र पुष्प लाल मध्य पहाड़ी लुकमार्गको सुन्दर बजार भोलेटार सड़क खण्डको बिमिरे भन्जाङ क्षेत्र प्रत्येक दिन बेलुका 7 बजेदेखि बिहान 5 बजेसम्म 10 घण्टा गाड़ी चलाउन रोक लगाएको जानकारी दिनुभयो। वैश्य सहरबाट मनाङको सिमाना म्यादी खोलासम्म 35 किलोमिटर पर्छ भने वैश्य सहरबाट चामे मनाङसम्म 65 किलोमिटरको दूरी छ। आज भोलि र पर्सी देशका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज र भोलि कोशी मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघगर्जन वा चट्याङ सहित मुसलधारे वर्षाको सम्भावना छ। थोरै ठाउँमा आधी घुप्टे वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ। यसै पर्से पनि पहाड़ी भएका 1-2 ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पूर्व तथा पश्चिम तराईमा अलिबढ़ी सावधानी अपनाउन अनुरोध गरेको छ। प्राधिकरणका अनुसार अबका केही दिन आकस्मिक बाढ़ी पहिरो कटान गेगरान बहाव शहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहन्छ। प्राधिकरणले वर्षा र बाढ़ी बारे जानकारी लिन 11:55 विपदमा मदत माग्न 11:49 नेपाल प्रहरी 100 र शस्त्र प्रहरी बल नेपालको 11:14 हटलाइन नम्बरमा आवश्यक परेको अवस्थामा तत्काल फोन गर्न पनि आग्रह गरेको छ। यसपालि नेपालमा मनसून जुन 19 तारीक अर्थात असार 5 गते भित्रिएको हो तर अझैसम्म पूरै देशभर फैलिएको छैन। औसत मिति भन्दा 6 दिनपछि भित्रिएको मनसून प्रणालीले पर्याप्त वर्षा गराउन नसकेको बेला मुसलधारे वर्षा हुन लागेको र आवश्यक सावधानी अपनाउन सम्बन्धित निकायले सुसूचित गरेका छन्। मनसून बाँकी भागमा पनि फैलिने क्रममा छ। यस्तो बेला ठूलो वर्षासँगै कतै कतै अचानक बाढ़ी आउन सक्ने सम्भावना पनि भएकाले सतर्क रहन आग्रह गरेको प्राधिकरणले जनाएको छ। खेल समाचार फिफा विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्डस मोरोस्कोसँग पेनाल्टीमा पराजित भएको छ। आज बिहान भएको खेलमा मोरोस्कोले नेदरल्याण्डसलाई पेनाल्टीमा 3-2 गोलले हराउँदै अन्तिम 16 पुग्यो। निरन्तर 90 मिनट र अतिरिक्त समयको खेल 1-1 गोलको बराबरी भएसँगै खेल पेनाल्टी सुट आउटमा पुगेको थियो। जहाँ डच टोली चुक्यो त्यसअघि नेदरल्याण्डसले खेलको 72 मिनटमा कोडी गाक्पोको गोलमा अग्रता बनाएको थियो तर मोरोस्कोका लागि इन्जुरी समयको पहिलो मिनटमा इसा डियोपलले बराबरी गोल फर्काएका थिए। आज बिहान भएको खेलमा चार पटकको विश्व विजेता जर्मनी पनि पेनल्टी सुटआउटमा पाराग्वेसँग पराजित हुँदै भइरहेको छ। विश्वकप फुटबलमा आज राति पाउने 11 बजे नर्वे र आइवरी कोस्टले खेल्दैछन्। हवस् हामीलाई तिनजेलसम्म समय साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 5 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुनेसँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुनेछ कार्यक्रम हेलो शुक्ला गण्डकी, शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: हाम्रो मोबाइल पसल धुलेगौडामा
4: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
3: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सैमसंग, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बेंको ब्रांड का मोबाइल भैटविल को साथ फुल वारेन्टी, साथ ही 0% ब्याज दर में सब कंपनी का मोबाइल किस्ताबंदी में पाइन। प्रोपाइटर संतोष श्रेष्ठ, हम मोबाइल पसल शुक्ला गंडकी 4 दुलेगौड़ा, कृति फोटो स्टूडियो को नजिक सांग्रीला बैंक को ठीक पारीपट्टी। संपर्क 98560।
5: अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
5: मद्यपान र धूम्रपान सेवन नगरौं,
6: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
9: बिरामी परीक्षण,
8: निशुल्क औषधि वितरण,
9: प्रयोगशाला सेवा,
8: पञ्चकर्म, पूर्वकर्म,
9: बस्ती कर्म,
8: शिरोधारा,
9: नस्य कर्म, जलनीति,
8: छार सूत्र सेवा,
9: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
8: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम।
9: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
8: अग्निकर्म, मर्म चिकित्सा,
9: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0565364383।
10: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
11: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
11: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
11: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
10: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
11: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
10: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
11: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी 17 कक्षा सञ्चालन हुने
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40
12: राम्रो नहुने त कुरै भएन नि भतौरियामै गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
13: त्यसो नभने म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
12: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरमैट तन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
14: इस क्षेत्र के सब भन्दा पुरानो विशाल फर्नीचर पसल
15: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
14: प्रोप्राइटर प्रकाश न्यौपानी संपर्क 0765702625 मोबाइल 98563338 98461568
16: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
17: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहुँ लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्
16: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ
17: तसर्थ निम्नलिखित संरक्षण मूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ
16: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ
17: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौ प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ
16: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौ हरियाली बढाउ साथै पशु आहाराको समस्याबाट मुक्त हौ
17: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ
16: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ
17: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ
16: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको यिनै हुन् हाम्रा सम्पत्ति
17: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौडाले घाँस नेपियर अम्रिसो र बाँस भूछय रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस
18: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं
17: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं
18: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ
17: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान
18: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ फोन नम्बर 0585361175 98563175
19: ए गर्मियामा आयो हजुर सुकिसक्यो घाँस वनमा आगो लाग्यो भने जीव जन्तुको नाश वनमा आगो लाग्यो भने वन जङ्गल खान्छ वनमा हुने जीव जन्तुले साह्रै पीडा मान्छ फागुनदेखि जेठसम्म आगो लाग्ने डर आफ्नो

0: वनमा जाँदा सलाई लाइटर जस्ता आगोजन्य वस्तुको प्रयोग नगरौं। वन छेउमा स्याउला झारपात नजलाऊ। वनमा आगो लाग्नै नदेऊ। लागिहालीमा होसियारी पूर्वक आगो निभाइहालौं।
1: डिभिजन वन कार्यालय तनहुँको जनहितमा जारी सन्देश।
2: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
3: तर महँगो होला नि?
2: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
4: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
5: बाराही अल्मुनियम अब यूपीवीसी को साथमा।
4: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
5: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028922938।
6: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
7: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
6: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
7: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
6: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
7: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
6: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
7: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
6: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385।
8: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
6: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
8: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
6: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
8: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
9: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
6: थप जानकारीको लागि 0665-63-130।
9: कृषि विकास कार्यालय तनहुँ, दमौली।
10: कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरि छौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
11: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
10: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
11: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
10: प्रोप्राइटर रोशनी श्रेष्ठ।
11: मोबाइल नम्बर 98271039066 र 98460094543।
12: सुच
3: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असार 20 गते शनिबार
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेम महर्जन मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल
13: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
14: माइला दाई, ए माइला दाई, पानी त धेरै ठूलो पर्यो। खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
15: हो हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
16: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ। पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
17: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
18: कता हिँडेको हो आइफोन हातमा लिएर?
19: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
18: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
19: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
18: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463311।
20: शुक्ला गण्डकी एफएम 97.6। A complete call for Hello Shukla Gandaki. Hello, hello.
21: Come on everybody. Hello Shukla Gandaki.
20: हाम्रो यही बसु बानी फोनमा गर्ने कुराकानी। फोन गर्नुहोस्, कुरा गर्नुहोस्। Only on 97.6, a complete call show.
22: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
23: हेलो, हाई, गुड मर्निङ एन्ड वेलकम तपाईँ समस्त ज जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरङ्गसँग इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर सुनेर बस्नुहुनेछ सबै सबैलाई। प्रोग्राम हेलो शुक्ला गण्डकीमा हार्दिक स्वागत छ। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु र आजको एपिसोडमा रहेर विशेष त तपाईँको रजाईको गीतलाई कार्यक्रममा राख्ने दिन है अनि तपाईँसँग गाउँ खाने कथा खेल्ने दिन कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98422971 र 98066611 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है। र समय त छ बिहानीको, के गर्दै हुनुहुन्छ, पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ पनि दिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय परिवारसम्म सुनेर साथ पनि दिनुहोला है। र अब असार लागिराखेको छ क्यारे होइन, असार चल्दैछ भनौ, अब सबैजना आफ्नो काममा व्यस्त हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजुद पनि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय पनि भरसम्म सुनेर साथ पनि दिनुहोला। र अब कार्यक्रममा सहभागिता जनाउन चाहनुहुन्छ भने त स्टुडियोको लाइन 98422 72911 र 98066 3611 बाटो भएर चाहिँ जोडिन सक्नुहुन्छ है। र अब कार्यक्रममा जोडिँदै गर्नुहोला। र अनि हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा चाहिँ जानकारी गराउनु पर्दा, कार्यक्रमलाई प्रायोजन भन्दा पनि प्राइज स्पोन्सर है गरेको बारेमा जानकारी गराउनु पर्दाखेरि चाहिँ प्राइज स्पोन्सर गरेको छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स। मोबाइल सम्बन्धी कुनै समस्याहरू देखा परेका छन् भने, सँगसँगै नयाँ मोडलका मोबाइलहरू चाहिँ आवश्यक परिराखेका छन् भने चाहिँ तपाईँ जान सक्नुहुन्छ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्समा है। जति बेला भने तपाईँ सम्पूर्णको लागि प्रोग्रामको ओपनिङ सङ्ग स्वरूप गीत राख्दैछु, डाली डाली फूल फूल्यो फूलको गीत चाहिँ रहेको छ स्वीकार्नुहोस् है।

बेला भने तपाईँ सम्पूर्णको लागि डाली डाले फूल फुल्यो बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। र यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीतलाई राख्दैछु, फुल हौ भने बसाइदेऊ बोलको गीत चाहिँ रहेको छ, यति बेला भने स्वीकार्नुहोस् है त।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि माया गर्छु भन्नेले हो रे मै माया देखाइदेऊ यो गीत मैले राखिसके सुनिसक्नु भएको छ सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ अब कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि भनिराखेको नै छु यति बेला तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु उनको प्रीति पहिले हो कि मेरो प्रीति पहिले बोलको गीत चाहिँ रहेको छ अनि यो गीतसँगै जान्छु म सर्ट कमर्सल ब्रेकमा ब्रेकसँगै जान्छु 11 बजेको टाइम चेकमा टाइम चेक पछि आउने नै छु सुन्दै गर्नुहोला है तपाईँ

0: 97.6
1: Shuklagandha KFM 97.6
2: लौन नि दाई वनमा त आगो लागेछ निभाउन जाऊ न
3: हो त एउटा सानो लापरवाहीले सिङ्गो बनाइसका पनि हो
4: हाम्रो धन डढेलोबाट जोगाउन गरौँ जतन वनमा डढेलो लगाउनु कानूनी अपराध हो डढेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ वन जोगिए मात्र हामी जोगिन्छौ
5: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
6: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त
7: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ पीटी आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
6: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
7: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा
6: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
7: फोन गर्नुहोस् 0635905511
8: ल नातिको व्रतबन्धको दिन पनि जुर्यो अब सरसामान किन्नतिर जुट्ने हो कि
7: गाउँमा के छलफल हो सबै एकै ठाउँमा हुनुहुन्छ त
8: नातिको व्रतबन्ध गरेर उम्काइदिउ कि भनेर जुटेको
7: मेरो छोराको बिहे पनि आँट्यो लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु
9: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रतबन्ध र बिहेका कपडा सँगै गएर किनौ त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ
10: सम्पर्क दुर्गा एम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा मोबाइल 98460 67 645
7: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै
11: प्रसन्न होमवर्क देखाउ त
12: टिचर
11: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
12: टिचर मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
11: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
13: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ
14: सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0635414484 मोबाइल 98560 33384 र 98560 67988
15: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो
16: बाप्रे
15: अब चाहिँ के हुने हो
17: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नाति न यसो त जसले नि लेखिहाल्छ नि
15: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
17: तिमीलाई थाहा थिएन
15: थाहा थिएन
17: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
15: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
17: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
18: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
19: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ
3: नेपाल सरकार विज्ञापन बोर्ड
0: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
16: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
7: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
20: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 65577044।
21: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779।
19: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 20 गते शनिबार
22: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 65544377 र 98564343। तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
23: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
24: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
23: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौलाई।
25: दीर्घायु फर्निचर सोरुम,
24: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
25: साथै पुरानसँग सात फिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
26: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीका लागि आधिकारिक विक्रेता
24: दीर्घायु फर्निचर सोरुम दुलेगौडा तनहुँ।
25: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0765709704, मोबाइल नम्बर 98460261268,
24: 98560261268।
27: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
28: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
27: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
29: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
28: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
29: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
28: पोखरा जाने बाटोतिर।
30: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
28: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560628727 र 98644530031।
31: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गरिदिउँ कि क्या हो?
3: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौ।
4: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौं, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौ, जिम्मेवार संचार संस्कृति अपनाऊ।
5: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय
31: प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा।
1: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
2: बिरामी परीक्षण,
1: निशुल्क औषधि वितरण,
2: प्रयोगशाला सेवा,
1: पञ्चकर्म, पूर्वकर्म,
2: बस्ती कर्म,
1: शिरोधारा,
2: नस्य कर्म, जलनेति,
1: छार सूत्र सेवा,
2: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
1: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम,
2: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
1: अग्निकर्म, मर्म चिकित्सा,
2: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर

0: एकछिनको यो सर्ट कमर्सल ब्रेक सँगै 11 बजेको टाइम चेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा गीतहरू राखिराखेको छु अनि सँगसँगै तपाईँको रोजाईको गीतलाई पनि कार्यक्रममा राख्छु भनेर त भनिराखेको नै छु। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने 98422 72911 र 98066636111 बाटो भएर चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु। र यति बेला भनेको साथी हुनुहुन्छ, म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो नमस्कार हजुर। हजुर दर्शन नमस्ते। नमस्कार दिदी, सन्चै आरामा हुनुहुन्छ होला क्यारे अन्त? हजुर म पनि एकदमै सन्चै आरामै छु। अनि हिजो खाइयो कि खाइएन त नि?
1: खाइयो खाइयो,
0: म त आउने भुलेछु क्या। त्यही त नि आउँछु भनेको। हजुर के भन्नु पर्यो? मैले चाहिँ खाइनँ है। त्यही त नि आउँछु भनेको, आउने पाएन नि त, अनि भुल्न नि भुलेछ, आउन नि पाएन। हजुर त्यही त नि। ल ठिक छ दिदी, अब कुनै दिन मिल्यो भने आउला क्या अरे अन्त।
1: हजुर हजुर एकदम।
0: त्यही त नि, ल हुन्छ। हजुर हजुर ल हुन्छ दिदी, कुन गीत रोज्नुहुन्छ भनिहाल्नुहोस् त। ल हुन्छ, तपाईँको लागि यो गीत राख्छु, एकजनालाई सम्झनुहोस् त। ल हुन्छ, अब गाउँ खाने कथा खेलाउँ है त। ल तपाईँको लागि म हुन्छ, मलाई सोध्नुहोस् न त। हुन्छ
1: के भन्छ अरे, मर्ने बेलामा के भन्छ अरे, ओछ्यान छोड्ने मान्छेले हो भने के भन्छ अरे, घर छोड्ने जनावर कुन होला ल भन्छ।
0: मर्ने बेलामा घर छोड्ने जनावर चाहिँ कुन होला त? कुकुर हो कि त? ल हुन्छ दिदी, अब हतार पनि भएको छ होइन, ठिक छ अब म सोधिहाल्छु है त।
1: हजुर
0: बाटो छ गाडी छैन, जंगल छ रुखहरू छैन, सहर छ तर घरहरू छैन, के होला? प्रश्न फेरि सुन्नु होला। बाटो छ गाडी छैन, जंगल छ रुखहरू छैन, सहर छ तर घरहरू छैन, के होला? हिंसै दिनु मिलेन फेरि यसमा, फेरि हिंसै अलि दिनु मिल्दैन है। हिंसै नै नमिल्ने भयो अब। हिंस त यसमा त हिंस दियो भने ठ्याक्क उत्तर आइहाल्छ। सिन भन्नुहुन्छ, सिन ठ्याक्कै मिलेन है त। ल तिनापत्ति नजान्ने कति क्या हो। यसको सही उत्तर चाहिँ नक्सा है। हजुर नक्सामा हुन्छ नि, त्यस्तो सिन पनि मिल्नु पर्ने हो। हजुर सिन अब फोटो भन्दा हजुर त्यही त नि। ल हुन्छ दिदी, अब केही भएन, ठिकै छ होइन। आफ्नो रोजाईको गीत सुन्नु होला मजाले। अब ल हुन्छ दिदी, केही भएन है। ल हुन्छ, अहिले चाहिँ छुट्यौँ है त। ओके बाई बाई, शुभ दिन। यति बेला भने फोन गर्नुभएको थियो खगी माया दिदी हुनुहुन्थ्यो पिरुङबाट। अब दिदीले गाउँ खाने कथा खेलेर सँगसँगै आफूलाई मनपर्ने गीत रोजेर गइ नै सक्नु भयो है। अब पालो तपाईँको रहेको छ, आउन सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु। यति बेला दिदीको रोजाइमा रहेको गीतलाई म राख्दैछु, गीतपछि आउने नै छु, सुन्दै गर्नुलाई त।
2: तिम्रो याद भुलाउन तिम्रै पीरले

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि रोगी पिरती बोलको खगीमा दिदीको रोजाइमा रहेको यो गीत मैले राखिसके. अब पालो तपाईँको रहेको छ, आउन सक्नुहुन्छ है भनेर त भनिराखेको नै छु. कार्यक्रममा जोडिँदै गर्नुहोला. यति बेला भने तपाईँ सम्पूर्णको लागि गीत राख्दैछु म, परा नै दिन्छु बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त.

ओके, यति बेला भने तपाईँ सम्पूर्णको लागि परा नै दिन्छु बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु म, जेनले तिमीलाई मन पराउने बोलको गीत चाहिँ रहेको छ, स्वीकार्नु छैन।

ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि ज्यानले तिमीलाई मन पराउने बलको यो गीत मैले राखिसके यति बेला भने अर्को गीतलाई कार्यक्रममा राख्दैछु म साली मन पर्यो बलको गीत चाहिँ रहेको छ स्वीकार्नु सैता

0: ओके यति बेला भने तपाईँ सम्पूर्णको लागि साली मन पर्यो बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। कार्यक्रममा जोडिन चाहनुहुन्छ भने स्टुडियोको लाइन एकदमै खुला रहेको छ है भनेर पनि मैले भनिराखेको नै छु। आउन सक्नुहुन्छ 9842279111 र 9806636611 बाटो भएर। यति बेला कोही साथी हुनुहुन्छ, कहाँ बाटोको हुनुहुन्छ उहाँलाई लिन्छु म। हेलो नमस्कार हजुर। हेलो नमस्ते।
1: हेलो नमस्कार
0: हजुर, सन्चै आरामै हुनुहुन्छ?
1: हजुर सन्चै आरामै छु। हजुरलाई के कस्तो छ?
0: हजुर म पनि एकदमै ठिकठाकै छु है त।
1: हजुर खाना भयो हजुरको?
0: हजुर भइसक्यो, हजुरको भयो होला नि?
1: हजुर मेरो नि भयो।
0: ए ल, अनि आज चाहिँ कुन गीत रोज्नुहुन्छ त नि?
1: आज गीत त मैले रोज्ने रोज्ने त अघि नै पाएको दुइटै सुने कि तिनटै सुने अब संस्कृति।
0: हजुर
1: गीत त मलाई त राजाजीका निधारमा भन्ने राखिदिनुहुन्छ।
0: हजुर ल हुन्छ, ल अब गाउँ खाने कथा खेलाउँ है त।
1: हस् हस्
0: ल, पहिला अब यो गीत चाहिँ कसलाई सुनाउन चाहनुहुन्छ एकजनालाई भन्नुहोस् त। ल हुन्छ, ल अब गाउँ खाने कथा खेलौ। तपाईँले मलाई सोध्नुहुन्छ कि म सोधौ? ल हुन्छ, प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नु होला है त। कालो छ नाग होइन, लामो छ कपाल होइन, हल्लिन्छ डोरी होइन, तेल र फूल चढाइन्छ देवता होइन, के होला? कालो छ काग होइन, हजुर लामो छ नाग होइन, हल्लिन्छ डोरी होइन, तेल र फूल चढाइन्छ देवता होइन, के होला? ल है कपाल हो त, भन्नुहोस् न भन्नुहोस् के होला? ल त नि मिलम मिलम त भइरहेको हो कि, उत्तर त अझै मैले प्रश्न सोद्धाखेरि भनिसकेको थिएँ नि। हजुर कपाल भनेर नि भन्नुभयो, यसलाई चाहिँ अब पूरा गर्नु पर्यो के, कपाल चाहिँ कपाल नै भयो। हजुर बाटिन्छ नि कपालको चुल्ठो है,
1: कपाल बाटिन्छ, नाग कालो काग होइन,
0: लामो छ नाग होइन,
1: लामो छ नाग होइन,
0: हल्लिन्छ डोरी होइन, तेल र फूल चढाइन्छ देउता होइन है। ल अब यसको उत्तर मैले अघि भर्खरै पनि भनिहालेँ है।
1: हजुर हजुर
0: ल अब गाउँ त दिनै हाल्नुभयो, त्यही पनि हजुरले चाहिँ उत्तर चाहिँ मिलाउनु पनि भएको थियो, आधा मिल्दै थियो आधा मिल्दै बाँकी थियो, ठिकै छ केही भएन। ल अब यसको उत्तर चाहिँ म फेरि पनि भने एकचोटि, कपालको चुल्ठो है। ल हुन्छ अब मलाई सोध्नुहोस् न त। छङ्गा छ भिरमा खराएको पाइला, के होला त्यो, केसँग सम्बन्धित छ नि? खरायोको पाइला अब प्रत्येक के होला त, खरायोको पाइला पाइला जस्तो त के चिज हुन्छ त?
1: पाइला भन्नाले अब भनौँ न,
0: यो नाक हो कि जस्तो माने हो म त।
1: नाक?
0: हजुर नाक होइन, प्रत्येकसँग हुन्छ, के होला त, आँखा हो त, त नि कालीमरङ जानी भयो, ल त नि दिए भयो कालीमरङ त है। ल कालीमरङ दिए, अब खेतीपाती गर्नलाई जमिन मजाले छ के रे अन्त। हजुर ल हुन्छ, अब कालीमरङ दिनै हालेँ के रे आजको लागि हजुरकै भयो। ल हुन्छ उत्तर भन्नुहोस्।
1: नाइटो
0: म त नाक भन्ने सम्झिरहेको कि, पाइला भनेर ठ्याक्क पाइला जस्तो त नाक हुन्छ भन्ने सम्झिरहेको। हजुर हजुर
1: नाइटो
0: के, हुन्छ कार्यक्रममा जोडिनु भयो हजुरलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रम अन्तिमसम्म सुन्दै गर्नु होला, अहिले चाहिँ छुट्टिन्छौ। नमस्कार। हजुर, यति बेला भने फोन गर्नुभएको थियो ऋषिरामजी हुनुहुन्थ्यो आफू कसरीबाट, र उहाँले चाहिँ गीत रोजेर गइ नै सक्नुभयो है। यति बेला भने ब्रेकमा जानुपर्ने बेला भएको छ, ब्रेक पछि चाहिँ तपाईँको माझमा म उपस्थित हुने नै छु। सुन्दै गर्नुहोला है त।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
4: हो त, सानो नपर्ने सानो बनिसका पनि हो।
5: हाम्रो वन, हाम्रो धन, डोलो बाटो जोगाउन गरौँ कर्तव्य। वनमा डरेला लगाउने कानुनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हानि जोगिन्छ।
6: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
7: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
7: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
7: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
7: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
7: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा मोबाइल नम्बर 98261 5067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
7: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
10: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
11: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
12: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
7: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ। अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल दिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
13: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
14: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलीगौरा हेल्थ पोस्टोक।
13: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
15: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
16: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
15: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
16: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
15: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडिपट्टि।
16: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
17: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
15: होटल टाइटेनिक, गोङगोबु बसपार। प्रोपाइटर रामचन्द्र महत। मोबाइल 98461688, 98235-5773।
18: दा भाइ एक बिहानै झोला बोकेर कता जान लागेको?
19: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
18: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
19: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
18: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी चार, धुलेगौडा तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
20: चिकन ससेज, बफ ससेज
18: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
21: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98568285।
22: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
23: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
22: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
24: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
22: पुराना गरगहनासँग नयाँ साथ फेर,
24: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
22: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी, दुलेगौडा, तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98560062099।
25: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
26: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
27: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
25: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी, तिलेगौडा, मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0656706676, मोबाइल 98560062676।
19: कता हिँडेको हो आइफोन हातमा लिएर?
28: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
19: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
28: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
27: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463-23811।
29: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 98560033398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौडा, हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
30: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 मेगाहर्ज।

0: अलराइट एकैछिनको यो सर्ट कमर्सल ब्रेक पछि पुनः स्वागत गर्छु प्रोग्राम हेलो शुक्ला गण्डकीमा। प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर आजको यस एपिसोडमा तपाईँको माझमा म सुविना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि तपाईँका रोजाइका गीतहरू राखिराखेको छु, सँगसँगै तपाईँसँग गाउँ खाने कथा खेलिराखेको छु। है कार्यक्रममा जोडिन चाहनुहुन्छ भन्ने 98422791 र 98066361 को बाटोबाट चाहिँ कार्यक्रममा जोडिन सक्नुहुन्छ है भनेर पनि भनिराखेको नै छु। अब कार्यक्रममा जोडिएर चाहिँ तपाईँले आफूलाई मनपर्ने गीत रोज्न सक्नुहुन्छ, सँगसँगै मसँग गाउँ खाने कथा चाहिँ खेल्न सक्नुहुन्छ। यति बेला कोही साथी हुनुहुन्छ स्टुडियोको लाइनमा, कहाँबाट को हुनुहुन्छ? म चाहिँ उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो, नमस्कार। हजुर
1: नमस्कार।
0: हजुर नमस्कार, सन्चै आराम हुनुहुन्छ? हजुर आरामै छु म पनि। अनि के गर्दै हुनुहुन्थ्यो अहिले? अनि खाना खानुभयो त? हजुर मैले पनि खाइसकेँ है त। ल आज कुन गीत रोज्नुहुन्छ भन्नुहोस् त। जाउँ पोखरा मिनी वर्षैमा है। ल हुन्छ, तपाईँको लागि यो गीत राख्छु, एकजनालाई सम्झनुहोस्। हजुर हुन्छ, अब गाउँ खाने कथा खेलाउँ है त। हुन्छ, पहिला म सोधौँ कि हजुर सोध्नुहुन्छ? ल तपाईँको लागि प्रश्न यस्तो रहेको छ, प्रश्न ध्यान दिएर सुन्नुहोला है त। त्यो के चिज हो पानीमा जति भिजाए पनि भिज्दैन? छाया। ल ठ्याक्कै मिलिहाल्यो है त। ल अब मलाई सोध्नुहोस्। हुन्छ सोध्नुहोस्।
1: खानपिन मेरोमा सुत्न चाहिँ तल्लो घर के हो?
0: खानपिन मेरोमा सुत्न चाहिँ तल्लो घर, यो सुन्नकै सुनेको तर ठ्याक्कै यही हो भन्ने नै आएन नि त। खानपिन मेरोमा
1: सुत्न चाहिँ तल्लो घर,
0: सुत्न चाहिँ तल्लो घर, यो अगालो हो र ढोकाको?
1: हजुर।
0: ल हुन्छ, अब मिली पनि हाल्यो दुवैजनाले, कसैले नै गाउँ खान पाइएन है। ल हुन्छ, तपाईँको रोजाइको यो गीत सुनेर चाहिँ मनोरञ्जन लिनुहोला, कार्यक्रम अन्तिमसम्म सुन्दै गर्नुहोला। ल अब छुट्यौँ है त। हुन्छ नमस्कार, बाई बाई। यति बेला भने फोन गर्नुभएको थियो लक्ष्मीजी हुनुहुन्थ्यो बागमाराबाट, उहाँले पनि गाउँ खाने कथा खेलेर सँगसँगै गीत रोजेर गइ नै सक्नुभयो। यति बेला भने तपाईँ सम्पूर्णको लागि ऋषिरामजीको रोजाइमा रहेको गीत राख्दैछु म, गीतपछि आउने नै छु, सुन्दै गर्नुहोला।

यति बेला भने तपाईँ सम्पूर्णको लागि रातो टिका निधारमा टलक्कै टल्की यो बलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ है। आजको यो श्रृंखलामा रहेर तपाईँको रोजाएको गीतलाई कार्यक्रममा राख्दा राख्दै अनि गाउँ खाने कथा खेल्दा खेल्दै कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसकेको छ। तिनजेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। कार्यक्रममा सहभागिता जनाउनुहुने फोन ट्राई गर्नुहुने साथीलाई पनि धेरै धेरै धन्यवाद छ। यस प्रोग्रामको प्राइज स्पोन्सर गरेको पोखरेल मोबाइल एण्ड इलेक्ट्रोनिक्सका प्रोप्राइटर विनोद पोखरेल दाईप्रति पनि हार्दिक आभार व्यक्त गर्दै अन्तिममा लक्ष्मीजीको हृदयमा रहेको सान नानी जाम पोखरा बोलको यो गीत राख्दै आजको यस एपिसोडबाट म सुबिना विदा हुन्छु। तपाईँ भने सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.9 समेगर साथ इन्टरनेट अनलाइनमा www. शुक्ला गण्डकी fm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, बाई बाई, हेभ अ गुड डे।

0: शुक्लागण्डक एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै दुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840681457 र 9816362632। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
7: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याज र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
8: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
7: दीर्घायु फर्निचर सोरुम, दिल्लीगौडा त नहुँ,
6: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847761268
7: 9857062।
9: प्रसन्न, होमवर्क देखाउ त।
10: हस् टिचर।
9: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
10: टिचर, मेरो मम्मीले त सधैँ दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
9: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
11: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा। फोन 0965714484, मोबाइल 9560633384 र 9560667988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9856443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
14: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
16: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
17: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
18: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
19: सम्पर्क मोबाइल 9857065119 र 9869577056।
20: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला मध्याहको ठिक 12 बज्यो।

नमस्कार, म सम्झना महर्जन। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुदूर पश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा ठूलो वर्षा। आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम। बर्ड फ्लू संक्रमणबाट काभ्रेमा 40,000 हाँस कुखुरा नष्ट। समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमण बढ़्यो। आज सुनको भाव तोलामा 4,500 रूपियाँले घट्यो। तोलाको 2,77,900 रूपियाँमा कारोबार। इरानले कतारमा वार्ताको प्रस्ताव गरेको ट्रम्पको दावी, इरानद्वारा खण्डन। र विश्वकप फुटबलमा नेदरल्याण्ड्स पेनाल्टी शूटआउटमा पराजित, मोरक्को अन्तिम 16मा। नेपाल खबरमा अब पूरा खबर। सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा अहिले ठूलो वर्षा भइरहेको

सुदूरपश्चिम प्रदेशका केही ठाउँमा मेघ गर्जन वा चट्याङसहित मुसलधारे वर्षाको सम्भावना छ। यसैबीच आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। आज झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, नवलपरासी पश्चिम, रूपन्देही, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने साना नदीको बहाव उल्लेख्य रूपमा बढ़ने र पश्चिम आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना रहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यसै गरी भोलि कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेश भएर बहने धेरै जसो साना नदीमा बहाव बढ़नेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका केही साना नदीमा पनि बहाव आकस्मिक रूपमा बढ़न सक्ने सम्भावना छ। यसै गरी पर्सि पनि यी क्षेत्रका साना नदीमा बहाव आकस्मिक बढ़न सक्ने अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण करणले पनि ठूलो पानी परेका र पर्न सक्ने क्षेत्रमा आवश्यक सावधानी अप्नाउन अनुरोध गरेको छ। काभ्रेमा बर्ड फ्लू संक्रमणका कारण अहिलेसम्म 40,000 भन्दा धेरै हाँस तथा कुखुरा नष्ट गरिएको छ। केही हप्तादेखि बर्ड फ्लू संक्रमणका कारण कुखुरा मर्न थालेपछि व्यावसायिक रूपमा पालिएका 40,729 हाँस तथा लियर्स जातका कुखुरा नष्ट गरिएको जिल्ला पशु सेवा कार्यालय धुलीखेलले जनाएको छ। बनेपा नगरपालिका वड़ा नम्बर 6 र 13, पनौती नगरपालिकाको वड़ा नम्बर 7, 8 र 9 केही पोल्ट्री फार्ममा बर्ड फ्लू संक्रमण देखिएकाले हाँस र कुखुरा नष्ट गरिएको कार्यालयका वरिष्ठ पशु चिकित्सक डाक्टर बज्र किशोर ठाकुरले जानकारी दिनुभयो। उहाँका अनुसार मरेका कुखुरा तथा हाँसलाई खोला, झाड़ी र अन्य खुला ठाउँमा जथाभावी फाल्ने प्रवृत्तिका कारण पनि काग तथा अन्य चरा मार्फत संक्रमण थप फैलिएको प्रारम्भिक निष्कर्ष छ। कार्यालयले संक्रमण नियन्त्रणका लागि परीक्षण व्यवस्थापन तथा ओसार पसार नियन्त्रणका कामलाई तीव्र बनाइएको वरिष्ठ पशु चिकित्सक ठाकुरले बताउनुभयो। विशेष गरी प्रयोगशाला परीक्षणको नतिजा ढिलो प्राप्त हुँदा प्रदेश तथा स्थानीय तहले समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमण दर बढ़दै गएको हो। ठाकुरले व्यावसायिक पोल्ट्री फार्ममा बायो सेक्युरिटीका मापदण्ड कड़ाईका साथ लागू गर्नुपर्नेमा जोड़ दिँदै कुखुराको खोरमा अनावश्यक व्यक्तिको प्रवेश रोक्न, प्रवेश गर्नै परे सुरक्षाको उपाय अप्नाउन, खोर तथा उपकरण नियमित रूपमा सफा राख्न र कुखुरा ओसार प्रसार गर्दा पूर्ण सरसफाईका मापदण्ड पालना गर्न आग्रह गर्नुभयो। काठमाडौँ उपत्यका सहित देशका अरू विभिन्न ठाउँमा पनि बर्ड फ्लू संक्रमण देखिएको छ। आज सुन चाँदीको भाव घटेको छ। हिजो सोमबार पनि सुन चाँदीको भाव घटेको थियो। आज सुन तोलामा 4,500 रूपियाँले घटेर तोलाको 2,77,900 रूपियाँमा झरेको हो। हिजो सुनको भाव तोलामा 1,400 रूपियाँले घटेर तोलाको 2,82,400 रूपियाँमा कारोबार भएको थियो। अस्ति आइतबार सुनको भाव तोलामा 4,700 रूपियाँले बढ़ेको थियो। यसै गरी आज चाँदीको भाव तोलामा 25 रूपियाँले घटेको छ। भाव घटेर चाँदी आज तोलाको 4,285 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 15 रूपियाँले घटेर तोलाको 4,310 रूपियाँमा कारोबार भएको थियो भने अस्ति आइतबार चाँदी तोलाको 4,325 रूपियाँमा कारोबार भएको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा पहिरोले कान्ति लोकपथ र दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध, भारतबाट नेपाल ल्याइँदै गरेको 20 लाख रूपियाँ भन्दा धेरै मूल्यका अवैध आइफोन बरामद लगायतका खबरहरू बाँकी नै छन्।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचारी हो उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्ज। यतिन्जेल हामीले सुदूरपश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा ठूलो वर्षा, आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम र बर्ड फ्लू संक्रमणबाट काभ्रेमा 40,000 हाँस कुखुरा नष्ट लगायतका खबरहरू प्रस्तुत गर्यौं।

खबरमा अब थप खबरहरू। पहिरोले कान्ति लोकपथ र दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध छ। कान्ति लोकपथ अन्तर्गत हेटौँडा काठमाण्डौ सड़क खण्डको विभिन्न भागमा गएको पहिरोका कारण आज बिहानदेखि सड़क अवरूद्ध भएको हो। मकवानपुरको बकैया गाउँपालिका १२ ठिगन क्षेत्रमा गएको पहिरोले कान्ति लोकपथ बन्द भएको हो। तर पहिरो पन्छाउने काम भइरहँदा कान्ति लोकपथकै भीमफेदी गाउँपालिका ८ भर्याङ डाँडामा फेरि अर्को पहिरो खसेपछि त्यहाँ पनि सड़क अवरूद्ध भएको हो। पहिरोको कारण सड़क अवरूद्ध भएपछि हेटौँडा काठमाण्डौ चल्ने गाड़ी रोकिएका छन्। यसैगरी दार्चुलाको पनिबाद क्षेत्र तेर्छाल लेकमा पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत दार्चुला गोकुलेश्वर सड़क खण्ड अवरूद्ध भएको छ। गैराती परेको पानीले पहिरो खस्दा सड़क अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। सड़क अवरूद्ध भएपछि छोटो तथा लामो दूरीका गाड़ी रोकिएका छन्। पहिरो पन्छाएर सड़क खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। रूपन्देही प्रहरीले भारतबाट अवैध रूपमा भन्सार छली नेपालतर्फ ल्याउँदै गरेको झण्डै 20,50,000 रूपियाँ बराबरको आइफोन बरामद गरेको छ। इलाका प्रहरी कार्यालय मजगावाबाट खटिएको प्रहरी टोलीले कोटहिमाई गाउँपालिका 5 बेनी नगरमा नेपालतर्फ आउँदै गरेको यूपी 56DX8838 नम्बरको भारतीय मोटरसाइकल जाँच गर्दा एप्पल कम्पनीका विभिन्न मोडलका आइफोन बरामद गरेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले जानकारी दिनुभएको छ। एप्पल कम्पनीका विभिन्न मोडलका 35 थान आइफोन बरामद गरी मोटरसाइकल सहित आवश्यक कार्यवाहीको लागि भैरवा भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले कतारको दोहामा भेटवार्ताका लागि प्रस्ताव गरेको दावी गर्नुभएको छ। सामाजिक सञ्जाल मार्फत ट्रम्पले इरानले दोहामा आजका लागि वार्ताको प्रस्ताव गरेको उल्लेख गरे पनि थप विवरण खुलाउनु भएको छैन। तर इरानले भने ट्रम्पको यो दावीलाई खण्डन गरी अस्वीकार गरेको बीबीसीले जनाएको छ। इरानी विदेश मन्त्रालयले विज्ञप्ति मार्फत तत्काल कुनै वार्ता नहुने जनाएको छ। इरान र अमेरिकी प्राविधिक टोली बीच भेटघाट हुने भनी आएको रिपोर्टको इरानले खण्डन गरेको हो। इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बरकाईले निकट भविष्यमा यस्तो कुनै पनि वार्ताको सम्भावना नरहेको उल्लेख गर्नुभएको छ। अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा नेदरल्याण्डस मोरक्कोसँग पेनाल्टीमा पराजित भएको छ। आज बिहान भएको खेलमा मोरक्कोले नेदरल्याण्डसलाई पेनाल्टीमा 3-2 गोलले हराउँदै अन्तिम 16मा पुग्यो। निर्धारित 90 मिनट र अतिरिक्त समयको खेल 1-1 गोलको बराबरी भएसँगै खेल पेनाल्टी सुटआउटमा पुगेको थियो, जहाँ डच टोली चुक्यो। त्यसअघि नेदरल्याण्डसले खेलको 72 मिनटमा कोडी गाक्पोको गोलमा अग्रता बनाएको थियो। तर मोरक्कोका लागि इन्जुरी समयको पहिलो मिनटमा इस्सा डियोपले बराबरी गोल फर्काएका थिए। आज बिहान भएको अर्को खेलमा 4 पटकको विश्व विजेता जर्मनी पनि पेनाल्टी सुट आउटमा पाराग्वेसँग पराजित हुँदै बाहिरिएको छ। विश्वकप फुटबलमा आज राति नेपाली समय अनुसार पाउने 11 बजे आइवरी कोस्ट र नर्वे तथा भोलि बिहान पाउने 3 बजे फ्रान्स र स्वीडेन बीच खेल हुँदैछ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदूर पश्चिम र लुम्बिनीको तराई क्षेत्रका थोरै ठाउँमा ठूलो वर्षा। आज 10 जिल्लाका साना नदीमा आकस्मिक बाढ़ीको मध्यम जोखिम। बर्ड फ्लू संक्रमणबाट काभ्रेमा 40,000 हाँस कुखुरा नष्ट। समयमै आवश्यक कदम चाल्न नसक्दा संक्रमण बढ़्यो। आज सुनको भाव तोलामा 4,500 रूपियाँले घट्यो। तोलाको 2,77,900 रूपियाँमा कारोबार। इरानले कतारमा वार्ताको प्रस्ताव गरेको ट्रम्पको दावी, इरानद्वारा भने खण्डन। र विश्वकप फुटबलमा नेदरल्याण्डस पेनाल्टी सुटआउटमा पराजित, मोरक्को अन्तिम 16मा। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। ठूलो पानी परिरहेका क्षेत्रमा सावधानी अपनाउनुहोला। नमस्कार।

0: 97.6 शुक्ला गंडकी FM 97.6
1: ओहो काकी के को सिंगर पटार हो यस्तो घर त उज्यालो देखिन्छ त
2: छोरीको बिहे आउनै लाग्यो त्यही भएर
1: के रे नानी त भर्खर 17 कि लागि होइन र
2: हो बाबु अस्ट्रेलिया बस्ने केटो राम्रो घर छ छोरी पनि खुसी नै छ त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं
1: हैट काकी हजुरहरू यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन छोरीलाई राम्रोसँग पढाए देश विदेश आफै घुमिहाल्छन् नि विदेश जानै बिहे गर्नुपर्छ त हेर्नुहोस् काकी 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ
2: ए हो र
3: नेपाल सरकार विज्ञापन बोर्ड

0: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही असार 20 गते शनिबार
1: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
2: आज पनि खाना काँचै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने?
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
2: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
3: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न। किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
6: राम्रो नहुने त कुरै भएन नि भतौरियामै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
6: हामी कहाँ आकर्षक डिजाइनका कार तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, चन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिमका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
7: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
7: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98563338, 98461656।
5: प्रदेश आयुर्वेद चिकित्सालय तनहुबाट उपलब्ध हुने सेवाहरू,
8: बिरामी परीक्षण,
5: निशुल्क औषधि वितरण,
8: प्रयोगशाला सेवा,
5: पञ्चकर्म, पूर्वकर्म,
8: बस्ती कर्म,
5: शिरोधारा,
8: नस्य कर्म, जलनेति,
5: छार सूत्र सेवा,
8: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
5: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
8: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
5: अग्निकर्म, मर्म चिकित्सा,
8: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 खैरिनटार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0565634783।
9: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
10: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
11: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
10: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
11: शुद्ध सुन तथा चाँदीका गर गहना,
10: छापावाला सुन चाँदीका गर गहना,
11: राशि अनुसारका पत्थर,
10: कम्प्युटर तौल प्रविधि,
11: बिक्री वा साफ्टवेयरमा सुनको सही मूल्याङ्कन,
10: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिनै पर्ने ठाउँ
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ। शाखा कार्यालय बनकेवा चोक,
10: प्रोपाइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
11: प्रोपराइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
0: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
10: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
0: सपिङका लागि भनेर दुलेगौंडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपड़ा लगाउन मन लाग्ने।
10: ल तिमी ढुक्क हौ न, दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
0: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौंडा, प्रोपाइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 9841694378, 9111196902।
5: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
12: खैर, सम्झनाले सताउँछ भन म त्यसैमा खुसी, हल्का माया लाउँछ भन म त्यसैमा खुसी। बिर्सिएरै बसे पनि मेरो मन राख्दिन बरु, बेला बेला याद आउँछ भन्दा

कति माया गर्छु भनी मलाई नसोध न माया, मेरो घरमा लामी हुन्छ तिम्रो जन्ती जाने दिन। मुटु मरे मर्छ ज्यान मर्त छैन मेरो, तिमी आफू खुसी जे गर केही शर्त छैन मेरो। तिमीले बिहे गर्छौ भनी मैले धम्की दिएको होइन, बस तिमी नभए बाँच्नुको केही अर्थ छैन मेरो।

नभए देवी तिमी हुन्थ्यो। साँझ पख चुलोमा टक्क आगो बाली अनि हामी दुईलाई पुग्ने जति खाना त्यहाँ बसाले। जब हाँसी दिन्थ्यो तिमी ठ्याक्कै खुवाइदिन्थे। सानो रोटीको टुक्रामा धेरै माया हाले।

देवी गर्यो अब मैले चुम्ने गालामा अर्कैको मुठो होला गर्दिन म माया घेण भर्ष गर्ने छैन मेरो यादमा छु यादबाट अलग गर्ने छैन भोलि मलाई सम्झी म्यासेज गर्छौ यही सोचेर नै

0: हाम्रो मोबाइल पसल धुलीगौडामा
1: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
0: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ प्रोप्राइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 9856056996
2: घरमा सुख शान्ति कहिल्यै भएन आँटेको काम पनि बन्दैन
3: त्यही त नि बुढा म पनि दिगदार भइसके पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि
4: होइन बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ
2: परिवारमा सोचे जस्तो पनि हुँदैन काममा राम्रो पनि हुँदैन त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ
0: त्यसो भए चिन्ता नलिनुहोस् भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै हजुर हामी कहाँ शुभ विवाह सप्ताह एकाहा रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक
3: प्रोप्राइटर ऋषिराम पौडेल ऋतु लम्साल पौडेल मोबाइल 9008526466 र 9847739849
5: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
6: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
5: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
6: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
5: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समय कटेज दाईको होटल टाइटेनिक छ गोङ्गोबु बसपार पछाडिपट्टि
6: हजुर काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
7: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोस्ते महलमा ठिक 8 बजे
5: होटल टाइटेनिक गोङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 9825527763
0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलौड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
8: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलौड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
0: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया सञ्चालक संगम बानिया फोन 0654141142 मोबाइल 9856023128 र 9462614726
9: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
10: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
9: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
10: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
9: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
10: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था।
9: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था।
10: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
9: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
10: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
9: र बिहानी 17 कक्षा सञ्चालन हुने।
10: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ, फोन 0665712740।
11: आहा, कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केसर मेडिस्पाको सहकारीमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा एनआईएमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840694543।
12: नमस्ते डाक्टर सर।
13: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
12: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ। के गर्ने होला?
13: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
12: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
13: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घण्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
12: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
13: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
12: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
13: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
11: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाउ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: ला, टायरमा कट लाग्यो। यो मात्रै नयाँ हालेको, खत्तम भयो नि। अब नयाँ किन्नु पर्यो। फेरि
16: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
15: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
16: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
15: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
16: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9556062452।
17: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
18: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
17: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
18: हाम्रा विशेषताहरू: गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
17: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
18: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
17: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
18: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
17: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385।
19: होइन, यसो आमा चाहिँ कहाँबाट छोनेको
20: कुटी हाँस्नु पनि हो, यस्तरी पङ्खा चलिरहेको देखिनु पनि हो।
19: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
21: चिसो हावा फाल्ने पङ्खा लिन त कति ठाउँमा जानु पर्यो नि।
20: गटिलो ठाउँ चाहिँ कहाँ छ?
21: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
20: चेस्का बाजे चाँच पङ्खा, एलइडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
22: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौंडा, तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98-560-30-324।
8: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
2: घरै सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
1: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
2: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
1: ल हेर्नुहोस् न त जाउँ त्यसो भए। धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, धुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बफ ससेज
1: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285487।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब युपिभीसी को साथमा।
7: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2, गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414411, मोबाइल 98562938 र 98028922938।
9: हेलो
10: हजुर, हेलो,
9: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी,
11: हजुर,
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी।
11: लु दिन त। हेलो, भन्नुहोस् त।
9: हेलो हजुर,
11: हजुर,
9: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भने रहेछ, के हो के भयो?
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, किन दिन्थे?
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
13: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
12: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराउं।
13: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
15: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
16: सम्पर्क 0564142121, मोबाइल 98565391।
15: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
17: यस यमा।
18: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
19: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलिए।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
6: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एचडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
20: रिमाल हार्डवेयर सम्पर्क 0654142540, 0654143।

0: पाउसे हजुर, लो ऊ त डाँडा थुम्पो मिलाइदिनु त थुम्पो, रोपारलाई गाह्रो हुन्छ के?
1: यसपालि त छोरी माइती मिलेर एकदम रमाइलो गर्नुपर्छ, अर्को साल के हो के हो?

0: मिलन लामा भन्ने मान्छे त मान्छे पनि राम्रो, काम पनि राम्रो, गीत पनि राम्रो, कस्तो मान्छे खोजेर ल्याएको तैँले?
1: एकदम राम्रो।

0: शुक्लागन्ध केएफएम 97.6
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
6: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
6: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
8: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ। यसै नातिन, यसो त जसले नि लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है।
8: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ।
9: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौं।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
13: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व। भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
12: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
13: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
12: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ।
13: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं।
12: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं। हरियाली बढाउँ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ।
13: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ। भिरालो पहाड़ खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ।
12: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं। भूक्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ।
13: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ। विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ।
12: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं। यिनको यिनै हुन् हाम्रा सम्पत्ति।
13: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अमृतो र बाँस। भूक्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
12: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
13: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
12: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ। जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं।
13: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
12: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0855-63-175 98-560-63-175।
14: होइन है दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
15: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलैगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
14: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
15: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
14: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
15: फोन गर्नुहोस् 0665-90-511।
16: वर्षा, यदि सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
17: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
18: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
19: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665-70-744।
20: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98-560-77-987।
21: घरमा सुख शान्ति कहिले भएन, आँटेको काम पनि बन्दैन।
22: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
23: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
21: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
24: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
25: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
26: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98-058-26-466 र 98-467-39-8-39।
0: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
1: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
0: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
1: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
0: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
1: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
0: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
1: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
0: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी टार तनहु।
2: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
0: मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
26: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्,
0: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
25: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
2: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
1: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
2: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
1: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
2: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
1: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
0: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
3: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, LED TV, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
4: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
5: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
3: सन्देश ट्रेडर्स, शुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0565706676, मोबाइल 98562066676।
6: लौ चट्याङ पर्ने आटो सबै जाने यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौ।
7: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
8: हो र?
7: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
8: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
7: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
8: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
7: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: कृषि विकास कार्यालय तनहुको अनुरोध,
11: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
10: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
11: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
10: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
12: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं।
11: थप जानकारीको लागि 0665-63-130।
12: कृषि विकास कार्यालय तनहु, दमौली।
13: कता हिँडेको आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन,
13: के बनौ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
14: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
13: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
15: शुक्ला गण्डकी FM 97.6।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाइमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घरमाथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864435031।
5: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
6: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
5: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
6: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
5: पुराना गरगहनासँग नयाँ साथ फेर,
6: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
5: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062099।
7: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
8: हो र, मलाई त थाहा नै थिएन म्याडम।
7: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
8: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
9: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
2: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
9: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सबैले दीपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन। ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु। ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
10: दीर्घायु फर्निचर सोरुम,
6: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
10: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
11: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
6: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
10: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847061268,
6: 9857062068।
12: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असार 20 गते शनिबार
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
14: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
15: एकान्छी
16: सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ, कहाँ हो?
15: हजुर हजुर, स्याङ्जाको मगेम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
16: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
15: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसपार पछाडि पट्टि।
16: हजुर, काठमाडौँ दोलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
17: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
15: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763। कता हिँडेको हो आइफोन हातमा लिएर?
18: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
18: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
15: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दोलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463311।
19: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
20: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
19: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
20: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
19: होम डेलिभरीको पनि व्यवस्था छ।
21: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141411178 98560077।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800813424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला दिउँसोको ठिक 2 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर रितु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समयसँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
6: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
7: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अङ्ग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
6: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
7: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
6: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
7: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
6: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
7: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
6: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
7: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
6: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
7: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40।
2: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
8: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
2: हो त नि अब चाहिँ राम्रो भयो ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौंसम्म ढुक्क
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
10: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
11: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार
10: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0665414194 मोबाइल 9856206030
9: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
11: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
12: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस् सुन्दर अटो ओक्स यमाहा सोरुम दुलेगौडा बजार तनहुँ
13: सम्पर्क 0654142121 मोबाइल 98565391921
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ
14: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
15: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
16: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिउ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौ
14: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
17: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
18: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
19: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
20: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
21: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ
22: अरू गर्छन् ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
23: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगौडा हेल्थ पोस्ट चोक
22: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 98560124
24: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
25: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
24: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
25: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
24: त्यसो भए सँगै जाउ न त दुवै जना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171996902
26: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 98560333398 र 98465010950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्थ पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
27: हजुर दान गरौ
0: पोकला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
1: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
0: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी आठ तन हो।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊं, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जल चेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू:
4: बिरामी परीक्षण,
3: निशुल्क औषधि वितरण,
4: प्रयोगशाला सेवा,
3: पञ्चकर्म, पूर्वकर्म,
4: बस्ती कर्म,
3: शिरोधारा,
4: नस्य कर्म, जलनीति,
3: छार सूत्र सेवा,
4: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
3: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
4: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
3: अग्निकर्म, मर्म चिकित्सा,
4: स्तनपायी आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरेन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0 65 63 483।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुँका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 827 र 98 6 44 35 0 31।
8: लौन नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
9: हो त, यी त सानो नपर्ने सिङ्गो बनाइसका पनि हो।
10: हाम्रो वन, हाम्रो धन, डरले बाटो जोगाउन डरो जतन, वनमा डरले लगाउनु कानुनी अपराध हो। डरले लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौ। वन जोगिए मात्र हामी जोगिन्छौ।
11: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश पोखरा।
12: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
13: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
12: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
12: पुराना गरगहनासँग नयाँ साथ फेर,
14: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
12: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौँ रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98 5 60 62 099।
15: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
16: तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
17: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
16: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
17: ए त्यसो भए त म गइहाले, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौला है।
18: दीर्घायु फर्निचर सोरुम,
16: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
18: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
19: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
16: दीर्घायु फर्निचर सोरुम, दिलीगौडा त नहु,
18: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0965709 मोबाइल नम्बर 98460261268
16: 98560260268।
4: कता हिँडेको हो आइफोन हातमा लिएर?
20: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
20: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
16: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
21: ढुक्क भाउ न हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याई त हाल्छु नि।
16: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तीन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
21: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्ने र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
16: होम डेलिभरीको पनि व्यवस्था छ।
19: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमणि चौक तनहु, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: शुक्ला गण्डकी एफएम 97.6।
2: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
3: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
2: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
4: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9161638981।
5: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
6: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
7: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
6: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
7: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं।
5: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
6: थप जानकारीको लागि 0-65-63-130।
5: कृषि विकास कार्यालय तनहुँ, दमौली।
8: ल छोरी, हामीलाई ज्वाइँ साग साह्रै मन पर्यो।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
2: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला दिउँसोको ठिक 3 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart.
5: पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापा मगर निर्वाचित हुनुभएको छ। त्यस्तै प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट निर्वाचित घोषणा गरिएका सोम शर्माको ठाउँमा पूजा बाँसतोला निर्वाचित हुनुभएको छ। आयोगले महाधिवेशन निर्वाचन कार्यविधि 2083 बमोजिम मत परिणाम उम्मेद्वारी दर्ताका कागजातहरू तथा सम्बन्धित प्रमाणहरूको पुनः अध्ययन गर्दा सूचीमा त्रुटि भएको निष्कर्ष निकालेपछि संशोधन गरिएको हो जनाएको छ। देशका विभिन्न ठाउँमा निरन्तर वर्षा भइरहेको सबैभन्दा बढ़ी पानी पश्चिम तराईका जिल्लाहरूमा परेको छ। वर्षाका कारण विशेष गरी बाँके बर्दिया र कैलाली भएर बग्ने साना नदी तथा खोलाहरूमा बाढ़ीको जोखिम बढ़ेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराईका अधिकांश क्षेत्रमा लगातार वर्षा भइरहेको छ। महाशाखाका अनुसार कैलालीको बलिया बर्दियाको रारा ताराताल र मानपुर बाँकेको बेलभार तथा नेपालगंज लगायत क्षेत्रमा मध्यमदेखि ठूलो वर्षा भइरहेको छ। यसका साथै कोशी मधेश बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पनि वर्षा भइरहेको छ। लगातारको वर्षासँगै विशेष गरी बाँके बर्दिया र कैलाली भएर बग्ने नदी तथा खोलामा पानीको सतह बढ़दो क्रममा रहेकाले बाढ़ीबाट सचेत रहन महाशाखाले अनुरोध समेत गरेको छ। नदीको बहाव अझ बढ़न सक्ने भएकाले तटीय क्षेत्र र डुबान हुने ठाउँका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले 3 विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनयन गरेको छ। कोषका अध्यक्ष समेत रहनुभएका कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कोषको ऐनमा भएको प्रावधान अनुसार अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई मनोनयन गर्नुभएको हो। संस्थाको अन्तर्राष्ट्रिय साख अभिवृद्धि गर्न र वैज्ञानिक संरक्षणलाई थप गति दिन बेलायतका हाउस अफ लर्ड्सका लर्ड क्यामोस विलियम स्टोनर विश्वविख्यात संरक्षण कर्मी एवं

0: राष्ट्र निर्माणका विषयमा संसदको महत्वबारे आफ्नो धारणा राखेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाद अरियालले देशको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि राज्यका तीनै अंग, कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच प्रभावकारी समन्वय, कार्यगत एकता तथा समान गति आवश्यक रहेको बताउनुभयो। त्यसै गरी कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधान संशोधन विगतका उपलब्धिबाट पछि फर्कने उद्देश्यले नभई लोकतान्त्रिक व्यवस्थालाई अझ परिपक्व, प्रभावकारी र सबल बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
5: फोन 0556943334955।
0: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क, काठमाडौँमा 90 मेगाहर्ज। नेपाल खबरमा अब थप खबरहरू। चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तसम्म 8 महिनामा रसुवा भन्सार कार्यालय, जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलले बरामद भएका अवैध सामग्री सार्वजनिक गरेको छ। राजस्व चुहावट नियन्त्रण अभियान अन्तर्गत तीन निकायको संयुक्त प्रयासबाट 3,51,76,420 रूपियाँ बराबरका अवैध सामग्री बरामद गरिएको हो। भन्सार कार्यालयका सूचना अधिकारी करवीर गैरेका अनुसार भन्सार कार्यालयले 15, प्रहरी कार्यालयले 19 र सशस्त्र प्रहरी बल नम्बर 20 गुल्मले 23 पटक विभिन्न ठाउँमा छापा तथा जाँच गरेको हो। बरामद गरेका सामग्रीमा विभिन्न प्रकारका चकलेट, अचार, चाउमिनमा प्रयोग हुने सस, तयारी पोसाक, रोल कपड़ा, कफी, बालबालिकाका खेलौना, थर्मस, भेप तथा चुरोट लगायतका सामग्री रहेका छन्। बरामद सामग्रीमध्ये 80% भन्दा बढ़ीमा खाद्य उपभोग्य वस्तु रहेको भन्सार कार्यालयले जनाएको छ। जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। जिल्ला खोप समन्वय समितिको आयोजनामा आज त्यहाँ नगरपालिका सहित 7 गाउँपालिका गरी 8 वटै पालिकालाई एकै कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले चालू आर्थिक वर्षमा त्यहाँका सबै पालिकाका बालबालिकाहरूलाई पूर्ण रूपमा खोप लगाएकाले पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिएको बताउनुभयो। अब विदेशको खबर, अमेरिकाको एउटा अदालतले चिनिया व्यापारी गो बनगवेलाई 30 वर्षको जेल सजाय सुनाएको छ। $1 अर्ब ठगी गरेको मुद्दामा अदालतले सजाय सुनाएको बीबीसीले जनाएको छ। गो कुनै समय चीनका सबैभन्दा धनी व्यापारी मध्ये एक थिए। घरजग्गा व्यवसाय गर्दै आएका उनी सन् 2017 चीनबाट भागेर अमेरिका पुगेका थिए। अमेरिकामा गो चिनिया कम्युनिष्ट पार्टी सीसीपीको आलोचकका रूपमा देखा परेका थिए, तर पछि उनी संगठित अपराध, ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहरिए। सजाय सुनाउँदै न्यूयोर्क अदालतकी

0: मिस्टर एनालिसा टोरेसले कोलेन्चिनमा लोकतन्त्र ल्याउन चाहनेहरूलाई शिकार बनाएको र उनीहरूको पैसा आफ्नो विलासी जीवनशैली धान्नका लागि प्रयोग गरेको बताउनुभयो। चिनिया व्यापारी गोले सन् 2018 देखि 2023 अवधिमा लगानी र क्रिप्टो करेन्सी आयोजनाहरू संचालन गरेर आफ्ना अनलाइन समर्थकहरूबाट $1 अर्ब भन्दा धेरै रकम उठाएका आरोप लागेको छ। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति पाउने 11 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउट चरणमा पुगेका हुन्। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। फुटबल इतिहासमा आइभरी कोस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 3 बजे उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। यस्तै बिहान पाउने 7 बजे मेक्सिको र इक्वेडर खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह एकको विजेता र इक्वेडर समूह सीबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा मेक्सिको र इक्वेडर बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2002 विश्वकपमा मेक्सिकोले इक्वेडरलाई 2-1 हराएको थियो। यस्तै यी दुई देशबीच अहिलेसम्म 27 पटक प्रतिस्पर्धा भएकामा मेक्सिको 14 र इक्वेडर 5 खेलमा विजय भएका छन्। यस्तै 8 खेल बराबरीमा सकिएका छन्। खेलकै अर्को प्रसंगमा मलेसियामा फिफा विश्वकप फुटबलसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 पक्राउ परेका छन्। मलेसियाली अधिकारीहरूले विश्वकपसँग सम्बन्धित अवैध खेलकुद सट्टेबाजी र अनलाइन जुवा गतिविधिहरूलाई लक्षित गरी राष्ट्रव्यापी अपरेशन शुरू गरेका चिनिया समाचार संस्था सिन्माले जनाएको छ। उनीहरूको साथबाट झण्डै $35,000 जफत गरिएको तथा $6,40,000 भन्दा धेरैको सट्टेबाजी लेनदेनको पर्दाफाश भएको बुकिट अमन आपराधिक अनुसन्धान विभागका निर्देशक एम कुमार एस मुथुवेलुले बताउनु भएको खबरमा उल्लेख छ। चार भञ्जाङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। राष्ट्रपाले निर्वाचित केन्द्रीय सदस्यको सूची सच्यायो। कृष्णमान श्रेष्ठ र सोम शर्मा हटे। ध्रुव कुमार थापा र पूजा बास्तोला निर्वाचित। राष्ट्रिय प्रकृति संरक्षण कोषमा 3 विज्ञ सदस्य मनोनित। वनमन्त्री चौधरीलाई नै अध्यक्षको जिम्मेवारी। पश्चिम तराई लगायत देशका विभिन्न ठाउँमा निरन्तर वर्षा। बाँके बर्दिया र कैलालीमा बाढ़ीको जोखिम। इनिया व्यापारी ग्यो वनगेलाई अमेरिकामा 30 वर्षको जेल सजाय। संगठित अपराध ठगी र सम्पत्ति शुद्धिकरणमा दोषी ठहर। र विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दै मलेसियामा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न 331 पक्राउ।
1: नेपाल ब्यांक लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छूट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोड़सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छूट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छूटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छूटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड नेपालको पहिलो ब्याङ्क।
3: आँखा नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल बानेश्वर जमल र ओम अस्पतालमा।
4: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
5: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
0: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङ भित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाकी कार्यवाहक मेयर सुनिता डंगोलले नागरिकसँगको सम्बन्धमा सरल र नम्र हुन तथा कानून कार्यान्वयनमा कड़ा बन्न महानगर प्रहरी बललाई निर्देशन दिनुभएको छ। बसन्तपुरमा हिजोदेखि शुरू भएको महानगर प्रहरी बलको सप्ताहव्यापी नागरिक सचेतना कार्यक्रम नमस्ते सेवा अभियानको शुभारम्भ गर्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो। कार्यवाहक मेयर डंगोलले रूखो बोलेर कानून कार्यान्वयन नहुने बताउनुभयो। नागरिकले मेरो प्रहरी भन्ने महसुस गर्ने गरी पहिचान स्थापित गर्न नगर प्रहरीलाई उहाँको आग्रह छ। काठमाडौँको टोखा र गोर्खाको पालुङटार नगरपालिका बीच भगिनी सम्बन्ध स्थापना भएको छ। टोखा र पालुङटार नगरपालिका बीच आपसी मैत्री सहकार्य तथा दिगो विकासका विविध क्षेत्रमा अनुभव आदान प्रदान गर्ने उद्देश्यले भगिनी सम्बन्ध स्थापित भएको हो।
5: कृषि विकास कार्यालय तनहुँको अनुरोध,
6: प्राङ्गरिक कृषि उत्पादनको उपभोग गरौं।
5: रैथाने बालीहरू जस्तै कोदो, फापर, जौ, उवा, चिनो, कागुनो, लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
6: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो, औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
5: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं। कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
6: थप जानकारीको लागि 0-65-65-130।
5: कृषि विकास कार्यालय तनहुँ, दमौली।
7: घरमा सुख शान्ति कहिल्यै भएन, आँटेको काम पनि बन्दैन।
8: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
9: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
7: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
10: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
8: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847-39-839।
11: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
12: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
15: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
15: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
15: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
15: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
14: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9811716069, 9807625229।
15: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9811433222, 9807769142।
16: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
17: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
16: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
18: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
19: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800, 1000 माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
20: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056।
19: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
21: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
22: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
21: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
22: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
21: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ, विगत 25 वर्षदेखिको अनुभव।
22: सम्पर्क राजु टायर ट्युब पंचर मर्मत केन्द्र शुक्लागण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोपाइटर राजु गुरुङ, मोबाइल नम्बर 9856062452।
23: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
21: किन आमा, के भएर?
23: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
21: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
23: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
21: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोपाइटर सरोज पौडेल सम्भ,
23: मोबाइल 9856043952 र 9806656586।
21: कता हिँडेको हो आइफोन हातमा लिएर?
24: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
21: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
24: ल हो र, त्यस्तो भए त सुलभतिर हिँडे है त।
21: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा, प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0635414050, मोबाइल 9843623811।
25: शुक्ला गण्डकी FM 97.6।

0: 97.6
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसबार पछाडिपट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफ्रिदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजावको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
4: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गोङगोबु बसपार प्रोपाइटर रामचन्द्र महत मोबाइल 98461688 98235527763
5: प्रश्न होमवर्क देखाऊ त
6: टिचर
5: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
6: टिचर मेरो मानिले त सात स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अरे म होमवर्क यही कपीमा गर्छु
5: ए हो र त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता युनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 98560333484 र 98560667988
8: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
1: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि के चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलि
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्स का रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
10: रिमाल हार्डवेयर सम्पर्क 0564142445 0564143445
11: ए हेर्नुहोस् त यो समाचार त कस्तो असम्मको छ स्योर गर्दिन कि क्या हो
12: पख्नुहोस् नानी जे पाए त्यही कुरा सत्य हुँदैन पहिले स्रोत जाँचौ अनि मात्र विश्वास गरौं
13: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ कुनै पनि कुरा शेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ अफवाह नफैलाऊ सत्य जाँचौ भ्रमबाट बचौ जिम्मेवार संचार संस्कृति अपनाऊ
11: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा
14: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
15: ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
16: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड
0: आल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
16: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित धुलेगौडा मेटल उद्योग गण्डकी चार दुलेगौडा तनहुँ प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0965414142 मोबाइल 9850623128 र 9462614726।
17: हाम्रो मोबाइल पसल दुलेगौडामा
18: रु 100 को टेम्पर ग्लास मात्र 50 रुपियाँमा मोबाइल एक्सचेन्ज अफर सबै प्रकारका मोबाइलहरू मर्मत मोबाइल अनलकको व्यवस्था
17: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा सामसुङ रेडमी पोको एमआई भिभो रियलमी ओप्पो बेङ्को ब्रान्डका मोबाइल भ्याटविलको साथ फुल वारेन्टी
19: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
17: प्रोप्राइटर सन्तोष श्रेष्ठ हाम्रो मोबाइल पसल शुक्ला गण्डकी चार दुलेगौडा कृति फोटो स्टुडियोको नजिकै साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि सम्पर्क 9850656996।
20: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
21: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
20: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
21: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
20: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
21: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
20: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9855644343 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
22: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल नातिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67-645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काप्छे? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाऊ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किनौ पैसा छैन।
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6, खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26-617 र 98161-38981।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा,
12: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
13: चिकन ससेज, बब ससेज
12: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
12: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
14: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
12: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
15: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
5: ओम एम आभूषण सुन चाँदी दोकान,
12: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-573, मोबाइल नम्बर 98-460-69-246-98-058-00-8।
16: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
17: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
17: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
16: ए त्यसो भए त म गइहाले,
17: चिया त पिएर जाऊ,
16: अहिले हतार छ, पछि आउँदै गरौँला है।
18: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
18: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
19: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
17: दीर्घायु फर्निचर सोरुम, दुलीगौडा त नहुँ,
18: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0665570900, मोबाइल नम्बर 9847061268,
17: 9850602068।
20: होइन यहाँ यति चिसो आमा चाहिँ कहाँबाट छोनेको?
21: कुटी हाँस्नु पनि हो, यस्तो पङ्खा चलिरहेको देखिनु पनि हो।
20: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
22: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि। भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
21: चस्का बाजे चाँच, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
23: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 9850603324।

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-1175
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक
4: यति बेला अपराह्नको ठिक 4 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
2: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्र र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स शुक्ला गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
8: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
9: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
8: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौं पसौं खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
9: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
8: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9871796902
10: ए बुढा गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
11: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
11: हजुर हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने
12: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने
12: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
12: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ मोबाइल नम्बर 9821652067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
12: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
0: शुक्ला गण्डकी एफएम 97.6

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटो वर्क्स यमाहा शोरूम दोलेगौडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565391।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने।
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिदिन्छ कि क्या हो?
5: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सर्टिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98460089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
10: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
11: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
10: ओम एम आभूषण सुन चाँदी दोकान,
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769246, 98058008।
12: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फोराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
13: लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
12: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
13: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा, यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
12: प्रोप्राइटर रोशनी श्रेष्ठ,
13: मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 543 40।
14: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
15: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
14: हो त नि, अब चाहिँ राम्रो भयो।
16: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
14: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
17: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
18: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, सन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
19: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
20: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560206630।
17: विगत लामो समयदेखि तपाईँहरूको मानसिक सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
21: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
22: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
21: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
23: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
21: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
22: हजुर, काठमाडौँ दुलेगौडा ढोर फेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
23: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
21: होटल टाइटेनिक, गोङगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845106950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: शुक्लागन्ध केएफएम 97.6।
1: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
2: तर महँगो होला नि?
1: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
3: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
4: बाराही अल्मुनियम अब युपीभीसीको साथमा।
3: अल्मुनियमका झ्याल ढोका, स्टिल रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
4: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टिल उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 98562938 र 98028222938।
5: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
6: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
5: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
7: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
8: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
9: चिकन ससेज, बब ससेज
8: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
10: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285487।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
11: यति बेला साँझको ठिक 5 बज्यो।
12: घटना, दुर्घटना,
13: कला, संस्कृति,
12: स्थानीय, राष्ट्रिय,
14: अन्तर्राष्ट्रिय खेलकुद,
15: जे देख्छौ त्यो भन्छौ।
13: सूचना तपाईँको अधिकार।
16: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक, कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर, मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560605554।

नमस्कार। आज 5 बजेको शुक्ला गण्डकी समाचारमा समाचार कक्षबाट म सुबिना थापाको स्वागत छ। तपाईँ हामीलाई 97.6 MHz ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com.np लगइन गरेर विश्वभरि एकैसाथ सुन्न सक्नुहुन्छ। गोर्खाको सिरान्चो गाउँपालिका 4 कागबेनीमा विद्युत चुहावटको कारण एक गोरुको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका अनुसार मंगलबार दिउँसो 1 बजेको समयमा तिलक बहादुर गोतामेको खेतमा धान रोपाईको लागि जोतिरहेको अवस्थामा कृष्ण बहादुर सार्कीको एउटा गोरुलाई करेन्ट लागेर मृत्यु भएको हो। धान रोपाई गर्ने क्रममा खेतको आली नजिकै रहेको विद्युत पोलबाट करेन्ट चुहावट भएपछि जोतिरहेको गोरुलाई करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ। घटनाबारे जानकारी प्राप्त हुनसाथ प्रहरी टोलीले घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा मुचुलका प्रक्रिया अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। वर्षातको बेलामा रोजीरोटी संकटमा परेपछि कृष्ण बहादुर चिन्तित हुँदै गोरु मरेको क्षतिपूर्ति कसले दिने हो भनेर चिन्तामा पर्नु भएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोर्खाले भने यदि करेन्ट चुहिन गई गोरु मरेको हो भने कार्यालयले गोरुको क्षतिपूर्ति बेहोर्ने जानकारी दिएको छ। गण्डकी प्रदेशमा चालू आर्थिक वर्ष 2082-83 वैशाखसम्म एचआईभी संक्रमितको संख्या 3171 पुगेको छ। सार्वजनिक तथ्याङ्क अनुसार प्रदेशमा 1589 पुरूष, 1515 महिला तथा 15 वर्ष मुनिका 56 जना, 30 बालक र 26 बालिका नियमित रूपमा एआरटी एन्टी रिट्रो भाइरल थेरापी सेवा लिइरहेका छन्। यसै अवधिमा 3317 गर्भवती महिलाको परीक्षण गर्दा 5 जनामा एचआईभी पुष्टि भएको छ। प्रदेशमा सबैभन्दा धेरै एचआईभी संक्रमित कास्कीमा रहेका छन्। कास्कीमा मात्र 1629 जना संक्रमित रहेको तथ्याङ्कले देखाएको छ। प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी पोखराका क्षयरोग तथा कुष्ठरोग अधिकृत लक्ष्मण बसौलाले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 वैशाखसम्म गण्डकी प्रदेशमा 1619 पुरूष, 1541 महिला र 11 जना अन्य लैंगिक समूहका गरी 3171 जना एचआईभी संक्रमित रहेका छन्। तीमध्ये तनहुँमा 260, गोर्खामा 240, बागलुङमा 218, नवलपुरमा 162, लमजुङमा 139, म्याग्दीमा 95, स्याङ्जामा 344 र पर्वतमा 84 जना संक्रमितले एआरटी सेवा लिइरहेका छन्। अधिकृत बसौलाका अनुसार कोविड-19 महामारी पछि विकास साझेदार संस्थाहरूको सहयोग

वर्षको तुलना गर्दा कन्डम वितरण करिब 6.5 लाखले घटेको देखिन्छ। सरकारी अस्पतालमा नेपाल सरकारले तोकेको स्वास्थ्य बीमा कार्यक्रम लागू हुन नसक्दा पोखराको लेखनाथमा रहेको गण्डकी आयुर्वेद अस्पतालका सेवाग्राही मारमा परेका छन्। आयुर्वेदिक अस्पतालमा उपचार पद्धतिमा जनविश्वास बढ़दै जाँदा अस्पतालमा जाने बिरामीको संख्या पनि उल्लेख्य रूपमा वृद्धि हुन थालेको छ। तर स्वास्थ्य बीमा लागू नहुँदा कतिपय बिरामी उपचार नै नगरी अस्पतालबाट फर्किने गरेका छन्। पोखरा महानगरपालिका 14 खाल्टे मसिनाका चित्रबहादुर गुरूङ बीमा कार्ड बोकेर अस्पताल आउँदा सेवा नपाउने बताउनुहुन्छ। गण्डकी अस्पतालमा बीमाले काम गरे जस्तै गण्डकी आयुर्वेद अस्पतालमा पनि स्वास्थ्य बीमा लागू गर्नुपर्ने उहाँको अपेक्षा छ। त्यस्तै कृष्ण प्रसाद तिवारीले केही सहुलियत होला भनेर बीमा गरिएको तर आयुर्वेदमा आउँदा बीमाले काम नगरेको बताउनुहुन्छ। करिब 3 वर्षदेखि उपचार गर्दै आउँदा खर्च बढ़ी भएको भन्दै मध्यम स्तरका नागरिकलाई यहाँ बीमाबाट सेवा सुविधा लागू भए राहत हुने तिवारीले बताउनुभयो। स्याङ्जाको वालिङ नगरपालिकाले एक स्वास्थ्य अवधारणामा आधारित स्वास्थ्य नीति लागू गर्ने भएको छ। मानव पशु वनस्पति माटो तथा वातावरणीय स्वास्थ्य बीचको अन्तर सम्बन्धलाई समेट्दै नगरपालिकाले एक स्वास्थ्य अभियान अघि बढ़ाएको जनाएको छ। नगर प्रमुख कृष्ण खाँडले 20 नगरसभामा प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रममा एक स्वास्थ्य नीतिलाई अभियानको रूपमा अगाडि बढ़ाइने उल्लेख गरिएको छ। नगरपालिकाले नीति तथा कार्यक्रम कार्यान्वयनको लागि छलफल शुरू गर्नुका साथै एक स्वास्थ्य नीतिको प्रारम्भिक मस्यौदा तयार गर्ने प्रक्रिया पनि अघि बढ़ाएको छ। नगर प्रमुख खाँडले हालसम्म मानव स्वास्थ्यमा मात्र बढ़ी ध्यान दिइँदा पशु वनस्पति माटो र वातावरणीय स्वास्थ्य ओझेलमा परेको बताउनुभयो। गोर्खामा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिँदा पछिल्लो 3 महिनामा 225 भन्दा बढ़ी बंगुर मरेका छन्। भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोर्खाका प्रमुख अनन्त कोइरालाका अनुसार जिल्लाका विभिन्न स्थानमा संक्रमण पुष्टि भएपछि किसानलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। सबैभन्दा बढ़ी क्षति गोर्खा नगरपालिका 6 का एक किसानको बंगुर फार्ममा भएको छ। कार्यालय प्रमुख कोइरालाले भन्नुभयो, त्यहाँ एक साताको अवधिमा मात्र 120 बंगुर मरेका छन्। गोर्खा नगरपालिका 6, 7 र 8 तथा शहीद लखन गाउँपालिका 6 पनि अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको उहाँले बताउनुभयो। गोर्खामा किसानले पालेको बंगुरमा उच्च ज्वरो आउने, खाना नखाने, शरीरमा रातो वा कालो धब्बा देखिने जस्ता लक्षण देखा परेका थिए। त्यसपछि बिरामी बंगुरको ऱ्यापिड परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको कार्यालय प्रमुख कोइरालाको भनाइ छ। संक्रमणबाट मरेका बंगुरको यथार्थ विवरण संकलन गर्ने काम अझै जारी रहेकोले मृत संख्या बढ़न सक्ने कार्यालयले अनुमान गरेको छ। म्याग्दीको रघुगंगा गाउँपालिकाको न्यायिक समिति प्रति सेवाग्राहीको विश्वास बढ़दै गएको छ। उपाध्यक्षको नेतृत्वमा रहेको न्यायिक समितिले पछिल्ला 4 वर्ष यता न्यायिक प्रक्रियालाई सरल, सहज, छिटो र पारदर्शी बनाउँदै लगेपछि नागरिकमा न्यायप्रति भरोसा बढ़ेको हो। आर्थिक रूपमा विपन्न तथा अदालतसम्म पुग्न कठिनाई हुने सेवाग्राहीका लागि न्यायिक समिति भरपर्दो र पहुँचयोग्य माध्यमको रूपमा स्थापित हुँदै गएको छ। स्थानीय स्तरमै विवाद समाधान हुन थालेपछि अदालत आउनुपर्ने बाध्यता घटेको छ। न्यायिक समितिले स्थानीय स्तरका खास गरी देवानी प्रकृतिका मुद्दाहरू, अंशभन्दा, साँद, सीमा विवाद, घरेलु झैझगडा लगायतको निरूपण गर्दै आएको छ। दक्ष जनशक्ति र पूर्वाधारको अभावको बावजूद पनि आर्थिक वर्ष 2079-80 हालसम्म 25 विभिन्न प्रकृतिका मुद्दाको न्यायिक निरूपण गरिएको न्यायिक सहजकर्ता मंगला भण्डारीले जानकारी दिनुभयो। गण्डकी प्रदेशमा धान रोपाईको क्षेत्रफल वर्षेनी घट्दै गएको पाइएको छ। 4 वर्ष अघि 97,769 रेक्टर क्षेत्रफलमा बर्खे धान रोपिएको थियो। त्यसपछि वर्ष रोपाईको क्षेत्रफल घटेर 96,053 रेक्टरमा समेटियो। गत आर्थिक वर्षमा 94,182 रेक्टरमा रोपाई भएकोमा यस वर्ष जम्मा 93,606 रेक्टरमा रोपाई हुने अनुमान प्रदेशको कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गरेको छ। जग्गा खण्डीकरण, बाँझो छाड्ने प्रवृत्ति र खेतीयोग्य जमीनमा बस्ती तथा पूर्वाधार विकासले गर्दा धान खेतीको क्षेत्रफल घट्दै गएको मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ शशी अधिकारीले बताउनुभयो। उहाँका अनुसार गण्डकीमा हालसम्म
24.90% रोपाई सकिएको छ। गत वर्ष यही अवधिमा 28.20% रोपाई भएको थियो। हिमालपारीको जिल्ला मुस्ताङ र मनाङ बाहेक प्रदेशका 9 जिल्लामा

0: फसल खेती हुँदै आएको छ। क्षेत्रफल घटे पनि समयमै वर्षात र रासायनिक मलको उपलब्धता, धानमा प्रकोपजन्य रोग नलाग्नु, सिंचाई सुविधा, अन्न बिउबिजन आदि कारणले धानको उत्पादकत्व भन्ने वृद्धि हुने गरेको छ। प्रतिकूल मौसम, मल अभाव, कमसल बिउबिजन जस्ता कारणले धानको उत्पादकत्वमा ह्रास आउने कृषि अर्थविज्ञ अधिकारीले बताउनुभयो। स्याङ्जाको गल्याङ नगरपालिकाले हल गोरु पाल्ने कृषकलाई प्रोत्साहन स्वरूप रू 5,000 उपलब्ध गराएको छ। पछिल्लो समय बढ़दो प्रविधिको प्रयोगसँगै हल गोरु पाल्ने क्रम घट्दै गएकोले हल गोरु पाल्नेतर्फ कृषकलाई आकर्षित गर्नको लागि प्रोत्साहन स्वरूप 115 जना कृषकलाई रकम उपलब्ध गराइएको हो। 115 कृषकका 116 हल गोरूको आवेदन आएकोले सोका आधारमा प्रति कृषक रू 5,000 दरले प्रोत्साहन रकम उपलब्ध गराइएको गल्याङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकारी युवराज अधिकारीले बताउनुभयो। पछिल्लो समय यान्त्रिक हलो पावर टिलरको प्रयोग बढ़दै जाँदा यान्त्रिक हलो चलाउने दक्ष जनशक्तिको अभाव हुने, ग्रामीण भेगहरूमा सहज रूपमा इन्धन नपाइने र यान्त्रिक हलो बिग्रेपछि मरमत गर्नको लागि जनसमस्या हुने भएकोले कृषकहरूलाई हल गोरु पाल्नतर्फ आकर्षित गर्न प्रोत्साहन अनुदान दिएको हो। गोर्खाको सिरान्सो गाउँपालिका पछिल्लो समय व्यवसाय केरा खेतीको प्रमुख केन्द्रको रूपमा स्थापित हुँदै गएको छ। कृषिलाई आय आर्जन र आत्मनिर्भरताको आधार बनाउने उद्देश्यसहित गाउँपालिकाका किसान केरा खेतीतर्फ आकर्षित हुन थालेपछि प्रत्येक टोलमा केरा बगान विस्तार हुँदै गएको छ। परम्परागत खेतीबाट अपेक्षित आमदानी लिन कठिन भएपछि सिरान्चोकका किसानले व्यवसाय केरा खेतीलाई रोज्न थालेको वडा नम्बर 4 अध्यक्ष भरत हमालले बताउनुभयो। तनहुमा पछिल्लो दशक यता चितुवाको आक्रमण मानव वन्यजन्तु द्वन्दको गम्भीर चुनौतीको रूपमा देखा परेको छ। विशेष गरी बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन्। जिल्लामा हुने अधिकांश आक्रमण साँझको समयमा हुने गरेका छन्। वन क्षेत्र नजिकका बस्तीमा चितुवाको उपस्थितिसँगै स्थानीयवासी त्रसित बन्न बाध्य छन्। तनहुमा साँझ 5 बजेदेखि 8 बजेसम्मको अवधिमा चितुवाको आक्रमण बढ़ी भएको पाइएको छ। जिल्लामा 9 वर्षको अवधिमा चितुवाको आक्रमणबाट 17 जनाको मृत्यु भएको छ। उक्त घटनामध्ये 22 घटना साँझ 5 बजेदेखि 8 बजेसम्मको अवधिमा भएको डिभिजन वन कार्यालय तनहुले जनाएको छ। अब कालो खेल समाचारको तनहुको बिमातमा भोलि बुधबारदेखि 68 करोड़ कप 2083 क्लब स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने भएको छ। पिरूङ स्पोर्ट्स क्लबको आयोजना तथा टीम 68 करोड़को सहआयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ। आगामी असार 20 गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता लीग कम नकआउट प्रणाली अन्तर्गत खेलाइनेछ। क्लबका अध्यक्ष व्यवसायका अनुसार प्रतियोगितामा आयोजक पिरूङ स्पोर्ट्स क्लब भिमाद सहित तनहु भलिबल, स्याङ्जा भलिबल, शाही फलफूल स्याङ्जा, वालिङ भलिबल क्लब र हाई भिजन ल्याण्ड गरी 6 उत्कृष्ट टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको 68 करोड़ कप नामाकरण गण्डकी प्रदेशका चर्चित सेटर तथा आयोजक संस्थाका अध्यक्ष व्यवसायले के उपनामबाट गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले 1,11,068 रूपियाँ पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यसै गरी उपविजेताले 77,068, तृतीय हुने टोलीले 44,068 तथा सान्त्वना स्थान हासिल गर्ने टोलीले 22,068 रूपियाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाड़ीलाई 5,068 रूपियाँ तथा उत्कृष्ट ब्लकर, स्पाइकर, सेटर, विधागत उदयमान खेलाड़ी तथा उत्कृष्ट प्रशिक्षकलाई जनही 3,068 रूपियाँ सहित सम्मान गरिनेछ। पत्रकार सम्मेलनमा बोल्दै विमात नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले खेलकुद युवाहरूको क्षमता विकास, अनुशासन र सामाजिक एकताको महत्वपूर्ण माध्यम भएको बताउनुभयो। अवस्था हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर हाम्रो भेट पुनः हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिट सँगै म सुबिना थापा पनि बिदा हुने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम लोकसौतारी शुक्ला गण्डकी एफएम 97.6 MHz साथै इन्टरनेट अनलाइनमा www.शुक्लागण्डकी एफएम.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143178, इमेल newsshukladakei@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
4: किन आमा, के भएर?
3: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
4: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अण्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
3: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अण्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
4: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोपाइटर सरोज पौडेल सम्भ।
3: मोबाइल 98560043952 र 98066656586।
4: कता हिँडेको हो आइफोन हातमा लिएर?
5: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ के हो के हो? यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0564140050, मोबाइल 98463311।
6: पुन मोबाइल, पुन मोबाइल, पुन मोबाइल
7: होइन, कति पुन मोबाइल भन्दै कराएको?
6: दुलेगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के?
7: कहाँ छ पुन मोबाइल?
6: यही दुलेगुडामा तरकारी पसलको आदैमा छ।
3: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
6: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलेगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
3: प्रोपाइटर हेमराज पुन, मोबाइल 98191478888 र 98448400000।
8: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
9: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
8: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
10: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
9: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
10: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
9: पोखरा जाने बाटोतिर।
11: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
9: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62827 र 98644530031।
12: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
13: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
14: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
15: मोबाइल 98560 55 77।
16: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
17: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
16: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
17: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ
16: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ, खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658 412 100 412 160 र 98460 78 022।
2: शुक्ला गण्डकी एफएम 97.6।
18: मिलन बिछोड, गाउँ अनि शहर, मौलिक संस्कृतिको धरोहर,
19: सुख दुःखका बिसाउने भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाईँ समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्जको ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.in लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोक चौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोक चौतारी लिएर आजको यस श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइसकेको छु। आजको यस श्रृंखलामा रहेर तपाईँको लागि पुराना भाकाहरू राख्ने दिन चाहिँ हो। तपाईँको लागि पुराना भाकाहरू त लिएर उपस्थित भएको नै छु। तिनै भाकाहरूलाई चाहिँ मैले कार्यक्रममा राख्नेछु, सुन्न सक्नुहुन्छ है, अनि भरपूर मनोरञ्जन त लिन सक्नुहुन्छ नि। विशेष त हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसारी पसलले। यदि तपाईँ घर गहना बनाउन चाहनुहुन्छ, पुराना घर गहना छाटफेट गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका घर गहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामधाम सुनसारी पसललाई। यो पसल रहेको छ खैरेनीटार वडा कार्यालयको अगाडि है। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ, जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि भाका राख्दैछु। पछ्यौरी मलमलको गोलको भाका चाहिँ रहेको छ, स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, पछ्यौरी मलमलको बुलबुल गीत राखिसके सुनिसक्नु भएको छ। सबैलाई मन पर्यो होला। यति बेला भने अर्को भाकालाई म राख्दैछु। रिमी र झिमी पानी है पर्यो बोलको यो असारे भाका चाहिँ रहेको छ। यति बेला भने स्वीकार्नु सैदा।

लौ परमेश्वरी, यो गैरी खेतका सिने भूमि नाग नगिनी देवी देवता सबैले काइलालाको खेतको रक्षा गरिदेऊ। होलो पहिरो नलागोस्, जीव जन्तुहरू केही नलागुन्, अन्नमा लक्ष्मीको बास होस्, रक्षा गराई।

0: हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को गीत राख्दैछु, चरी बस्यो बासैको सय सयमा अबरको गीत चाहिँ रहेको छ। अनि यो गीतसँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्रामपछि तपाईँको माझमा आउने नै छु। सुन्दै गर्नु होला है त।
1: यहीँबाट भएको है, पहिलो बिहा क्या, अर्को होइन नि।

0: नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
1: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, यही त हाल्छु नि।
0: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
2: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
0: होम डेलिभरीको पनि व्यवस्था छ।
3: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9855700778।
4: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
5: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
4: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रसु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
4: मोबाइल 9855700577।
6: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
7: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
6: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
8: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
6: पुराना गरगहनासँग नयाँ साथ फेर,
8: राशि अनुसारका पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
6: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ। प्रोप्राइटर प्रेम घिमिरे। मोबाइल 9855602699।
9: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
10: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
11: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
12: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
13: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
14: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
6: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक।
14: प्रोप्राइटर विनोद पोखरेल। मोबाइल नम्बर 9855012474।
15: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
16: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
15: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्यो
16: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
15: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
16: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
17: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
15: होटल टाइटेनिक, गोमगोबु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9235527763।

0: साकिनेबा साकिना यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्। डरा हेर्यो टेस्टाई, लोभेट हेर्यो टेस्टाई, सोफा पर्दा कार्पेट हेर्यो सबै टेस्टाई।
1: राम्रो नहुने त कुरै भएन नि भतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने म पनि अब नाचिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड्यासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सब भन्दा पुरानो विशाल फर्नीचर पसल
3: गण्डकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0765702625, मोबाइल 98563338, 98416056।
4: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0564124120160 र 98460072।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र, एकैछिनको यो छोटो व्यावसायिक विश्रामपछि पुनः स्वागत गर्छु कार्यक्रम लोकसौतारीमा। कार्यक्रम लोकसौतारी लिएर आजको यो श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। तपाईँको लागि मिठा मिठा भाका नै कार्यक्रममा चाहिँ राखिराखेको छु। यति बेला पनि ढिला नगरिकन अर्को भाकालाई म राख्दैछु। असारे भाकै रहेको छ, हलो रको दाली बोलको भाका रहेको छ, स्वीकार्नुहोस्।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि हलो र कोदाली बोलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। आजको श्रृंखलामा रहेर तपाईँको लागि नै गीतहरू राख्दा राख्दै अब भन्ने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइ नै सक्यो होइन, बिदा मागेर पनि जानुपर्छ। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै अन्तिममा तपाईँ सम्पूर्णको लागि ज्याकबी रायाले बोलको यो गीत राख्दै आजको श्रृंखलाबाट म सुबिना बिदा हुन्छु। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्रा गण्डकी एफएम 97.6 MHz साथ इन्टरनेट अनलाइनमा www.sukragandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
3: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
2: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
3: त्यही दुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
2: ए त्यसो भए त म गइहाले,
3: चिया त पिएर जाऊ,
2: अहिले हतार छ पछि आउँदै गरौलाई।
4: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
6: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
5: दीर्घायु फर्निचर सोरुम दिलीगौडा तनहुँ।
4: प्रोप्राइटर लक्ष्मीराज वाग्ली, फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 98460 61268
5: 98560 61268।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175. तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz.
2: शुक्ला गण्डकी टाइम चेक.
1: यति बेला साँझको ठिक 6 बज्यो.

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: वर्षाको राम्रो सम्भावना, वर्षाका बेला यात्रा गर्दा सड़कको अवस्था र त्यसको वैकल्पिक मार्ग समेत बुझ्न सड़क विभागको आग्रह।
2: त्यो क्षेत्रमा हुने सड़कको अवस्था के छ अथवा त्यो भन्दा अल्टरनेटिभ रूट के छ र त्यहाँ सेफ्टीलाई यसो एनालाइज गरेर अगाडि यात्रा गर्दा हुन्छ भन्ने लाग्छ मलाई।
3: जलवायु अनुकूलनका लागि नेपाललाई 1,33,00,00,000 रूपियाँ अनुदान, सुदूरपश्चिम र कर्णालीका 60,000 घरधुरी लाभान्वित हुने।
1: विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित 4 कर्मचारीलाई मन्त्रालयको स्पष्टीकरण, सम्पर्कविहीन अन्य कर्मचारीको पनि खोजी तीव्र।
3: इरानद्वारा अमेरिकासँगको आउँदो प्रत्यक्ष वार्ता अस्वीकार, सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधि मण्डल पठाउने।
1: र विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दै।
4: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
5: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
4: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
6: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
7: फोन 0556-94-333, 94-555।
8: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1,00,00,000 खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ।
9: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
3: नेपाल दर्पणमा अब खबरको सिलसिला। यही असार 5 गते पूर्वी भूभागबाट प्रवेश गरेको मनसून आजदेखि देशभर फैलिएको छ। औसत मिति जून 13 तारीकभन्दा 6 दिन ढिला गरी नेपाल प्रवेश गरेको मनसून देशभर फैलन 12 दिन लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसून कोशी प्रदेशको पूर्वी भूभागबाट नेपाल प्रवेश गरेकोमा त्यसको 4 दिन असार 8 गते कोशी, मधेस र बागमती प्रदेशको सबै भूभाग हुँदै गण्डकी प्रदेशको केही र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै ठाउँसम्म फैलिएको थियो। सामान्यतया नेपालमा प्रवेश गरे देशभर फैलन 1 हप्ता लाग्ने गरेकोमा यस वर्ष गण्डकी र लुम्बिनी प्रदेशको केही भागमा पुगेपछि थप केही समय रोकिएको हो। अब भने देशका सबै भूभागबाट पश्चिमी वायुको प्रभाव हटेर मनसूनको प्रभाव शुरू भएको हो। नेपालबाट मनसून बाहिरिने औसत मिति अक्टोबर 2 तारीक अर्थात असोजको 3रो हप्ता हो।
1: यसैबीच पछिल्लो 24 घण्टामा पश्चिम तराईमा राम्रो वर्षा भएको छ। लामो समय पानी नपर्दा अत्यधिक गर्मी बढ़नुको साथै धान रोपाई गर्न नपाएको अवस्थामा पश्चिम तराईका मा हिजो र आज राम्रो वर्षा भएको हो। पछिल्लो 24 घण्टामा कञ्चनपुरको अनुमान नगरमा 150 मिलिमिटर भन्दा धेरै पानी परेको छ। बर्दियाको मानपुर र तारातालमा पनि 24 घण्टामा 130 मिलिमिटर पानी भन्दा धेरै वर्षा मापन भएको छ। पछिल्लो 24 घण्टामा कर्णाली र सुदूरपश्चिमका केही पहाड़ी र हिमाली तथा मध्य प्रदेशका थोरै ठाउँ बाहेक देशका सबैजसो ठाउँमा पानी परेको छ। अहिले भने

0: विद्युत आयोजनामा क्षति हुँदा 600 भन्दा बढ़ी घर परिवार विद्युत सेवाविहीन बनेका छन्। जिल्ला प्रहरी कार्यालय संखुवा सभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीका अनुसार तल्लो र माथिल्लो तेनछोङका गरी 28 घर परिवार विस्थापित बनेका हुन्।
1: वर्षाको मात्रा बढ़ेसँगै बाढ़ी र पहिरोको जोखिम पनि बढ़ेको छ। पछिल्ला वर्षहरूमा बाढ़ी र पहिरोले सड़कमा अवरोध पुर्याउने घटना धेरै बढ़ेका छन्। कयौं घण्टा सड़कमै रोकिनु परेको, बाढ़ी पहिरोले गाड़ीसँगै यात्रुमा क्षति पुगेको जस्ता घटनाहरू बारम्बार सुनिँदै आएका छन्। बाढ़ी र पहिरोले सड़क दुर्घटना पनि बढ़ाउँछ। वर्षामा सड़क अवरूद्ध हुने जोखिम कस्तो छ भनेर साथी सम्झना महर्जनले सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्कालाई सोध्नु भएको छ।
2: मनसुनको हिसाबबाट हेर्दाखेरि यो यातायात अवरुद्ध हुन सक्ने लोकेसनहरू आइडेन्टिफाई गरेका छौँ। करिब 600 जति चाहिँ साना ठूला गरेर लोकेसनहरू जहाँ चाहिँ यातायात अवरुद्ध हुने खालका छन् त्यस्ता लोकेसनहरू आइडेन्टिफाई गरेका छौँ हामीले।
3: पहिरोको कारण चाहिँ अवरुद्ध हुन सक्ने सड़कहरू खुलाउन चाहिँ विभागको तयारी के छ?
2: निर्माणाधीन सड़कहरूमा सम्बन्धित कन्ट्राक्टरहरूले नै त्यो साइटलाई उहाँहरूको अन्डरमा हुने भएको कारणले गर्दाखेरि जहाँ चाहिँ ल्यान्ड स्लाइड गरेर यातायात अवरुद्ध हुने खालको अवस्था आउने बित्तिकै उहाँहरूलाई नै त्यो क्युबिटहरू मोबिलाइज गरेर यातायात तत्काल खोल्ने किसिमको चाहिँ हाम्रो निर्देशन भएको छ। र अन्य सड़कहरूमा हेर्ने हो भने हामी 140 लोकेसनमा हामीले चाहिँ 155 क्युबिटहरू चाहिँ डिप्लोय गरेका छौँ। कुनै ठाउँमा पहिरो गएर यातायात अवरुद्ध हुने अवस्था आयो भने तत्कालै अपरेटरहरूलाई खबर जान्छ र त्यो किसिमले चाहिँ उहाँहरूले चाहिँ यातायात सुचारू हुने किसिमले चाहिँ उहाँहरू लाग्नुहुन्छ। र त्यहाँ भएको जुन स्ट्यान्ड बाई इक्विपमेन्टहरू छन् त्यसले नभ्याउने अवस्था भयो भने हामीसँग 122 इक्विपमेन्ट जुन चाहिँ ब्याकअपको रूपमा छन् त्यसलाई पनि मोबिलाइज गरेर त्यो ठाउँमा पठाएर हामी चाहिँ यातायात खोल्ने प्रयास गर्छौँ। र सँगसँगै त्यो इक्विपमेन्टहरूले पनि नहुने अवस्था भयो भने त्यही आसपासको प्राइभेट सेक्टरहरूका इक्विपमेन्टहरू छन् भने पनि त्यसलाई पनि मोबिलाइज गरेर हामीले चाहिँ यातायात सुचारू गर्ने किसिमले चाहिँ हाम्रो त्यस्तो प्लान छ। र सँगसँगै कतिपय ठाउँमा पुलहरू नै रिप्लेस गर्नुपर्ने अवस्था आयो भने त्यसभरि 10 विभिन्न लम्बाइका भेली ब्रिजहरू पनि छन् र भेली ब्रिजहरूलाई पनि तत्कालै इन्स्टल गरेर यातायात सुचारू गर्ने किसिमले चाहिँ हामीले तयारी गरेका छौँ।
3: कहीँ सड़क अवरुद्ध भइहाल्यो र भने चाहिँ त्यो बारेमा चाहिँ सूचना संकलन गर्ने अथवा सूचना पुग्ने त्यो संयन्त्र चाहिँ के छ तपाईँहरूसँग?
2: यातायात अवरुद्ध हुने बित्तिकै सूचना संकलन गर्ने सन्दर्भमा त्यहाँ स्थानीय तह पनि हुन सक्छ, नेपाल प्रहरीको संयन्त्रलाई जानकारी भएर अथवा सम्बन्धित सड़क डिभिजन संयन्त्रलाई पनि जानकारी हुन सक्छ, प्लस अब जुन सड़क हेर्ने तर्फ कार्यालयहरूको सूचना अधिकारी मार्फत पनि ती कुराहरू जानकारी हुन सक्छन्। त्यो जानकारी हुने बित्तिकै अपरेटरलाई खबर जान्छ र अपरेटरहरू त्यहाँबाट मोबिलाइज हुनुहुन्छ। त्यहाँ 30 डिभिजन र सम्पूर्ण योजना कार्यालयमा एउटा यो विपद सड़क यातायात अवरुद्ध हुने खालको छ, यसलाई चाहिँ स्थानीय लेभलमै ट्याकल गर्नलाई एउटा टास्क फोर्स चाहिँ बनाएका छौँ।
3: सबैभन्दा पहिला सड़क अवरुद्ध भएको जानकारी स्थानीय वा यात्रुले पाउँछन् होइन? अब उहाँहरूले सम्पर्क गर्नु पर्यो भने चाहिँ कहाँ सम्पर्क गर्ने, कसलाई गर्ने त?
2: यसको लागि हामीले वेबसाइटमै राखिदिएका छौँ। एउटा डिभिजनको सूचना अधिकारीहरू हुनुहुन्छ, सँगसँगै एनडीआरएमएको वेबसाइटमा सम्पूर्ण हाम्रो लिस्ट वाइज कुन कुन लोकेसनमा कुन कुन इक्विपमेन्ट खटेका छन् र त्यसको अपरेटरको नम्बर समेत चाहिँ हामीले वेबसाइटमा राखेका छौँ। त्यो अपरेटरहरूको नम्बरमै पनि कल गरेर पनि त्यसलाई जानकारी गर्न सकिन्छ र सम्बन्धित क्षेत्रको नेपाल प्रहरीलाई खबर गरेर त्यसरी पनि स्थानीय अथवा रोड युजरहरूले जानकारी गराउनुहुन्छ।
3: अब यात्रामा निस्कन अघि चाहिँ यात्रुलाई तपाईँले के सुझाव?
2: जल तथा मौसम विज्ञान विभागले जुन फोरकास्ट गरे हुन्छ वेदर फोरकास्ट, योलाई हेरेर कहाँ चाहिँ कति पानी पर्छ अथवा भारी वर्षाको अवस्था के छ यसलाई जानकारी लिएर त्यो क्षेत्रमा हुने सड़कको अवस्था के छ अथवा त्योभन्दा अल्टरनेटिभ रूट केही छ र त्यहाँ त्यो सेफ्टीलाई यसो एनालाइसिस गरेर अगाडि यात्रा गर्दा हुन्छ भन्ने लाग्छ मलाई। वर्षाको बाढीकै बारेमा जानकारी लिनलाई 11-15 नम्बरमा कल गरेर पनि लिन सकिन्छ र सँगसँगै त्यो सड़कको अवस्था के छ भन्नका लागि चाहिँ सड़क विभागको डिओआर कल सेन्टर भन्ने छ 9851416893 डिओआर कल सेन्टर भने र सम्बन्धित सड़क डिभिजनको सूचना अधिकारीहरूलाई कन्ट्याक्ट गरेर त्यो सड़कको बारेमा जानकारी लिएर आफ्नो यात्रा चाहिँ प्रयोग गर्न सकिन्छ।
0: उहाँहुन्थ्यो सड़क विभागका प्रवक्ता इन्जिनियर श्याम बहादुर खड्का। यसैबीच लमजुङको बेसीसर चामे र मध्यपाटी लोकमार्गमा आजदेखि रातमा गाड़ी चलाउन रोक लगाएको छ। जिल्ला सुरक्षा समिति लमजुङको हिजो बसेको बैठकले जोखिम बढ़ेको भन्दै आजदेखि रात्रिकालीन समयमा बेसी शहर चामी सड़क र मध्य पहाड़ी लोकमार्गमा गाड़ी चलाउन रोक्ने निर्णय गरेको हो। यस्तै जिल्ला प्रशासन कार्यालय मकवानपुरले कान्ति लोकपथको हेटौँडा काठमाडौँ सड़क खण्डमा भोलि र पर्सी रातको समयमा यात्रा नगर्न र नगराउन सबैलाई आग्रह गरेको छ।
1: मनसूनको समयमा विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि सरकारले जनशक्ति र प्राविधिक उपकरण पूर्व तयारी अवस्थामा राखेको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले विद्युत आपूर्तिमा हुने असन्तुलनको समयमै

0: सूचना दिन र विद्युत अवरोध सम्बन्धी गुनासो तत्काल सम्बोधन गर्न झण्डै 1000 कर्मचारी परिचालन गरिएको बताउनुभयो। गर्मी हावाहुरी र वर्षाका कारण बेला बेला विद्युत आपूर्तिमा असन्तुलन र अवरोध सृजना हुने गरेको छ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: Major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhanu hunecha. Malai ta Major ko bani lagisakeko cha. Major appliances, Major ko bani lagcha.
3: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरूरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढ़ी अवधिले कर्जाको भाका मागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छूटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छूट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मनसून प्रवेश गरेको 12 दिनमा देशभर फैलियो, वर्षाको मात्रा बढ़ेसँगै बाढ़ी र पहिरोको जोखिम पनि बढ़्यो। सड़कको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह। पहिरोले शंखसभामा 28 घर परिवार विस्थापित। मनसूनको समय विद्युत प्रवाहमा आउने अवरोध न्यूनीकरणका लागि सरकारले पूर्व तयारी गर्यो। वर्षाका बेला यात्रा गर्दा सड़कको अवस्था र वैकल्पिक मार्ग समेत बुझ्न सड़क विभागको आग्रह लगायतका खबर प्रस्तुत
0: गर्यौं। साउदी अरब सरकारले 33 नेपाली कैदी बन्दीलाई आममाफी दिएको छ। रमजानको अवसरमा साउदी सरकारले ती नेपालीहरूलाई माफी दिएको परराष्ट्र मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ। रियादमा रहेको नेपाली दूतावास मार्फत नेपाल सरकारले गरेको विशेष अनुरोधका आधारमा साउदी सरकारले नेपाली कैदीलाई माफी प्रदान गरेको मन्त्रालयको भनाई छ। मन्त्रालयले शाही माफी भएका ती नेपाली नागरिक साउदीको आवश्यक कानूनी प्रक्रिया पूरा गरेर छिट्टै नेपाल फर्कने जनाएको छ।
1: नेपालका अति जोखिमपूर्ण हिमाली तथा पहाड़ी समुदायको खाद्य प्रणालीमा जलवायु उत्थानशीलता सुदृढ गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय अनुकूलन कोष बोर्डले झण्डै 1,30,00,000,000 रूपियाँ बराबरको नयाँ अनुदान परियोजना स्वीकृत गरेको छ। यो परियोजना वन तथा वातावरण मन्त्रालय र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको साझेदारीमा सञ्चालन हुनेछ। कृषि वन तथा पर्यावरण मन्त्रालयका उपसचिव एवं जलवायु परिवर्तन अनुकूलन कोषका सम्पर्क व्यक्ति सुमन सुवेदीका अनुसार परियोजनाको निर्माण, वित्तीय संरचना र खर्च सरकारी कोषबाट हुनेछ। आउँदो 6 वर्षसम्म सञ्चालन हुने यो परियोजनाले कर्णालीका हुम्ला, कालीकोट, मुगु र सुदूरपश्चिमका बझाङ, बाजुरा जिल्लाका 60,000 भन्दा बढ़ी घरधुरीलाई समेट्नेछ। जलवायु परिवर्तनका कारण खानेपानी, सिंचाई र कृषि उत्पादनमा संकट भोगिरहेका समुदाय नै परियोजनाको मुख्य प्राथमिकतामा रहेका उपसचिव सुवेदीले जानकारी दिनुभयो। स्थानीय स्तरमा व्यवहारिक र नवीन अनुकूलन कार्यक्रमहरू सञ्चालन हुने यस परियोजनाको द्विपक्षीय सम्झौता प्रक्रिया अहिले अन्तिम चरणमा पुगेको छ। दुई मन्त्रालय बीच समझदारी पत्रमा हस्ताक्षर भए लगतै आउँदो 2 महिनाभित्रै
0: राष्ट्रिय प्रकृति संरक्षण कोषमा सरकारले 3 अन्तर्राष्ट्रिय विज्ञ व्यक्तित्वहरूलाई सदस्यमा मनोनित गरेको छ। कोषका अध्यक्ष समेत रहनुभएका वन तथा वातावरण मन्त्री गीता चौधरीले कोषको ऐन बमोजिम, बेलायतका लर्ड क्यामोस विलियम स्टोनर, वन्यजन्तु विज्ञ डाक्टर एरिक डाइन स्टाइन र अस्ट्रेलियन प्राध्यापक विन्डी राइटलाई मनोनित गर्नुभएको हो।
1: संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विदेशी आवासीय अनुमति, अस्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा लिएर लामो समयदेखि कार्यालयमा अनुपस्थित रहेका 4 निजामती कर्मचारीसँग स्पष्टीकरणमा आएको छ। स्वीकृत विदा सकिएपछि पनि हाजिर नभई विदेशमै बसोबास गरिरहेका कर्मचारीहरूलाई मन्त्रालयले 15 दिनभित्र चित्त बुझ्दो प्रमाणसहित लिखित सफाई पेश गर्ने निर्देशन दिएको हो। निजामती सेवा कानून अनुसार बहालवाला कर्मचारीले विदेशी आवासीय अनुमति लिन वा त्यसका लागि आवेदन दिन समेत पाउँदैनन्। साथै स्वीकृत विदा सकिएको 30 दिनभित्र कार्यालयमा अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ। मन्त्रालयका अनुसार ती कर्मचारी निजामती सेवा ऐन विपरीत कार्यमा संलग्न देखिएकाले भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहरिने गरी कार्यवाही अघि बढ़ाउने जनाएको छ। मन्त्रालयले कर्मचारीहरूको नाम भन्ने सार्वजनिक गरेको छैन। मन्त्री प्रतिभा रावलले निजामती सेवामा अनुशासन र जवाबदेहिता कायम राख्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनु भएको छ। विदेशमै बसेका र सम्पर्कविहीन रहेका अन्य कर्मचारीहरूको पनि खोजी तीव्र पारेको मन्त्रालयले जनाएको छ।
0: सर्वोच्च अदालतले पूर्व अर्थमन्त्री विष्णु पौडेलसँग सम्बन्धित बन्दी प्रत्यक्षीकरण रिटमाथिको सुनवाईका क्रममा विशेष अदालतमा विचाराधीन सम्पत्ति शुद्धिकरण मुद्दाको सक्कल मिसेल झिकाउन आदेश दिएको छ। न्यायाधीश द्वय टेकप्रसाद ढुंगाना र मेघराज पोखरेलको संयुक्त इजलासले रिटसँग सम्बन्धित तथ्य प्रमाण तथा मुद्दाको समग्र अध्ययनका लागि विशेष अदालतबाट सक्कल मिसेल मगाउने आदेश दिएको हो। सम्पत्ति शुद्धिकरण मुद्दामा सुलभ अग्रवाल र दीपक भट्ट प्रतिवादी छन्। बन्दी प्रत्यक्षीकरणको रिट भने विष्णु पौडेलकी पत्नी दुमाया पौडेलले दायर गर्नुभएको हो। अदालतको आदेश अनुसार विशेष अदालतमा रहेको मुद्दाको सम्पूर्ण सक्कल मिसिल सर्वोच्च अदालतमा पेश गरिनेछ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले प्रथम राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका सदस्यहरूको सूची सच्याएको छ। चुनावी परिणामको पुनः अध्ययनपछि यसअघि सार्वजनिक भएको सूचीमा रहेका दुईजना सदस्यको नाम हटाउँदै राष्ट्रपाले उनीहरूको ठाउँमा नयाँ सदस्यलाई निर्वाचित घोषणा गरेको हो। पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार जनजाति क्लस्टरतर्फ यसअघि निर्वाचित घोषणा गरिएका कृष्णमान श्रेष्ठको ठाउँमा ध्रुव कुमार थापा मगर निर्वाचित हुनुभएको छ। यस्तै प्रादेशिक भूगोलतर्फ गण्डकी प्रदेशबाट निर्वाचित घोषणा गरिएका सोम शर्माको ठाउँमा पूजा बास्तोला निर्वाचित हुनुभएको छ।
0: 68 संसद दिवसका अवसरमा आज सिंहदरबारमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा वक्ताहरूले लोकतन्त्रको सुदृढीकरण, सुशासन, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध राष्ट्र निर्माणका विषयमा आफ्ना धारणा राखेका छन्। कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले देशको समृद्धि, सुशासन र भ्रष्टाचार नियन्त्रणका लागि कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच प्रभावकारी समन्वय र समान गति आवश्यक रहेको बताउनुभयो। तीनै अंगको गति र भावना मिलेर अघि बढे मात्र नागरिकले अपेक्षा गरेको परिणाम हासिल हुने उहाँको भनाई छ। यस्तै राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संविधान संशोधन विगतका उपलब्धिबाट पछि हट्ने उद्देश्यले नभई लोकतान्त्रिक व्यवस्थालाई थप परिपक्व र सबल बनाउने दिशामा केन्द्रित हुनुपर्ने बताउनुभयो। संविधानलाई समय र जनआकांक्षा अनुसार परिमार्जन गर्न सकिने जीवित दस्तावेज भन्दै आवश्यक सुधारका लागि राष्ट्रिय बहस स्वाभाविक रहेको उहाँको भनाइ छ।
1: विद्यालय तहको राष्ट्रिय पाठ्यक्रम प्रारूप पुनरावलोकन कार्यदलले पाठ्यक्रम सुधार गर्न देशभरका विभिन्न 50,000 विज्ञसँग सुझाव संकलन गर्ने भएको छ। शैक्षिक वर्ष 2080 राष्ट्रिय पाठ्यक्रम प्रारूप 2076 पाँच वर्ष चक्र पूरा भएकाले पाठ्यक्रम पुनरावलोकन गर्नका लागि विज्ञसँग सुझाव जम्मा गर्न लागेको हो। सरकारवालाको दृष्टिकोण र सुझाव विषयक अन्तर्क्रिया कार्यक्रममा कार्यदलका संयोजक डाक्टर बालचन्द्र लुइटेलले कार्ययोजना अनुसार मुख्य 12 विषयगत क्षेत्र र समिति गठन गरी व्यापक सुझाव संकलन गर्ने बताउनुभयो। संयोजक डाक्टर लुइटेलले सक्षमता, व्यावसायिक तथा प्राविधिक शिक्षा, स्थानीय ज्ञान, मानव मूल्य र नैतिक शिक्षा, कला, खेल, स्वास्थ्य, समावेशीकरण, विपद व्यवस्थापन, मातृभाषा शिक्षण विधि, मूल्यांकन पद्धति, पाठ्यक्रम कार्यान्वयनका विषयमा सुझाव संकलन गरी 9 महिनामा पाठ्यक्रमको स्वरूप तयार गर्ने बताउनुभयो।
0: शेयर बजार लगातार सातौं कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्से आज 24.36 अंकले घटेर 2608.33 बिन्दुमा झरेको छ। नेप्से असार 8 गते यता घटिरहेको हो। नेप्से 7 दिनमा 93 अंकभन्दा धेरैले ओह्रालो लागेको छ। आज सबै समूहको सूचक घटेकामा व्यापार समूहको सूचक 1.74% ओह्रालो लागेको छ। यस्तै जलविद्युत उत्पादन तथा प्रशोधन र अन्य समूहको सूचक 1% भन्दा धेरैले घटेको छ। यस्तै फाइनान्स समूह 1% ओह्रालो लागेको छ। आज 235 कम्पनीको शेयर घटेकामा 35 बढ़ेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड भएको छैन। आज टक्सार, पिखुवा खोला हाइड्रो पावरको शेयर 14% घटेको छ। समग्रमा बजार घटेको दिन स्नो रिभर्सको शेयर 15% बढ़ेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढ़ेको छ। हिजो 2,67 करोड़को कारोबार भएकोमा आज 365 कम्पनीको 87,37,000 किता शेयर 3,25 करोड़ रूपियाँमा किनबेच भएको छ।
1: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बालीसोर, जमल र ओम अस्पतालमा।
5: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 0152243552523।
6: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
7: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम। बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विश्वको रमाइलो टिभीमा।
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
8: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौं।
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाओ।
1: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
0: अब बाँकी खबर। काठमाडौँको माइतीगढ़मा नलपरासी पश्चिमको सुस्ताबाट आएका 100 नागरिकले आफ्नो मातृभूमि, नागरिकता र लाल पूर्जाको अधिकार सुनिश्चित गर्न धरना दिएका छन्। सुस्ता बचाओ अभियानको आयोजनामा भएको धरनामा सहभागी सुस्तावासीहरूले राज्यको चरम उपेक्षा र सीमा क्षेत्रमा दशकौंदेखि भोग्दै आएको समस्याप्रति सरकारको ध्यान आकर्षण गराएका छन्। निधारमा रातो टीका, हातमा नेपाली राष्ट्रिय झण्डा र विभिन्न मागसहितका प्लेकार्ड बोकेर माइतीघरमा बसेका वृद्धवृद्धा, महिला, युवा तथा स्थानीय बासिन्दाले आफ्नो अस्तित्व र पहिचानको रक्षा गर्न काठमाडौँसम्म आउनु परेको पीड़ा व्यक्त गरेका छन्। सुस्तावासीका अनुसार नारायणी नदीको बहाव परिवर्तनसँगै उनीहरूले पुस्तौंदेखि भोक्चलन गर्दै आएको उर्वर खेतीयोग्य जमीन भारतीय सीमा सुरक्षा बलले अतिक्रमण गरेको छ। यस्तै दृष्टिविहीन नागरिकहरूले सम्मानपूर्वक बाँच्न र श्रम गरेर जीविकोपार्जन गर्न पाउनुपर्ने भन्दै 9 दिनसम्म पनि प्रदर्शन जारी रहेका छन्।
1: त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबीबीएस र बीडीएसमा अध्ययनरत विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर मण्डलामा आज उनीहरूले प्रदर्शन गरेका हुन्। विद्यार्थीहरूले परीक्षा लिने पुरानो पद्धतिलाई तत्काल सुधार गरी न्यायसंगत र वैज्ञानिक बनाउनु पर्ने माग राखेका छन्। यो प्रणालीले कुनै परीक्षामा थोरै अंकले अनुत्तीर्ण हुने विद्यार्थीहरूलाई पनि पूरै शैक्षिक वर्ष वा ब्याच नै गुमाउन बाध्य पार्ने उनीहरूको गुनासो छ।
0: हुलाक सेवा सम्बन्धी कानून हुलाक 2019 र नीति समयानुकूल परिवर्तन गर्न सरकारवालाहरूले जोड़ दिएका छन्। हुलाक सेवा विभागले आज आयोजना गरेको हुलाक सेवाको आधुनिकीकरण सम्बन्धी उच्चस्तरीय संवाद कार्यक्रममा अधिकारीहरूले यस्तो धारणा व्यक्त गरेका हुन्। कार्यपत्र प्रस्तुत गर्दै पूर्व सचिव सुरेश अधिकारीले हुलाक सेवालाई समयानुकूल अघि बढ़ाउन कानून र नीतिगत सुधार आवश्यक रहेको बताउनुभयो। हुलाक सेवा विभागकी निर्देशक सपना कुमारी भट्टराईले हुलाक सेवा हुलाक 2019 संशोधन अनिवार्य भएको जानकारी दिनुभयो। यस्तै नेपाल कुरियर सेवा संघका अध्यक्ष अनिल राज भण्डारीले सन् 2050 हुलाक ऐन संशोधन भएपछि नेपालमा सन् 2005 हुलाक ऐन संशोधन भएपछि नेपालमा कुरियर सेवा शुरू भएको र अहिले सबै जिल्लामा यो सेवा पुगिसकेको बताउनुभयो। सरकारले जारी गरेको शासकीय सुधार सम्बन्धी 100 बुदाको 27 बुदामा हुलाक सेवा सम्बन्धी सरकारी कुरियर सेवा प्रदायका रूपमा अघि बढ़ाउने समेत उल्लेख छ।
1: सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले सेवाग्राही मैत्री छिटो र गुणस्तरीय सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन नेपाल टेलिकमलाई निर्देशन दिनुभएको छ। सुन्धारामा रहेको नेपाल टेलिकमको सूचना प्रविधि निर्देशनालय अन्तर्गत रहेको बिजनेस सपोर्ट सिस्टम बीएसएस विभाग तथा दूरसंचार कार्यालयको निरीक्षणका क्रममा उहाँले सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी डिजिटल प्रणालीमा आधारित बनाउन निर्देशन दिनुभएको हो। निरीक्षणका क्रममा नेपाल टेलिकमका प्रबन्धक शालिकराम सुवेदीले सूचना प्रविधि निर्देशनालय मार्फत सम्पादन भइरहेका काम तथा टेलिकमको बिलिङ प्रणालीका बारेमा जानकारी गराउनु भएको छ।
0: जुम्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। एक नगरपालिका सहित 8 पालिका पूर्ण खोप सुनिश्चितता भएपछि जिल्ला खोप समन्वय समितिले एक कार्यक्रम गरी जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो। जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख किरण कुमार शर्माले जिल्लामा 15 महिनासम्मका 2068 र 16-देखि 23 महिनासम्मका 3364 बाल बालिकाहरूलाई सबै प्रकारका खोप लगाइएको बताउनुभयो। कार्यक्रममा जिल्लाका सबै पालिकाका स्वास्थ्य शाखालाई सम्मान समेत गरिएको छ।
1: बितेको 24 घण्टामा काठमाडौँ उपत्यकामा 1592 जना गाड़ी चालक ट्राफिक नियम उल्लंघनको कारवाहीमा परेका छन्। कारवाहीबाट 20,24,561 रूपियाँ जरिवाना संकलन भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार जाँड रक्सी खाएर गाड़ी चलाउने 73, नियम विपरीत राइट सेयरिङ गर्ने 87, संकेत बत्ती उल्लंघन गर्ने 74, तीव्र गतिमा गाड़ी चलाउने 78, लेन अनुशासन पालना नगर्ने 47 जना कारवाहीमा परेका छन्। यस्तै गाड़ीमा कालो सिसाको प्रयोग गर्ने 87, अनावश्यक हर्न बजाउने 56, एकतर्फी बाटोमा गाड़ी चलाउने 32 र अन्य नियम पालना नगर्ने 1,058 जना पनि कार्यवाहीमा परेका हुन्।
0: नेपाल दर्पणमा अब विदेशको खबर। इरानले अमेरिकासँग कतारको दोहामा आउँदो प्रत्यक्ष वार्ताको दावीलाई अस्वीकार गरेको छ। इरानले आउँदा दिनमा दुई देशबीच कुनै पनि स्तरमा वार्ता नहुने पुष्टि गर्दै विशेष प्रतिनिधिमण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने बताएको समाचार संस्था एएनआईले जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल भागाईले नयाँ राजनीतिक वार्ता शुरू गर्नुको सट्टा विद्यमान समझदारीको प्राविधिक कार्यान्वयनलाई कड़ाईका साथ प्राथमिकता दिएको उल्लेख गर्नुभयो। सम्झौता अनुरूप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसकेको पुष्टि गर्दै बाघाईले इरानले सम्झौताको अनुच्छेद 11 ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यावहारिक कार्यान्वयनलाई पछ्याइरहेको बताउनु भएको छ। यसले इरानको वित्तीय सम्पत्तिहरूको व्यवस्थापन र नियन्त्रण गर्दछ। हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोहामा आज इरानसँग उच्चस्तरीय कूटनैतिक वार्ता हुने घोषणा गरेपछि अमेरिकी विशेष दूत स्टीभ बिटकफ कतार जाँदै गर्दा इरानी विदेश मन्त्रालयका प्रवक्ताको यस्तो टिप्पणी आएको हो। यसैबीच इरानका राष्ट्रपति मसूद पेजेस्कियनले अमेरिकाले जवाफ दिएमा इरानले पनि आफ्नो प्रतिबद्धतालाई मूर्त रूप दिने बताउनु भएको छ। अमेरिकी पक्षले सम्झौताको पालना गरे आफूहरू पनि सम्झौताप्रति प्रतिबद्ध रहेको उहाँको भनाई छ।
1: नेपाल दर्पणमा अब खेल खबर। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति पाउने 11 बजे अमेरिकाको डालास रंगशालामा शुरू हुनेछ। आइभरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेका हुन्। आइभरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। फुटबल इतिहासमा आइभरी कोस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 3 बजे उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एफबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको छ। यस्तै यी दुई देश बीच अहिलेसम्म 23 वटा अन्तर्राष्ट्रिय खेल हुँदा फ्रान्स 12 र स्वीडेन 6 खेलमा विजयी भएका छन्। यस्तै 5 वटा खेल बराबरीमा सकेका छन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 7 बजे मेक्सिको र इक्वेडर खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह एको विजेता र इक्वेडर समूह सीबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा मेक्सिको र इक्वेडर बीच दोस्रो पटक प्रतिस्पर्धामा लागेको हो। सन् 2002 को विश्वकपमा मेक्सिकोले इक्वेडरलाई 2-1 हराएको थियो। यस्तै दुई देशबीच अहिलेसम्म 27 पटक प्रतिस्पर्धा भएकोमा मेक्सिको 14 र इक्वेडर 5 खेलमा विजयी भएका छन्। यस्तै 8 वटा खेल बराबरीमा सकिएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: मनसून नेपाल प्रवेश गरेको 12 दिनमा देशभर फैलियो। केही दिन वर्षाको राम्रो सम्भावना। वर्षाका बेला यात्रा गर्दा सड़कको अवस्था र त्यसको वैकल्पिक मार्ग समेत बुझ्न सड़क विभागको आग्रह।
1: जलवायु अनुकूलनका लागि नेपाललाई 1,33,00,00,000 अनुदान। सुदूरपश्चिम र कर्णालीका 60,000 घरधुरी लाभान्वित हुने।
0: विदेशी आवासीय अनुमति लिएर कार्यालयमा अनुपस्थित 4 जना कर्मचारीलाई मन्त्रालयको स्पष्टीकरण। सम्पर्कविहीन अन्य कर्मचारीको पनि खोजी तीव्र।
1: इरानद्वारा अमेरिकासँगको आउँदो प्रत्यक्ष वार्ता अस्वीकार। सम्झौता कार्यान्वयनका लागि विशेषज्ञ प्रतिनिधिमण्डल पठाउने।
0: र विश्वकप फुटबलमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दै।
1: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजन र बस्ने पनि विदा हुन्छौं। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुई रोडा छरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल र परे म त
2: होइन के भयो तिमीलाई यताउता हेर्छौ के बुझ्दैछौ
1: सपिङका लागि भनेर दुले गौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
2: ल तिमी ढुक्क हो न दुले गौडा बजारमा रहेको अस्मि अस्मि फेन्सी स्टोर छ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपर मूल्यमा पाइन्छ नि
1: त्यसो भए सँगै जाउँ न त दुईजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुखद मूल्यमा पाइन्छ असीम असी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171996902
3: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
4: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
3: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
4: त्यस्तो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
5: चिकन ससेज बर्ग ससेज र हिसाबकार होलसेल मूल्यमा उपलब्ध छ
6: प्रोपाइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0765702552 मोबाइल 98568857
7: नाचीको वर्तबन्धको दिन पनि जुर्यो अब स्वास्थ्यमा किन्नतिर जुट्ने हो कि
8: गाउँमा के छलफल हो सबै एकै ठाउँमा हुन्छ त
7: नाचीको वर्तबन्ध गरेर फुल्काइदिउ कि भनेर जुटेको
8: मेरो छोराको बिहे पनि आँटियो लत्ता कपडाको लागि बजारतिरै जाने तरखर गर्दैछु
9: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्प्लेक्समा गएर वर्तबन्ध र बिहेका कपडा सँगै गएर किन त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ
10: सम्पर्क दुर्गा एम्प्लेक्स शुक्लागौडा सेन्ट्रोल प्रोपाइटर सीताराम श्रेष्ठ कान्छा मोबाइल 98460667643
6: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिक हो
11: स्वदेश आयुर्वेद चिकित्सालय तनहबाट उपलब्ध हुने सेवाहरू
6: बिरामी परीक्षण
11: निशुल्क औषधि वितरण
6: प्रयोगशाला सेवा
11: पञ्चकर्म पूर्वकर्म
6: वस्त्रीकर्म
11: शिरधारा
6: नस्य कर्म जलनीति
11: हात सूत्र सेवा
6: उपचारात्मक योग फिजियोथेरापी अकुपंचर सेवा
11: स्वस्थ जीवनशैली परिवर्तन तथा योग कार्यक्रम
6: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण प्रवर्धन पञ्चकर्म रसायन र योग
11: अग्निकर्म मर्म चिकित्सा
6: स्तनपायी आमाका लागि स्तनवर्धक आयुर्वेदिक औषधि वितरण अनि सुनिश्चित स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन् शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिनटार आयुर्वेद औषधालयमा भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छ सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ फोन नम्बर 0765634383
12: यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असार 20 गते शनिबार
13: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेम महर्जन मानसिक तथा नसा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल। बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0654143777 र 98574443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
14: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
15: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
16: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
15: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
16: मापदण्ड अनुसार भएको,
15: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
16: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
15: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
16: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क विदेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै गुलाब चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 98261 5770। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाल म्याग्दी रिसिङ हिरिङ र हरिनाथ गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 मा जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
1: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी 17 कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0-65-571-240
2: आज पनि खाना काँचे होइन कहाँ जान्छु कि तिम्रो ल्यान राम्रोसँग खाना बनाउनु आउँदैन भने
3: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि यता प्रेसर कुकर बिग्रेको बिग्रेछ उता ग्यास चुलोको हालत यस्तै छ कतिले सामान किनेर ल्याउने भए पो
2: ए मेरी दिदी गरेली त्यसरी नरिसाउ न भन किचनको सामान कहाँ जाने
3: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर त्यही जाऊँ न
4: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेर पनि गर्न पाइन्छ बुझ्नुभयो
5: हजुर राम्रो र सस्तो मूल्यमा रोजी सम्पूर्ण भान्साका सामानहरू राइस कुकर प्रेसर कुकर ग्यास चुलो सेट पंखा लगायत अत्यन्त सस्तो मूल्यमा सम्झिनै पर्ने ठाउँ
6: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बन्केवा चोक
7: कार्यालय तनहुको अनुरोध
8: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं
9: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं
8: विषादीको प्रयोग सकेसम्म नगरौं गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिस विधि अनुसार प्रयोग गरौं विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं
9: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिस बिउ मात्र खरिद गरौं
10: कृषि सामग्री आपूर्ति कृषि उत्पादन प्रणाली रोग किरा व्यवस्थापन उत्पादन उपरान्त प्रविधि बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आइपरेमा कृषि विकास कार्यालय तनहुमा सम्पर्क गरौं
8: थप जानकारीको लागि 0-65-563-130
10: कृषि विकास कार्यालय तनहु दमौली
11: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
12: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
11: हजुर हजुर स्याङ्जाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्यो
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज बाईको होटल टाइटेनिक छ गङ्गोबु बसबार पछाडिपट्टि
12: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
13: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
11: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235-57763
14: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने
15: समय आएको छ पत्ता लगाउने आठको दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् आठको दम र समय सँगै हरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमसी सिद्ध प्रविधिको शक्ति आठको दमको साथमा
16: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6।

0: ए हजुर सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
1: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
0: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
2: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
3: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
2: दुलेगौडा बनकेवा चोकदेखि दक्षिणतर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा।
3: सम्पर्क मोबाइल 9857065119 र 9869577056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
4: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
3: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
4: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
3: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
4: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
3: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
4: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
3: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
4: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 9856-80385। कता हिँडेको आइफोन हातमा लिएर?
5: आइफोन हो कि आइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
4: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
5: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
4: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635-414-050, मोबाइल 9843-23811। भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
6: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
4: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
6: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
4: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
6: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
4: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं हरियाली बढाउँ साथै पशु आहाराको समस्याबाट मुक्त हौं
6: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ
4: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं भूछाए बाढी र पहिरोबाट बचौं र बचाऊ
6: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ
4: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको यिनै हुन् हाम्रा सम्पत्ति
6: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस नेपियर अमृतसो र बाँस भूछए रोकिन्छ पहिरो थामिन्छ गाई बस्तुलाई हुन्छ घाँस
4: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं
6: जलधारका स्रोतहरू जंगल जमिन जल जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ
4: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ
6: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ फोन नम्बर 0565 63 175 98 560 63 175

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला साँझको ठिक 7 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
3: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
4: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाई हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट। महानयाधिवक्ता डाक्टर कणेल बेलायत आवत जावत गरेको अभिलेख झिकाउन अदालतको आदेश। भ्रष्टाचार मुद्दामा सर्लाहीको बागमतीका निलम्बित मेयर थापालाई साधारण तारिकमा राखेर मुद्दाको प्रक्रिया अघि बढ़ाउन अनुमति। गण्डकीको राजस्व परिचालनमा संरचनागत चुनौती, लक्ष्य भेटाउन सधैं मुस्किल। तनहुँमा पछिल्लो दशक यता चितुवाको आक्रमण, मानव वन्यजन्तु दन्तको गम्भीर चुनौती, मनसून प्रणाली आजदेखि देशभर फैलियो। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दै विमादमा भोलिदेखि 68 करोड कप भलिबल प्रतियोगिता हुँदै। विशेष अदालतले राजस्व चुहावट सम्बन्धी भ्रष्टाचार मुद्दामा सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापालाई साधारण तारिकमा राखेर मुद्दाको प्रक्रिया अघि बढ़ाउन आदेश दिएको छ। न्यायाधीश हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइर्लाको इजलासले मंगलबार थुन्चेक बहसपछि थापालाई थुनामा नराखी साधारण तारिकमा राख्ने आदेश दिएको हो। थापाले बुधबार अदालतमा उपस्थित भई निवेदन दिनुभएको थियो। थापा विरूद्ध भरत ताल निर्माणका क्रममा 58.62 करोड रूपियाँ बराबरको राजस्व चुहावट गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर भएको थियो। अदालतले प्रारम्भिक सुनवाईपछि उहाँलाई हिरासतमा नराखी नियमित कानूनी प्रक्रिया मार्फत मुद्दा अघि बढ़ाउने निर्णय गरेको हो। अख्तियार दुर्विकर्षण आयोगले 2080 माघ 28 गते तत्कालीन मेयर भरत थापा, उपमेयर लीला कुमारी मुक्तान सहित 13 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सर्वोच्च अदालतले महानिधिवक्ता डाक्टर नारायण दत्त कणेल बेलायत आवत गरेको अभिलेख झिकाउन आदेश दिएको छ। महानयाधिवक्तामा कणेलको नियुक्ति बदर गर्न माग गर्दै परेको रितमाथि सुनवाई गर्दै न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासले आज यस्तो आदेश दिएको हो। महानयाधिवक्तामा कणेलको नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता सिराज बराल, माधव कुमार बस्नेत र दीपक राज जोशीले छुट्टा छुट्टै रिट दायर गर्नुभएको थियो। ती रिटमाथि एकसाथ सुनाई गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गर्नु नपर्ने र पुनः सुनवाईबाटै निरूपण हुनुपर्ने आदेश गरेको छ। सरकारले 2082 चैत्र 22 गते कणेललाई महानयाधिवक्तामा नियुक्तिका लागि राष्ट्रपति समक्ष सिफारिश गरेको थियो। उक्त निर्णय सम्बन्धी फाइल पनि सर्वोच्च अदालतले माग गरेको छ। निवेदकहरूले कणेलसँग बेलायतको स्थायी आवासीय अनुमति पत्र पीआर रहेको आरोप लगाएका छन्।

51 पुगेको थियो। सन् 2020 पुग्दा 71% बढ़ेको हो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2030 नेपालमा मृत्युको प्रमुख कारक नशा निरोग हुने प्रशेखन छ। यही अनुपातमा अगाडि बढ़े सन् 2040 पुग्दा 79% उकालो लाग्ने प्रक्षेपण छ। गण्डकी प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनको अवस्था अपेक्षित रूपमा सुदृढ़ हुन नसकेको एउटा अध्ययन प्रतिवेदनले देखाएको छ। गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयार पारेको राजस्व वस्तुस्थिति अध्ययन तथा राजस्व परिचालन रणनीति प्रतिवेदन अनुसार प्रदेश सरकार अझै पनि ठूला मात्रामा संघीय वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँडमा निर्भर छ। संघीय शासन प्रणालीको कार्यान्वयनसँगै प्रदेशलाई विभिन्न कर तथा गैर कर राजस्वको अधिकार दिए पनि नीतिगत अस्पष्टता र स्थानीय तहसंघको समन्वय अभावले आन्तरिक राजस्वको हिस्सा न्यून रहेको प्रतिवेदनले औल्याएको छ। प्रदेशको कुल बजेटमा राजस्वको हिस्सा करिब 45% छ, जसमा प्रदेशको आफ्नै स्रोत र संघ तथा स्थानीय तहबाट प्राप्त हुने राजस्व बाँडफाँड समेत समावेश छ। नेपालको संविधानले प्रदेशलाई सवारी साधन कर, घर जग्गा र स्टेशन शुल्क, मनोरञ्जन कर, विज्ञापन कर, कृषि आयकर, पर्यटन शुल्क र वन पैदावार जस्ता क्षेत्रमा राजस्व संकलनको अधिकार दिएको छ। तर यी अधिकारहरूको वास्तविक परिचालनमा संघीय र प्रादेशिक कानूनहरूबीच तादम्यता नमिल्दा समस्या देखिएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन ऐन 2074 केही करको प्रशासन एकल बिन्दुबाट हुने व्यवस्था गरे पनि व्यवहारमा कार्य विभाजन र राजस्व बाँडफाँडमा जटिलता कायम छ। विशेष गरी घर जग्गा र स्टेशन शुल्क संघीय मार्फतको मालपोत कार्यालयबाट संकलन हुने र 60% स्थानीय तह तथा 40% प्रदेशमा जम्मा हुने व्यवस्थाले गर्दा तथ्याङ्क प्राप्ति र समन्वयमा कठिनाई भइरहेको छ। संघीयता कार्यान्वयनको अवस्था अध्ययन गर्ने सिलसिलामा संसदीय पत्रकार मंच कोशीको टोली पोखरा आइपुगेको छ। उनीहरूले मंगलबार प्रदेशसभा सचिवालय र संसदीय पत्रकार मंचसँग अनुभव साटासाट गरेका छन्। उनीहरूले संसदीय रिपोर्टिङ र प्रदेशसभाका असल अभ्यासबारे समेत अनुभव आदान प्रदान गरेका छन्। गण्डकी प्रदेशसभाकी उपसभामुख वीणा कुमारी थापाले प्रदेशसभाले गर्दै आएका असल अभ्यास र काम गर्ने क्रममा भोग्नु परेका समस्याबारे जानकारी दिनुभयो। उहाँले संसदीय पत्रकार र प्रदेशसभा बीचको समन्वयले लोकतन्त्रलाई बलियो बनाउने धारणा राख्नुभयो। गण्डकी प्रदेशसभाका सचिव गोविन्द प्रसाद पौडेलले संविधान र कानूनले दिएका अधिकार प्रदेशले पूर्ण रूपमा उपभोग गर्न नपाएको बताउनुभयो। गण्डकी प्रदेशसभाले बनाएका कतिपय कानून संघ सरकारसँग बाजिएको र एकल अधिकारका कतिपय कानून कार्यान्वयनमा जटिलता रहेको उहाँको भनाइ थियो। कानून बनाउन अघि त्यसको उपयोगिता र प्रभावबारे गम्भीर अध्ययन आवश्यक हुन्छ, पौडेलले भन्नुभयो। उहाँले एक शब्दको असावधानीले पनि कानून कार्यान्वयनमा समस्या आउने भएकाले सांसदहरूले दफावार छलफलमा सक्रियता देखाउनुपर्ने बताउनुभयो। गण्डकी प्रदेशसभाले स्थापनाकालदेखि हालसम्म 92 कानून निर्माण गरेको तथ्याङ्क कार्यक्रममा सार्वजनिक गरियो। सचिवालयका कानून उपसचिव आमोद दाहालले गण्डकी प्रदेशसभाले स्थापनाकालदेखि 92 कानून निर्माण गरेको जानकारी गराउनुभयो। हाल 3 विधेयक प्रदेशसभामा विचाराधीन छन्। तनहुँमा पछिल्लो दशक यता चितुवाको आक्रमण मानव वन्यजन्तु द्वन्द्वको गम्भीर चुनौतीको रूपमा देखा परेको छ। विशेष गरी बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन्। जिल्लामा हुने अधिकांश आक्रमण साँझको समयमा हुने गरेका छन्। वन क्षेत्र नजिकका बस्तीमा चितुवाको उपस्थितिसँगै स्थानीयवासी त्रसित बन्न बाध्य छन्। तनहुँमा साँझ 5 बजेदेखि 8 बजेसम्मको अवधिमा चितुवाको आक्रमण भएको पाइएको छ। जिल्लामा 9 वर्षको अवधिमा चितुवाको आक्रमणबाट 17 जनाको मृत्यु भएको छ। उक्त घटना मध्ये 22 घटना साँझ 5 बजेदेखि 8 बजेसम्मको अवधिमा भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। चितुवाको आक्रमणबाट मृत्यु भएका 17 जना मध्ये 13 जनाको मृत्यु साँझको समयमा भएको डिभिजन वन कार्यालयका प्रमुख मनोज राणाबाटले जानकारी दिनुभयो। साँझको समयमा घर आँगन वा बाटोमा खेलिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको देखिएको राणाबारको भनाइ छ। बिहानको समयमा आक्रमण भएका घटनामा खेतबारी गोठ तथा घर आसपासमा चितुवासँग जम्का भेट हुँदा घटना भएका छन्। साँझ 5 बजेदेखि 8 बजेसम्मको समयमा 22 घटना भएकोमा 13 जनाको मृत्यु 9 जना घाइते भएका छन्। बिहान 3 बजेदेखि 8 बजेसम्मको अवधिमा भएको 7 घटनामा 2 जनाको मृत्यु र 5 जना घाइते भएको राणाबारले बताउनुभयो। त्यस्तै दिउँसो 12 बजेदेखि 5 बजेसम्म 7 घटना भएकोमा 1 जनाको मृत्यु भएको छ भने 6 जना घाइते भएका छन्। राति 8 बजेपछि भएको 2 घटनामा 1 जनाको मृत्यु र 1 जना घाइते भएका छन्।
गोर्खाको सिरान्चोक गाउँपालिका चार कागबेनीमा विद्युत चुवाहटका कारण एक गोरूको मृत्यु भएको छ। जिल्ला प्रहरीकारले गोर्खाका अनुसार मंगलबार दिउँसो एक बजेको समयमा तिलक बहादुर गोतामेको खेतमा धान रोपाईका लागि जोतिरहेको अवस्थामा कृष्णबहादुर सार्कीको एउटा गोरूलाई करेन्ट लागेर मृत्यु भएको हो। धान रोपाई गर्ने क्रममा खेतको आली नजिकै रहेको विद्युत पोलबाट करेन्ट चुवाहट भएपछि जोतिरहेको गोरूलाई करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरीकारले गोर्खाका प्रहरी नायब उपेक्षक राजकुमार श्रेष्ठले बताउनुभयो।

0: घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ। घटनाबारे जानकारी प्राप्त हुनसाथ प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा मुचुलका प्रक्रिया अघि बढ़ाएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। बर्सातको बेलामा रोजीरोटी संकटमा परेपछि कृष्णबहादुर चिन्तित हुँदै गुरू मरेको क्षतिपूर्ति कसले दिने हो भनेर चिन्तामा पर्नु भएको छ। यता नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र गोर्खाले भने यदि करेन्ट चुहिन गई गोरू मरेको भने कार्यालयले गोरूको क्षतिपूर्ति भयो जानकारी दिएको छ। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौं, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊं, ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाए, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ अनि सोफालाई चाहिँ यहाँ राखौँ।
11: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, पन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: हाम्रो मोबाइल पसल दुलेगौंडामा
18: रु 100 टेम्पर ग्लास मात्र 50 रुपियाँमा, मोबाइल एक्सचेन्ज अफर, सबै प्रकारका मोबाइलहरू मर्मत, मोबाइल अनलकको व्यवस्था।
17: नझुक्किनुहोस् मात्र हाम्रो मोबाइल पसलमा। सामसुङ, रेडमी, पोको, एमआई, भिभो, रियलमी, ओप्पो, बिङ्को ब्रान्डका मोबाइल भ्याटबिलको साथ फुल वारेन्टी,
19: साथै 0% ब्याज दरमा सबै कम्पनीका मोबाइल किस्ताबन्दीमा पाइन्छ।
17: प्रोप्राइटर सन्तोष श्रेष्ठ, हाम्रो मोबाइल पसल शुक्ला गण्डकी 4 दुलेगौंडा, कृति फोटो स्टुडियोको नजिकै, साङ्ग्रिला बैङ्कको ठिक पारिपट्टि। सम्पर्क 9560956696।
20: सुन्दर अटो वर्क्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ।
21: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
22: सम्पर्क 0654142121, मोबाइल 98565935921।
21: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
23: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने। समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा।
24: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त।
25: किन आमा, के भएर?
24: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
25: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
24: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
25: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्ब।
24: मोबाइल 98560043952 र 98066556586।
26: हजुर, दान गरौ।
27: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
28: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
26: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
27: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
29: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
0: बाँकी समाचार। गोर्खामा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिँदा पछिल्लो 3 महिनामा 250 भन्दा बढ़ी बंगुर मरेका छन्। भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोर्खाका प्रमुख अनन्त कोइरलाका अनुसार जिल्लाका विभिन्न स्थानमा संक्रमण पुष्टि भएपछि किसानलाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको छ। सबभन्दा बढ़ी क्षति गोर्खा नगरपालिका 6 एक किसानको बंगुर फार्ममा भएको छ। कार्यालय प्रमुख कोइरलाले भन्नुभयो, त्यहाँ एक साताको अवधिमा मात्र 120 बंगुर मरेका छन्। गोर्खा नगरपालिका 6, 7 र 8 तथा शहीद लखन गाउँपालिका 6 पनि अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको उहाँले बताउनुभयो। गोर्खामा किसानले पालेका बंगुरमा उच्च ज्वरो आउने, खाना नखाने, शरीरमा रातो वा कालो धब्बा देखिने जस्ता लक्षण देखा परेका थिए। त्यसपछि बिरामी बंगुरको ऱ्यापिड परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको कार्यालय प्रमुख कोइरलाको भनाइ छ। संक्रमणबाट मरेका बंगुरको यथार्थ विवरण संकलन गर्ने काम अझै जारी रहेकाले मृत्यु संख्या बढ़न सक्ने कार्यालयले अनुमान गरेको छ। यो रोग विषाणुका कारण लाग्ने भएकाले यसको प्रभावकारी उपचार उपलब्ध नभएको कार्यालय प्रमुख कोइरलाले बताउनुभयो। गण्डकी प्रदेशमा चालू आर्थिक वर्ष 82-83 वैशाखसम्म एचआईभी संक्रमितको संख्या 3171 पुगेको छ। सार्वजनिक तथ्याङ्क अनुसार प्रदेशमा 1589 पुरूष, 1515 महिला तथा 15 वर्ष मुनिका 56 30 बालक र 26 बालिका नियमित रूपमा एआरटी एन्टी रेट्रो भाइरल थेरापी सेवा लिइरहेका छन्। यसै अवधिमा 3317 गर्भवती महिलाको परीक्षण गर्दा 5 एचआईभी संक्रमण पुष्टि भएको छ। प्रदेशमा सबभन्दा धेरै एचआईभी संक्रमित कास्कीमा रहेका छन्। कास्कीमा मात्र 1629 संक्रमित रहेको तथ्याङ्कले देखाएको छ। प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी पोखराका क्षयरोग तथा कुष्ठरोग अधिकृत लक्ष्मण बसोलाले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार आर्थिक वर्ष 82-83 वैशाखसम्म गण्डकी प्रदेशमा 1619 पुरूष, 1541 महिला र 11 जना अन्य लैंगिक समूहका गरी 3171 जना एचआईभी संक्रमित रहेका छन्। तीमध्ये तनहुँमा 260, गोर्खामा 240, बागलुङमा 218, नलपुर पूर्वमा 162, लमजुङ 139, मेग्दीमा 95, स्याङ्जामा 344 र पर्वतमा 84 जना संक्रमितले एआरटी सेवा लिइरहेका छन्। अधिकृत वसुलक अनुसार कोविड 19 महामारीपछि विकास सहायता संस्थाहरूको सहयोग घटेकाले कण्डम खरिद तथा वितरण प्रभावित भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका 6 रहेको प्रमुख पर्यटक स्थल घोडेपानी पुनहिलमा पर्यटकीय पूर्वाधार विस्तार भएको छ। चालू आर्थिक वर्ष 82-83 अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको 27 लाख र गण्डकी प्रदेश सरकारको 5 लाख बजेटबाट साइकल मार्ग, पदमार्ग, सार्वजनिक शौचालय, बसपाट निर्माण भएको हो। अन्नपूर्ण गाउँपालिका 6 का वडा अध्यक्ष रामबहादुर खड्काले पुनहिल घोडेपानी क्षेत्रको पर्यटन पूर्वाधार विस्तारका लागि बजेट विनियोजन भएका सबै योजना कार्यान्वयन भएको जानकारी दिनुभयो। घोडेपानी र पुनहिल घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने उद्देश्यले सहायक गन्तव्यको पहिचान र पूर्वाधार विस्तारको कामलाई निरन्तरता दिएका छौं, उहाँले भन्नुभयो। विस्तार भएका पूर्वाधारले पर्यटकलाई सहज हुनेछ। अन्नपूर्ण गाउँपालिकाले चालू आर्थिक वर्ष 82-83 विनियोजन गरेको 6 लाख बजेटबाट पुनहिलदेखि लुङलुङ सिद्ध लालीगुराँस पार्क हुँदै घोडेपानीको फलेघर जोड्ने 4 किलोमिटर साइकल मार्ग निर्माण भएको छ। समुद्री सतहदेखि 3210 मिटर उचाइमा रहेको पुनहिलदेखि हिमाल हेर्दै गुराँसी जंगलभित्र साइकलमा साहसिक र रोमाञ्चक यात्रा गर्न पाइन्छ। गाउँपालिकाको 14 लाख बजेटबाट लालीगुराँस पार्क जोड्ने पदमार्ग, प्रवेशद्वार र सार्वजनिक शौचालय निर्माण भएको छ। यस वर्षको मनसून प्रणाली आजदेखि देशभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष मनसून सरदर मितिभन्दा 6 दिन ढिलो नेपाल प्रवेश गरेको थियो। देशैभर मनसून विस्तार हुन यस वर्ष 12 दिन लागेको छ। नेपालमा यस वर्षको मनसून जून 19 देशको पूर्वी भूभागबाट प्रवेश गरी कोशी प्रदेशको केही भूभागमा विस्तार भएको थियो। जून 22 कोशी प्रदेशको बाँकी सम्पूर्ण भूभाग, मध्य प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानसम्म विस्तार भएको थियो। नेपालमा मनसून साधारणतया जून 13 तारीकमा देशको पूर्वी भूभागबाट प्रवेश गरी 1 हप्ताभित्र विस्तार हुने गर्छ। वर्षात शुरू भएसँगै नारायणगढ मुगलिन सड़क खण्ड पहिरो पन्छाउनका लागि उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुगलिन नारायणगढ सड़क खण्ड र कालीगण्डकी करिडोरमा वर्षायाममा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखिएको हो। कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षातको समयमा पहिरो खस्न सक्ने जोखिम रहेका स्थानमा पहिरो गई सड़क आवागमन अवरूद्ध हुन सक्ने अवस्थालाई मध्यनजर राख्दै आवश्यक उपकरण राखिएको हो। उहाँका अनुसार मुगलिन क्याम्पमा 1 लोडर, सेती दोभान क्याम्पमा 1 एक्सकाभेटर, 1 लोडर र 1 ब्याक होलोडर पहिरो पन्छाउनका लागि तयारी अवस्थामा राखिएको छ। शेयर बजार लगातार 7 कारोबार दिन घटेको छ। शेयर बजार परिसूचक नेप्सी आज 24.63 अङ्कले घटेर 2608.33 बिन्दुमा झरेको छ। नेप्सी असार 8 गते यता घटिरहेको हो। नेप्सी 7 दिनमा 93 अङ्कभन्दा धेरैले ओह्रालो लागेको छ। आज सबै समूहको सूचक घटेकोमा व्यापार समूहको सूचक 1.74% ओह्रालो लागेको छ। यस्तै जल विद्युत उत्पादन तथा प्रशोधन र अन्य समूहको सूचक 1% धेरैले घटेको छ। यस्तै फाइनेन्स समूह 1% ओह्रालो लागेको छ। आज 235 कम्पनीको शेयर घटेकोमा 35 बढेको छ। यस्तै 5 कम्पनीको शेयर भने घटबड भएको छैन। आज टक्सार, फिखुवा, खोला, हाइड्रोपावरको शेयर 14% घटेको छ। समग्रमा बजार घटेको दिन इस्नो रिभर्सको शेयर 15% बढेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 2,67 करोड़को कारोबार भएकोमा आज 365 कम्पनीको 87,37,000 कित्ता शेयर 3,25,00,000 रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। इरानले अमेरिकासँग कतारको दोहामा आउँदो प्रत्यक्ष वार्ताको दावीलाई अस्वीकार गरेको छ। इरानले आउँदा दिनमा दुई देशबीच कुनै पनि स्तरमा वार्ता नहुने पुष्टि गर्दै विशेष प्रतिनिधिमण्डल सम्झौताको अनुगमन गर्न दोहा जाने बताएको समाचार संस्था एएनआईले जनाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बागाईले नयाँ राजनैतिक वार्ता शुरू गर्नुको सट्टा विद्यमान समझदारीको प्राविधिक कार्यान्वयनलाई कडाईका साथ प्राथमिकता दिएको उल्लेख गर्नुभयो। सम्झौता अनुरूप अमेरिकाले इरानी तेल बिक्रीलाई सहज बनाउन आवश्यक अनुमतिहरू जारी गरिसके को पुष्टि गर्दै बागाहीले इरानी सम्झौताको अनुच्छेद 11 ध्यान केन्द्रित गरी ती अनुमतिहरूको व्यावहारिक कार्यान्वयनलाई पछ्याइरहेको बताउनु भएको छ। यसले इरानको वित्तीय सम्पत्तिहरूको व्यवस्थापन र नियन्त्रण गर्दछ। हिजो अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दोहामा आज इरानसँग उच्चस्तरीय कूटनीतिक वार्ता हुने घोषणा गरेपछि अमेरिकी विशेष दूत स्टीभ विडको कतार जाँदै गर्दा इरानी विदेश मन्त्रालयका प्रवक्ताको यस्तो टिप्पणी आएको हो। खेल समाचार। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइवरी कोस्ट र नर्वे खेल्दैछन्। यो खेल राति पाउने 11 बजे अमेरिकाको डालस रंगशालामा शुरू हुनेछ। आइवरी कोस्ट समूह ईको उपविजेता र नर्वे समूह आईको उपविजेता बन्दै नकआउटमा पुगेका हुन्। आइवरी कोस्ट पहिलो पटक विश्वकपको नकआउटमा पुगेको हो। फुटबल इतिहासमा आइवरी कोस्ट र नर्वे बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 3 बजे उपाधि दावेदार फ्रान्स र स्वीडेन खेल्दैछन्। फ्रान्स समूह आईको विजेता र स्वीडेन समूह एबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा फ्रान्स र स्वीडेन बीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो। यस्तै दुई देशबीच अहिलेसम्म 23 अन्तर्राष्ट्रिय खेल हुँदा फ्रान्स 12 र स्वीडेन 6 खेलमा विजय भएका छन्। यस्तै 5 खेल बराबरीमा सकिएका छन्। विश्वकप फुटबलको नकआउटमा भोलि बिहान पाउने 7 बजे मेक्सिको र इक्वेडर खेल्दैछन्। यो खेल मेक्सिको सिटी रंगशालामा हुनेछ। मेक्सिको समूह ए को विजेता र इक्वेडर समूह सीबाट तेस्रो स्थानमा रहने उत्कृष्ट टोली बनेर नकआउटमा पुगेका हुन्। विश्वकपमा मेक्सिको र इक्वेडर बीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। सन् 2002 को विश्वकपमा मेक्सिकोले इक्वेडरलाई 2-1 हराएको थियो। तनको भीमातमा भोलिदेखि 68 करोड़ कप 2083 क्लब स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने भएको छ। पिरिङ स्पोर्ट्स क्लबको आयोजना तथा टीम 68 करोड़को सहआयोजनामा संचाल हुन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ। आगामी 20 गतेसम्म संचाल हुने उक्त प्रतियोगिता लिग कम नकआउट प्रणाली अन्तर्गत खेलाइनेछ। क्लब अध्यक्ष विवश आलेका अनुसार प्रतियोगितामा आयोजक पिरिङ स्पोर्ट्स क्लब, भीमातसाई तनहु भलिबल, स्याङ्जा भलिबल, साई भलिबल, साई फलफूल स्याङ्जा, वालिङ भलिबल क्लब र हाई भिजन ल्यान गरी 6 उत्कृष्ट टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको 68 करोड़ कप नामाकरण गण्डकी प्रदेशका चर्चित सेटर तथा आयोजक संस्थाका अध्यक्ष विवश आलेकै उपनामबाट गरिएको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेता टोलीले 1,11,068 रूपियाँ पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। यसैगरी उपविजेताले 77,068, तृतीय हुने टोलीले 44,068 तथा सान्त्वना स्थान हासिल गर्ने टोलीले 22,068 रूपियाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ प्रतियोगिताका सर्वोत्कृष्ट खेलाड़ीलाई 5,068 रूपियाँ तथा उत्कृष्ट ब्लकर, स्पाइकर, सेटर, विधागत उद्यमान खेलाड़ी र उत्कृष्ट प्रशिक्षकलाई जनै 3,068 रूपियाँ सहित सम्मान गरिनेछ। पत्रकार सम्मेलनमा बोल्दै भीमात नगरपालिकाका नगर प्रमुख दविराज सुवेदीले खेलकुद युवाहरूको क्षमता विकास, अनुशासन र सामाजिक एकताको महत्वपूर्ण माध्यम भएको बताउनुभयो। भीमात नगर उद्योग वाणिज्य संघका अध्यक्ष चतुर्भुज सुवेदीले प्रतियोगिताले स्थानीय खेलकुदको विकाससँगै बजारको आर्थिक गतिविधि, पर्यटन र व्यवसाय प्रवर्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। यिनै खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक। महानीतिवक्ता डाक्टर कण्डेल बेलायत आवजात गरेको अभिलेख झिकाउन अदालतको आदेश। भ्रष्टाचार मुद्दामा सर्लाहीको बागमतीका निलम्बित मेयर थापालाई साधारण तारिखमा राखेर मुद्दा प्रक्रिया अघि बढ़ाउन अनुमति। गण्डकीको राजस्व परिचालनमा संरचनागत चुनौती, लक्ष्य भेटाउन सधैँ मुस्किल। तनहुमा पछिल्लो दशक यता चितुवाको आक्रमण, मानव वन्यजन्तु द्वन्दको गम्भीर चुनौती, मनसून प्रणाली आजदेखि देशभर फैलियो। फिफा विश्वकप फुटबलको नकआउट चरणमा आज राति आइभरी कोस्ट र नर्वे खेल्दै भीमातमा भोलिदेखि 68 करोड़ कप भलिबल प्रतियोगिता हुने। हवस् त, हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुनेका चाहन्छु। तपाई यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल, छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143178, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
3: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो।
5: विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
25: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
5: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
25: फोन गर्नुहोस् 0635905511
6: वर्षा यदि सुन न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
7: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ हिँड्ती त
25: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
8: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707444
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ सम्पर्क मोबाइल नम्बर 9856077987
10: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
28: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
28: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
28: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
10: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
28: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
10: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
28: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
28: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0635712040

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपिभीसीका झ्याल ढोका न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्टिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
3: बाराही अल्मुनियम अब युपिभीसीको साथमा।
2: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144111, मोबाइल 95562938 र 98028222938।
4: ला, टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
5: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
4: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
5: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
4: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
5: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा, प्रोप्राइटर राजु गुरुङ, मोबाइल नम्बर 98562062452।
6: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
7: ल, यतिका लागि पनि किन पोखरा जानु?
6: बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
7: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
8: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा,
5: मोबाइल 98560055770।
9: आज पनि खाना काँच्छै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
10: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
9: ए मेरी तिते गरेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
10: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
11: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बन्केवा चोक।
12: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
13: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
12: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
13: हाँसो होइन के भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
12: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
14: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ, साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोप्राइटर प्रेम परियार, मोबाइल 98460089, दमौली शाखाको लागि सम्पर्क 98067-13425।
1: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असार 20 गते शनिबार
15: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने छाला यौन कुष्ठरोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेम महर्जन मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल
16: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ थप जानकारीको लागि सम्पर्क 0654143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।

0: चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर सेरिजाको मग्याम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडि पट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841168778 9825572763
3: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीई र बीएडमा भर्ना सम्बन्धी सूचना
4: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ
3: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ
4: हाम्रा विशेषताहरू गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था
3: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन
4: व्यवस्थित पुस्तकालय खेलकुद मैदान सिपमूलक ज्ञान सहितको पठन पाठन
3: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित
4: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम
3: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ सम्पर्क नम्बर 061-433-385 मोबाइल 9856-80385
5: माइला दाई ए माइला दाई पानी त धेरै ठुलो पर्यो खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है
6: हो सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ
7: विपदको पूर्व तयारी गरौं जनधनको क्षति कम गरौं वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं
8: अनुरोधक गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखरा

0: खै जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनुपर्छ।
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनुपर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 8 बज्यो।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: कता हिँडेको आइफोन हातमा लिएर?
2: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो। यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
1: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
2: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
1: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौंडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
3: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
4: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
3: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
4: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौंडा नगरपालिकाबाट 10 घर माथि
4: पोखरा जाने बाटोतिर।
0: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
4: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62827 र 98644-35031।
5: ए बुढा, गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
6: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
6: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
6: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
6: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी 4 तनहुँ। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ। मोबाइल नम्बर 98261-52067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
7: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
8: चलिरहेको देखेन भन्यो,
9: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
4: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
8: गतिलो ठाउँ चाहिँ कहाँ छ?
4: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
8: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
10: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ। प्रोप्राइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 98560-30324।
11: प्रदेश आयुर्वेद चिकित्सालय तनहुँबाट उपलब्ध हुने सेवाहरू।
1: बिरामी परीक्षण,
11: निशुल्क औषधि वितरण,
1: प्रयोगशाला सेवा,
12: पञ्चकर्म, पूर्वकर्म,
13: बस्ती कर्म,
12: शिरोधारा,
13: नस्य कर्म, जलनीति,
12: छार सूत्र सेवा,
13: उपचारात्मक योग, फिजियोथेरापी, अकुपंचर सेवा,
12: स्वस्थ जीवन शैली परिवर्तन तथा योग कार्यक्रम,
13: ज्येष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य संरक्षण, प्रवर्धन, पञ्चकर्म, रसायन र योग,
12: अग्निकर्म, मर्म चिकित्सा,
13: स्तन पाई आमाका लागि स्तन वर्धक आयुर्वेदिक औषधि वितरण। अनि सुन्नुहोस् त, स्थानीय तहमा रहेका आयुर्वेद औषधालयहरूमा पनि यी सेवा उपलब्ध छन्। शुक्ला गण्डकी नगरपालिकामा वार्ड नम्बर 6 को खैरिन्टार आयुर्वेद औषधालयमा, भीमाद नगरपालिकाको वार्ड नम्बर 6 भीमाद आयुर्वेद औषधालय, रिसिङ गाउँपालिकामा वार्ड नम्बर 4 को भिरकोट आयुर्वेद औषधालय, अनि घिरिङ गाउँपालिकाको वार्ड नम्बर 5 स्थित नागरिक आरोग्य सेवा केन्द्रबाट पनि यी सेवा उपलब्ध छन्। सबै सेवाको लागि दमौली नै जानु चाहिँ पर्दैन। थप जानकारीको लागि प्रदेश आयुर्वेद चिकित्सालय दमौली तनहुँ, फोन नम्बर 0965634383।
14: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
15: दिदी पनि नमजाले झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
16: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166343372।
17: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
18: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सस्तो मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
17: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
19: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658570290, मोबाइल नम्बर 98460081457 र 98136260। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
17: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
18: त्यसो नहुने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
17: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
20: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
19: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
20: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0658570225, मोबाइल 98563338, 98461656।
21: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
17: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
20: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल,
17: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
20: शुद्ध सुन तथा चाँदीका गर गहना,
17: छापावाला सुन चाँदीका गर गहना,
20: राशि अनुसारका पत्थर,
17: कम्प्युटर तौल प्रविधि,
20: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
17: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
20: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक,
17: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171616069, 98067725229।
20: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141433222, 98087769142।
22: भर्न
2: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
3: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
2: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
3: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
3: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 065-571-240

0: अब तो एनिवर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाओ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालिका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602099।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ।
3: होइन हतार छ, पछि आउँदै गरौँला है।
5: दीर्घायु फर्निचर सोरुम,
2: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, लोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
5: साथै पुरानसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
0: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
2: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ।
5: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665 मोबाइल नम्बर 9847162068
2: 9856062068। ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
6: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
2: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
6: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
2: होम डेलिभरीको पनि व्यवस्था छ।
0: सम्पर्क तिनसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक कनहुँ, प्रोप्राइटर केशर बहादुर तिनसेना, मोबाइल 9811411178 9856602078।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
8: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
7: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
8: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
7: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
8: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
7: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
8: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
7: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
8: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौं,
7: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
8: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई वस्तुलाई हुन्छ घाँस,
7: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
8: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
7: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ। जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
8: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान, यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
7: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0 5563175, 98563175।
9: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 98563398 र 98465010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
10: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
9: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
10: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
9: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
11: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
9: थप जानकारीको लागि सम्पर्क 0 65414377 र 98564343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
12: शुक्ला गण्डकी एफएम 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: छाड्नु पर्ने भन्दै दिएको अनौपचारिक समय सीमा समाप्त भएको छ। हिंसा र धम्कीबाट बस्न धेरै आप्रवासीहरू पहिले नै त्यहाँबाट अन्यत्र गइसकेका छन्। स्पेनका समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजले आजको समय सीमाभित्र 10 लाख भन्दा बढ़ी कागजात विहीन आप्रवासीहरूले कानूनी हैसियतका लागि आवेदन दिएको बताएका छन्। उक्त कार्यक्रम अन्तर्गत कम्तीमा 5 महिनादेखि स्पेनमा बसोबास गर्दै आएका र आपराधिक अभिलेख नभएका सबै आवेदकलाई नवीकरण गर्न मिल्ने बसोबास अनुमति प्रदान गरिनेछ। शुरूमा करिब 5 लाख आवेदन आउने अनुमान गरिएको थियो। कतारको विदेश मन्त्रालयले कतारमा रहेका अमेरिकी दूतहरू र इरानी वार्ताकारहरू बीच आगामी केही दिनमा प्रत्यक्ष भेटवार्ताको कुनै तालिका नरहेको जनाएको छ। बरू अमेरिकी प्रतिनिधिहरूले कतारका मध्यस्थकर्ता र सरकारी अधिकारीहरूसँग छलफल गर्नेछन् र 8 दिनभित्र दोस्रो पटक युक्रेनले मस्को नजिक रहेको रणनीतिक रूपमा अत्यन्त महत्वपूर्ण एउटा सैटेलाइट संचार केन्द्रमा आक्रमण गरेको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले डुबनास्थित उक्त केन्द्र रूसले जासुसी गर्न तथा युक्रेनमा रहेका आफ्ना सैन्य गतिविधि समन्वय गर्न प्रयोग गरिरहेको बताएका छन्। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। भारतको सीमावर्ती पश्चिम नवलपरासीको सुस्ताका कतिपय बासिन्दाहरू नागरिकता, भूमि अधिकार र सीमा सुरक्षा लगायतका माग राख्दै काठमाडौँ आएका छन्। करिब 50-52 जनाको समूहमा उपस्थित उनीहरूले आज माइतीघर मण्डलामा धरना दिए। सुस्ता बचाउ अभियान र सुस्ता बचाउ युवा अभियानले केही दिन अघि बुटवलमा पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरेका थिए। एक रिपोर्ट। सुस्ताबाट काठमाडौँ आएका प्रदर्शनकारीहरूले भारतीय अतिक्रमण रोक्न सरकारले ठोस कूटनीतिक पहल गर्नुपर्ने, सीमा सुरक्षा सुदृढ़ बनाउनुपर्ने, नागरिकता विहीन सुस्तावासीलाई तत्काल नेपाली नागरिकता उपलब्ध गराउनुपर्ने तथा लामो समयदेखि भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा वितरण गर्नुपर्ने माग गरेका छन्। आन्दोलनकारी टोलीका संयोजक मुन्ना खाँले आफूहरू 10 दिनलाई पुग्ने खाद्यान्न बोकेर आन्दोलनका लागि काठमाडौँ आएको बीबीसीलाई बताए।
3: पर्यो 2 नम्बरमा राजपूर्जा दिनु पर्यो, 3 नम्बरमा सीमाङ्कन बचाइदिनु पर्यो, हाम्रो पहचान बनाइदिनु पर्यो कि नेपाल हो कि भारत हो कि हो, सबै नजिक भिन छैन, केही 80-85 घर छ जम्मा, कसैको दाईको छ भाइको छैन, भाइको छ दाईको छैन, सरकारले कुरा नमिलाएको अप्ठ्यारो के पर्छ नि, तेरो नागरिकता छ तेरो लालपूर्जा छ, जब तिमी नेपाली हो त नेपाली नागरिकता ल्याऊ न, लालपूर्जा देखाऊ।
2: यद्यपि उक्त आन्दोलनमा स्वस्थ बचाउ अभियानका सबै सदस्य भने सहभागी छैनन्। अभियानका अध्यक्ष आदम खानले आफूहरू साउन लागेपछि थप पीड़ितलाई साथमा लिएर काठमाडौँ आउने र त्यसअघि सरकारी प्रतिनिधिहरूसँग सम्पर्कको कोशिशमा रहेको बताए।
4: उहाँ बोलेको लाग्दो रहेछ, त्यो कारणले हामी आउन पर्दा पहिले प्रधानमन्त्रीको सचिवालयसँग सम्पर्कमा हुन्छ, समयको लागि अनुरोध गर्छौ। प्रधानमन्त्री र गृहमन्त्री अनि परराष्ट्र मन्त्री यो तिनटा विभाग मन्त्रीले पनि भेट्न पर्यो हाम्रो सोच हो।
2: 10 गजा क्षेत्रको समस्या समाधान हुन नसक्दा स्थानीय बासिन्दाले निरन्तर शास्ति भोग्नु परेको सुस्ता गाउँपालिकाका अध्यक्ष टेक नारायण उपाध्याय बताउँछन्।
5: अब सीमा सम्बन्धमा त त्यहाँ 10 गजा छैन, 10 गजा नभएपछि इन्डियन पुलिसहरू हाम्रो भन्दै फिर्कन हाम्रो नम्बरी जग्गामा हाम्रो बस्तीमा 10 गजा नहुँदाखेरि त्यहाँका स्थानीय बासिन्दाहरू तनावमा छन्। जसरी पनि 10 गजा गाड्न पर्यो, सरकारले गर्नु पर्यो, त्यो स्थानीय तह परदेशले गर्ने काम होइन जस्तो लाग्छ मलाई।
2: नागरिकताको विषयमा पनि विगतमा जन्मका आधारमा नागरिकता वितरण गर्दा केही व्यक्ति छुटेका हुन सक्ने उनको भनाई छ। यसबारे जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी दीपक राज नेपालले पहिले जन्मका आधारमा नागरिकता दिने कानूनी व्यवस्था रहे पनि अहिले त्यस्तो व्यवस्था कायम नरहेको बताए।
6: वंशज दाईको छ भने भाइले चाहिँ पाउने प्रावधान छ, तर जन्मको आधारले दाईको नागरिकता प्राप्त छ भने त्यो भाइलाई चाहिँ दिने प्रावधान अहिले छैन। भोलि फेरि राज्यले त्यो खालको चाहिँ महसुस गर्यो र नागरिकता ऐनमै संशोधन भयो भने एउटा पाटोको कुरा हुन्छ, तर अहिले एक्जिस्टिङ उसले अङ्गीकृत नागरिकता र त्यसपछि वंशजको नागरिकताको चाहिँ प्रावधान हुनाले अहिले तत्काललाई उहाँहरूलाई चाहिँ त्यो दिन सकिने अवस्था चाहिँ भएन।
2: सीमा सुरक्षाका सम्बन्धमा भने जिल्लाका सुरक्षा निकायहरू भारतीय सीमा सुरक्षा बलसँग नियमित सम्पर्क र समन्वयमा रहेको तथा कुनै समस्या उत्पन्न भए तत्काल छलफल गरेर समाधान गर्ने गरिएको प्रमुख जिल्ला अधिकारी नेपालको दावी छ। अब अर्को विषय। नेपालमा 67 संसद दिवस मनाइरहँदा यसको प्रभावकारिता र गुणस्तरबारे प्रश्नहरू उठ्न थालेका छन्। जनताको सर्वोच्च प्रतिनिधिमूलक संस्थाको गरिमा कायम राख्न सांसदहरू स्वयं मर्यादित जिम्मेवार र अनुशासित हुनुपर्ने आवाज विभिन्न तहबाट उठ्न थालेका हुन्। नेपालमा लामो समयदेखि संसदीय अभ्यास हुँदै आए पनि यसले अझै सुदृढ परम्परा र संस्थागत संस्कृतिको रूप लिन नसकेको टिप्पणी गरिन्छ। यसै सन्दर्भमा हामीले संसदीय राजनीतिको लामो अनुभव बोकेका नेपाली कांग्रेसका सांसद अर्जुन नरसिंह केसीलाई टेलिफोन सम्पर्क गरी शुरूमा संसदको गरिमामाथि प्रश्न उठ्ने अवस्था सृजना हुँदै गएको हो भनेर सोधेका छौं।
7: 2015 सालको 18 महिनाको संसद र अहिलेसम्म आउँदाखेरि त्यो जुन गुणस्तर विकसित हुनुपर्ने त्यसमा कमजोरीहरू नै देखिएको छ। किनभनेदेखि संसद नै कार्यपालिकाको प्रमुख शक्ति आर्जनको शक्तिको स्रोत हो। त्यो संसद सशक्त हुँदा मात्रै कार्यपालिका र त्यसको नेतृत्व पनि सशक्त हुन्छ। अहिले चाहिँ संसदलाई उपेक्षा गर्ने कार्यपालिकाले नियन्त्रण गर्ने खालको हो। अहिले मात्रै होइन, पहिला पनि हामीहरूले के देख्यौं भने लोकतन्त्र र संसद चाहिँ नि दलतन्त्रबाट अभिप्रेरित भयो, दलतन्त्र चाहिँ नि नेतातन्त्रबाट अभिप्रेरित भयो, नेतातन्त्र चाहिँ नि बिचौलिया तन्त्र र गिरोहबाट परिचालित भएरै अहिले हामीले जुन किसिमको चुनौती सामना गर्नु परेको छ परिणाम त्यही हो त्यसको
8: हो। यहीँनिर केसीजी, हिजो तपाईँहरू सत्तामै हुँदा पनि यी प्रश्नहरू तपाईँहरूमाथि पनि उठ्ने गरेका थिए, आजको दिनमा हेर्दाखेरि यो हाम्रो संसदीय अभ्यास बलियो बन्न नसक्नु अथवा परम्पराको रूपमा गहिरोसँग विकास हुन नसक्नुमा चाहिँ के चाहिँ मुख्य चुनौती हो जस्तो लाग्छ तपाईँलाई?
7: मैले हाम्रै पालामा त अहिले जे जति भइरहेको छ त्यसका दोषका भागीदार हामी पनि हौ। मैले लिनुपर्ने अंश मैले पनि लिनुपर्छ। तर तपाईँ के छ भनेदेखि अहिलेको प्रधानमन्त्रीजीको शक्ति भने संसद नभयो, अब संसद जनताले दिएर पठाएको शक्ति त्यसलाई जुन खालको उपेक्षाहरू यसपछि अर्को घटनाक्रमले देखिएको छ। र अर्को कुरा तपाईँलाई म भन्छु, संसद बन्दको थलो भन्दा पनि संवादको थलो हो, विचार बहसको थलो हो, त्यसलाई प्रभावकारी रूपले हामीले परिचालन गर्न सकेनौ।
8: अनि यस्तोमा चाहिँ प्रतिपक्षीको झन बढी गम्भीरताको अपेक्षा गरिन्छ नि।
7: हामी कहाँ हेरी धेरै संसद बन्द गर्ने संस्कृति छ, त्यो हामीले गरे पनि अर्काले गरे पनि ठिक होइन। तर न्यूनतम प्रतिपक्षबाट उठेका आवाजको सम्बोधन गर्नुपर्ने दायित्व त सरकारको नेतृत्व हो नि। त्यसलाई उपेक्षै गर्न खोजेपछि प्रतिपक्ष त बाध्य हुन्छ नि त।
8: अब एउटा कुरा चाहिँ के पनि भनिन्छ भने अझ त्यही संसदमै केही सांसदहरूले उठाएको आवाज मध्येकै कुरा, कानून नै कर्मचारीहरूले मस्यौदा गर्छन् पास हुने बेलामा मात्रै संसदमा ल्याइन्छ भनेर आवाज उठेको पनि सुन्यौं। यस्तोमा चाहिँ संसदबाट के अपेक्षा गर्न सक्छन् मतदाताले?
7: अब यो एउटा कुरा के भने ड्राफ्ट भने एक्सपर्टहरूले नै गर्ने, त्यो विधि निर्माणको प्रक्रियामा समितिहरूलाई प्रभावकारी रूपले जुन परिचालन हुनुपर्छ त्यहाँ खुल्ला रूपबाट छलफल र विचारका आदान प्रदान र आवश्यक पर्दाखेरि चाहिँ त्यसका एक्सपर्टहरूलाई पनि राखेर सुन्ने र प्रभावित गर्ने चलन हुन्छ, त्यो त हामी कहाँ पटकै छैन। फटाफट आउनासाथ प्रत्यक्ष यो अहिले कस्तो भइरहेछ भने परम्परा तोड्ने नाममा संसदीय मर्यादा, संसदीय पद्धति, त्यसका इतिहास मर्यादाहरूलाई तोडेर त संसद जीवन्त हुन सक्दैन।
8: त्यसलाई मर्यादित बनाउने प्रमुख दायित्व कसको त त्यसो भए?
7: सबभन्दा पहिला त त्यो मर्यादा कार्यपालिकाले संसदलाई दिनुपर्छ भने अर्कोतिर संसद गम्भीर हुनुपर्छ। संसद गम्भीर हुनु सँगसँगै सभामुखको अत्यन्त महत्वपूर्ण भूमिका हुन्छ।
8: केसीजी, अब तपाईँको यो संसदीय पद्धतिमा यति लामो अनुभव छ, 8-9 पटक हाउसमा सदस्यका रूपमा तपाईँले काम गरिसक्नु भएको छ, अहिले यसपटक चाहिँ अभूतपूर्व रूपमा युवा सांसदहरू आएका छन्, त्यो देख्दाखेरि तपाईँलाई कस्तो लाग्छ?
7: समाज परिवर्तनशील छ, गतिशील छ, नयाँ साथीहरू जो सार्वजनिक बहुमत नेपाली जनताको बोकेर आउनु भएको छ, उहाँहरूले कमसे कम लोकतन्त्रका आधारभूत सिद्धान्त र मान्यताहरूलाई बुझिदिनुको निम्ति म आग्रह गर्छु। किनभने लोकतन्त्र भनेको परिणाम मात्रै होइन, लोकतन्त्र भनेको प्रक्रिया पनि हो। लोकतन्त्रमा पद्धति, प्रक्रिया र प्रवृत्ति तीनटाको एकाकार हुनुपर्छ। अहिले धेरै पद्धति प्रक्रियाहरूलाई जुन सोझो आक्रमण हुन थालेको छ संसद बाहिर पनि, त्यो लोकतन्त्रको निम्ति शुभ संकेत हो।
8: कतिपय सांसदहरूको चाहिँ प्रस्तुति अलिकति मर्यादित भयो भएन भन्ने सन्दर्भमा, पोसाकका सन्दर्भमा, उनीहरूले प्रयोग गरेका भाषाका सन्दर्भमा प्रश्नहरू उठ्ने गरेको पाइन्छ। यी चाहिँ सामान्य कुरा हुन्, सिक्दै अगाडि बढ्ने कुरा हुन् कि यिनले पनि गहिरो अर्थ राख्छन् भन्ने तपाईँलाई लाग्छ? संसदमा
7: सिक्दै अगाडि बढ्ने कुरा हो, हामीले यसलाई चाहिँ बिस्तारै प्रयोगमा लाउनुपर्छ। नयाँ साथीहरू हुनुहुन्छ, नयाँ उत्साह छ, नयाँ विचार छ, तर संसद भनेको विश्वलाई त्यो देशको राजनीतिक संस्कृति कस्तो छ भन्दाखेरि उसले संसद हेर्छ, संसदको गरिमा, त्यहाँका भाषा, त्यहाँ प्रयोग गर्ने गतिविधि, त्यो सम्पूर्ण चाहिँ हाम्रो पोलिटिकल कल्चर चाहिँ त्यो हो कि अब संसदमा हामीले त्यो सम्मान जोगाउन सकेनौँ भने त्यसले पोलिटिकल कल्चरलाई पनि विश्व समुदाय राम्ररी चिनाउँदैन, त्यस कारण हामी त्यहाँ सबै गम्भीर हुनुपर्छ।
2: सांसद अर्जुन नरसिंह केसी। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग। ब्रिटेनका प्रधानमन्त्री सर कियर स्टारमरले लामो समयदेखि प्रतीक्षा गरिएको खर्च योजनाको सार्वजनिक घोषणा अघि रक्षा क्षेत्रमा थप 15 अर्ब पाउन्ड लगानी गर्ने घोषणा गरेका छन्। स्टारमरका अनुसार सन् 2029 ब्रिटेनको वार्षिक रक्षा खर्च 80 अर्ब पाउन्ड पुग्नेछ। विपक्षी दलले भने यो खर्च वृद्धि पर्याप्त नभएको जनाएको छ। बीबीसी विवरणमा आधारित एक रिपोर्ट विनिता दाहालबाट।
1: रक्षा क्षेत्रमा थप लगानीको घोषणा गरिरहँदा ब्रिटेनका प्रधानमन्त्रीले त्यसका लागि केही सड़क तथा ऊर्जा पूर्वाधार आयोजनाहरू रद्द गरिने पनि बताएका छन्। उनले आफ्नो सम्बोधनका क्रममा विश्वभर हतियारको होड बढ़िरहेको र आक्रामक गतिविधि तीव्र बन्दै गएको भन्दै युद्धबाट बस्ने सबैभन्दा प्रभावकारी उपाय भनेकै त्यसका लागि तयार रहनु भएको बताएका छन्। रक्षा खर्च योजना डिफेन्स इन्भेस्टमेन्ट प्लान डीआईपी अन्तर्गत हाइब्रिड नेभी निर्माण गर्ने, सशस्त्र बलमा ड्रोन र स्वचालित अस्त्रहरूको प्रयोग विस्तार गर्न 5 अर्ब पाउन्ड विनियोजन गरिने बताइएको छ। विपक्षी नेत्री केमी बेडनकले यो योजना पर्याप्त नभएको बताउँदै सशस्त्र बलले आवश्यक भनेको रकमको आधाभन्दा पनि कम रहेको टिप्पणी गरेकी छन्। त्यस्तै लिबरल डेमोक्राट पार्टीका नेता एड डेभीले योजना ढिलो आएको र अपर्याप्त बजेट भएको भन्दै आलोचना गरेका छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझपख यहीँ सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यसबेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175.
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक.
4: यति बेला रातिको ठिक 9 बज्यो.

0: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
1: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
0: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
2: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
0: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ गोङगोबु बसबार पछाडिपट्टि
1: हजुर काठमाडौँ दोलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
2: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
0: होटल टाइटेनिक गोङगोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235527763

0: विकास कार्यालय तनहुँको अनुरोध
1: प्राङ्गणिक कृषि उत्पादनको उपभोग गरौं।
2: रैथाने बालीहरू जस्तै कोदो फापर जौ उवा चिनो कागुनो लट्टे आदि संरक्षण तथा प्रबन्धन गरौं।
1: विषादीको प्रयोग सकेसम्म नगरौं। गर्नै परेमा सुरक्षित किसिमका विषादी सिफारिश विधि अनुसार प्रयोग गरौं। विषादी विष हो औषधि होइन भन्ने कुरा सदैव मनन गरौं।
2: बिउ बिजन खरिद गर्दा आधिकारिक तथा इजाजत पत्र प्राप्त एग्रोभेटबाट लेबल तथा बिल सहितको सिफारिश बिउ मात्र खरिद गरौं।
0: कृषि सामग्री आपूर्ति, कृषि उत्पादन प्रणाली, रोग किरा व्यवस्थापन, उत्पादन उपरान्त प्रविधि, बजारीकरण लगायत कृषि सम्बन्धी अन्य प्राविधिक समस्या आई परेमा कृषि विकास कार्यालय तनहुँमा सम्पर्क गरौं।
1: थप जानकारीको लागि 0-65-563-130।
0: कृषि विकास कार्यालय तनहुँ दमौली।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास जित्दै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0-65-590-511।
5: ए लौ न लौ लौ, चट्याङ पर्न आटो, सबैजना यता आओ त यता, यो ठुलो रुखको फेदमा बसौ।
6: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
7: हो र?
6: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
7: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
6: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
7: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
6: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ओई वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ त्यतै।
11: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
12: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0-65-70-744।
13: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
14: माइला दाई, ए माइला दाई, पानी त धेरै ठुलो पर्यो, खोला किनारा र भिरालो जमिनमा बस्नेहरू त सतर्क हुनुपर्छ है।
15: हो, सुरक्षित ठाउँमा सर्नु नै बुद्धिमानी हुन्छ।
16: विपदको पूर्व तयारी गरौं, जनधनको क्षति कम गरौं। वर्षायाममा बाढी र पहिरोको जोखिम बढ्ने भएकोले उच्च सतर्कता अपनाऊ, पूर्व सूचना प्रणालीमा ध्यान दिऊ र आपतकालीन अवस्थाका लागि तयारी अवस्थामा रहौं।
17: अनुरोधक, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
18: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी।
19: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
20: ओमकार।
19: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन्, कहाँ खोज्ने होला?
20: ओमकार।
19: अनि घरमा पूजा सामग्री पनि छैन भने
20: ओमकार।
19: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको?
20: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस्।
2: जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ, पोखरामा पनि पाइँदै लाखबत्ती, रुद्री, सप्ताह, न्वारन, घर पैचो, विवाह, व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू, धार्मिक पुस्तकहरू, विवाहका लागि यज्ञ सजाउने सामानहरू, शुभ विवाह ब्यानर, सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्।
21: प्रोप्राइटर ऋतु भुवाई, कल्पना भुवाई, विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634।
22: ओए साथी, हेर न यो क्या खतरा समाचार आइसक्यो।
23: बाप रे,
22: अब चाहिँ के हुने हो?
24: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैन यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ, यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि।
22: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको? चाहिँ
24: तिमीलाई थाहा थिएन?
22: थाहा थिएन।
24: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
22: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
24: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
25: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
26: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
27: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीभी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
29: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
30: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
28: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल, सम्पर्क 0635706676, मोबाइल 9856062676।
31: लो न नि दाई, वनमा त आगो लागेछ, निभाउन जाऊ न।
32: हो त, एउटा सानो नपर्ने सिङ्गो बनै सका पनि हो।
33: हाम्रो वन, हाम्रो धन, डरेलोबाट जोगाउन गरौँ जतन। वनमा डरेलो लगाउनु कानुनी अपराध हो। डरेलो लागेको देखेमा तुरन्त नजिकको वन कार्यालय वा सुरक्षा निकायमा खबर गरौँ। वन जोगिए मात्र हामी जोगिन्छौ।
34: अनुरोध, गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
35: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
36: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
35: हजुर पनि यसै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
37: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
38: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम फेसनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
39: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन, रिमाल गेस्ट हाउसको आडैमा, सम्पर्क मोबाइल 9857065119 र 9869577056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भर पर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोट, अल्मुनियम, सिलोट, चरेस, स्टील आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग, शुक्लागण्ड कि चार दुलेगौडा तनहु, प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया, फोन 0658414142, मोबाइल 9850623128 र 9462614726।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्र नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न शुरू गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
7: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
6: हो त नि, अब चाहिँ राम्रो भयो।
8: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
6: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो, यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
9: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
11: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी चार भित्री बजार,
10: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0654141094, मोबाइल 9850602630।
9: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
12: ए हेर्नुहोस् त, यो समाचार त कस्तो अचम्मको छ, सेयर गर्दिन कि क्या हो?
13: पक्नुहोस् नानी, जे पाए त्यही कुरा सत्य हुँदैन, पहिले सोच जाँचौ अनि मात्र विश्वास गरौं।
14: सामाजिक सञ्जालमा फैलिने भ्रामक र मिथ्या सूचनाले समाजमा अस्थिरता निम्त्याउँछ। कुनै पनि कुरा सेयर गर्नु अघि त्यसको आधिकारिकता पुष्टि गरौ, अफवाह नफैलाऊ, सत्य जाँचौ, भ्रमबाट बचौं, जिम्मेवार संचार संस्कृति अपनाऊ।
12: अनुरोधक गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखरा।
15: बुवा ढोगरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
16: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
15: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
17: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्याका एसडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
18: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
19: सूचना यस तनाव सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही असार 20 गते शनिबार
20: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका पेट मुटु छाती सुगर तथा थाइराइड रोग विशेषज्ञ डाक्टर कृष्ण राज अधिकारी, हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर मेघराज लामी छाने, छाला यौन कुष्ठ रोग एलर्जी तथा सौन्दर्य रोग विशेषज्ञ डाक्टर जेम महर्जन, मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर सुभाष विजय महत र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका एनोमेली स्क्यान थाइराइड सहित भिडियो एक्सरे सेवा विशेषज्ञ डाक्टर सन्तोष बराल।
21: बिरामीहरूको स्वास्थ्य परीक्षण गर्न आउनुहुने भएकाले सम्बन्धित विशेषज्ञसँग सेवा परामर्श लिन सम्पूर्णमा अनुरोध गरिन्छ। थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
22: हेलो
4: हजुर, हेलो,
22: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
4: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
23: हजुर,
4: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
23: हेलो, हेलो, भन्नुहोस् त।
22: हेलो हजुर,
23: हजुर,
22: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
23: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
4: ए नानी, के भने रहेछ, के हो, के भयो?
23: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
4: ल ल ल, किन दिन्थे?
24: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउ।
25: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौं।
24: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
25: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: होइन, यहाँ यति चिसो आमा चाहिँ कहाँबाट छोनेको?
27: कुटी हाँस्नु भन्यो, यस्तो पङ्खा चलिरहेको देखेनु भन्यो?
26: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
28: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
27: गतिलो ठाउँ चाहिँ कहाँ छ?
28: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
27: चेस्का बाजे चाहिँ छ, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी चाहिने पम्प, कुलर, हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
5: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहुँ। प्रोभाइडर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303624।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9028-13424 र 9560-14175।

0: 107.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check.
3: यति बेला रातिको ठिक 10 बज्यो.
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ. सूचना तपाईँको अधिकार.
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनिकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर. मूल्य र गुणस्तरको ग्यारेन्टी. सम्पर्क 98560605554.

नमस्कार, राति 10 बजेको शुक्लागण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandaki.fm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। गण्डकी प्रदेश सरकारको आन्तरिक राजस्व परिचालनको अवस्था अपेक्षित रूपमा सुदृढ हुन सकेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। गण्डकी प्रदेश तथा योजना आयोगले तयार पारेको राजस्व वस्तुस्थिति अध्ययन तथा राजस्व परिचालन रणनीति प्रतिवेदन अनुसार प्रदेश सरकार अझै पनि ठूलो मात्रामा संघीय वित्तीय हस्तान्तरण र राजस्व मार्फतमा निर्भर छ। संघीय शासन प्रणालीको कार्यान्वयनसँगै प्रदेशलाई विभिन्न कर लगाएर कर राजस्वको अधिकार दिए पनि नीतिगत अस्पष्टता र स्थानीय तहको समन्वय अभावले आन्तरिक राजस्वको हिस्सा न्यून रहेको प्रदेश प्रतिवेदनले औलाएको छ। प्रदेशको कुल बजेटमा राजस्वको हिस्सा करिब 45% छ, जसमा प्रदेशको आफ्नै स्रोत र संघ तथा स्थानीय तहबाट प्राप्त हुने राजस्व मार्फत समेत प्रवेश समावेश छ। नेपालको संविधानले प्रदेशलाई सवारी साधन कर, जगह जग्गा रजिस्ट्रेशन शुल्क, मनोरञ्जन कर, विज्ञापन कर, कृषि आयकर, पर्यटन शुल्क र वन पैदावार जस्ता क्षेत्रमा राजस्व संकलनको अधिकार दिएको छ। तर यी अधिकारहरूको वास्तविक परिचालनमा संघीय र प्रादेशिक कानूनहरू बीच तादम्यता नमिल्दा समस्या देखिएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन 2074ले केही करको प्रशासन एकल बिन्दुबाट हुने व्यवस्था गरे पनि व्यापारमा कार्य विभाजन र राजस्व बाँडफाँडमा जटिलता कायम छ। विशेष गरी कर जग्गा रजिस्ट्रेशन शुल्क संघीय मातहतको मालपुत कार्यालयबाट संकलन हुने र 60% स्थानीय तह तथा 40% प्रदेशसभामा जम्मा हुने व्यवस्थाले गर्दा तथ्याङ्क प्राप्त र समन्वयमा कठिनाई भइरहेको छ। संहिता कार्यान्वयनको अवस्था अध्ययन गर्ने सिलसिलामा संसदीय पत्रकार मञ्च कोशी टोली पोखरामा आइपुगेको छ। उनीहरूले मंगलबार प्रदेश सभा सचिवालय र संसदीय पत्रकार मञ्चसँग अनुभव साटासाट गरेका छन्। उनीहरूले संसदीय रिपोर्टिङ र प्रदेश सभाका असल अभ्यासबारे समेत अनुभव आदान प्रदान गरेका छन्। गण्डकी प्रदेश सभाकी उपसभामुख बीना कुमारी थापाले प्रदेश सभाले सबै आएका असल अभ्यास र काम गर्ने काम क्रममा भोग्नु परेका समस्याबारे जानकारी दिनुभयो। उहाँले संसदीय पत्रकार र प्रदेश सभा बीचको समन्वयले लोकतन्त्रलाई बलियो बनाउने धारणा राख्नुभयो। गण्डकी प्रदेश सभाका सचिव गोविन्द प्रसाद पौडेलले संविधान र कानूनले दिएका अधिकार र प्रदेशले पूर्ण रूपमा उपभोग गर्न नपाएको बताउनुभयो। गण्डकी प्रदेश सभाले बनाएका कतिपय कानून संघ सरकारसँग बाजेको र एकल अधिकारका कतिपय कानून कार्यान्वयनमा जटिलता रहेको उहाँको भनाइ थियो। कानून बनाउनु अघि त्यसको उपयोगिता र प्रावधानबारे गम्भीर अध्ययन आवश्यक हुन्छ। पौडेलले भन्नुभयो, उहाँले एक शब्दको असावधानीले पनि कानून कार्यान्वयनमा समस्या हुने भएकाले संसदहरूले दफावार छलफल प्रक्रिया सक्रियता देखाउनु पर्ने बताउनुभयो। गण्डकी प्रदेश सभाले स्थापना कालदेखि हालसम्म 92 कानून निर्माण गरेको तथ्याङ्क कार्यक्रममा सार्वजनिक गरिएको थियो। सचिवालयका कानून उपसचिव आमोद दाहालले गण्डकी प्रदेश सभाले स्थापना कालदेखि 92 कानून निर्माण गरेको जानकारी गराएको थियो। हाल 3 विधेयक प्रदेश सभामा विचाराधीन छ। तनहुँमा पछिल्लो 10 दशक यता चितुवाको आक्रमण मानव वन्यजन्तु द्वन्द्वको गम्भीर चुनौतीको रूपमा देखा परेको छ। विशेष गरी बालबालिका चितुवाको निशानमा पर्ने गरेका छन्। जिल्लामा हुने अधिकांश आक्रमणमा साँझको समयमा हुने गरेका छन्। वन क्षेत्र नजिकका बस्तीहरूमा चितुवाको उपस्थितिसँगै स्थानीय वासी तरासी बन्न बाध्य छन्। तनहुँमा साँझ 5 बजेदेखि 8 बजेसम्मको अवधिमा चितुवाको आक्रमण बढ़ी भएको पाइएको छ। जिल्लामा 9 वर्षको अवधिमा चितुवाको आक्रमणबाट 17 जनाको मृत्यु भएको छ। उक्त घटनामध्ये 22 घटना साँझ 5 बजेदेखि 8 बजेसम्मको अवधिमा भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। चितुवाको आक्रमणबाट मृत्यु भएका 17 जना मध्ये 13 जनाको मृत्यु साँझको समय भएको डिभिजन वन कार्यालय प्रमुख मनोज राणाबाट जानकारी दिनुभयो। साँझको समयमा घर आँगनमा बाटोको माखिरहेको अवस्थामा चितुवाको आक्रमण परेको देखिएको राणाबाटको भनाइ छ। बिहानको समयमा आक्रमण भएका घटनामा खेतबारी गोर तथा घर आसपासमा चितुवासँग जंका भेट हुँदा भएका घटनाहरू छन्। साँझ 5 बजेदेखि 8 बजेसम्मको समयमा 22 घटना भएकोमा 13 मृत्यु 9 जना घाइते भएका छन्। बिहान 3 बजेदेखि 8 बजेसम्मको अवधिमा भएको 7 घटना मा 2 जनाको मृत्यु र 5 जना घाइते भएको राणाबाट बताउनुभयो। दिउँसो 12 बजेदेखि 5 बजेसम्म 7 घटना भएकोमा 1 जनाको मृत्यु र 6 जना घाइते भएका छन् भने राति 8 बजेपछि भएको 2 घटनामा 1 जनाको मृत्यु र 1 जना घाइते भएका छन्।
गोर्खाको सिरान्सो गाउँपालिका चारकाग बेनीमा विद्युत जुवाटका कारण एक गोरूको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका अनुसार मंगलबार दिउँसो एक बजेको समयमा तिलक बहादुर गोतामेको खेतमा धान रोपाईका लागि जोतिरहेको अवस्थामा कृष्ण बहादुर सार्कीको एउटा गोरूलाई करेन्ट लागेर मृत्यु भएको। धान रोपाई गर्ने क्रममा खेतको आली नजिकै रहेको विद्युत पोलबाट

गोर्खामा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिँदा पछिल्लो तीन महिनामा 250 भन्दा बढ़ी मंगुर मरेका छन्। भेटनरी अस्पताल पशु सेवा विज्ञ केन्द्र गोर्खाका प्रमुख अनन्त गोइरालाका अनुसार जिल्लाका विभिन्न स्थानहरूमा संक्रमण पुष्टि भएपछि किसानहरू उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सबैभन्दा बढ़ी क्षति गोर्खा नगरपालिका छका किसानहरूको एक किसानको बंगुर फार्ममा भएको छ। कार्यालय प्रमुख गोइरालाले भन्नुभयो, त्यहाँ एक साताको अवधिमा 120 वटा बंगुर मरेका छन्। गोर्खा नगरपालिका 6, 7 र 8 सहित लखन नगरपालिका 6 पनि अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको उहाँले बताउनुभयो। गोर्खामा किसानले पालेका बंगुरमा उच्च ज्वरो आउने, खाना नखाने, शरीरमा रातो वा कालो धब्बा देखिने जस्ता लक्षण देखा परेका छन्। त्यसपछि बिरामी बंगुरको पीठ परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको कार्यालय प्रमुख कोइरालाको भनाई छ। संक्रमणबाट मरेका बंगुर यथाथ विवरण संकलन गर्ने काम अझै जारी रहेको, मृत संख्या बढ़न सक्ने कार्यालयले अनुमान गरेको छ। यो रोग विषाणुका कारण लाग्ने भएकाले यसको प्रभावकारी उपचार उपलब्ध नभएको कार्यालय प्रमुख कोइरालाले बताउनुभयो। कटकी प्रदेशमा चालू आर्थिक वर्ष 2082-83 वैशाखसम्ममा एचआईभी संक्रमितको संख्या 3171 पुगेको छ। सार्वजनिक तथ्याङ्क अनुसार प्रदेशमा 1599 पुरूष, 1515 महिला तथा 15 वर्ष मुनिका 56 जना, 30 बालक र 26 बालिका नियमित रूपमा एनआरटी एन्टिरिटोभाइरल थेरापी सेवा लिइरहेका छन्। यसै अवधिमा 3317 गर्भवती महिलाको परीक्षण गर्दा 5 जनामा एचआईभी संक्रमण पुष्टि भएको छ। प्रदेशमा सबैभन्दा धेरै एचआईभी संक्रमित कास्कीमा रहेका छन्। कास्कीमा मात्र 1629 जना संक्रमित रहेको तथ्याङ्कले देखाएको छ। प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी पोखराका क्षयरोग तथा कुष्ठरोग अधिकृत लक्ष्मण बरसौलाले सार्वजनिक गर्नुभएको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 वैशाखसम्ममा गण्डकी प्रदेशमा 1619 पुरूष र 1541 महिला र 11 अन्य लैंगिक समूहका गरी 3171 जना एचआईभी संक्रमित रहेका छन्। तीमध्ये तनहुँमा 260, गोर्खामा 240, बागलुङमा 218, नवलपुर पूर्वमा 165, लमजुङमा 139, म्याग्दीमा 95, स्याङ्जामा 344 र पर्वतमा 84 जना संक्रमित एआरटी सेवा लिइरहेका छन्। अधिकृत बसौलाका अनुसार कोविड 19 महामारीपछि विकास सहकारी संस्थाको सहयोगमा घटेकाले कन्डम खरिद तथा वितरण प्रभावित भएको छ। म्याग्दी अन्नपूर्ण गाउँपालिका 6 रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी पुनः हिल पर्यटकीय पूर्वाधारका विस्तार भएको छ। चालू आर्थिक वर्ष 2082-83 अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको 27 लाख र गण्डकी प्रदेश सरकारको 5 लाख बजेटबाट साइकल मार्ग, पदमार्ग, सार्वजनिक शौचालय, बस ट्र्याक निर्माण भएको हो। अन्नपूर्ण गाउँपालिका छका वडाध्यक्ष रामबहादुर खड्काले पुनः हिल घोडेपानी क्षेत्रको पर्यटन पूर्वाधार विस्तारका लागि बजेट विनियोजन भएका सबै योजनाहरू कार्यान्वयन भएको जानकारी दिनुभयो। तनहुँको भीमापुर भोलिदेखि 68 करोड़ कप 2083 क्लब स्तरीय पुरूष भलिबल प्रतियोगिता हुने भएको छ। पिरिङ स्पोर्ट क्लबको आयोजना तथा टीम 68 करोड़को आयोजनामा सञ्चालन लागेको प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ। आगामी 28 गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिता लिग कम नकआउट प्रणाली अन्तर्गत खेलाइनेछ। क्लबका अध्यक्ष विवश आलेका अनुसार प्रतियोगितामा आयोजक पिरुङ स्पोर्ट क्लब हिमाल सहित तनहु भलिबल, स्याङ्जा भलिबल सहित फुलबारी स्याङ्जा, फुलबारी वालिङ भलिबल क्लब र हाई भिजन ल्याण्ड गरी 6 उत्कृष्ट टोलीको सहभागिता रहनेछ। प्रतियोगिताको 68 करोड़ कप नामाकरण गण्डकी प्रदेशका चर्चित सेटर तथा आयोजक संस्थाका अध्यक्ष विवसालेकै उपनामबाट गरिएको आयोजकले बताएको छ। प्रतियोगिताको विजेता टोलीले 1,11,068 रूपियाँ पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। यसै गरी उपविजेताले 70,068, द्वितीय हुने टोलीले 24,068 तथा 57 स्थान हासिल गर्ने परिवारले 22,068 रूपियाँ प्राप्त गर्नेछन्। व्यक्तिगत विधातर्फ प्रतियोगिताको सर्वोत्कृष्ट खेलाड़ीलाई 5,068 रूपियाँ तथा उत्कृष्ट ब्लकर, स्पाइकर, सेटर, विधागत उदायमान खेलाड़ी र उत्कृष्ट प्रशिक्षकलाई जनाई 3,068 रूपियाँ सहित सम्मान गरिनेछ। पत्रकार सम्मेलनमा बोल्दै विभा नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीले खेलकुद युवाहरूको क्षमता विकास, अनुशासन

0: सामाजिकता को महत्वपूर्ण माध्यम भएको बताउँदा मीमात नगर उद्योग वाणिज्य संघका अध्यक्ष चतुर रुज सुविधिले प्रतियोगिताले स्थानीय खेलकुदको विकाससँगै बजारको आर्थिक गतिविधि पर्यटन तथा व्यवसाय प्रबन्धनमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो। खबर सामलाइन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण छन्। सिन्जेलसम्मको लागि सपरिवारलाई बिदा दिनुहोस्। राम्रोसँग झाल्डोगाको चुकु लगाएर सुत्नुहोला। औषधि खान बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै स्वयं बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्री।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0564143778 इमेल NEWS SSUKLAGANDAKI@gmail.com

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौ, चोरी अनि डकैतीबाट बचौ।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आजको प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्रि।

0: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175।
1: शुक्लगण्डकी टाइम चेक।
2: यति बेला बिहानको ठिक 5 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6
1: ला टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
2: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मरमत गरे भइहाल्यो नि।
1: खैरेनी टार कहाँनिर छ यो राजु टायर?
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
1: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 98562642।
3: आहा, कति राम्री भयो कि, सबै रूप रङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी पुऱ्याएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा

0: चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ। मोबाइल नम्बर 9827109066 र 9840609543।
1: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
2: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
6: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
5: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
6: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
5: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
7: चिकन ससेज बफ ससेज
5: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0665705052 मोबाइल 9856285587
9: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856333998 र 9845610950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दुलेगौडा हेल्प पोस्ट चोक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
10: चलिरहेको देखिनु भन्यो
11: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
12: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
10: गतिलो ठाउँ चाहिँ कहाँ छ
12: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
10: चेस्का बाजे चाँच पङ्खा एलइडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
13: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौडा तनहु प्रोप्राइटर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
14: शुक्ला गण्डक एफएम 97.6
15: घटना दुर्घटना
16: कला संस्कृति
15: स्थानीय राष्ट्रीय
17: अन्तर्राष्ट्रिय खेलकुद
16: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
18: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560 6554

नमस्कार तथा शुभ प्रभात। आज मिति विक्रमसम्म 2083 साल असार महिनाको 17 गते बुधबार। असार कृष्ण पक्षको प्रतिपदा तिथि अंग्रेजी मिति अनुसार जुलाई 1 तारीक सन् 2026 नेपाल सम्मत 1146। सूर्यदेव बिहान 5:12 भयो भने सूर्यास्त साँझ 7:04 हुनेछ। बिहानी शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा शुक्ला गण्डकी समाचार शुरू गरौं। यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट महान्यायाधिवक्ता डाक्टर कडेल बेलायत आवत जावत गरेको अभिलेख झिकाउन अदालतको आदेश। भ्रष्टाचार मुद्दामा सर्लाहीको बागमतीका निलम्बित मेयर थापालाई साधारण तारिखमा राखेर मुद्दाको प्रक्रिया अगाडि बढ़ाउन अनुमति। गण्डकीको राजस्व परिचालनमा संरचनागत चुनौती। लक्ष्य भेटाउन सधैं मुस्किल। तनहुमा पछिल्लो दशक यता चितुवाको आक्रमणमा मानव वन्यजन्तु द्वन्दको गम्भीर चुनौती। मनसुन प्रणाली हिजोदेखि देशभर फैलियो। आइभरी कोष्टलाई हराउँदै नर्वे विश्वकपको अन्तिम सोह्रमा। विमानमा आजदेखि 68 करोड़ कप भलिबल प्रतियोगिता हुनेछ।

0: अब समाचार विस्तारमा सुन्नुहोस्। विशेष अदालतले राजस्व चुहावर सम्बन्धी भ्रष्टाचार मुद्दामा सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरत कुमार थापालाई साधारण तारिखमा राखेर मुद्दाको प्रक्रिया अगाडि बढ़ाउन आदेश दिएको छ। न्यायाधीश हेमन्त रावल, दिल्ली रत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मंगलबार थुन्छेको बहसपछि थापालाई थुनामा नराखी साधारण तारिखमा राख्ने आदेश दिएको हो। थापाले बुधबार अदालतमा उपस्थित भई निवेदन दिएका थिए। थापा विरूद्ध भरत ताल निर्माणका क्रममा 58,62,00,000 रूपियाँ बराबरको राजस्व चुहावट गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो। अदालतले प्रारम्भिक सुनाएपछि उनलाई हिरासतमा नराखी नियमित कानूनी प्रक्रिया अनुसार मुद्दा अघि बढ़ाउने निर्णय गरेको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 2080 माघ 28 गते तत्कालीन मेयर भरत थापा, उपमेयर लीला कुमारी मोक्तान सहित 13 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। सर्वोच्च अदालतले महान्यायाधिवक्ता डाक्टर नारायण दत्त कडेल बेलायत आबद्ध जावत गरेको अभिलेख जिकाउन आदेश दिएको छ। महान्यायाधिवक्तामा कडेलको नियुक्ति बदर गर्न माग गर्दै गरेको रिटमाथि सुनाई गर्ने न्यायाधीश विनोद शर्मा र सुनिल कुमार बोकरेलको इजलासले मंगलबार यस्तो आदेश दिएको हो। महान्यायाधिवक्तामा कडेलको नियुक्ति बदर गर्न माग गर्दै अधिवक्ता सी राज बराल, माधव कुमार बस्नेत र दीपक राज जोशीले छुट्टा छुट्टा रिट तयार गरेका थिए। ती रिटमाथि एक साथ सुनाई गर्दै सर्वोच्चले अन्तरिम आदेश जारी गर्नु नपर्ने र पूर्ण सुनाईबाटै निरूपण गर्नुपर्ने आदेश गरेको छ। सरकारले 2022 चैत्र 22 गते कडेललाई महान्यायाधिवक्तामा नियुक्ति गरेको थियो। राष्ट्रपति समक्ष सिफारिस गरेको थियो। उक्त निर्णय सम्बन्धी फाइल पनि सर्वोच्च अदालतले माग गरेको छ। निवेदकहरूले कडेलसँग बेलायतको स्थायी आवासीय अनुमति पत्र पीआर रहेको आरोप लगाएका छन्। सोही कारण उनी नेपालको महान्यायाधिवक्ताका पदका लागि अयोग्य रहेको दावी गरिएको छ। नेपालमा नसर्ने रोगबाट हुने मृत्यु दर डरलाग्दो रूपमा अगाडि बढ़दो रहेको पाइएको छ। तथ्याङ्क अनुसार हाल नेपालमा 10 मध्ये 7 जनाको नसर्ने रोगका कारण मृत्यु हुने गरेको छ। नेपालमा हाल कुल मृत्युको झण्डै 71% कारण नसर्ने रोगहरू बनेका छन्। मुटु रोग, क्यान्सर, मधुमेह र दीर्घ श्वासप्रश्वास जस्ता रोगहरू यसका प्रमुख कारक हुन्। तथ्याङ्क अनुसार सन् 1990 नसर्ने रोगका कारण हुने मृत्यु दर 30% सीमित थियो। यो प्रतिशत बढ़ेर सन् 2010 पुग्दा 51 पुगेको थियो। सन् 2020 पुग्दा 71% बढ़ेको हो। विश्व स्वास्थ्य संगठनका अनुसार सन् 2030 नेपालमा मृत्युको प्रमुख कारक नसर्ने रोग हुने प्रक्षेप पर्छ। यही अनुपातमा अगाडि बढ़े सन् 2040 पुग्दा 79% उकालो लाग्ने प्रक्षेप पर्छ। गण्डकी प्रदेश सरकारले आन्तरिक राजस्व परिचालनको अवस्था अपेक्षित रूपमा सुदृढ हुन नसकेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। गण्डकी प्रदेश नीति तथा योजना आयोगले तयार पारेको राजस्व वस्तु स्थिति अध्ययन तथा राजस्व परिचालन रणनीति प्रतिवेदन अनुसार प्रदेश सरकार अझै पनि ठूलो मात्रामा संघीय वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँडमा निर्भर छ। संघीय सरकार प्रणालीको कार्यान्वयनसँगै प्रदेशलाई विभिन्न कर वा तथा गैर कर राजस्वको अधिकार दिइए पनि नीतिगत अस्पष्टता र स्थानीय तहसँगको समन्वय अभावले आन्तरिक राजस्वको हिस्सा न्यून रहेको प्रतिवेदनले अनाएको छ। प्रदेशको कुल बजेटमा राजस्वको हिस्सा करिब 45% छ, जसमा प्रदेशको आफ्नै स्रोत र संघ तथा स्थानीय तहबाट प्राप्त हुने राजस्व बाँडफाँड समेत समावेश छ। नेपालको संविधानले प्रदेशलाई सवारी साधन कर, घरजग्गा रजिस्ट्रेशन शुल्क, मनोरञ्जन कर, विज्ञापन कर, कृषि आयकर, पर्यटन शुल्क र वन पैदावार जस्ता क्षेत्रमा राजस्व संकलनको अधिकार दिएको छ। तर यी अधिकारको वास्तविक परिचालनमा संघीय र प्रदेश प्रादेशिक कानून बीच तादम्यता नमिल्दा समस्या देखिएको छ। अन्तर सरकारी वित्त व्यवस्थापन 2074 केही करको प्रशासन एकल बिन्दुबाट हुने व्यवस्था गरे पनि व्यवहारमा कार्य विभाजन राजस्व बाँडफाँडमा जटिलता कायम छ। विशेष गरी घर जग्गा रजिस्ट्रेशन शुल्क संघीय मातहतको मालपोत कार्यालयबाट संकलन हुने र 60% स्थानीय तह तथा 40% प्रदेशमा जम्मा हुने व्यवस्था गर्दा तथ्याङ्क प्राप्ति र समन्वयमा कठिनाई भइरहेको छ। संहिता कार्यान्वयनको अवस्था अध्ययन गर्ने सिलसिलामा संसदीय पत्रकार मञ्च कोशीको टोली पोखरा आइपुगेको छ। उनीहरूले मंगलबार प्रदेश सभा सचिवालय र संसदीय पत्रकार मञ्चसँग अनुभव साटासाट गरेका छन्। उनीहरूले संसदीय रिपोर्टिङ र प्रदेश सभाका असल अभ्यासबारे समेत अनुभव आदान प्रदान गरेका छन्। गण्डकी प्रदेश सभाकी उपसभामुख बीना कुमारी थापाले प्रदेश सभाले गर्दै आएका असल अभ्यास र काम गर्ने क्रममा भोग्नु परेका समस्याबारे जानकारी दिनुभएको थियो। उहाँले संसदीय पत्रकार र प्रदेश सभा बीचको समन्वयले लोकतन्त्रलाई बलियो बनाउने धारणा राख्नुभयो। गण्डकी प्रदेश सभाका सचिव गोविन्द प्रसाद पौडेलले संविधान र कानूनले दिएका अधिकार र प्रदेशले पूर्ण रूपमा उपभोग गर्न नपाएको बताउनुभयो। गण्डकी प्रदेश सभाले बनाएका कतिपय कानून संघ सरकारसँग बाझेको र एकल अधिकारका कतिपय कानूनहरू कार्यान्वयनमा जटिलता रहेको उहाँको भनाइ थियो। कानून बनाउन अघि त्यसको उपयोगिता र प्रभावबारे गम्भीर अध्ययन आवश्यक छ। पौडेलले भन्नुभयो, उहाँले एक शब्दको असावधानीले पनि कानून कार्यान्वयनमा समस्या आउने भएकाले सांसदहरूले दफावार छलफल सक्रियता देखाउनु पर्ने बताउनुभयो। गण्डकी प्रदेश सभाले स्थापना कालदेखि हालसम्म 92 कानून निर्माण गरेको तथ्याङ्क कार्यक्रममा सार्वजनिक गरिएको हो। सचिवालयका कानून उपसचिव आमोद दाहालले गण्डकी प्रदेश सभाले स्थापना कालदेखि 92 कानून निर्माण गरेको जानकारी गराउनुभयो। हाल 3 विधेयक प्रदेश सभामा विचाराधीन छन्। तनौमा पछिल्लो दशक यता चितुवाको आक्रमणमा मानव वन्यजन्तु द्वन्दको गम्भीर चुनौतीका रूपमा देखा परेको छ। विशेष गरी बालबालिका चितुवाको निशानामा पर्ने गरेका छन्। जिल्लामा हुने अधिकांश आक्रमणमा साँझको समयमा हुने गरेका छन्। वन क्षेत्र नजिकका बस्तीमा चितुवाको उपस्थितिसँगै स्थानीयवासी त्रासित बन्न बाध्य छन्। तनौमा साँझ 5 बजेदेखि 8 बजेसम्मको अवधिमा चितुवाको आक्रमण बढ़ी भएको पाइएको छ। जिल्लामा 9 वर्षको अवधिमा चितुवाको आक्रमणबाट 17 जनाको मृत्यु भएको छ। उक्तमा घटना मध्ये 22 घटनामा साँझ 5 बजेदेखि 8 बजेसम्मको अवधिमा भएको डिभिजन वन कार्यालय तनहुँले जनाएको छ। चितुवाको आक्रमणबाट मृत्यु भएका 17 जना मध्ये 13 जनाको मृत्यु साँझको समयमा भएको डिभिजन वन कार्यालय प्रमुख मनोज राणा भाटी जानकारी दिनुभयो। साँझको समयमा घर आँगनमा बाटोमा खेलिरहेको अवस्थामा चितुवाको आक्रमण गरेको देखिएको राणा भाटको भनाइ छ। बिहानीको समयमा आक्रमण भएका घटनामा खेतबारी गोठ तथा घर आसपासमा चितुवासँग जम्का भेट हुँदा घटना भएका छन् भने साँझ 5 बजेदेखि 8 बजेसम्मको समयमा 22 घटना भएकोमा 13 जनाको मृत्यु 9 जना घाइते भएका छन्। बिहान 3 बजेदेखि 8 बजेसम्मको अवधिमा भएको 7 घटनामा 2 जनाको मृत्यु र 5 जना घाइते भएको राणा भाटले बताउनुभयो। त्यस्तै दिउँसो 12 बजेदेखि 5 बजेसम्म 7 घटना भएकामा 1 जनाको मृत्यु र 6 जना घाइते भएका छन् भने राति 8 बजेपछि भएको 2 घटनामा 1 जनाको मृत्यु र 1 जना घाइते भएका छन्। गोर्खाको श्रीरांचो गाउँपालिका 4 कागबेनीमा विद्युत चुहावटका कारण एक गुरूको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय गोर्खाका अनुसार मंगलबार दिउँसो 1 बजेको समयमा तिलक बहादुरको तामेको खेतमा धान रोपाईका लागि जोतिरहेको अवस्थामा कृष्ण बहादुर साकीको एउटा गुरूलाई करेन्ट लागेर मृत्यु भएको। धान रोपाई गर्ने क्रममा खेतको आली नजिकै रहेको विद्युत पोलबाट करेन्ट चुहावट भएपछि रोतिरहेको गुरूलाई करेन्ट लागेको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायक प्रवरीक्षक राजकुमार श्रेष्ठले बताउनुभयो। घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले पुष्टि गरेको छ। घटनाबारे जानकारी प्राप्त हुन साथ प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान तथा मुचुलका प्रक्रिया अगाडि बढ़ाएको जिल्ला प्रहरी कार्यालय गोर्खाले जनाएको छ। वर्षातको बेलामा रोजीरोटी संकटमा परेपछि कृष्ण बहादुर चिन्तित हुँदै गोरूको मरेको क्षतिपूर्ति कसले दिने हो भनेर चिन्तामा पर्नुभएको छ। यता नेपाल प्राधिकरण वितरण केन्द्र गोर्खाले भने यदि करेन्ट चुहावट चुहिन गई गोरू मरेको भए कार्यालयले गोरूको क्षतिपूर्ति बेहोर्ने जानकारी दिनुभयो। गोर्खामा अफ्रिकन स्वाइन फिभरको संक्रमण फैलिँदा पछिल्लो 3 महिनामा 250 भन्दा बढ़ी बंगुर मरेका छन्। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र गोर्खाका प्रमुख अनन्त कोइरालाका अनुसार जिल्लाका विभिन्न स्थानमा संक्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ। सकेसम्म सबैभन्दा बढ़ी क्षेत्रीय गोर्खा नगरपालिका 6-1 किसानको बंगुरको फार्ममा भएको छ। कार्यालय प्रमुख कोइरालाले भन्नुभयो, त्यहाँ 1 साताको अवधिमा 120 बंगुर मरेका छन्। गोर्खा नगरपालिका 6, 7 र 8 सहित गाउँपालिका छमा पनि अफ्रिकन स्वाइन फिभरको संक्रमण देखिएको उहाँले बताउनु भएको हो। गोर्खामा किसानले पालेका बंगुरमा उच्च ज्वरो आउने, खाना नखाने, शरीरमा रातो वा कालो दबा देखिने जस्ता लक्षणहरू देखा परेका थिए। त्यसपछि बिरामी बंगुरको ऱ्यापिङ परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभर पुष्टि भएको कार्यालय प्रमुख कोइरालाको भनाइ छ। संक्रमणबाट मरेका बंगुरको यथार्थ विवरण संकलन गर्ने काम अझै जारी रहेकोले मृत संख्या बढ्न सक्ने कार्यालयले अनुमान गरेको छ। यो रोग विषाणुका कारण लाग्ने भएकाले यसको प्रभावकारी उपचार उपलब्ध नभएको कार्यालय प्रमुख कोइरालाले बताउनुभयो। गण्डकी प्रदेशमा चालू आर्थिक वर्ष 2082/83 को वैशाख सम्ममा एचआईभी संक्रमणको संख्या 3171 पुगेको छ। सार्वजनिक तथ्याङ्क अनुसार ए प्रदेशमा 1589 पुरूष र 1515 महिला तथा 15 वर्ष मुनिका 56 जना 30 बालक र 26 बालिका नियमित रूपमा एनआरटी एन्टिरिक्टोल भाइरस र थेरापी सेवा लिइरहेका छन्। यस अवधिमा 3317 गर्भवती महिलाको परीक्षण गर्दा 5 जनामा एचआईभी संक्रमण पुष्टि भएको छ। प्रदेशमा सबैभन्दा धेरै एचआईभी संक्रमित कास्कीमा रहेका छन्। कास्कीमा मात्रै 1629 जना संक्रमित रहेको तथ्याङ्कले देखाएको छ। प्रादेशिक जनस्वास्थ्य केन्द्र गण्डकी पोखरा क्षयरोग तथा कुष्ठरोग अधिकृत लक्ष्मण बसौलाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082/83 को वैशाखसम्ममा गण्डकी प्रदेशमा 1619 पुरूष र 1541 महिला र 11 जना अन्य लैंगिक समूहका गरी 3171 जना एचआईभी संक्रमित रहेका छन्। तीमध्ये तनहुँमा 260, गोर्खामा 240, बागलुङमा 218, नवलपुर पूर्वमा 162, लमजुङमा 139, म्याग्दीमा 95, स्याङ्जामा 344 र पर्वतमा 94 जना संक्रमितले एनआरटी सेवा लिइरहेका छन्। अधिकृत बसौलाका अनुसार कोविड 19 महामारीपछि विकास साझेदारी संस्थाहरूको सहयोग गरेकाले कन्डम खरिद तथा वितरण प्रभावित भएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका छमा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी पूर्ण हिलमा पर्यटकीय पूर्वाधार विस्तार भएको छ। चालू आर्थिक वर्ष 2082/83 अन्नपूर्ण गाउँपालिकाले विनियोजन गरेको 27 लाख गण्डकी प्रदेश सरकारको 5 लाख बजेटबाट साइकल मार्ग, पदमार्ग, सार्वजनिक शौचालय, बसपार्क निर्माण भएको छ। अन्नपूर्ण गाउँपालिकाका वडा अध्यक्ष राम बहादुर खड्काले पूर्ण हिल घोडेपानी क्षेत्रको पर्यटन पूर्वाधार विस्तारका लागि बजेट विनियोजन भएका सबै योजनाहरू कार्यान्वयन भएको जानकारी दिनुभयो। घोडेबाणी पुनः हिल घुम्न आउने पर्यटकले को बसाई लम्ब्याउने उद्देश्यले सहायक गन्तव्यको पहिचान र पूर्वाधार विकासको विस्तारको कामलाई तीव्रता पूर्वाधार आजको विस्तारको कामलाई निरन्तरता दिएका छौं। उहाँले भन्नुभयो विस्तार भएका पूर्वाधारहरूले पर्यटकलाई सहज हुनेछ। अन्नपूर्ण गाउँपालिकाले चालू आर्थिक वर्ष 2082/83 विनियोजन गरेको 6 लाखबाट पुनहिलदेखि लुलाङ सिद्ध लालीगुरास पाक हुँदै घोडेपानीको अफले घर जोड्ने 4 किलोमिटर साइकल मार्ग निर्माण भएको छ। समुद्री सतहदेखि 3210 मिटर उचाइमा रहेको पुनर हिलदेखि हिमालय हेर्दै गुरासे जंगलभित्र साइकलमा साहसिक र रोमाञ्चक यात्रा गर्न पाइनेछ। गाउँपालिकाको 14 लाख बजेटबाट लालीगुरास पाक जोड्ने पदमार्ग, प्रवेशद्वार र सार्वजनिक शौचालय निर्माण भएको छ। यस वर्षको मनसुन प्रणाली आज हिजोदेखि देशभर फैलिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष मनसून छर्दर मितिभन्दा 6 दिन ढिलो नेपाल प्रवेश गरेको थियो। देशैभर मनसून विस्तार हुन यस वर्ष 12 दिन लागेको छ। नेपालमा यस वर्षको मनसून जुलाई 19 देशको पूर्वी भूभागबाट प्रवेश गरी कोशी प्रदेशको केही भूभागमा विस्तार भएको थियो। जून 22 कोशी प्रदेशको बाँकी सम्पूर्ण भूभाग मध्य प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशको केही भूभाग र लुम्बिनी प्रदेशको पूर्वी भूभागको थोरै स्थानहरूमा विस्तार भएको थियो। नेपालमा मनसून साधारणतया जून 13 तारीकमा देशको पूर्वी भागबाट प्रवेश गरी 1 हप्ताभित्र विस्तार हुने गर्दछ। ज्ञानेश्वर गण्डकी समाचारमा खबरका सिलसिला बाँकी नै छन्। अहिले विश्रामको पालो।
1: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटेछन् कि क्या हो?
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
5: मुख्य कार्यालय चिफलीडुङ्गा पोखरा।
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0635905011।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
7: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
8: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
4: रिमाल हार्डवेयर, सम्पर्क 0654142445, 0654143445।
9: वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
10: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
8: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी। फोन 0658 570 744।
3: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
7: कता हिँडेको आइफोन हातमा लिएर?
12: आइफोन हो कि आइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
7: लौ, तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
12: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
15: सम्पर्क तिमसेना फ्रेस हाउस, सुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9811411178, 9550700778।
16: हजुर, दान गरौ।
17: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
18: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
16: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
17: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
19: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
0: विश्रामपछि बिहानी शुक्ला गण्डकी समाचारमा पुनः स्वागत छ। बाँकी रहेका खबरहरू, वर्षा शुरू भएसँगै नारायणगढ़ मुगलिन सड़क खण्डमा पहिरो पछाउनका लागि उपकरण सहित जनशक्ति तयारी अवस्थामा खटेको छ। सड़क डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुगलिन नारायणगढ़ सड़क खण्ड र काली गण्डकी कोरिडोरमा वर्षामा हुन सक्ने पहिरोको जोखिमलाई मध्यनजर गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको हो। कार्यालयका प्रमुख सिनियर डिभिजन इन्जिनियर नारायण लामिछानेका अनुसार वर्षातको समय पहिरो खस्न सक्ने जोखिम रहेका स्थानहरूमा पहिरो गई सड़क आगमनमा वृद्ध हुन सक्ने अवस्थालाई मध्यनजर राख्दै आवश्यक उपकरण राखिएको हो। उहाँका अनुसार मुगलिन क्याम्पमा एक लोडर, सेती तुफान क्याम्पमा एक एक्सकाभेटर, एक लोडर र एक ब्याक होल्डर पहिरो पछ्याउनका लागि तयारी अवस्थामा राखिएको छ। यस्तै सड़क डिभिजन कार्यालय परिसरमा एक ब्याक होल लोडर